यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सहकारी संकट समाधानका लागि सरकारले पहिलो पटक ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरेको छ।
3: 480 मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023मा सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रोनिक पावर कर्पोरेशन बीच समझदारी भएको थियो। उक्त धाराको उपधारा 5.1 अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ।
2: दक्षिण एशिया क्षेत्रका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित साउथ एशिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यो मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट्स प्रमोशन ब्यूरो ईपीबी को सहकार्यमा सञ्चालन भइरहेको छ।
3: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलेको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको हो।
2: विराटनगर व्याप परीक्षणमा कड़ा प्रावधानका कारण मेची नाकाबाट नेपाली चियाको भारत निकासी 5 दिनदेखि ठप्प भएको छ। नेपालमा उत्पादित 90% चियाको बजार भारत हो। भारतले नेपाल लगायतका देशबाट आयात हुने चियामा मे 1 देखि लागू हुने गरी परीक्षणमा कड़ा नियम लागू गरेपछि अहिले भारतमा चिया निर्यात घटेको छ।
3: सुनचादीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
2: अब शेयर बजार बिहिबार नेप्सेमा 2.93 अर्ब रूपियाँ भन्दा बढ़ीको धितो पत्र कारोबार भएको छ। यो रकम बराबरको 66,84,000 भन्दा बढ़ी किता धितो पत्र बिहिबार कारोबार भएको हो। पछिल्लो समय घट्दो क्रममा रहेको कारोबार रकम बिहिबार भने 3 अर्ब मुनि खुम्चिएको छ।

0: 3000 मा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। भारत र पाकिस्तान बीच भीषण सैन्य तनावको एक वर्ष पूरा भएको छ। यो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन्। उनले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणको दोषीलाई जवाफ दिइएको दावी गर्दै भारतीय संचार माध्यम संस्था पीटीआईले खबर लेखेको छ।
3: अब खेल र खेलाड़ीका खबर। क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई नेपाल एले पहिलो अभ्यास खेलमा बिहिबार 45 रनले पराजित गरेको छ। अमेरिका सम्मिलित लीग दुईमा स्कटल्याण्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दैछ, तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्याण्डलाई सोच्न बाध्य बनाइदिएको छ।
2: अब कला र मनोरञ्जन। आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन आउने सिनेमाहरूमा चलचित्र एस थापाको निर्देशनमा रहेको लाली बजार, प्रकु पाण्डेको निर्देशनमा रहेको मालती मंगले र प्रेम सोनी सुनारको निर्देशनमा रहेको गुरूआमा रहेका छन्। यस्तै बलिउडको कृष्णा बरतम पार्ट एक र हलिउडको मोटल कम्ब्याट पार्ट दुई पनि आजदेखि प्रदर्शनमा आएका छन्।
3: अब विचार विश्लेषणको पालो। राज्यको उत्तरदायित्व के, सुकुम्बासीको अधिकार के शीर्षकमा कान्तिपुर दैनिकमा जेनजी प्रवीण कुमार यादवको विचार छापिएको छ। वर्तमान सन्दर्भमा सरकार समक्ष केही मूलभूत कानूनी प्रश्न अनिवार्य उठेका छन्। के सुकुम्बासी बस्ती हटाउने अभियान संविधान, मानवाधिकार मापदण्ड तथा प्रशासनिक कानून अनुसार मानवाधिकार मैत्री थियो? प्रभावित नागरिकका लागि पर्याप्त पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गरिएको थियो? यदि उचित पुनर्स्थापना बिनै विस्थापन गरिएको हो भने त्यसबाट उत्पन्न मानवीय क्षति र व्यवस्थित मृत्युको सम्भावित मृत्युको कानूनी तथा राज्यीय उत्तरदायित्व कसले वहन गर्ने? यी प्रश्नको पारदर्शी, निष्पक्ष र विधिसम्मत उत्तर बिना सुशासनको अवधारणा अधुरो रहन्छ।
2: यस्तै फैलिदो डिजिटल युग खुम्चिदो प्रेस शीर्षकमा नागरिक दैनिकमा नम्रता शर्मा लेख्नुहुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ। महिला पत्रकारहरू एआईद्वारा सृजित अश्लील सामग्री, नक्कली तस्वीर तथा संगठित डिजिटल दुर्व्यवहारको शिकार बन्न थालेका छन्। प्रविधि विश्व प्रविधि र राजनीतिक रूपमा अघि बढ़दै जाँदा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण केवल भौतिक क्षेत्रमा मात्रै सीमित छैन, अहिले डिजिटल क्षेत्रमा पनि यसको बढ़दो आक्रमण देखिन थालेको छ। मानवाधिकार र पारदर्शिता तथा लोकतन्त्रको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अत्यन्तै आवश्यक छ।
3: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेनथान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-1340 9845-49-1340। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे जको रेडियो एकछिन थुप्रो एक मेगा हट।
1: डाक्टर सरोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
2: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
1: पुरूषहरूमा 50 प्रोस्टेटको जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
2: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि।
1: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोल्ड कपमा चितलाङ फाइनलमा, हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
2: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान, सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्वराज आङदेम्बेले फरक मत राख्नु भएको छ। नियमित परम्परा र वरिष्ठता क्रम तोड़िएको 2 सदस्यले फरक मत राख्नु भएको हो। परिषद अध्यक्ष एवं प्रधान न्यायाधीश परिषद अध्यक्ष तथा प्रधान परिषद अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिशको प्रस्ताव बैठकमा गर्नुभएको छ। न्याय परिषद सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकेको योग्यता पुगेका 6 नाम संवैधानिक परिषदमा पठाएको थियो। 6 मध्ये चौथो वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो। रोस्टरमा डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ अध्यक्ष एवं प्रधान न्यायाधीश परिषद अध्यक्ष तथा प्रधान परिषद अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति

0: इस गरिएको विषयमा कानूनता के हुन सक्छ भन्ने विषयमा हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
1: संविधान अनुसार नेपाल सरकारसँग अझ भनौ संवैधानिक परिषदसँग त्यो छनौटको अधिकार छ, उल्लेख गर्न सक्छ। तर नेपालको जुन एउटा वैधानिक र न्यायिक परम्परा छ त्यो न्यायिक परम्परामा करिब करिब यो 2047 सालदेखि लगातार हामी मिलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईँको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। त यसको कारण के हो भने न्यायालयभित्रका जुन एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठूलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ हो त्यसतर्फ चाहिँ सबैले सोचेको हो। अहिलेसम्मका सरकारहरूले नेतृत्वहरूले भनौँ प्रधानमन्त्रीका रूपमा, तर अब अहिले चाहिँ फरक आउँदा मैले भने गर्नलाई नसकिने होइन तर प्रष्ट रूपमा यो हाम्रो परम्परा भन्दा बाहिर गएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भने उनीहरूका लागि एउटा न्यायपूर्ण वातावरण हाम्रो लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा होइन।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद शर्मा अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। यस अनियमिततामा पर्यटनका तत्कालीन सहसचिव एवं हाल गण्डकी प्रदेशका प्रमुख सचिव रहेका डण्डुराज घिमिरे पनि पर्नु भएको छ। अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार यस मुद्दामा अन्य अभियुक्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेौपानी, अर्थका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, पर्यटनका तत्कालीन सहसचिव सुरेश आचार्य पनि पर्नु भएको छ। भण्डारी र आचार्य सचिवबाट अवकाश पाइसक्नु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र पछि महानिर्देशक बनेका प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजनाका प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मेला भण्डारी पनि पर्नु भएको छ। विमानस्थल निर्माण कम्पनी सीएमएससी र यसका अध्यक्ष वाङ बो तथा आयोजना व्यवस्थापक याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवासित निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको समेत स्मरण गराउनु भएको थियो।
2: सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय दुई देशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड 19 महामारी यता स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म पुनः शुरू गर्न सहमति गरेका छन्। यो विषयमा नेपाललाई भने कुनै जानकारी दिएको छैन। 21 फागुनको निर्वाचनपछि बलियो जनादेशको साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै कूटनीतिक नोट मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ। नेपाली सीमाको विषयमा दुवै छिमेकीप्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन। सन् 2015 यता नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरेको विषयमा भारत र चीनलाई

0: पटकसम्म कूटनीतिक नोट पठाइसकेको छ। सँगै उच्चस्तरीय राजनैतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ, तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुले कालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भाग लिने सदस्यहरूले लिपु लेख बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका काम बाँकी नै।
2: स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
0: 50 बढ्दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
7: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौ। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा खबर प्रकाशित छ भने 50
9: पछि बढ्दै पोस्टेटको जोखिम शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। नेपालमा पोस्टेट सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि बढ़दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा नारायणी तटबन्धको काममा तीव्र शीर्षकमा खबर छ भने चेपाङ बस्ती नमूना बनाइदै शीर्षकमा अर्को खबर पनि प्रकाशित गरिएको छ। त्यस्तै मकवानपुरमा अतिक्रमित जग्गा खाली गराउने तयारी शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकमा बहुचर्चित नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। लामो विवादपछि महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार हालसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आगामी असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको छ। कुल 113 किलोमिटर लम्बाईको यो सड़क आयोजनामा हालसम्म 111.5 किलोमिटर खण्डमा 4 लेनकै पिच कार्य सम्पन्न भइसकेको छ। अब 1.5 किलोमिटर क्षेत्रमा मात्रै पिच गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। त्यस्तै एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै आजको अन्नपूर्णको भित्रपृष्ठमा महासंघको नयाँ नेतृत्वले शुरू गर्यो काम, नवनियुक्त अध्यक्षद्वारा 6 स्तम्भ 60 पहलको घोषणा शीर्षकमा खबर प्रकाशित छ भने सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा शीर्षकमा अर्को खबर छ। सार्वजनिक संस्थानमा राजनैतिक आधारमा नियुक्ति व्यक्तिहरूलाई हटाउने सरकारको निर्णय सार्वजनिक भएपछि सरकारी स्वामित्वमा रहेका बैंकहरूका लागि बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ। सरकारी लगानी भएका बैंकका अध्यक्षहरूले सामिक रूपमा पदत्याग गरेका छन्। त्यस्तै सिवन अध्यक्ष सिफारिश समितिबाट डाक्टर गुणाकर भट्टको राजीनामा शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यस्तै गरी नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय आगामी बजेटमै राख्ने गृह कार्य भएको मन्त्रीको भनाई शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी थप लेख्नुहुन्छ, सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले करिब 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि सारेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनु भएको छ। उहाँका अनुसार आश्रय स्थलमा राखिएका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारी जोड्नेछ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा मन्त्री यादवले यो कुरा बताउँदै जेनजीलाई समेत रोजगारी दिने बताउनु भएको छ। समितिको बैठकमा मन्त्री यादवले जेनजी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछि आएको राजनैतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने बेला भएको पनि उहाँले थप बताउनु भएको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकै भित्री पृष्ठमा उदयपुरबाट विदुर कटुवा लेख्नुहुन्छ, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि स्थानीय अभियन्ताले शुभयात्रा अभियान सञ्चालन गरेका छन्। सामाजिक अभियन्ता रमा मगरको संयोजकतामा गठन भएको सुरक्षित सड़क अभियान उदयपुरले यो सचेतनामूलक कार्यक्रम शुरू गरेको हो। सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब 110 किलोमिटर सड़क खण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ़दै गएपछि स्थानीयले यस्तो अभियान शुरू गरेका हुन् र छिमेकी जिल्लामा समेत यो अभियान विस्तार गरिने कार्यक्रम रहेको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकमै धनबहादुर ओली लेख्नुहुन्छ, कम्बोडियाली प्रहरीले 7 दिन अघि मात्र स्क्याममा संलग्न 1,000 भन्दा धेरै मानिस पक्राउ गरेको छ, जसमा 72 नेपाली परेका छन्। यसै बेलामा कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुने विरूद्ध कड़ा कानून कार्यान्वयनमा ल्याएको छ। यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुने देखिएको छ। यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन मात्रै प्रचार गरेका छौं। कम्बोडियाली सरकारले अनलाइन स्क्याममा संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवाना हुने र आजीवन कारावासको सजाय समेत तोकेको छ। त्यस्तै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा प्री आईपीओमा बदमाशी भट्ट अग्रवाल संलग्न शीर्षकमा खबर लेखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका आठवटा इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको रहेको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ। त्यस्तै गरी नागरिक दैनिककै भित्री पृष्ठमा 37 वटा औषधि उत्पादन गर्दै नेपाल उद्योग लिमिटेड औषधि उद्योग लिमिटेड भनेर पवित्र सुनारले लेख्नु भएको छ। नेपाल औषधि लिमिटेडले छिट्टै 3 वटा औषधि उत्पादन गर्ने तयारी गरेको छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधि सहित 37 वटा औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ, जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटोराभाइटिन औषधि लगायतका अनुमति प्राप्त औषधिहरू लाई अगाडि बढ़ाउन लागिएको बताइएको छ। 3 वटा औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अगाडि बढ़ाइएको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। लिमिटेडका अनुसार हाल 8 थरी अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट 2-3 वटा अनुमति पत्र लिएपछि मात्र 1 वर्षपछि औषधि बजारमा आउने क्रममा हुनेछ। छिट्टै उत्पादन हुने अन्य औषधिमा स्प्रेन 75 मिलीग्राम र अलवेडाजोल ट्याब्लेट 400 मिलीग्राम रहेका छन्।
9: साझा खबरमा अब विदेशका खबर। इरानले अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इरानी सेनाले अमेरिकी सैन्य जहाजमाथि हमला गरी उल्लेखनीय क्षति पुर्याएको दावी समेत गरेको हो। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले जाक क्षेत्रको इरानी तटीय पानीबाट हर्मुजतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्करमाथि निशाना बनाएको उल्लेख गरिएको छ। यता अमेरिका र इरानबीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौता बारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे अझ ठूलो स्तरको आक्रमण हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वाशिङटनबाट आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको बताएको हो। र अर्जेन्टिनाबाट 1 अप्रेलमा यात्रामा निस्केको एटलान्टिक क्रूज जहाजको प्रकोपमा बिरामी परेका मध्ये 5 व्यक्तिमा हान्टा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार थप 3 जना बिरामीमा हान्टा भाइरस संक्रमणको आशंका समेत गरिएको छ। अप्रिल 1मा अर्जेन्टिनाको लुसियाबाट एटलान्टिक महासागर हुँदै केप डर्वेट पुगेको थियो। दुर्लभ रोग मानिएको हान्टा भाइरस सामान्यतया संक्रमित मुसा र दिशा मलमूत्र र थुकको माध्यमबाट फैलिने डब्ल्यूएचओले जनाएको छ।
0: नेपालको राष्ट्रिय क्रिकेट ए टोलीले स्कटल्याण्डको सिनियर टोलीसँग 45 रनको जीत निकालेको छ। अर्को साता त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिकाबीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग 2 शुरू हुँदैछ। सोही सिरिजको तयारीका लागि लीग 2को दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मूलपानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो। नेपालको कसिलो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो। नेपालको जीतमा देव खनालले अर्धशतकीय इनिङ गर्नुभएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको योगफल बनाएको थियो। यसैबीच चितलाङ एएफसी 8 बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सातामै चितलाङ अन्तिम 2मा पुगेको हो। चितलाङले दोस्रो सेमी फाइनलमा हिजो सिमराको नवजागृति युवा क्लबलाई 5-1को फराकिलो अन्तरले हराएको हो। शहीद स्मृति रंगशालामा चितलाङलाई अन्तिम 2 स्थानमा पुर्याउने क्रममा विदेशी खेलाड़ी सोलोमन किङ र एरोन थापाले समान 2 गोल गर्नुभएको थियो। चितलाङले उपाधि भिडन्तमा बागमती युथको सामना गर्नुपर्नेछ। यसैबीच हेटौँडा 6 स्थित गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको यो परियोजना 2 वर्ष अघि शुरू गरिएको थियो। चालू वर्ष वैशाखसम्ममा निर्माण कार्य पूरा भएको हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11,74,00,000 रूपियाँ खर्च भएको छ। मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो। मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारापिट र 4 पिच, 70 मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्। हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ।
9: स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व राख्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5523।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: साझा खबरमा अब स्थानीय जनप्रतिनिधिलाई काम गर्न कानूनी झन्झट र चुनौतीका कुरा। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेको छ। 5 कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका कामहरू बाँकी नै छन्। यस्तो अवस्थामा काम गर्न कति सहज भयो? बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चितराज बजालसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
2: संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रत्यार्जन गरेको छ र त्यसअनुसार कानूनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको एकल अधिकारमा अनुसूचीमा संविधानले लिपिबद्ध गरेको छ, त त्यसअनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो परेको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा समन्वय इकाई भन्ने छ, त्यो अहिलेसम्म कायमै छ, जब त्यसको आवश्यक छैन। स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्। संघीय सरकारले अब अहिले भर्खरै नयाँ सरकार बनेको छ। बालेन शाह एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ। उहाँ आफै पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँलाई सबै कुरा आउनुभएको हुनाले यी कुराहरू उहाँले छिटो छरिटो गर्नुहुनेछ भन्ने कुरामा म आशावादी मात्र होइन विश्वस्त छु।
9: भनेको स्थानीय सरकारको नेतृत्व गरेर गएको व्यक्तिले संघीय सरकारमा जाँदै गर्दाखेरि स्थानीय सरकारको पक्षमा काम हुन्छ भन्ने विश्वास तपाईँहरूमा?
2: एकदम हामीले विश्वास आशावादी मात्र हामी विश्वस्त छौं र शुरूआती काम उहाँका राम्रा देखिएका छन्, राम्रो संकेत देखिएको छ। उदाहरणको लागि अहिले सरकारले सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकारी खटाउनुपर्छ भनेर सबै ठाउँमा नगरपालिकामा उपसचिव, गाउँपालिकामा अधिकृत खटाउने काम गरेको छ दरबन्दी अनुसारको, त्यो सरकारको प्रशंसनीय काम हो। यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहको बारेमा जानकार भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। हाम्रो सबभन्दा ठूलो समस्या भनेको हामी कहाँ साधन स्रोतको पनि कमी छ। संघीय सरकारले 4 किसिमका अनुदान हामीलाई दिन्छ, एउटा सामान्यीकरण अनुदान, एउटा सशर्त अनुदान, एउटा विशेष अनुदान र एउटा आशो बाँडफल भन्ने 4 किसिमका हामीलाई गर्छ। त पछिल्लो ट्रेन के देखेछ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान भनेको नेपाल सरकारले योजना नतोकेर हामीलाई नै एकमुष्ट पैसा पठाइदिन, त्यसबाट हामीले आफ्नो आवश्यकता अनुसार योजना विनियोजन गर्ने त्यो रकम हो। अनि सशर्त भनेको नेपाल सरकारले शर्त तोकेर, अनि समपूरक पनि भन्ने हुन्छ, समपूरक भनेको केही म्याचिङ फण्ड हामीले हाल्ने 50-50 गर्ने त्यो हो, र विशेष अनुदान भनेको नेपाल सरकारले योजना तोकेर दिने हो। र पछिल्लो ट्रेन के छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान घटाउँदै लगेको, सशर्त बढाउँदै लगेको, सरकार आफैले यताबाट अनुदान आफैले विकास योजना आफैले रकम विनियोजन गर्ने, संघबाट त्यो ट्रेन बढ्दै गएको त्यो राम्रो होइन,
12: त्यसलाई घटाउनु पर्यो अथवा कटौती गर्नु पर्यो तपाईँहरूको
2: समानीकरण अनुसार बढाउँदै लग्नु पर्यो, सशस्त्र चाहिँ घटाउँदै लग्नु पर्यो, विशेष पनि घटाउँदै लग्नु पर्यो, त्यो स्थानीय तहले नै गर्ने हो र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र म्यान पावरले सम्पन्न बनाउनु पर्यो।
0: बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
0: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
9: पुरूषहरूमा 50 पोस्टेटको सम जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूभाग फिर्ता ल्याउन सुझाव।
0: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि।
9: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजय, बागमती गोल्ड कपमा चितलाङ फाइनलमा हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitgoli.com लिएका छौं। यहाँ बालेन जस्तै कालो टोपी लगाएका, कालो लुगा लगाएका एकजना व्यक्ति कुचो लिएर, लामो खालको कुचो लिएको छ र त्यो कुचोको बिणमा अध्यादेश लेखिएको छ। यहाँ चाहिँ 4x4 देखिएको डंगुरहरू देखाइएको छ र त्यहाँ कुचो लगाइरहेको जस्तो लेखिएको छ र यहाँ यस्तो लेखिएको छ, सारै फोहोर सड़कलाई सफा नगरी भए त देशमा पनि 4x4 भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि, यस्तै खालको जनादेश त हो नि।
9: हवस् त प्राविधिक साथी रवि देताललाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी र हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ म दीपक आचार्य
1: अनि म सन्तोषी रावल यो कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुने गरेको छ कार्यक्रम युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोहरूले प्रसारण गर्छन् भने सीआईएन को युट्युब सीआईएन च्यानल फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ
1: युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 7 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी दिँदै छिट्टै हुन गइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष संवाद सुन्नुहुनेछ त्यसभन्दा पहिले युवा सम्बन्धी गतिविधि
0: युवाहरूका लागि परम्परागत सिप हस्तान्तरण कार्यक्रम अन्तर्गत मगर जातिहरूको परम्परागत पोशाक बुन्ने सिप हस्तान्तरणका लागि 15 दिने तालिम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा वैशाख 11 बाट सञ्चालन भएको छ उक्त कार्यक्रममा 20 जना युवाहरू सहभागी भए 15 दिनसम्म प्रशिक्षण लिनेछन् यस कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय जनप्रतिनिधिका साथै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम उपसचिव नवराज निरौला र विश्वास रोका मगर तथा शाखा अधिकृत बालकुमार श्रेष्ठको सहभागिता रहेको थियो
1: जीवन उपयोगी सिपका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा जागरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका गोतामकोटमा वैशाख 12 गते सम्पन्न भएको छ उक्त कार्यक्रममा स्थानीय युवा विद्यालयका शिक्षक विद्यार्थी तथा युवा अभिभावकहरू समेत गरी कुल 98 जना युवाहरूको सहभागिता रहेको थियो यस कार्यक्रमको सहजीकरण विषय विज्ञ 8 बिस्कोट नगरपालिकाका प्राविधिक अधिकृत प्रशिक्षक कुबेर बस्नेत प्रहरी निरीक्षक विजय चौलागाई र राष्ट्रिय युवा परिषदका पदाधिकारी तथा कर्मचारीबाट भएको थियो यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूका साथै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम उपसचिव नवराज निरौला र विश्वास रोका मगर तथा शाखा अधिकृत बालकुमार श्रेष्ठको सहभागिता रहेको थियो
0: राष्ट्रिय युवा परिषद र इन्सेक नेपालको साझेदारीमा जीवन उपयोगी सिपका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा जागरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम बागमती प्रदेशको ललितपुर जिल्लामा भएको छ जावलाखेल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाहलमा वैशाख 18 गते सञ्चालन भएको कार्यक्रममा देशभरका 61 जना युवाहरूको सहभागिता रहेको थियो यस कार्यक्रमको सहजीकरण सन्तोष सिगदेल पदमराज पन्त र राष्ट्रिय युवा परिषदका पदाधिकारी तथा कर्मचारीबाट भएको थियो
1: राष्ट्रिय युवा परिषदद्वारा गठित यौनिक तथा अल्पसंख्यक युवाहरूको सञ्जालको आयोजनामा यही वैशाख 25 गते शुक्रबारका दिन शिक्षा तालिम केन्द्र धुलीखेल काभ्रे पलाञ्चोकमा यौनिक तथा अल्पसंख्यक युवाहरूका बारेमा पनौती बनेपा र धुलीखेल नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका 50 जना शिक्षकहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन हुनेछ उक्त कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरूको शिक्षामा सहभागिता र पहुँच विस्तार गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ
0: राष्ट्रिय युवा परिषदमा आबद्ध उदार स्वयंसेवक सामाजिक संस्था नेपाल सल्फको आयोजनामा वैशाखको 26 र 27 गते राप्ती नगरपालिका वडा नम्बर 12 र 13 का चेपाङ समुदायका युवाहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदैछ यस कार्यक्रमबाट चेपाङ समुदायका युवा बालबालिका र वृद्धहरूको आधारभूत स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै व्यक्तिगत सरसफाई शौचालयको प्रयोग तथा पौष्टिक आहारको प्रयोगबाट स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको छ
1: संयुक्त राष्ट्र संघ विश्व आदिवासी युवा सम्मेलनको लागत व्यवस्थापन र प्राविधिक सहयोगमा साझेदारीका लागि यही वैशाख 21 गते 15 दिनभित्र आवेदन दिन सक्ने गरी सामाजिक संस्थाहरूसँग प्रस्ताव आह्वान गरिएको छ यो सूचना परिषदको वेबसाइट www.nyc.gov.np र फेसबुक पेज नेशनल युथ काउन्सिल नेपालमा समेत हेर्न सकिनेछ
0: राष्ट्रिय युवा परिषदको युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्बन्धी सूचनामा राष्ट्रिय युवा परिषदले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नै सातै प्रदेशमा यो कार्यक्रम गर्दैछ। युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि सुदूरपश्चिम प्रदेशको धनगढ़ी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल, बागमती प्रदेशको हेटौँडा, मधेस प्रदेशको वीरगंज र कोशी प्रदेशको विराटनगरमा आयोजना हुने भएको छ। प्रत्येक प्रदेशहरूमा 15-15 सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनौट गरी प्रदर्शनीको आयोजना गरिँदैछ। यसका लागि सम्बन्धित प्रदेशभित्र सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका 16-40 वर्ष उमेर समूहका युवा व्यवसायीहरूले जेठको 4 गते रातको 12 बजेसम्म आवेदन दिइसक्नुपर्ने र पुनः म्याद थप गर्नुपर्ने जनाइएको छ। यसका लागि कार्यालयको वेबसाइट www.nyc.gov.np मा भएको अनलाइन फर्म पोर्टल सिस्टम form.nyc.gov.np मा आवेदन दिन सकिनेछ।
1: कार्यालयको पुँजीगत बजेट अन्तर्गत पुस्तकालय विकास कार्यको लागि पुस्तकालय व्यवस्थापन तथा परिषद सदस्यहरूका लागि अलग अलग र्याकको व्यवस्था गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। यसै गरी विद्यार्थी हाजिरीको लागि स्मार्ट डिभाइस जडान गरी प्रयोगमा ल्याइएको छ।
0: राष्ट्रिय युवा परिषदका गतिविधिको बारेको जानकारीपछि अब कुराकानीको पालो। राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम आगामी जेठको 8 गतेदेखि 11 गतेसम्म एसओएस हर्मन माइनर्स स्कूल सानो ठिमीमा सञ्चालन हुनेछ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरूका रूपमा ग्लोबल हेल्थ फाउण्डेशन र वात्सल्य सदन छनौट भएका छन्। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 10 जनाको आयोजक समिति गठन गरिएको छ। यो समितिका पदाधिकारीसँग हामी कुराकानी गर्दैछौ। सबैभन्दा पहिले यो कार्यक्रम आयोजक समितिका महासचिव कुवर दीपांकरसँगको कुराकानी। यो कार्यक्रम के हो र यो के उद्देश्यले यो कार्यक्रम गरिँदैछ?
2: नमस्ते सर, एकदमै धन्यवाद हामीले यता इन्भाइट गर्नको लागि। हाम्रो यो प्रोग्राम चाहिँ नमूना राष्ट्रिय युवा संघको कार्यक्रम चाहिँ एकदमै इम्पोर्टेन्ट कार्यक्रम छ। अनि यो कार्यक्रममा हजुरलाई एकदमै युनिक कार्यक्रम पनि छ, नयाँ कुराहरू छ त्यसमा। हजुरको युनाइटेड नेसन संयुक्त राष्ट्र कसरी फंक्शन गर्छ, संयुक्त राष्ट्र संघमा जुन पूरै विश्वको प्रश्नहरू उठाउने कुराहरू, त्यो कसरी त्यसको सल्युसन्सहरू आउँछ, त्यसको रिजल्टहरू कसरी आउँछ, त्यो चाहिँ बच्चाहरूले एकदमै सानो एजबाट सिकाउने गरिरहेछ। यो प्रोग्राममा चाहिँ 16 वर्षदेखि 24 वर्षको युवाहरूलाई संयुक्त राष्ट्र संघ कसरी फंक्सन गर्छ त्यो सिकाउने चाहिँ मेन अब्जेक्टिभ हो हाम्रो।
0: हजुर, अब त्यो सिकाउनको लागि चाहिँ जेठको 8 गतेदेखि 11 गतेसम्म हुने कार्यक्रममा के गतिविधिहरू तपाईँहरूले राख्नु भएको छ, त्यो कसरी सिकाउनुहुन्छ?
2: हजुर, हाम्रो राष्ट्रिय युवा परिषदको नमूना संसद सभा त्यसमा चाहिँ हजुरहरूको 8-11 गते हाम्रो 4 दिनको प्रोग्राममा चाहिँ हामीले स्टुडेन्ट्सहरूलाई अर युवाहरूलाई चाहिँ डिफ्रेन्ट प्लेटफर्म्सहरूमा हजुरको ह्युमन राइट्स, त्यसपछि हजुरको अहिले जुन मिडल इस्टमा वार भइरहेछ, त्यसपछि वुमेन राइट्सको कुरा, हाम्रो इन्भाइरोमेन्टको कुरा, उहाँहरूलाई चाहिँ हामीले डिफ्रेन्ट स्टुडेन्ट्सहरूलाई चाहिँ हरेक ग्रुपमा 30-30 जना बाँटेर अनि सबैले एउटा देशको कन्ट्रोल दिन्छौँ हामी। जस्तो एउटा रूममा चाहिँ 30 युवाहरू भयो भने उहाँहरूले चाहिँ डिफ्रेन्ट देशहरू पाउनुहुन्छ, जस्तो अमेरिका, जापान, चीन भनेर उहाँहरूले कन्ट्रीहरू पाउनुहुन्छ। अनि त्योबाट चाहिँ उहाँहरूले त्यो कन्ट्री नै 3 बनेर चाहिँ त्यो कन्ट्रीको डिप्लोम्याट, त्यो कन्ट्रीको रिप्रेजेन्टेटिभ बनेर उहाँहरूले डिबेट, छलफल, त्यसपछि प्रेजेन्टेशन अनि त्यस्तै कुरा गरेर राम्रो कुराहरू, अनि लास्ट डेमा चाहिँ उहाँले यो जुन डिस्कसन्सहरू उहाँले गर्नुभयो त्यसको एउटा सल्युसन, एकदमै संयुक्त राष्ट्रकै फर्मेटमा एउटा रेजोल्युसन भन्ने गरिएछ, हामीले त्यो रेजोल्युसन बनाउनुहुन्छ। सो यो चाहिँ हाम्रो 4 दिनको मेन उपलक्ष्य हुन्छ सर।
0: हजुर, अब त्यसमा सहभागी हुने युवाहरूले चाहिँ अब के सिक्नुहुन्छ त अब योबाट, होइन त्यो त्यसमा गतिविधिहरूमा सहभागी भइसकेपछि उहाँहरूमा के सिकाइ हुन्छ, के फाइदा हुन्छ उहाँहरूलाई?
2: हजुर, सो हाम्रो जस्तो नर्मल प्रोग्रामहरूमा उहाँले एउटा कुरा अथवा दुईटा कुरा सिक्नुहुन्छ, बट यो एमयूएन चाहिँ यस्तो युनिक कुरा छ जता बच्चाहरूले एउटा होइन दुईटा होइन सात आठवटा डिफ्रेन्ट कुराहरू सिक्नुहुन्छ। एउटा चाहिँ हजुरको वर्ल्डमा के भइरहेछ अनि वर्ल्डमा के हुन गरी त्यसलाई नेपालले चाहिँ किन फरक पर्छ, जस्तो अब मिडल इस्टको वर भइरहेछ भने त्यसले चाहिँ नेपालले किन फरक पार्छ कसरी फरक पर्छ त्यो चाहिँ एउटा कुरा जियो पोलिटिक्स उहाँले बुझ्नुहुन्छ। सेकेन्ड पब्लिक स्पिकिङको कुरा, मासमा 50 जना 100 जनाको अगाडि कन्फिडेन्टली कसरी बोल्ने हो त्यो चाहिँ एउटा सिक्नुहुन्छ। थर्ड चाहिँ उहाँको बेसिक इन्टरेक्सन कुरा, अब जस्तो यो प्रोग्राम चाहिँ 77 जिल्लाबाट राष्ट्रिय युवा परिषदले उहाँले इन्भाइट गर्नुभएको छ, हरेक जिल्लाबाट चाहिँ पार्टिसिपेन्ट हुनुहुन्छ हरेक प्रदेशबाट पनि। सो अब कुनै युवा चाहिँ कोशीको हुनुहुन्छ भने उहाँले चाहिँ एकदमै नयाँ मान्छे जुन सुदूरपश्चिमको हुनुहुन्छ भने उहाँसित एकै दिनमा मिलेर कुरा गरेर सबै कुरा रिजल्टहरू निकाल्नुपर्छ। सो इन्टरेक्सनको कुरा, नेटवर्किङको कुरा हुन्छ, सँगैसँगै पब्लिक स्पिकिङको कुरा, उहाँले प्रेजेन्टेसन बनाउन सिक्नु पर्यो, सँगैसँगै वर्ल्डको जुन रेजोल्युसन जुन पेपर मैले हजुरलाई भने त्यो सल्युसन पेपर एकदमै युनिक फर्मेटमा कसरी भन्छ भन्ने उहाँहरूले डकुमेन्टेसनको पनि कुराहरू बुझ्नुहुन्छ। सो एउटा एमयुएनले चाहिँ हजुरको एउटा दुईटा तिनवटा होइन, एउटा युवा जुन उता हाम्रो प्रोग्राममा सानो टिमी भक्तपुर एसओएस स्कूलमा भइरहेछ त्यो प्रोग्राममा चाहिँ उहाँहरूले धेरै कुराहरू बुझ्नुहुन्छ। सो अभियसली लास्ट डेमा चाहिँ हामीले के अपेक्षा गरिरहेछौँ उहाँले धेरै कुराहरू बुझेर सिकेर आफ्नो ठाउँमा फिर्ता गएर चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्नुहुन्छ।
0: हजुर, अब युवाको नेतृत्व विकास सहभागिता होइन, म अहिले अब युवाहरूलाई नयाँ नयाँ चाहना छ नि त होइन, के गरौँ भन्ने स्पेसहरू दिन त्यो कार्यको लागि चाहिँ यसले अरू क्षेत्रमा पनि बुझाइको लागि युवाहरूलाई कतिको सहयोग पुर्याउँछ?
2: एकदमै सहयोग गर्छ सर, किनकि पहिलो कुरो यो युवाको कार्यक्रम युवाले नै सञ्चालित गरिरहेछ, हामी पनि युवा नै छौँ, हामीले यो प्रोग्रामहरू धेरै वर्षदेखि चलाइरहेछौँ काठमाडौँमा बाहिर पनि। सो एउटा चाहिँ एकदमै नयाँ कुरा उहाँले बुझ्नुहुन्छ, नयाँ कुरा चाहिँ कसरी बाहिरको प्रोग्राम्सहरू चलिरहेछ त्यो उहाँले यो ठाउँबाट बुझ्नुहुन्छ, यो हाम्रो प्रोग्रामबाट। आफ्नो फर्किँदा जस्तो म पनि मध्य प्रदेशबाटै भए हजुरको, अब कुनै बच्चाहरू अथवा कुनै युवा चाहिँ हाम्रो मेरो ठाउँबाट आउँदै हुनुहुन्छ भने उहाँले यो कार्यक्रम बुझेर आफ्नो ठाउँबाट फेरि यही प्रोग्राम जस्तो अथवा नयाँ कार्यक्रम पनि सञ्चालित गर्न सक्नुहुन्छ। त्यो प्रोग्राम कसरी सञ्चालन गर्ने हो, कसरी बोल्ने, यहीँबाट सिकेर उहाँको एउटा ब्रान्च बनेर एउटा ब्याकबोन हुन्छ जस्तो लाग्छ सर मलाई।
0: हजुर, अन्त्यमा मैले नसोधेको होइन, त्यहाँ हाम्रो श्रोताहरूलाई सुनाउनै पर्ने यो महासभाको बारेमा केही छ?
2: यो महासभामा हजुरले एउटा चाहिँ युनिक कुरा कि जुन पनि युवाहरू त्यहाँ त्यो प्रोग्राममा उपस्थित हुनुहुन्छ उहाँ युवा होइन, उहाँ नेपाली होइन, उहाँ चाहिँ जुन कन्ट्रीको हुनुहुन्छ त्यसको डिप्लोमेट हुनुहुन्छ। सो एउटा स्टुडेन्टको पर्सपेक्टिभ भन्दा पनि एउटा वर्ल्ड डिप्लोमेटहरू कसरी उहाँहरूले सबै कुरा चलाउनुहुन्छ भने एकदमै युनिक पर्सपेक्टिभ पाउनुहुन्छ। सो एउटा चाहिँ कुरा म के भन्छु, हजुरहरूको अहिलेको अस्थायी स्थानमा पनि इफ यो एमयुएन कार्यक्रम चाहिँ भइरहेछ भने त्यसमा नसोचिकन नै जाँदा हुन्छ, हजुरले धेरै कुरा बुझ्नुहुन्छ त्यहाँ गएर। मैले चाहिँ यति भन्न चाहे सर।
0: हस्, यहाँलाई धन्यवाद।
2: हजुर, थ्याङ्क यू सो मच, धन्यवाद।
1: यो कार्यक्रममा सहभागिता कस्तो हुँदैछ? कार्यक्रम आयोजक समितिका सचिव रेवना घिमिरेसँगको कुराकानी।
0: यहाँलाई स्वागत छ।
3: यस कार्यक्रममा मेरो दुई शब्द राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
0: यो कार्यक्रममा चाहिँ को को सहभागी हुनुहुन्छ, कतिजनाको सहभागिता हुन्छ र त्यहाँ सहभागी हुनेहरूको व्यवस्थाहरू तपाईँहरूले कसरी, सहभागीलाई कस्तो व्यवस्था गरिरहनु भएको छ?
3: हजुर, यस कार्यक्रममा सहभागी हुने भनेको चाहिँ युवाहरू जसलाई चाहिँ भू राजनीतिक, जियो पोलिटिक्स र वर्ल्ड अफेयर्समा जसलाई इन्ट्रेस्ट छ उहाँहरू सहभागी हुनुहुन्छ। यसमा धेरै जसो चाहिँ विद्यार्थी युवाहरू नै हुनुहुन्छ। उहाँहरू नेपालको 77 जिल्लाबाट आएर पार्टिसिपेट गरेर 4 दिनको लागि पार्टिसिपेट गर्न लाग्नु भएको छ। हाम्रो कार्यक्रम चाहिँ एसओएस स्कूल सानो ठिमा भइरहेको छ अनि त्यसमा
0: कतिजना सहभागी हुनुहुन्छ?
3: हामीले चाहिँ 77 जिल्लाबाट 100 जना डेलिगेट्सहरूलाई पार्टिसिपेट गराउन लागेका छौँ।
0: सहभागी कसरी छानिरहनु भएको छ तपाईँहरूले?
3: हजुर, हामीले चाहिँ एउटा फर्म खुलाएका थियौँ। अब इन्ट्रेस्टेडहरू जसलाई चाहिँ इच्छा छ उहाँहरूले चाहिँ त्यो फर्म भर्नु भएको छ। आजबाट हाम्रो इन्टरभ्यू प्रोसेस सुरु भएको छ। उहाँहरूलाई फोनकै माध्यमबाट फोन गर्छौँ हामीहरू, फोन गरेर अनि केही प्रश्नहरू सोधेर त्यही अनुसार उहाँहरूको अन्तर्वार्ता लिइरहेका छौँ।
0: हजुर, अनि अब यो छनौट गर्दाखेरि चाहिँ तपाईँहरूले कस्तो, सबैले सहभागिता हुन पाउने आधारहरू के बनाउनु भएको छ?
3: हामीले आधारहरू चाहिँ एउटा चाहिँ उहाँहरू कतिको अब यसमा पनि धेरैजना इन्ट्रेस्टेड हुनुहुन्छ, धेरैजनालाई इच्छा छ, तर हामीले लिनुपर्ने 100 जना मात्रै हो। त्यही भएर हामीले आधार चाहिँ उहाँहरूलाई भू राजनीतिको विषयहरूमा कतिको चासो छ र कतिको ज्ञान छ एउटा त्यसलाई आधार बनाएका छौँ, अनि अर्को चाहिँ उहाँहरू कतिको काठमाडौँ आएर यसमा सहभागी हुन सक्ने कतिको क्षमता राख्नुहुन्छ, त्यहाँ आएर कतिको बोल्न सक्नुहुन्छ भनेर त्यो सबैको आधारमा चाहिँ हामीले क्राइटेरिया छुट्याएका छौँ।
0: हजुर, यस्तो महासभाहरू यसभन्दा अगाडि हुँदाखेरि कस्तो हुन्थ्यो होइन, अब नयाँ यसमा के आउँदैछ?
3: हजुर, योभन्दा अगाडि यस्तो सभाहरू हुँदाखेरि चाहिँ स्कूल लेभलमा चाहिँ धेरै भइरहेको हुन्छ, स्कूलकै विद्यार्थीहरूले स्कूलभित्रै पार्टिसिपेट गर्ने कार्यक्रम धेरै भइरहेको हुन्छ। अनि त्यो हुँदाखेरि एउटै कुरा, अब मैले पनि यस्तो महासभाहरू गरेको 5 वर्ष बेसी भइसक्यो, यो 5 वर्ष बेसीमा म आफैले याद गरेको चाहिँ साना साना बालबालिकाहरू पनि अहिले आएर यस्तो कार्यक्रमहरूमा सहभागी भएपछि चाहिँ उनीहरूलाई राजनीतिक विषयमा दुनियाँमा के भइरहेछ, कसो भइरहेछ समाचारहरूमा एकदमै धेरै चासो बढ्न थालेको छ, अनि उनीहरूले बुझ्न पनि थालेका छन् के भइरहेको छ त। अब जस्तै अहिले नै जुन अमेरिका र इरानको बीचमा जुन युद्ध भइरहेको छ त्यसकै बारेमा पनि जो बच्चाहरू चाहिँ यस्तो कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो उहाँहरूलाई चाहिँ किन भइरहेको छ, के भइरहेको छ, अब कूटनीतिक पहलमा के गर्नुपर्नेछ भनेर उहाँहरूलाई चाहिँ धेरै ज्ञान भएको देखिन्छ। सो यस्तो कार्यक्रमहरूमा पार्टिसिपेट गरेपछि चाहिँ एउटा नलेज एक्सपान्ड हुने, अनि साथसाथै धेरै मान्छेहरू चिनिने, धेरै ठाउँबाट धेरै ब्याकग्राउण्डबाट आएका धेरै मान्छेहरूलाई चिनिने अनि नलेज बढ्ने चाहिँ देखिएको छ।
0: हजुर, अब यो कार्यक्रममा त अब 100 जना सबै त सहभागी हुन पाएन होइन, तर यो कार्यक्रमबाट आएको निचोडहरू, छलफलहरू, निष्कर्षहरू यो सबै युवाहरूमा पुर्याउनको लागि तपाईँहरू कसरी पुर्याउनुहुन्छ?
3: यसको लागि चाहिँ हाम्रो एमयुएन्सहरूमा चाहिँ अब एउटा कमिटीभित्र एउटा बैठकमा के छलफल हुन्छ, त्यहाँनिर के समस्याहरू डिस्कस हुन्छन्, के सल्युसन्सहरू प्रपोज हुन्छ, त्यो सबै चाहिँ एउटा डकुमेन्टेसन गर्ने चलन छ, त्यो चाहिँ गर्नै पर्ने हो। कुनै कमिटीमा रेजोल्युसन भन्नुहुन्छ, कुनै कमिटीमा रिपोर्ट भन्नुहुन्छ, कुनै कमिटीमा डाइरेक्टिभ भन्नुहुन्छ। सो अब हरेक कमिटीले आफ्नो एउटा रेजोल्युसन, रिपोर्ट, डाइरेक्टिभ प्रड्युस गर्छ, त्यसलाई चाहिँ हामी पब्लिस गरेर जो पार्टिसिपेट हुन पाउनु भएन, हामीसँग सहभागी हुन पाउनु भएन, उहाँहरूको पनि नलेजको लागि, उहाँहरूको पनि ज्ञानको लागि हामी त्यसरी पब्लिस गरेर डिसिमिनेट चाहिँ गर्छौँ।
0: हजुर, अनि अब यसमा भित्र हुने छलफलहरूले होइन, अब भनौँ न हाम्रो विद्यार्थीहरू उहाँहरूलाई बुझ्नलाई कतिको सहज हुन्छ, यो अब भनौँ न कतिपय संयुक्त राष्ट्र संघका अभ्यासहरू भन्नु पनि त्यो अभ्यासहरू हामी जस्तो मान्छेलाई त बुझ्न गाह्रो छ होइन, भर्खरका नयाँ विद्यार्थीहरूलाई बुझ्नलाई कसरी सहज बनाउनुहुन्छ, के गर्नुहुन्छ?
3: अब केही कुरा सिक्नलाई पहिलो कदम भनेकै आफू सिक्छु भनेर अघि बढ्नु हो। अब उहाँहरू अघि बढेर आइसकेपछि हामीले पनि कमिटी चलाउन चाहिँ एकजना चेयर र अर्को भाइस चेयर भनेर दुईजना हुनुहुन्छ, उहाँहरूलाई हामीले एक्सपिरियन्स एकदम धेरै एक्सपिरियन्स भएको चेयर र भाइस चेयरहरूलाई हामी लिएर आउँछौँ, चेयरपर्सनहरूलाई, अनि उहाँहरूले नै कमिटी कसरी चल्छ, के गरी चल्छ, कुन प्रतिनिधिले कसरी बोल्नुपर्छ, के गर्नुपर्छ भनेर सिकाउने, साथसाथै त्यसलाई इभ्यालुएट गर्ने पनि काम गर्नुहुन्छ।
0: हजुर, अब राष्ट्रिय युवा परिषदलाई चाहिँ यस्ता महत्वपूर्ण कामहरू अरू पनि गर्नको लागि के गर्यो भने अझ त्यो के अरे राष्ट्रिय युवा परिषदले गर्न सक्ला होइन, अहिले अब नयाँ सरकार आइरहेको छ, परिषदलाई चाहिँ कस्तो बनायो भने अझ यस्ता धेरै राम्रा कार्यक्रम होला, युवाहरू खुसी होला।
3: हजुर, परिषदले चाहिँ अब यस्तै हामी जस्तै युवाहरूलाई यसरी अझै अवसरहरू दिइराख्यो भने हामी जस्तै युवाहरूले अरू कार्यक्रमहरू पनि हामी अब बीचबीचमा पेट्रियन गर्ने, यस्तो गर्दा हुन्छ होला, उस्तो गर्दा हुन्छ होला भनेर हामीहरू पनि भन्छौँ, यसरी गर्दा हुन्छ। अनि अहिले त मन्त्री पनि युवा हुनुहुन्छ, युवा मन्त्री युवा नै हुनुहुन्छ, उहाँले पनि हाम्रो यस कार्यक्रममा पनि धेरै चासो देखाएर धेरै कुराहरू हामीलाई यहाँनिर यसो गर्दा हुन्छ कि भनेर धेरै ठाउँमा सजेसन्सहरू दिनुभएको छ। यस्तै गरी हामी जस्तो युवालाई एउटा प्लेटफर्म दिने र त्यो प्लेटफर्ममा राम्रोसँग सरकारसँग समन्वय कोलाबोरेसन गरेर राम्रोसँग गराउन सकेदेखि अझै पनि यस्तै धेरै कार्यक्रमहरू हुनेछन्।
0: हस्, अन्त्यमा तपाईँलाई भन्न मन लाग्यो मैले नसोधेको केही कुराहरू छन् यो महासभाको बारेमा अथवा युवाको सभामा?
3: यस सभामा चाहिँ अब जस्ते हाम्रो महासचिवज्यूले भनिहाल्नुभयो यो युवाले गरेको युवाको लागि गरेको कार्यक्रम हो. यस्ता कार्यक्रमहरू धेरै भइरहेका हुन्छन्, काठमाडौँमा पनि भइरहेका हुन्छन्, बाहिर पनि भइरहेका हुन्छन्. कतै आफ्नो गाउँठाउँमा यस्तो एमयूएन को कार्यक्रम हुने भनेर समाचार सुन्नुभयो, कतैबाट थाहा पाउनुभयो भने चाहिँ केही सोची नसम्झी एउटामा भए पनि सहभागी चाहिँ भइदिनु होला. सहभागी भएपछि एउटामा भएपछि आफूलाई कस्तो लाग्छ त्यसको आधारमा अब धेरै गर्ने कि नगर्ने त्यो आफै बुझिहालिन्छ.
0: हस् धन्यवाद.
3: हजुर धन्यवाद.
0: यो कुराकानीसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं. कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार राख्न मन लागेकै होला.
1: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ. कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ.
0: हवस् त, कार्यक्रम युवा चौतारीबाट हामी विदा माग्छौ. कार्यक्रमको अर्को भागमा फेरि भेटौंला. प्राविधिक साथी राजेन्द्र रिजाललाई धेरै धेरै धन्यवाद. हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
2: हस्, धन्यवाद।
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आए अहिले यतितिर अल्झिरहनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर। आज
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर
2: झर्केर पुनः भर्खरै आएछु।
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनु भयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तै देखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ। अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो। एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
2: छैन? यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन।
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा पत्र थिएन। मैले अघिल्लो पटककै घोषणा पत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छौं भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो।
1: जस्तै उदाहरणको लागि
2: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा। त्यसकारणले असंख्य समस्याहरू छन् ते। कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेको स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको, डाँडा काँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझै केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भावनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्।
1: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ?
2: अब ती समग्र कुराहरू सम्म तत्त्व निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेशन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छौँ। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो। यो परापूर्व कालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलास मानसरोवर जाने सबभन्दा छोटो रूट हो। यसमा यसलाई, यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म, लिपुलेखसम्म पुर्याउँदै, यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै, तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौं, अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठूलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौं हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रूटबाट गर्न सक्छौं।
1: यसको भनेको सड़कलाई तपाईँले प्राथमिकता,
2: सड़क मात्रै होइन त्यो
1: भौतिक संरचनाको निर्माण,
2: सड़क निर्माण गर्दै तिङ्कर रूटलाई, निपुलेक तिङ्कर रूटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग, धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सड़क अधुरो रहेको छ,
3: दोस्रो
2: त्यसलाई पूरा गर्छु भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो, हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनको लागि गोकुलेश्वर दोस्रो ठूलो शैलेशिखर नगरपालिका दोस्रो ठूलो बजार हो। त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनको लागि, पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थिरोन्नति गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेगापट्टा लगाएर, त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारे, त्यो स्थगित भयो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढ़ी आउन त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौ, ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने, त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ। दोस्रो, तेस्रो, हाम्रो अर्को अपि हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो पदमार्गलाई हामीले सुचारू अझ द्रुत गतिमा सुचारू गर्ने र त्यो अपि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपि हिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको 9 पालिका मध्ये अपि हिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन, कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने र त्यो अपि बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढ़ाउने तेस्रो कुरा र चौथो, महाकाली कोरिडोरको चमेलिया नदीमा ठूलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 1/4 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल, तन्थला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौं हामीले, त्यहाँ अति जरूरी छ। त्यो पुल बनाउन सक्यौं भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ। यी कामहरू प्रमुख रूपमा चाहिँ
3: चारवटा
2: कामहरू चाहिँ प्रधान छन्, तर अरू पनि थुप्रै कामहरू छन्, प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौं। तर यी प्रमुख कामहरू जो अगाडि बढेका छन्, कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन्, कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ, यिनीहरूलाई पूर्णता गर्छौं भन्ने नै मेरो प्रमुख नारा थियो।
3: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानून निर्माण लेखनमै अलिक बढ़ी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पूरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने?
2: एउटा त यो सोच नै एकदमै गलत सोच हो, यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै

0: बिहानको 7 बजे
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, काकटुके नाच, जात जातिको वेशभूषा आदि।
3: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
2: घर टहरा हटाउने सम्बन्धी सूचना: रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बाबतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न
1: कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo10

0: मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
2: Kajaria Tiles, your world-class luxury.
3: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रानीछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: Kajaria Tiles, your world class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: Kajaria Tiles, your world class luxury.
8: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
9: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
8: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
9: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: मंगल सूत्र झुम्का र पाउजु का

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444,
5: 9840378093। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: Kajaria Tiles, your world-class luxury.
0: सूचना सूचना सूचना, राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका उडान नम्बर 2 देउरालीको प्रथम उडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896
7: Kajaria Tiles, your world class luxury.
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
11: केही होइन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
7: Kajaria Tiles, your world class luxury.
15: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
15: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
15: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: Kajaria Tiles, your world class luxury.
3: घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप सांगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखांकन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।

0: कहिले बिहानको 5 बजे
1: हजुरको रेडियो 102.1
2: मेगाहर्ज अनुसन्धान परिषद नारको आज 35 स्थापना दिवस उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आज स्थापना दिवस मनाउँदैछ। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका छन्। आजको कार्यक्रमको शुरूमा नार्कले अहिलेसम्म गरेका काम र उपलब्धिबारे जानकारी दिँदै हुनुहुन्छ नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल।
3: नेपाल कृषि अनुसन्धान परिषदको आजभन्दा 35 अगाडि स्थापना भएको र यसले मुख्य रूपमा चाहिँ कृषि सम्बन्धी उच्च स्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने, कृषि सम्बन्धी नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस नेपाल कृषि अनुसन्धान परिषदले मुख्य गरेर जातीय तथा नस्ल विकास, कृषि प्रविधि विकास, यस्तै प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श, स्रोत सामग्री उत्पादन, कृषि आनुवंशिक स्रोत संरक्षण, सामाजिक आर्थिक विश्लेषण तथा नीतिगत सुधारमा चाहिँ हामीले मुख्य रूपमा यो कामहरू गर्दै आइरहेका छौँ। र नेपाल कृषि अनुसन्धान परिषदको विभिन्न सञ्जाललाई हेर्ने भने चाहिँ हाम्रो 63 कार्यालयहरू रहेका छन् र विभिन्न 23 जिल्लामा हामी छरिएर रहेका छौँ। हिमाली भूभागमा अनुसन्धान गर्ने 7 कार्यालयहरू रहेका छन्। त्यस्तै पहाडी क्षेत्रको लागि 40 र तराई क्षेत्रको लागि 16 विभिन्न कार्यालयहरू चाहिँ अवस्थित छन्। र त्यस्तै हाम्रो विभिन्न बाह्य अनुसन्धान स्थलहरू हामीले विकास गरेको प्रविधिहरू चाहिँ किसानको खेतबारीमा लगेर चाहिँ किसानकै सहभागितामा हामीले परीक्षण गर्ने गर्छौँ र यस्ता बाह्य अनुसन्धान स्थलहरू 110 छन् भने यसलाई हामी क्रमिक रूपमा चाहिँ बढाउँदै लाने उद्देश्यका साथ अगाडि बढेका छौँ। र अहिले हामीले चाहिँ नार्क प्रविधि गाउँ भनेर एउटा गाउँलाई नै हाम्रो प्रविधिहरूले चाहिँ विषयलाई चाहिँ किसानहरूलाई सिकाउने स्थलको रूपमा हामीले अगाडि बढाउँदै लगेका छौँ। र यसो यो अहिले चाहिँ हामीले 4 प्रदेशमा चाहिँ 4 अनुसन्धान स्थलहरू चाहिँ प्रविधि गाउँ भनेर स्थापना गरेका छौँ। र हाम्रो बजेटको मुख्य रूपमा हेर्ने भने चाहिँ नेपाल सरकारको नै मेजर भनौँ न 97% बढिरहेको छ भने विगत 5-7 वर्षको ट्रेन्डलाई हेर्ने भने चाहिँ हाम्रो करिब 3% आधारमा चाहिँ बाह्य विदेशी दात्री संस्थाहरूबाट पनि हामीले चाहिँ अनुदान रकम चाहिँ प्राप्त गर्ने गर्छौँ। यो भनेको चाहिँ तर चेन्ज भइरहने कुरा हो, सधैँ यो एउटै भइरहेछ भन्ने हुँदैन। र नेपाल सरकारको बजेटलाई हेर्ने हो भने चाहिँ कृषि मन्त्रालयको बजेटलाई हेर्ने करिब करिब यो सिधा धर्कोले देखाउँछ होला, कुनै साल थप गर्दा होला, तर पनि एउटा एकरूपता यसमा देख्न सकिन्छ भने कृषि अनुसन्धानलाई प्राप्त बजेटलाई हेर्ने हो भने चाहिँ घट्दो क्रममा चाहिँ गएको देखिन्छ। र यसबाट पनि अलिकति अनुसन्धानलाई चाहिँ बजेट कमी हुँदै गइरहेको र यसमा अलिकति लगानी बढाउनु पर्ने चाहिँ देखिन्छ पक्कै पनि। अब जनशक्तिको हिसाबले हेर्ने भने फेरि हाम्रो एउटा दुःखलाग्दो डाटा छ, यहाँ चाहिँ हामीसँग करिब करिब वैज्ञानिकहरू 55% हारिमा, प्राविधिक अधिकारीहरू 50% हारिमा र अन्य प्राविधिक प्रशासनको कर्मचारी करिब करिब 50% हारिमा चाहिँ रिक्त रहेको देखिन्छ। र यसले चाहिँ यो विगत 8-10 हामीले चाहिँ रिक्रुटमेन्टको प्रोसेस अगाडि बढाउन सकेको थिएनौँ, तर अहिले चाहिँ अब सुरु भइरहेको छ र हामी आशा गर्छौँ आगामी 1-2 लाग्छ अझै पनि यो फुलफिल गर्नलाई, किनभने यसपालिको चाहिँ धेरै जस्तो चाहिँ बढुवा मात्रै हुने र कम मात्रै खुल्ला प्रतियोगिताबाट आउने र आगामी वर्षको हारिमा प्राविधिक अधिकारीहरू 50% हारिमा र अन्य प्राविधिक प्रशासनको कर्मचारी करिब करिब 50% हारिमा चाहिँ रिक्त रहेको देखिन्छ। र यसले चाहिँ यो विगत 8-10 वर्षदेखि

चाहिँ काम गरिरहेको छौँ र यो यसमा चाहिँ यो एउटा रेसियो देखाउन खोजेको छ। यसमा हाम्रो अनुसन्धानकर्ताहरू चाहिँ महिला र पुरुषको रेसियो यहाँ देखाउन खोजेको छ भने त्यस्तै स्नातकोत्तर पिएचडी र बिएससिएडी गरेका मास्टर्स एमएससी र पिएचडी गरेको जनशक्तिको पनि मैले यहाँ चाहिँ एउटा सानो खाका देखाउन खोजेको छु। र यसरी हेर्ने भने चाहिँ हामी स्नातकोत्तर गरेको चाहिँ एमएससीएजी गरेको चाहिँ यो पहिलो भागले देखाउँछ, अनि यो भागले चाहिँ पिएचडी गरेको देखाउँछ भने हामी जो यसमा चाहिँ राम्रो जनशक्ति नेपालमा छ। र यो साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने यो हरियो भनेको चाहिँ करिब करिब नेपालकै आधारमा रहेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा नि के देखाउँछ भने प्रति एक लाख जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ। जस्तो भारतमा चाहिँ हेर्ने हो भने प्रति एक लाखमा एकजना, नेपालमा हेर्ने भने प्रति एक लाखमा चाहिँ अब दुई लाखमा एकजना भन्नुभयो भने यहाँ चाहिँ त्यो किसिमको डेटा देखाउँछ भने पिएचडी गरेको चाहिँ जनशक्ति हेर्ने हो भने भारतमा चाहिँ 73% देखिन्छ भने नेपालमा चाहिँ जम्मा 12% चाहिँ देखिन्छ। र महिलाको चाहिँ फेरि नेपालमा राम्रै देखिन्छ। यो हिसाबले हेर्ने भने पनि हामी अलिकति चाहिँ मास्टर्स पिएचडी गरेको जनसङ्ख्या मतलब अनुसन्धानकर्ताहरूलाई चाहिँ भित्राउनुपर्ने देखिन्छ। र भारतमा अलिक बढी देखेको कारण चाहिँ के हो भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन इन्ट्री गर्ने सिस्टम छैन, त्यसले गर्दा पनि अलिकति सङ्ख्या बढी देखिएको हुनुपर्छ। र यसमा चाहिँ यो समग्र एउटा समरी जस्तो यहाँ 3,58,00,000,00,000 चाहिँ यो अहिलेको चालु आरोमा हामीलाई बजेट प्राप्त भएको थियो। र यसमा पनि अनुसन्धानलाई हेर्ने हो भने चाहिँ करिब करिब 60 करोडको हाराहारी मात्रै खर्च हुने देखिन्छ, किनभने यसमा हाम्रो तलब भत्तादेखि अन्य सुविधाहरू सबै यसमै चाहिँ आउँछ। र मैले अघि पनि भनिसकेको छु अनुसन्धानमा एकदमै नगण्य बजेट चाहिँ नेपाललाई नेपाल कृषि अनुसन्धानलाई प्राप्त हुने गरेको छ। तर इस्टमा भन्नुपर्दा चाहिँ हामीले अघि मैले भनेको छु जुन जात र नस्ल विकास यसमा हामीले 25 जातहरूको चाहिँ उन्मोचन पञ्जीकरण प्रस्ताव पेस हुने भनेका छौँ र यसमा अधिकांश अहिले भइसकेको छ। त्यसै कृषि प्रविधि विकासतर्फ हेऱ्यो भने 53 विभिन्न उत्पादन तथा व्यवस्थापन सम्बन्धी प्रविधिहरूको विकास गर्ने भनेको छ। त्यसमा बाली बागवानी पशुपालन मत्स्य पालन सम्बन्धी र कृषि यान्त्रिकरण मेकानाइजेसनलाई पनि हामीले फोकसमा राखेर चाहिँ काम गर्ने गरेको छौँ। र त्यस्तै कृषि अनुसन्धित स्रोत संरक्षण यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन लगायतका कारणले हाम्रा जातहरू चाहिँ बिस्तारै लोप हुन जाने क्रममा चाहिँ र उन्नत जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै भित्रीय सँगसँगै हाम्रा रैथाने बालीहरू लोप हुने अवस्थामा रहेको भएर पनि यसलाई हामीहरूले संरक्षण गर्ने चाहिँ गरेको छौँ। हामीसँग जिन ब्याङ्क छ यहाँ नजिकै, त्यहाँ हामीहरूले चाहिँ संरक्षण गर्ने गरेको छौँ। र त्यस्तै हामीहरूले स्टेसनभित्रै पनि विभिन्न अनुसन्धान केन्द्रहरूभित्र पनि हामीहरूले त्यहाँ प्राप्त चाहिँ विभिन्न रैथाने बाली अथवा पशु नस्लहरूलाई पनि हामीले संरक्षण गरेर राख्ने गरेका छौँ। त्यस्तै अर्को हामीले यो आवासीय तालिम सञ्चालन गर्छौँ। किसानलाई चाहिँ कृषि अनुसन्धान स्थलमै

भानुभक्त पोखरेल अब लागौं प्री मनसुनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ। मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो। प्री मनसुनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो, तर बिहानैदेखि बर्खामा जस्तो पानी पर्ने भइरहेको छ।

0: आजकल चाहिँ हामी ख्याल गर्छौँ सुन्ने गर्छौँ भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ। यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ।
1: हो, अहिले त प्री मनसुनको अवधि।
0: हजुर, अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो, अहिले यो साल चाहिँ अलिकता फरक देखिया छ।
1: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ बर्खा जस्तै लाग्ने, प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो?
0: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ त थ्याङ्क नै हेर्नुपर्ने हुन्छ, तर विगत एक दुई वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलि बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ र अहिले दुई हप्तादेखि चाहिँ जुन यो पानी अलि बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ।
1: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ, पूर्वानुमान?
0: हजुर, अब अहिले पानी बढी पर्दैन पछि कम पर्छ, पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन, मिल्दैन पनि, अब संयोग त्यस्तो भइदिन पनि सक्छ, तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बिचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला, अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउन चाहिँ स्वाभाविक हो।
1: हो, यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडौँला। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले अहिलेको

0: जनता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ़ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाई सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाई सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि।
2: आयोजक रामेछाप नगरपालिका, रामेछाप सहकार्य सेतो कुरान राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।

0: हजुरको रेडियो 102.1 MHz।
1: Kajaria Tiles, your world-class luxury.
2: Hello?
3: Hello, baini, sanchai chau?
2: Hajur, sanchai chu. हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रानीसाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान ठाकले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रानीसाप नगरपालिका।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

वरिष्ठताका आधारमा नभई योग्यताका आधारमा पर्दा न्यायाधीश सिफारिश गरिएको संवैधानिक परिषदको तर्क, श्रम संस्कृति पार्टी र सुदन किराती बीच एकताको सहमति, आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तका लागि दरखास्त आह्वान। काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्दा 15,300

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: अब समाचार विस्तारमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल थिए।

0: सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
2: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सूर्यमुखी खानीतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा एक उद्योगी पक्राउ परेका छन्। छहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इण्डस्ट्रीज प्रालीका संचालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठको कम्पनी ललितपुरको गोदावरी नगरपालिका 5 अलियाली स्थित महादेव खोलामा छ। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठसँगै 905 कार्टुन तेल पनि बरामद गरेको छ। प्रहरीले उनको कम्पनीले उत्पादन गर्ने छहारी र ओमकार ब्राण्डको 1 लिटर र आधा लिटरको सूर्यमुखी तेलमा तोकिएको मापदण्ड भन्दा कम तौल राखी प्याकेजिङ गरी बिक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान गरेको जनाएको छ। अनुसन्धानका क्रममा तेलको प्याकेट र तोकिएको मापदण्ड भन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ। श्रेष्ठ र बरामद भएको तेलका कार्टुन सहित ठगी सम्बन्धी कसुरमा अनुसन्धान र आवश्यक कार्यवाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर हेटौडा उपमहानगरपालिका 11 थाना भर्याङ स्थित सड़कमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। ट्रकले ठक्कर दिँदा स्कूटर चालक नुवाकोटको ताँदी गाउँपालिका 6 घर भई नेपाल प्रहरी विशेष सुरक्षा गर्न रातोमाटो मकवानपुर दरबन्दीमा कार्यरत 36 वर्षीय प्रहरी सहायक हवलदार किरण श्रेष्ठको मृत्यु भएको। नवलपुरबाट हेटौडा बजारतर्फ जाँदै गरेको बाप्र 0300055415 नम्बरको स्कूटरलाई सोही दिशाबाट आउँदै गरेको ना 5 52 52 नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायक उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका 1-2 ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका 1-2 ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको साथै तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला पनि घाम लागिसकेको छ। प्री मनसुनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखालेको आग्रह छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनैतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कंग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको। चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कंग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा बढ़ी मतले पराजित हुनुभएको। भाजपाका नेताहरूका अनुसार नयाँ सरकारले भोलि शपथ लिने तयारी छ, यद्यपि ममताले पद नछ

पनि घोषणा गरेपछि संवैधानिक प्रक्रिया र राज्यपालको भूमिका बारे व्यापक बहस शुरू भएको छ। यदि मुख्यमन्त्रीले राजीनामा नदिए संविधानको धारा 356 प्रयोग गरी राज्यमा संवैधानिक व्यवस्था भंग भएको भन्दै राष्ट्रपति शासन लागू गर्न सकिने सम्भावना समेत रहेको भारतीय संचार माध्यमले जनाएका छन्। मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको जनाएको छ। इरानले मिसाइल ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाइ छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको बीबीसीले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावले विश्व बजार तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। र समाचारको अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बंगलुरूलाई 9 पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 ब्रेक लगाउँदा बंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 गुमाएर 19 ओभरमा 209 रन बनाए। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्सले 56 बलमा 111 रन बनाउनु भयो। त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गर्नुभयो। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। वरिष्ठताका आधारमा नभई योग्यताका आधारमा प्रधान न्यायाधीश सिफारिश गरिएको संवैधानिक परिषदको तर्क। श्रम संस्कृति पार्टी र सुदन किराती बीच एकताको सहमति। काठमाडौँका सुकुमासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित। छहारी र ओमकार ब्रान्डको तेलमा कम मात्रा राखेर बेचेको आरोपमा उद्योगी पक्राउ। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव। र आईपीएल क्रिकेटमा लखनऊले बंगलुरूलाई हरायो। हवस् त बिहान 9 हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: ल्याङल्याङ भीमसेनथान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-13-40 9845-49-13-40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका उडान नम्बर 2 देउरालीको प्रथम उडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
4: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
0: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण, घाँस, दाउरा सम्बन्धी विवाद,
6: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
6: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
6: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
6: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
6: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
6: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी निची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
6: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
6: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
6: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
6: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
6: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
7: Kajaria Tiles, your world class luxury.
8: घर बनाउनको लागि घर सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: Kajaria Tiles, your world class luxury.
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854-043-305, 0848-540-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
9: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
0: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596, 0-47-590-453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
10: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायो?
8: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
0: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पेयर पार्ट्सहरू खरिद गर्नुहोस्।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9860485030, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस नै यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
7: Kajaria Tiles, your world-class luxury.
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टितेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: सुन्नुहोस् है, सुन्नुहोस्,
12: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
12: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: Kajaria Tiles, your world-class luxury.
13: Prashad Digital Ko Prastuti.

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकको शैलीको बसाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102 थुप्रै मेगा हर्जबाट हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम लोकको शैलीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लोकको शैली लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। यसै गरी प्राविधिकबाट मिठो साथ मिलेको छ हाम्री हसीली अनि रसीले सबैको मन मुटुमा बस्न सफल सम्झना खड्कीलाई उहाँलाई विशेष धन्यवाद र साथमा तपाईँहरू। बिहानको समय छ, के गर्दै हुनुहुन्छ? खाना खाइसक्नु भयो अथवा खानै हुनुहुन्छ? कार्यक्रम लोकको चिली सकेर मात्र खान्छु है भनेर हाम्रो कार्यक्रमको पर्खाइमा बस्नु भएको छ अब भने तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ। हामी हरेक दिन 10 बजीबाट 11 बजेसम्मको समयमा तपाईँको माझ उपस्थित भइरहेका छौ, तपाईँहरूलाई थाहा नै छ। कार्यक्रम लोकको शैलीलाई प्रायोजन गर्नुभएको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँहरू पनि यदि जीवन बीमा गरेर लुक्क बस्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिनुहोला, आफ्ना आफन्तीहरू छरछिमेक सबैलाई भन्नुहोला, किनभने आज भोलि जीवन बीमाको एकदमै महत्वपूर्ण रहेको छ, तपाईँ हामीलाई थाहा भएकै कुरा हो। त्यसैले नबिर्सिनुहोला सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिन भने। हामी हरेक दिन छुट्टा छुट्टै बसाईमा तपाईँहरूकोमा आज उपस्थित भइरहेका छौ, तपाईँहरूलाई थाहा नै छ। आज पनि शुक्रबार बसाई रहेको छ, आज पनि तपाईँहरूले स्थानीय स्तरको कलाकारहरूको मिठा मिठा गीतहरू रोज्न पाउनुहुन्छ। तपाईँहरूले फटाफट आउँदै गर्नुहोला। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर 0484040026 खुल्ला गरिसकेका छौ, तपाईँहरू पनि फटाफट आउँदै गर्नुहोला। हजुरहरूले हाम्रो कार्यक्रम देश तथा विदेश जहाँ भएर पनि सजिलै सुन्न सक्नुहुन्छ, सजिलै सुनिराख्नु भएको पनि छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ र तामाकोशी एफएम 95 MHz पनि हामीलाई सजिलै सुनिराख्नु भएको छ। फेसबुकमा फेसबुक लाइभबाट पनि धेरै कमेन्टहरू गरेर हामीलाई धेरै माया देखाउने तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्दै अहिलेको लागि भने कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीत तपाईँहरूको लागि छोड्दैछौ। कार्यक्रम लोकको शैली सुन्दै गर्नुहोला।

0: घर त मेरो र हामी छाप जिल्ला माया लाउन मिल्ला कि नमिल्ला पक्कै पनि खाली भए मिल्ला प्याक भए नमिल्ला होइन त निकै नै मिठो अनि रमाइलो खाले गीत सुन्न पायौँ कार्यक्रमको शुभारम्भमै रहेर अब भने तपाईँको पालो 048 40 0026 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ तपाईँहरू फेसबुक लाइभ मार्फत पनि हामीसँग जोडिएर कुराकानी गर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु हाम्रो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ सूर्यज्योति लाइफ इन्सुरेन्स तपाईँहरू यदि बिमा गरेर जीवन बिमा गरेर रुक्क भएर बस्न चाहनुहुन्छ भने नबिर्सिनु होला सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिनु होला पनि भन्न चाहन्छु यति बेला भने कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि कसको नमस्कार के भन्नुभयो के छ हाम्रो विक्रमजी गाल खबर हाम्रो कार्यक्रम सुनेर बसिराख्नु भएको छ है हाम्रो विक्रमजीलाई कस्तो लाग्छ हजुरको रेडियोबाट कार्यक्रमहरू थुप्रै कार्यक्रमहरू जान्छन् तपाईँहरूलाई कस्तो लाग्छ
1: एकदम राम्रो राम्रो हजुर राम्रो कमेकै छैन हजुर एकदम राम्रो कमेको छ राम्रो छ एउटा नयाँ कार्यक्रम चाहिँ ल्याउनु पर्छु भनेर मैले पहिला सुधारिरहेको छु सक्नु भएको छैन एउटा बिहा हुन्छु
0: तपाईँको कुराहरू पनि हामीले एकदमै होइन प्रयास गरिरहेका छौँ है विक्रमजी तपाईँले भने दोहोरीको कार्यक्रम ल्याउनु न सिस्टर भन्नुभएको थियो होइन त दोहोरीको कार्यक्रम चाहिँ मैले अब आउने शनिबार मैले अघिल्लो शनिबार पनि राख्ने जमर्कोमा जुटिरहेको थिएँ है हाम्रो शनिबारको बसाइमा चाहिँ पहिला कार्यक्रमहरू हुन्थेन अहिले फेरि थपेर चाहिँ होइन अब तपाईँहरूभित्र लुकेर रहेका प्रतिभाहरू चाहिँ निकाल्न मिल्छ भन्ने हाम्रो थियो है त्यो कार्यक्रमहरू तपाईँले जुनसुकै प्रतिभा पनि आएर देखाउन सक्नुहुन्छ भन्ने कार्यक्रम चाहिँ हामीले राखेका थियौँ अनि त्यसै बीचमा चाहिँ यदि तपाईँहरूको इच्छा हुन्छ र तपाईँहरूले सक्नुहुन्छ भने अब हामीले कुनै एउटा लय चाहिँ हामीले आफैले रोज्छौँ होइन पहिले नै यो लयमा मात्रै गाउन पाउने है भनेर चाहिँ हामीले रोज्छौँ किनभने अब हामीले पनि गाउनु फर्काउन पर्ने हुन्छ नि त है जुन पाए त्यही लयमा हामीलाई पनि गाह्रो हुन्छ हजुर एकदमै छोटो लय अनि मिठो पनि अब सबैलाई सहज हुने टाइपको होइन सजिलैसँग गाउन सक्ने र दुई दुई टुक्का अथवा अलिकति समयले

0: साथी हो भने तीन ढुक्का समयले साथी अनुसारै मिलाउने जमर्कोमा म जुटिसकेकी छु। अघिल्लो शनिबार भने हाम्रो यहाँ विशेष समस्याले गरेर होइन अब पानीहरू परिरहेको छ, नेटहरूको पनि समस्या हुन्छ, विशेष समस्याले गरेर तपाईँहरूकोमा आज उपस्थित हुन सकिएन। अब आउने शनिबार भने पक्कै पनि उपस्थित हुने आशामा छौँ है त।
1: हुन्छ हुन्छ सिस्टर, हुन्छ धन्यवाद।
0: तपाईँहरूलाई नै रमाइलोको लागि नै यो हामीले सबै कुराहरू गर्ने होइन त। अब तपाईँहरूको इच्छा विपरीत हामी कतै पनि जाँदैनौँ विक्रमजी, ढुक्क हुनुहोस् है त।
1: धन्यवाद।
0: निकै नै खुसी लाग्यो विक्रमजी। अनि हाम्रो विक्रमजीको खाना भयो त?
1: अब खाना चाहिँ म पनि खाने गरेको छु, आनन्द छोडेर जानुपर्छ।
0: पक्कै पनि निकै नै खुसी लाग्यो होइन, हामीलाई यति धेरै माया गर्नुहुन्छ है तपाईँ र म सँगसँगै खाना खाउँला है त। अरू के छ हाम्रो विक्रमजीको नयाँ हालखबर?
1: हालखबर सुनाउनु पर्दाखेरि चाहिँ रमाइलै छ, पानी चाहिँ अब अलिक नयाँ कस्तो छ, जति भएर त्यता चाहिँ कस्तो छ, अब यता पानीको मात्रामा तपाईँ सिकेको छ
0: हजुर। यतातिर पनि अलिकति चर्को घाम हुन्छ नि त, अलिकति घामै लाग्न चाहिँ अलिक सकिरहेको छैन, बिस्तारै लाग्ला पनि, अब पानीकै मात्रै मौसमकै मात्रै देखिरहेछ होइन, पानी नै पर्ने मात्रै सम्भावना भइरहेछ जताततैको एउटै त हो है। पक्कै पनि आफ्नो अनि परिवारको ख्याल राख्नु होला है त विक्रमजी।
1: धन्यवाद।
0: आज भने हाम्रो स्थानीय कलाकारहरूले गीत गाउनु भएको गीतहरू चाहिँ रोज्नु पर्ने हुन्छ, तपाईँलाई थाहा छ नि है?
1: एकदम
0: बर पिपल के भन्नुभयो? बर दिलको छेउ म माया लाउँदिन टाढै बसिदेऊ होइन त।
1: हजुर हजुर हजुर, माधव खड्काले गाएको गीत हो है।
0: माधव खड्काजीले गाउनु भएको
1: हो हजुर, अनि मेरो गाउँको चेली हुनुहुन्छ, एकदमै गीत हो, बताइदिउँ न, खुसी खुसी भए पनि उतारिदिउँ न भनेर कोसिस गरेको है सिस्टर।
0: पक्कै पनि विक्रमजी, हामीले तपाईँको गीत बजाउने एकदमै प्रयास गर्नेछौँ है त। निकै नै राम्रो गीत रोज्नु भयो, तपाईँको गीत हामीले सकेसम्म चाहिँ बजाउने प्रयासमा जुटिरहेका पनि हुनेछौँ है त। आफ्नो ख्याल गर्नुहोला, परिवारको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। अहिलेको लागि भने छुट्यौँ होला है। विक्रमजी आउनु भएको थियो, निकै नै मिठो कुराकानी र निकै नै मिठो मिठो सुझावहरू पनि दिनुहुन्छ उहाँहरूले। तपाईँहरूप्रति पनि केही सल्लाह सुझाव छ भने पनि पक्कै पनि दिन नबिर्सिनु होला पनि भन्न चाहन्छु। यसै गरी तपाईँले फोन पनि डायल गरिराख्नुहोला 0484040026। हामीले उहाँको रोजाएको गीत भने अब एकजना साथीसँग बोलेर मात्र राख्नेछौँ पनि भन्न चाहन्छु। यति बेला भने अर्को कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखि कसको नमस्कार यति मिठो स्वरमा?
2: हजुर म ओखलढुङ्गाबाट धनुगजमा बोल्छु।
0: धनुका भन्नुभयो है?
2: धनुगजमा।
0: के छ हाम्रो धनुजीको हाल खबर?
2: ठिकै छ मेरो त, अनि हजुरको के छ?
0: मेरो पनि एकदमै ठिकै छ धनुजी। खाना खानुभयो त?
2: छैन खाना, एकछिन पछि हुनेछ। हजुरले खानुभयो?
0: तपाईँले नखाँदै मैले कसरी खानु धनुजी? एकछिनमा सँगै खानुपर्छ है त। धनुजी हेलो। धनुजी आउनु भएको थियो, कुराकानी हुँदै गइरहेको थियो तर उहाँसँग भन्ने सम्पर्कमा हुन सकेनौँ हामी, काटिसके जस्तो लागेर आज मलाई। तपाईँहरू पुनः प्रयास गर्न पनि सक्नुहुन्छ, हाम्रो स्टुडियोको नम्बर तपाईँहरूको लागि खुल्ला नै छ है 0484040026। तपाईँहरूमा आज राखिसकेका छौँ, तपाईँहरू पनि आउँदै गर्नुहोला, हामीसँग फेसबुक लाइभ मार्फतबाट पनि जोड्न सकिनुहुन्छ। हजुरको रेडियो 102.1 MHz पनि हामीले त्यहाँ आएको कमेन्टहरू पनि हामीले वाचन गर्नेछौँ पक्कै पनि। मौसम अलिकति खराब खराबै छ हैन पानीहरु परिरहेछ बाटाघाटाहरु बिग्रिरहेछ तपाईहरुलाई थाहा नै छ आफ्नो ज्यानको अनि साथीभाइ संगीहरु सबैको ख्याल राख्नु होला अनावश्यक काममा बाहिर ननिस्किनु होला अझै साँझ पख त विशेष गरेर घरभन्दा बाहिर अथवा घरदेखि टाढा आफूहरु पनि ननिस्किनु होला आफ्नो बच्चाहरुको पनि ख्याल राख्नु होला पनि भन्न चाहन्छु किनभने आजभोलि मौसम अलिकति च्यालेन्ज गरिरहेछ हैन त अब पानीहरु घरि पानी घरि खाम कुन बेला के हुन्छ जस्तो भइरहेछ आफ्नो अनि परिवार सबैको ख्याल राख्नु होला पनि भन्न चाहन्छु यसै गरी आफ्नो जीवन बिमा गरेर ढुक्क पनि बस्नु होला अहिलेको दिन अहिलेको युगमा होइन अहिलेको समयमा चाहिँ जीवन बिमा चाहिँ एकदमै महत्वपूर्ण छ हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर आनन्दले बिमा गरेर ढुक्क तरिकाले बस्न सक्नुहुन्छ पनि भन्न चाहन्छु तपाईँहरू फटाफट आउनुहोला 0848 40 00 26 तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ साथै फेसबुक लाइभबाट पनि तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ हाम्रो कार्यक्रम के कस्तो लाग्छ प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु तपाईँहरूको साथ सपोर्ट लिने आज हामी यहाँसम्म छौँ तपाईँहरूको सल्लाह सुझावको हामीलाई आवश्यकता पर्दछ तपाईँहरूलाई थाहा नै छ यति बेला भने अर्को एउटा मिठो गीत विक्रमजीले रोज्नु भएको थियो बर्पिपल डिलको छेउ तिरतिर आउँदिन अलि पर जाऊ कि समथिङ के थियो उहाँकोले रोज्नु भएको एउटा मिठो गीत बजाउँछौ त्यसपछि पुनः तपाईँहरूमा आज उपस्थित हुने नै छौ तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला।

0: बर पिपल ढिलको छेउ म माया लाउदिन टाढै बसिदेऊ, निकै नै मिठो गीत हाम्रो विक्रमजीको रोजाइमा रहेको थियो। हामीले सुनिसकेका छौँ अब पालो तपाईँको 0440 40 00 26 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ हजुरको रेडियो 102.1 MHz हरेक दिन 10 बजेदेखि 11 बजेको समयमा तपाईँहरू माझ रंग रमाइलो गर्न तपाईँहरू केही डाँडा पाखा घर वरिपरि झन्किने मिठा भा मिठा मिठा लोक दोहोरी गीतहरू लिएर तपाईँहरूमा आज सधैँ आइरहेका छौँ। तपाईँहरूलाई थाहा नै छ तपाईँहरू आफ्नो भने ख्याल राख्नुहोला है। अब त लोकको शैली चलिरहेछ भन्दै व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ। कतै घरतिर खाना पकाउने तर्खरमा हुनुहुन्छ, खाना खाने तर्खरमा हुनुहुन्छ, व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ, अब स्कूल अब सरकारी जागिरीहरू सबै आफ्नो अफिसतिर गइसक्नु भएको छ है। अब विद्यालयहरू पनि चलिरहेका छन्, राम्रोसँग पढाइ पनि गर्नुहोला भन्न चाहन्छु। अब कतै डाँडा पाखातिर घाँस दाउरा पो गर्दै हुनुहुन्छ कि है, घाँस दाउरा गर्ने क्रममा पनि मिठा मिठा हाम्रो लोकको शैली मार्फत मिठा मिठा गीतहरू आइरहेका छन्। त्यही गीतहरूलाई सुनेर मनोरञ्जन लिँदै आनन्दले रमाइलो तरिकाले घाँस दाउरा पनि गरिराख्नु भएको छ पक्कै पनि। त्यो छेड पनि एकदमै निकै रमाइलो पनि लाग्छ होइन, टक्क घाँस दाउरा गर्दा गर्दै यताबाट मिठा मिठा गीतहरू बजोस्, रमाइला रमाइला कुराकानी होस्। तपाईँहरूलाई घाँस दाउरा काटेको त मिस्तै पनि हुँदैन होला पक्कै पनि, त्यो थकानमा होइन, थकानमा चाहिँ अलिकति यताबाट रमाइलो भयो भने त्यो थकान मेट्ने पनि कुराहरू हुन्छ। तपाईँहरूलाई थाहा नै छ पक्कै पनि कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो अनि परिवार छरछिमेक सबैको ख्याल पनि राख्नुहोला पनि भन्न चाहन्छु है। सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो, आफ्नो स्वास्थ्य राम्रो छ त सबै कुरा छ होइन, स्वास्थ्य नै चाहिन्छ भन्न पनि चाहन्छु। त्यसैले हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर बिमा पनि गरेर आफू भएर पनि बस्न सक्नुहुन्छ तपाईँहरू। यति बेला भनेकै साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते नमस्कार, कहाँदेखि कसको नमस्ते नमस्कार होला? कहाँबाट भन्नुभयो? दुलाखाबाट, गोमा भन्नुभयो? के छ हाम्रो गोमाजीको हाल खबर? के भन्नुभयो? डोमा भन्नुभयो?
1: हजुर हजुर।
0: डोमा कि डोलमा? के छ हाम्रो डोमाजीको हाल खबर? यतातिर पनि हामी सबै सकुशल छौँ है। विशेष त हाम्रो सम्झनाजी एकदमै आज यति खुसी देखिरहेको छु किन है, मुसु मुसु हाँस्दै तपाईँहरूको माया देख्दा होइन, उहाँ एकदम प्रसन्न हुनुहुन्छ। सबै ठिक ठाकै छ है। हाम्रो ललिता म्यामले चलाउनुहुन्छ यो कार्यक्रम पक्कै पनि, उहाँ भन्ने अहिले विशेष कामले बाहिर हुनुहुन्छ है। आउनुहुन्छ किन न, अनि तपाईँहरूको मायाले उहाँलाई डोरै डोरै तानिहाल्छ नि। खाना भने खाकी छैन नि डोमाजी, तपाईँले खानुभयो?
1: ल दिदी हजुर मसँगै
0: कार्यक्रम सकाएर दौडेर आउँछु ल। हजुर
1: सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छु नि डोलमाजी, तपाईँ सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु होइन, मिठो भयो मेरो मात्र लाग्छ कार्यक्रम सुनेर पाउँदाको दिदी
0: धेरै धेरै धन्यवाद डोमाजी, मिठो कमेन्ट गर्नुभयो मलाई, म त फेरि फुरुक्क फुर्केर बाहिर पो निस्क्यौँ निस्क्यौँ जस्तो पो लाग्यो त। के गर्ने होला सा निकै नै मिठो कुरा हुन्छ तपाईँसँग होइन, के गर्नु अब भेटघाट पनि बिस्तारै गरौँला है टोपाजी। पक्कै पनि समयले पनि साथ दिन्छ, नातिनु होइन, ढिलो साँडो भइहाल्छ त। हाम्रो रोमाजीले कार्यक्रम सुनिराख्नुहुन्छ, खुसी लाग्छ। तपाईँलाई आजको विषयवस्तु पनि पक्कै पनि थाहा छ होइन त? के भन्नुभयो? हुन्छ डोमाजी, कार्यक्रममा आउनुभयो। त्यो गीतको कसका लागि सम्झिन चाहनुहुन्छ? नमस्कार डोमाजी, आउनु भएको थियो, निकै नै मिठो कुराकानी भयो हाम्रो डोमाजीसँग। हँसिली हुनुहुन्छ रहेछ, हाँस्दै हाँस्दै कुराकानी गरेर हतार छ है भन्दै जानुभयो। हतारको काम पक्कै पनि सफल हुँदैन डोमाजी, अलिकति धैर्य पनि गर्न सक्नुपर्छ है। अब काम के कस्तो छ त्यो त मलाई जानकारी छैन, तर पनि हतार हतार चाहिँ नगर्नु होला होइन। हतारको डिसिजन पक्कै पनि राम्रो हुँदैन, तपाईँहरूलाई थाहा नै छ के गर्नु है। तर चल्नु त पर्छ फेरि होइन, कतिपय टाइमहरूमा चाहिँ हतार पनि इम्पोर्टेन्ट नै हो होइन, किनभने हतार हतार गरेर त्यो काम पुरा हुन्छ भने गर्नु पनि पर्छ। सो ठिक छ डोमाजी, आउँदै गर्नु होला पनि भन्न चाहन्छु। यति बेला भने अर्को कोही साथी हुनुहुन्छ जस्तो लाग्छ मलाई, तर उहाँ भने हुनुहुँदो रहेछ। अब पालो तपाईँकै हो, 0484040026 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ। तपाईँहरू आउनुहोला, तपाईँसँग मिठा मिठा कुराकानीहरू पनि हामी अवश्य गर्ने नै छौँ, तपाईँको सल्लाह सुझाव पनि लिनै छौँ। र आज स्थानीय रोजाइहरूको गीतहरू बज्छ, तपाईँहरूले रोज्न पनि सक्नुहुन्छ पनि भन्न चाहन्छु। यति बेला पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्कार, के छ हाम्रो कसको भनौ रमिलाजी हुनुहुन्छ कि निर्मलाजी हुनुहुन्छ? निर्मलाजी के छ हाम्रो निर्मलाजीको हालखबर? तपाईँको मायाले अत्यन्तै ठिकठाक छ मेरो पनि। हाम्रो निर्मलाजीको खाना भयो,
2: खाना बाँकी नै छ है यतातिर, तपाईँले पनि खानु भएको रहेन छ, अब सँगै खाउँला यता अहिले 11 बजेपछि।
0: कार्यक्रम यति मिठो कार्यक्रम आउँदा आउँदै त अब छोड्नु भएन होइन, अब कार्यक्रम सकाएपछि सँगै खाउला है त। पक्कै पनि 11 बजेपछि नै खाउला। मलाई निर्मलाजीले पर्खेर बस्नुहुन्छ भन्ने मलाई आशा छ है त। के छ अनि हाम्रो निर्मलाजीको नयाँ हालखबर?
2: नयाँ खबर खासै केही पनि छैन, सबै पुरानै हो भनौँ न। आज चाहिँ हल्का घाम लागेको छ, अस्तिकै घाम लागेको थिएन, आज चाहिँ घाम लागेको छ, अस्तिकै छ भनौँ।
0: अस्ति चाहिँ घाम लागेको थिएन, आज चाहिँ घाम लागेको छैन त।
2: हजुर
0: हजुर, ठिक छ, वा मजाले घाम तापेर पनि बस्नु होला है त।
2: हस् हुन्छ।
0: आज भने स्थानीय रोजाईको गीतहरू छ, तपाईँले थाहा नै छ सङ्गीत रोजाईमा पार्नुहुन्छ। आज भने हाम्रो डोमाजीले तपाईँले रोजाईमा पार्न छोडिदिनु भएको छ नि।
2: ए, मैले त झन् गीतलाई भनिसकेँ, गीतले नै बजाउनुहुन्छ अहिले।
0: हाम्रो सम्झना दिदीलाई पनि सक्नु भएको छ
2: गीतले, होइन दिदीको रोजाइन्छु भन्नुभएको छ।
0: पक्कै पनि उहाँले हाम्रो सम्झनाजी फेरि यस्तो कायदा के हुनुहुन्छ नि, हँसिली र सिली होइन, सबैको मन जित्न सक्ने सजिलरी, अनि उहाँले त यस्तो मिठा मिठा गीतहरू बजाइदिनुहुन्छ कि। पक्कै पनि सम्झनाजीले एकदमै मिठो गीत बजाउनुहुन्छ, हामी सुन्न आतुर पनि भइसकेका छौँ। निर्मलाजी कसका लागि सुनाउन चाहनुहुन्छ?
2: हुन्छ विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु
0: धन्यवाद
2: दिदीको लागि हजुर अल फ्यामिलीको लागि मेरो घरको रेसनको मेरो प्यारो छोरी प्रतिष्ठाहरूलाई भन्न चाहन्छु अनि मेरो आन्सर प्रणाली गरेको लागि मेरो बहिनी आफ्नो दाजु अनि प्यारो राईहरू बाँधेको लागि भन्न चाहन्छु साथी देव नागिकलाई विकासलाई को लागि अनि रमिला तामाङको लागि अनि उडिङ्गा मगरलाई नवीनको लागि साथीहरूलाई भन्दै
0: धन्यवाद निर्मला आज आउनुभएको थियो अब भने तपाईँहरू पनि आउँदै गर्नुहोला हाम्रो स्टुडियोको नम्बर खुल्ला आज 0448 40 00 26 तपाईँहरूलाई नै थाहा नै छ तपाईँहरू पनि आउँदै गर्नुहोला यति बेला भने

Thank you.

खाना दिँदै थियो, खाना दिँदै थियो, कुकुरलाई दबाई दिन्छु, मुसा भएको छ, मुसामा खाना खानु पऱ्यो।

0: Bu hisar başı mabdoliya ba kheti kasari launu hune ta aaja bali chitte kaam hune machine aujar haru aako chhari ni ke garnu kaha gaera bujhnu hola
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054 0145575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: Kajaria Tiles, your world class luxury.
4: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
5: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
6: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
6: ए हो र भन्या अनि फाइदा होला र है
4: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
4: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9054042239
6: कति रे 9540 अनि
4: 9540 40239 फोन नम्बर चाहिँ 0485402039
6: 0485402039
7: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
7: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
8: विराज किसानको साथी कुखुरा

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेसाब तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेसाब नगरपालिका 8, तल्लो बजार, रामेसाब।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।

0: जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630023422।
2: Kajaria Tiles, your world-class luxury.
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमामा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 00 26 रहेको छ 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा छौं हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ तपाईँले फेसबुकमा त्यहाँ प्राप्त मेसेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु आजको बस हामी के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर मलाई मैले भनिराख्नु पर्छ जस्तो लाग्दैन मलाई भन्दा बेसी तपाईँलाई थाहा छ त्यही पनि सर्ट एन्ड सुटमा जानकारी गराइहाल्छु

हामी तपाईँकै रोजाईका नेपाली पपगीतहरू तपाईँकै माझमा राख्नेछौ। आउन सक्नुहुन्छ नम्बर 0848 40 40 26 रहेको छ। सफ्ट एण्ड स्वीटमा साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौ भन्ने मन चाहन्छु। सम्झना पनि पाउनुहुनेछ आजको बसाईमा। होइन कति हाम्रा मात्र रोजाईका गीत, यसको मात्र कति रोजाईको गीत सुन्नु, मेरो रोजाईको गीत यस्तो थियो, मैले यस्तो सुन्न चाहेको थियो भन्ने पनि लाग्न सक्छ नि। सो आउनुहोस् है, फटाफट फोन गर्नुहोस् है, नम्बर 0848 40 40 26 रहेको छ भन्ने मन चाह, अनि मेसेजहरू पनि फटाफट पठाउनुहोस् भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा एकदम मिठो गीत छ, पुरानो गीत छ, एउटा परिवस्तु त्यो पारी गाउँमा यति बेला।

यो गीत तपाईँकोमा आज राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्के, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ। नम्बर 0440 40 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ है भनिदिनु छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार, हेलो हेलो, त्यही हुनुहुन्थ्यो तर बाहिरिसक्नु भएको छ जस्तो छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नम्बर 0440 40 26 को माध्यम लिएर आउन सक्नुहुन्छ। 0440 40 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। रमाला रमाला नेपाली पप गीतहरू रोजाइमा पार्न सक्नुहुन्छ है तपाईँले पनि भन्न चाहन्छु। आजको बसाइमा साथमा मिठा रमाइलो कुराकानी त छँदै छन्। यति बेला केही म्यासेजहरू वाचन गर्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त छन् म्यासेजहरू। पठाउनु भएको छ हजुरको रेडियो 102.1 MHz भन्दा पनि हजुरको रेडियोमा म्यासेजहरू प्राप्त छन्। यति बेला केही म्यासेजहरू वाचन गर्छु। प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। हजुरको कार्यक्रम आएन मलाई त खल्लो लाग्यो भन्नुहुन्छ। बेलुकाको कार्यक्रम नेपालतिर पानी परेको छ कि छैन भाइ, एकचोटि भन्नुहोस् है भन्नुहुन्छ। काम लागिराखेको छ हजुर, कार्यक्रम सुन्दैछु, खाना खानुभयो भन्नुहुन्छ। रुममा बसेर कार्यक्रम सुनिराखेको छु भन्नुहुन्छ। त्यस्तै गरेर सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुमित यता सुनार किरात आइरहेको छ, कार्यक्रम सुन्दैछ है। रामछाप देउराली घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ, कार्यक्रम धेरै मनपर्छ भन्नुहुन्छ। बजनी चाहिँ घर परिवारको लागि सुनाउन चाहन्छु। दुःख त त्यति बेला लाग्छ जब यी लोभी आँखाहरू बुबा आमाको चाउरी परेका गाला र कामले कठोर बनेका हातमा पुग्छन्। त्यो चाउरी उमेरले मात्र परेको हुँदैन, त्यसमा हाम्रो भविष्यको चिन्ता लुकेको हुन्छ। बुबाको हातमा परेको डामले भन्छ छोराछोरीलाई दुःख नहोस् भनेर जीवनभर सङ्घर्ष गरियो। आमाको अनुहारमा देखिएको थकानले भन्छ आफू भोकै बसेर पनि सन्तानलाई पेट भरि खुवाइयो। सानो हुँदा हामीलाई संसारको सबैभन्दा सुरक्षित ठाउँ बुबाको काँध र आमाको काख लाग्थ्यो, तर ठुलो हुँदै जाँदा हामी आफ्नै सपना र व्यस्ततामा यति हराउँछौँ कि उनीहरूको थकाइ देख्नै छोडिदिन्छौँ। एक दिन अचानक ध्यान जान्छ, बुबाको कपाल सेतै भइसकेछ, आमाको आँखाको चमक पनि अलिक कम भएछ, अनि मनभित्र कतै नराम्रोसँग पीडा उठ्छ किनकि समय चुपचाप धेरै टाढा पुगिसकेको हुन्छ। जुन बुबा आमाले हाम्रो सानो चोटमा रातभर नसुति बिताए, आज उनीहरू आफ्नो पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन्। उनीहरूलाई महँगो उपहार चाहिँदैन, केवल हाम्रो साथ सम्मान र केही समय चाहिन्छ। बुबा आमा भगवान भन्दा कम हुँदैनन्, किनकि भगवान त हामीले देखेका छैनौं, तर बुबा आमाले आफ्नो जीवन जलाएर हाम्रो संसार उज्यालो बनाएका हुन्छन् भन्नुहुन्छ। पक्कै पनि हो, सिम्पल जी एकदम मार्मिक कुरा गर्नुभयो। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार, नमस्कार हजुर, सीताजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ? खानपिन भयो कि नै? मेरो पनि भइसक्यो, खाना खाइरहेको उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा? उर्गेन्दुङको आवाज गीत राखिदिनु पर्यो। हुन्छ, पक्कै पनि राख्नेछ। सबै आफन्तलाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। टेक्निकल प्रब्लम आइराखेको छ,
नम्बर 0848 40 26 को मैं तुम्हें आने सकूँ रिंदुंग को आवाज न गीत राखी हाई भाई ओके हमी राख्ने राखने कोशिश करने चाहूँ आउन सक्नुहुन्छ नम्बर 0848 40 26 26 रहेको छ 0848 40 26 को भएर आउन सक्नुहुन्छ पनि भन्नुहुन्छ है साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हजुर नमस्कार हेलो

0: जेनेजी
1: अभी
0: क्या खबर के करते हैं उनसे
1: खबर ठीक है तो हमारे कॉल पे सुन रही थी देरी हो रही है ताकि तुम ये आवाज में आए फिर हम सुन रही कॉल कर देते
0: हैं मैंने अच्छा खुश लगा तर टेक्निकल प्रॉब्लम आएगा आवाज मैंने सानो सुन रखे उसे बने बीच बीच में के भैर राखे खान पीन भो
1: मेरो आवाज सानो सानो सुन्दर भएको रहेछ तपाईँको आवाज त बेला बेला अब डिस्टर्बले गर्दा आउँदैन पनि हो
0: पक्कै त्यही भएर आएको छ मैले पनि राम्रोसँग सुन्न सकिरहेको छैन खानपिन भयो
1: खानपिन मेरो भएको छैन तपाईँले खानुभयो कि नै
0: मेरो भइसक्यो त तपाईँको ढिलो भएन र तपाईँ उता धनकुटातिर म परे उतातिर होइन अब तपाईँ बेलुका खाना खाने गरी आउनुहोस् न होइन होइन अब त्यो त हो मन थियो खै अब तपाईँ आउन टाढा पर्यो अब बोलाउन पनि होइन बोलाउन पनि मन थियो तर अब हेर्नुहोस् न
1: बोलाउन पनि मन थियो फेरि खाना पनि गाडी जान्छ भनेर लोक्थ्यो कि
0: हेर त भनेको अब खानै बाढी जान्छ भनेर पनि हो त खाना त कति खाइन्छ र अब हेर्नुहोस् न जेनुजी मन छ मन थियो तर अब तपाईँलाई कसरी भनौँ कसरी सम्झौँ मन भएर पनि खै अब केही केही कुराहरूले त्यस्तो पनि होइन बोलाउन पनि मन थियो तपाईँका मान्छेहरूले कराउँछन् कि भन्ने डर लाग्ने त्यही भएर त्यस्तो पनि होइन त्यस्तो पनि होइन ठिक छ आउनुहोस् न त बेलुका छँदैछ यस्तो घरतिर आउनुहोस् होइन दिउँसोतिर यस्तो बिस्तारै होइन अहिले खानुहोस् त्यही खानुहोस् अनि बिस्तार होइन गाडी चढेर बिस्तार त्यसपछि आउनुहोस् न त्यो पनि मैले गर्नुपर्ने त्यो भएन र खै मैले अब ठिक छ त्यो गरौँला बिस्तार आउनुहुन्छ भने तपाईँ आउनुहुन्न मलाई थाहा छ

0: नयाँ वर्ष पछाडिको अब लास्ट कुरा अब कुरा भयो तपाईँसँग बोल्नु एकदमै खुसी लागिरहेको छ. विशेष गरी त तपाईँलाई टेक्निसन मित्र हजुरको रेडियो दर्शन ढाका सुनेर इन्टी गर्नुभयो भन्न चाहन्छु. आगामी दिनमा बढी तेह्र तपाईँ अनि शिखर श्रेष्ठ उहाँहरू एडभान्समै ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु. अनि साथीहरूलाई कम्पनी पर्छ सुशील जान्छ तपाईँको अधिकारी अनि प्रेम भण्डार सुशील खर्चा दिपेन्द्र गीता राई सबै शर्मिला राई सबिता राई सबिन मगा प्रचार मगा मन कुमारी कान्छी कुलुङ सुनबाई रुपारे हुनुहुन्छ त्यहाँको विजेता गायल अभिमान सुनवार हुनुहुन्छ मगर हुनुहुन्छ लगायत अब यो त हेर्नुले किराम सुनेर बस्नुभयो नाम
1: हस् धन्यवाद. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला हामी दुईतर्फ लाग्छौँ. कुराकानी अलि धेरै भयो कि जस्तो लाग्यो. यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्छौँ. त्यसपछि सर्टन सिट कमर्सियल ब्रेकतर्फ जान्छौँ. त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई त.

0: उजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.
1: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 2 देउरालीको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको

0: हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सूचना सूचना सूचना, राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेनथान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-1340 9845-49-1340। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 मा हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
4: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
4: लोक दोहोरिए,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
4: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
4: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
4: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
4: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। घर टहरा हटाउने सम्बन्धी सूचना: रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बाबतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।

0: यस्तो टाइम सुट कमर्सियल ब्रेकफास्ट तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम टिपअपमा। कार्यक्रम टिपअप डिपअप सुनिराख्नु भएको छ। तपाईँकै रोजाएका नेपाली पप गीतहरू राख्ने प्रयास गरिरहेका छौँ, आउन सक्नुहुन्छ। नम्बर 0848 40 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ, काउन्ट गर्नुहुन्छ। हजुर नमस्कार। नमस्ते, नमस्कार हजुर, गुड मर्निङ। छर्की सलाम, शुभ नाम हजुर। बाजुरा मार्तडी बजारबाट हजुरको शुभ नाम।
1: माइसेल्फ केकिन्द्र राज भण्डारी, मेरो घर त त्रिवेणी नगरपालिका जसको सिलसिलामा बगनाली नगरपालिका मार्तडी बजारको
0: पहिलोचोटि हो तपाईँसँग मेरो कुराकानी?
1: हजुरसँग फर्स्ट कुराकानी हो।
0: हजुरको रेडियो कतिको सुन्ने गर्नुहुन्छ?
1: म पछिल्लो वर्षमा कहिले काहीँ यसो सुनिरहन्छु,
0: समयले साथ दिएसम्म यसो सुन्ने गर्नुहुन्छ। ठिक छ, सुनेर साथ दिनलाई पनि म चाहन्छु। अनि खानपिन भयो, के गर्दैनन्छ त्यति बेला?
1: खानपिन त भइसकेको छ, हजुरलाई केही सुझाव दिन चाहन्छु। तर यो ल्याङमा चाहिँ धेरै आवाज डिस्टर्ब भएको छ, यसलाई चाहिँ छिटो मर्मत गर्यो भने राम्रो हुन्छ। अरू कार्यक्रममा चाहिँ आवाज एकदमै राम्रो सुनिन्छ, यो जुन यो कार्यक्रममा चाहिँ आवाज एकदम जब ल्यान्डलाइनलाई चाहिँ छिटो मर्मत गर्यो राम्रो हुन्छ है।
0: पक्कै पनि अघि देखियो जस्तो लाग्यो, नेटवर्कमा केही समस्या अथवा प्राविधिकमा केही समस्या त्यो, त्यसले गर्दाखेरि आवाजमा क्यारकुर क्यारकुर आइरहेछ अरे। ठिक छ, यो मिलाउने कोसिस गर्छौँ। यहाँको यहाँले यो औँलाइदिनु भयो, हामीलाई पनि थाहा छैन चाहिँ, तर मिलिरहेको छ नि, के कुरा कहाँ बिग्रिरहेछ भन्ने कुरा भइरहेको छ। ठिक छ, कोसिस चाहिँ गर्छौँ, मिल्यो भने मिलिहाल्यो, मिलेन भने अब के भन्नु है, हामी मिलाउने कोसिस चाहिँ गर्छौँ है। जस ठिक छ, अनि कार्यक्रममा अरू सरसल्लाह सुझाव अरू केही त्यस्तो
1: अरू सुझाव सल्लाह भन्दाखेरि यो हजुरको रेडियोबाट चाहिँ शनिबारको दिनमा क्विज कार्यक्रम आउनु पर्यो, जुन भोलि शनिबार, अनि त्यसरी आरजे कार्यक्रम हप्ताको एक दिन आउनु पर्यो, मतलब शुक्रबार नै सधैँ जुन 1:15 to 2 PM। अनि एउटा साथी बनाउने छ जुन नेपाल टेलिकमले ल्याउने कार्यक्रम, त्यति नै मेरो साथी बन्न सक्छौँ त्यो छ। अनि यो यो जुन यो कार्यक्रम चलिरहेको छ यो एकदम राम्रो छ, यसमा त बरु उत्कृष्ट श्रोतालाई चाहिँ जस्तै यो हप्ताको सातै दिन हुन्छ, एकजनालाई चाहिँ बरु झोला प्रसादबाट एउटा केही भिक्षास कार्डको केही उपहार चाहिँ व्यवस्था गरिदिएको भए राम्रो लाग्थ्यो भन्ने हो
0: है।
1: अनि त्यसपछि बिहिबार नेपाल बिबिसी नेपाल सेवापछि 10 PM गजल प्रहार, र शुक्रबार बिबिसी नेपाली सेवापछि मुक्त कार्यक्रम ल्याइदिएको भए,
0: पनि गजल साहित्य सम्बन्धी कार्यक्रमहरू छैन, साथसाथै क्विज कार्यक्रम पहिला थियो, अहिले हटेको छ, त्यसमा पनि ठिक छ। अनि अरू भनेको ठिक छ, कार्यक्रमहरू प्रायः जस्तो पहिला थियो, अहिले जुन रूपमा हुनुपर्ने हो त्यो रूपमा आइरहेका छैनन् होइन। साहित्यिक कार्यक्रम पनि छैन खासै, अनि क्विज कार्यक्रम पक्कै पनि शनिबार आउँथ्यो कार्यक्रम, त्यो पनि आएको छैन, केही कारणले गर्दाखेरि हो। त्यो पनि ल्याउने कोसिस चाहिँ गरिरहेका छौँ अब, तर मिल्दैन, के मिल्दैन के मिल्दैन भने जस्तो भएर आएछ। कोसिस छ, यो प्रायः जसो बिहानको कार्यक्रम अनि क्विज कार्यक्रमहरू भइदिएदेखि हुन्थ्यो भन्ने धेरै श्रोताको माग छ, तर त्यो पूरा गर्न सकिरहेका छैनौँ। यसमा चाहिँ ठिक छ, कोसिस गर्छौँ होइन, अब हेरौँ कतिको सफल हुन्छौँ त्यसतिर चाहिँ। ठिक छ, यो सल्लाह सुझावको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुन चाहिँ नेपाली पब्लिक सुन्न चाहनुहुन्छ? मायामा भयो धेरै खेल, कसले गाउनु भएको तिम्रो मायामा भयो? ब्रेक फेल, ब्रेक फेल, ब्रेक फेल। ओके, हामी राख्नेछौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: भिवानमा पुस्तक हेतुमा तिहारबाट बस्नुभएको आँखामा बादल ओठमा मिरिस्क्री अनि आँखामा कालो चस्मा लगाएर एकदम ट्याक्क स्कुल कुर्सीमा बसेर कम्प्युटरमा हात मैले एमसीआरमा भएको टेक्निकल सपोर्ट एडभाइजरीमा त्यसपछि थर्डमा सुन्दर गोष्ठीको रचना गर्नु गाडीमा नम्बर गाडी मामलाई र बस्नु गाई भाउजूको लागि भटुको लागि अनि त्यसपछि मेरो साथीहरू प्रकाशमा बस्ने नरेश राउन र केन्द्र भाउ खोटाङको साथी दिनेश हामी खोटाङको साथी भानुकुमार छत्री ऋषि राम्पाङ उदयपुरको भाइ प्रेम प्रसाद भण्डारी भाइजी बाबु अभिराज नगर त्यसपछि बाजु पाण्डेसनको साथी किशोरन चढाए दिनेश कुमार राजबाबु लोकेन्द्र राव आदरी राई अभिनन्दन राई पत्रकार दिग्री कुमारी शाह अनि मलाई माइक्रेन एकेन्द्र राज भारी भने पूर्वदेखि पश्चिम महाकालीसँग सम्पूर्ण साथीहरूलाई सम्झुवाछु। यदि मलाई साथी पनि बनाउन चाहनुहुन्छ भने मेरो कन्ट्याक्ट नम्बर एक प्रकार छ एनसेलको लागि 97 44 48 एनसेलको भने समस्याको पनि नम्बर रहेको छ 97 62 18 नमस्ते एनसेल 97 48 48 र साथी बनाउनुलाई फेसबुक आइडीमा एक दिन रोग हाजिर भण्डारी सर्च गरेर त्यहाँबाट पनि बताउन सक्नुहुन्छ। कार्यक्रमको नियमित रूपमा ल्याइदिनु होला शनिबारको दिनमा श्रेणी कार्यक्रमलाई पनि जोडिदिनु होला भन्न चाहन्छु। अनि हजुरको रेडियोबाट चाहिँ थुप्रै कार्यक्रम ल्याएर चाहिँ उच्च स्तरमा यो रेडियो पुग्नुपर्छ भन्ने मेरो प्रतिबद्धता प्रतिबद्धता दिँदै आगामी दिनमा भने राम्रा राम्रा कार्यक्रम ल्याएर एकदमै उत्कृष्ट यो रेडियोलाई अगाडि बढाउनु होला भन्दै यसको सुझाव दिँदै म माइल खेल एकिङ राजभन्दारी हजुरको बसेबाट
0: हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धेरै सरसल्लाह सुझावहरू प्राप्त भए केही केही कुराहरू हामीले गरिरहेकै थियौँ होइन गर्न खोजिरहेका कुराहरू केही कारणले अब रुकिरहेका छन् केही केही कुराहरू चाहिँ नयाँ नयाँ कुराहरू पनि आयो होइन उहाँले सरसल्लाह केही नयाँ सरसल्लाह सुझाव दिनुभयो भने केही कुराहरू पुरानै पनि थियो तर हामीले कोसिस गर्दा गर्दै सकिरहेका थिएनौ ती कुराहरूलाई फेरि उजागर गरिदिनु भएकोमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। अनि साथी बनाउने कार्यक्रम चाहिँ छैन त्यो प्राय जसो होइन तपाईँले कार्यक्रममा सहभागी भएर होइन जुनसुकै कार्यक्रममा पनि छोड्न सक्नुहुन्छ। स्पेशल एउटा कार्यक्रम भनेर साथी बनाउने कार्यक्रम भनेर चाहिँ कार्यक्रम चाहिँ ल्याएका छैनौँ। त्यसमा चाहिँ तपाईँले जस्तै कार्यक्रम टप अफ दी पपमै फोन गरेर भए पनि म साथी बनाउन चाहन्छु है भनेर आफ्नो तपाईँ स्वयं होइन जिम्मेवारी भएर जिम्मेवार लिएर भनौँ न पर्सनल चिजहरू पर्सनल नम्बरहरू छोडिसकेपछि त आफै जिम्मेवार बन्नुपर्छ त्यो लिएर चाहिँ साथी बनाउन चाहनुहुन्छ भने तपाईँले जुनसुकै कार्यक्रममा फोन गरेर पनि आफ्नो नम्बरहरू छोड्न सक्नुहुन्छ। साथी बनाउन चाहनुहुन्छ भने होइन आफ्नो पर्सनल डिटेलहरू छोड्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। यो चाहिँ खुला छ भन्न चाहे अनि अरू कुराहरूलाई हामी मनन गर्नेछौँ पनि भन्न चाहन्छु। विनोद बरुवालले पनि कार्यक्रम सुन्दैछ है सालुबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। धनु गजमेरले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नवीन विषयले पनि कार्यक्रम सुन्दैछ है सबैमा सम्झना माया छ भन्नुहुन्छ। भान्तवा जेनोले पनि सुन्दैछ है कार्यक्रम सबैमा सम्झना माया छ भन्नुहुन्छ। देवेन किशोर अन्जान हुनुहुन्छ कमजोर त त्यही भन्छ जो आफ्नो गल्तीहरू सधैँ लुकाएर हिँडिरहेको हुन्छ। बहादुर उही हुन खोज्छ कि जो उसको कमजोरीको फाइदा लुट्दै सधैँ रमाउने गर्छ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना। देवेन किशोर अन्जान प्रवासी भन्दैनन् उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने प्रकाश केसीले पनि चार बजे कार्यक्रम आउँछ कि के गर्छ होला भन्नुहोस् है भन्दैनन्छ। चार बजे कार्यक्रम आइराखेको छ हजुर पनि भन्न चाहे चार बजेको कार्यक्रम आइराखेको छ सुन्न सक्नुहुन्छ पनि भन्न चाहन्छु भन्दै अब चाहिँ छुट्नुपर्छ पनि भन्न चाहे यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। एकेन्द्र बहादुर भण्डारी पक्कै पनि उहाँसँग कुराकानी भइसकेको छ म्यासेज पनि छोड्नु भएको छ 97 62 00 7 0 18 नम्बर रहेको छ उहाँसँग प्रत्यक्ष कुराकानी पनि भइसकेको छ होइन साथसाथै नम्बर पनि छोड्नु भएको रहेछ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो फोन गरेर अनि फोन ट्राई गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्त्यमा एकदमै मिठो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुट्टिन चाहन्छु। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: पर्सिसम्मै कोशी बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब को व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसार पोसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी, यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार पोसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्रचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसार पसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाहुरी, चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागिबारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान नदी तथा खनिज जन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्थामध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अबुक भएका कागजात अध्ययन गर्ने काम गरिरहेको छ। सुनको भाव आज 1,100 रूपियाँले बढेको छ। हिजोको

भएको छ। चाँदीको भाव आज 120 रूपियाँले बढेर तोलाको 5275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5155 रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि तीन समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएलका टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: घर बनाउनु को लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।

0: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आया,
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0848-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 मा सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सपना खड्गे भने प्रविधि समितिबाट मलाई साथ दिनुभएको छ निशा भण्डारी र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सिफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगिन गरेर तपाईले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौँ। आज पनि यसै क्रम जारी रहेको छ। आज शुक्रबारको अवस्थाई के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाईमा हामीले दुईवटा चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ र सो ट्र्याकको मार्फत तपाईँले गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ र हामी एउटा ट्र्याक मार्फत तीनजना साथीलाई सहभागिता जनाउनेछौँ र कसले मिलाउनुहुन्छ उहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ र उहाँको नाम पनि हामी लिनेछौँ र सोही गीत हामी कार्यक्रममा पनि राख्नेछौँ र यसरी नै हामीले दुईवटा ट्र्याक लिएर आएका छौँ। आजको बसाईमा तपाईँसँग मिठो कुराकानीको साथमा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा अवधिभर एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि हामी राख्नेछौँ। यो मध्याह समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। सुनेर साथ दिनुहोला अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै हामी यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम हामीले एकदमै मिठो गीत मलाई माइते सुख सबै चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट हामीले कार्यक्रम सुनेछौँ, आजको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस्। आज हामीले दुईवटा ट्र्याक लिएर आएका छौँ। पहिलो ट्र्याक हामी तीनजना साथीलाई र दोस्रो ट्र्याक तीनजना साथीलाई चाहिँ मार्फत चाहिँ सहभागिता जनाउँछौँ। उहाँले कतिको मिलाउनुहुन्छ तपाईँले चाहिँ ट्र्याक सुनेर चाहिँ चलचित्रको नाम अनि गीतको नाम चिन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। र साथै तपाईँहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँहरूले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रममा वाचन गर्नेछौँ। र यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै थिए, भाइदिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको माझ एकदमै सजिलो चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ। र तपाईँले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँको सल्लाह सुझावले नै हामी अगाडि बढिराखेका छौँ। र धेरै साथीहरूले भन्नुभएको थियो धेरैवटा ट्र्याक लिएर आउनु भन्नुभएको थियो होइन, तर चाहिँ हामीले अब धेरैवटा ट्र्याक ल्याउनलाई समय पनि अभाव छ होइन, दुईवटा ट्र्याक लिएर आएका छौँ। र तपाईँले चाहिँ त्यो ट्र्याक सुनेर तपाईँले गीतको नाम र चलचित्रको नाम मात्रै भन्नुपर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, हाम्रो धनुजी बोल्नुभयो।
1: हजुर,
0: के छ धनुजी, आरामै हुनुहुन्छ? तनुजी
1: हजुर,
0: कस्तो हाम्रो आज के भइरहेको छ है, प्राविधिक समस्या पनि छ, नेटवर्कको पनि हो कि, आवाज कटेर आइरहेको छ, के छ अनि आरामै हुनुहुन्छ?
1: एकदम आरामै छु। अनि हजुर आज आराम हुनुहुन्छ?
0: म पनि एकदम आरामै छु भन्नुपर्छ। मौसम कस्तो छ आज?
1: म त पानी पर्ला पर्ला जस्तो भइसक्यो, भर्खरै घाम लागेको थियो, अब त पानी पर्ला पर्ला जस्तो भएको छ।
0: ल यता पनि त्यस्तै छ, अघि फेरि पानी पर्ला जस्तो भएको थियो, अहिले फेरि घाम लाग्न सुरु भएको छ। यस्तै छ, मौसमको कुरा गरिन साथै छ होइन, यस्तै छ। ल हामी अब धेरै कुराकानी भन्दा समय अभाव छ होइन, आज चाहिँ हामीले दुईवटा ट्र्याक लिएर आएका छौँ। पहिलो साथीहरूलाई चाहिँ एउटा ट्र्याक मात्र मार्फत चाहिँ हामी तीनजना साथीलाई सहभागिता जनाउँछौँ, कतिजनाले मिलाउनुहुन्छ र सोही ट्र्याक मार्फत हामी गीत पनि बजाउनेछौँ, सही ट्र्याकको गीत चाहिँ बजाउनेछौँ र हामी कार्यक्रमतर्फ लागौँ।
1: हुन्छ,
0: हजुरको माझमा हामी ट्र्याक राख्छौँ, हजुरले ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई भन्नुहोस् है त।
1: ओके, हुन्छ।

0: हाँ जी सुनो भाई। हेलो हेलो हेलो धनु जी हुनुहुन्थ्यो। आज हाम्रो टेलिफोनमा पनि केही समस्या छ जस्तो लाग्यो होइन, साथीहरूको आवाज पनि हामी सुन्न सकिरहेका छैनौ। हाम्रो तनुजी हुनुहुन्थ्यो फोन मार्फत, उहाँको होइन आवाज चाहिँ हामीले सुन्न सकेनौ। फेरि पनि तपाईँको फोन लाग्छ भने सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। हेलो
1: हजुर दिदी नमस्कार।
0: नमस्कार। हजुर यो आवाज कहाँदेखि हो? शर्मिला थापा मगर भन्नुभयो।
1: हजुर
0: के छ अनि शर्मिलाजीको खबर?
1: मेरो खबर ठिकै छ भन्नुपर्छ, कुरा गर्न पानी परिरहेको छ।
0: खबर सबै ठिक छ, मौसमको कुरा गर्नुपर्दा पानी परिरहेको छ है। काम अब काममा चाहिँ छैन हुनुहुन्न होला, काम गर्दै हुनुहुन्न, पानी परिरहेको छ। कार्यक्रम चाहिँ सुनिराख्नु भएको छ? ल हामीले ट्र्याक लिएर आएका छौँ, सुरुवाती नै कार्यक्रममा सुन्नुभएको छ भने चाहिँ ट्र्याक सुनि पनि सक्नुभयो होला, फेरि पनि राख्नुपर्छ हजुरको लागि। ल भन्नुहोस् त, गीतको नाम के हो?
1: गीतको नाम चाहिँ
0: अनि चलचित्र? के भन्नुभयो?
1: बलराम।
0: बलराम मात्रै भन्नुभयो कि यसमा अर्को शब्द पनि छ? आएन भन्नुहुन्छ। ल ठिक छ, हामी सोही गीत अन्तिममा पनि राख्छौँ है। अब दुईजना साथीसँग हामी फोन मार्फत कुराकानी गर्छौँ, उहाँहरू कतिजनाले मिलाउनुहुन्छ, त्यसपछि हामी सोही गीत पनि राख्छौँ। कस गीत कुन हो अनि चलचित्र कुन हो पनि भन्छौँ है त। हस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो हाम्रो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि प्रयास गरेर छिरिसक्नु भएको छ। फटाफट फोन गर्नुहोस् न, पालो तपाईँको रहेको छ 048 40 40 026 को माध्यमबाट सहभागिता जनाउनुहोस् होइन। थोरै समय छ, हाम्रो समयमा चाहिँ साथीहरूसँग कुराकानी गर्नुपर्छ, धेरै साथीहरूसँग तपाईँले फटाफट फोन गर्नुहोला, एकदमै सजिला छ। तपाईँले नियमित सुन्दै आइराख्नु भएको ट्र्याक रहेको छ। यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। हाम्रो पासाङजी बोल्नुभयो।
2: हजुर
0: के छ नि पासाङजीको खबर? आरामै हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, खाना त लिन भइसक्यो होला है? अनि अब हामी कार्यक्रम तर्फै लाग्छ, अरू केही छ कार्यक्रमको लागि भन्ने सल्लाह सुझाव? हजुरले ट्र्याक सुनिसक्नु भयो कि राख्नुपर्छ हजुरको माझमा? हजुरको लागि एकचोटि ट्र्याक बस्छ सुनेर हामीलाई प्रतिक्रिया दिनुहोस् है त।

0: 봤상 그 일?
1: 맞지?
0: 했나 봐요?
1: 아까 뭘 말하려고 했는데?
0: 자꾸 뭘 봤는데?
1: 아까 뭘 말하려고 했는데?
0: 에스코 에이사 봤어요?
1: 맞지?
0: 시작 에이사? 아카레 볼마야루 भन्नुभयो के भन्नुभयो ओठले बोलमायालु भन्नुभयो होला हैन
1: हजुर
0: लाठी जाने चलचित्र कुन हो थाहा छ
1: थाहा छैन
0: ल थाहा छैन भन्नुभएको छ ठिक छ हामी सही गीत पनि राख्छौँ अहिलेको बसाइबाट चाहिँ छुटौँ है त हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो पासाङ डोल्बा तामाङ सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले पनि प्रयास गरेर सुनिसक्नु भएको छ अब फटाफट फोन गर्नुहोस् हामी एकजना साथीसँग कुराकानी गर्छौ उहाँले पनि भन्न सक्नुहुनेछ र त्यसपछि हामी सही गीत पनि राख्छौ यो गीत कुन हो र चलचित्र कुन हो भन्ने विषयमा पनि हामी तपाईँले जानकारी नै गराउँछौ र यति बेला चाहिँ फटाफट फोन गर्नु होला हामी तीनजना साथीसँग कुराकानी गरिसकेपछि मात्रै सही गीत राख्नेछौँ आउनु होला सुनेहरू 40 40 0026 को माध्यम भएर यति बेला हुनुहुन्छ सुमित यादव सुनवारकी राजी हुनुहुन्छ गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर म रामी साव देउराले हाल चाहिँ काठमाडौँबाट सिम्पल सुमित यादव सुनवारकी राज हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बजनेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ र त्यसै गरी अर्को साथी हुनुहुन्छ हाम्रो सोना कन्दवाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ यति बेला सेवारो नमस्कार आरजे सम्झना शेष हजुर म पनि कार्यक्रम सुन्दैछु यता सोनाकन्दमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु साथीहरूमा मिठो माया सम्झना छ टीकाराम सुनवार लेखक बान्ता राई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा थानुको जुमेर त्यसै गरी हुनुहुन्छ साथी सरस्वती खत्री हिराबहादुर लकाई अन्जान थोलुङ पवित्र तामाङ अनिता आर्य सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सुजला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुशान्त थामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मिन छेत्री कृष्ण ढुङ्गा हिमत खड्गे युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अभिरुमान देवेन किशोर अन्जान समीर सहयोगी किराता आज जीवन सामलिङ राई बेलिया समी मिना गिचिङ सुनिता आयुङ मेकुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई नै विशेष धन्यवाद यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: फेरि पनि नमस्ते नमस्कार दिदी
0: हाम्रो धनुजी पक्कै पनि आउनुहुन्छ भनेर ठुलो विश्वास थियो बिचमा यहाँ हाम्रो आवाज चाहिँ सुन्न सकेन हो ठिक छ अनि हामी कार्यक्रम तर्फै लागौँ न त है छिटो छिटो गीत पनि राख्नुपर्ने हुन्छ गीतको नाम
1: राख्नु मैले चिनेकै थियो अघि नेटवर्कले साथ नदिएर हो बलिष्ठ बलराम भन्न चाहन्छु फिल्मको नाम अनि गीत चाहिँ न्याउली बनाइमा भन्ने गीत हो है त
0: ल ठिक छ अब म पनि एकैछिनमा भन्छु सरस्वती गीत पनि राख्छौ अन्तिमसम्म चाहिँ कार्यक्रम सुनेर साथ दिनुहोस् है धनुजी हस्त नमस्ते उहाँको नेटवर्कमा पनि प्रब्लम थियो तर पनि उहाँले गीतको नाम र चलचित्रको नाम भनेर छुटिसक्नु भएको छ यति बेला चाहिँ हाम्रो धनुजी हुनुहुन्थ्यो फर्स्टमा पनि आउनुहुन्थ्यो अहिले पनि आउनु भएको छ उहाँले गीतको नाम भन्नुभएको छ नि औली बनेमा र चलचित्र वरिष्ठ बलराम भन्नुभएको छ उहाँले मिलाउनु भएको छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी शर्मिला थापा मगरजी हुनुहुन्थ्यो उहाँले पनि गीतको नाम चाहिँ नि औली बनेमा भन्नुभएको छ चलचित्रको नाम बलराम भन्नुभयो है बलिष्ठ बलराम हो तपाईँले त्यो पहिले अक्षर चाहिँ छुटाउनु भएको छ हजुरलाई पनि विशेष धन्यवाद त्यसै गरी पासाङ डोल्मा तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले पनि गीतको बोल चाहिँ ओठैले बोला मायालु भन्ने भन्नुभएको थियो र चलचित्रको त थाहा भएन भन्नुभएको छ पक्कै पनि गीतको बोल चाहिँ होइन अब गीतमा पछिको उसमा चाहिँ रहेको थियो र ठ्याक्कै नाम भन्नुपर्दा चाहिँ आज लिइरहेको ट्र्याकको गीत रहेको थियो न्याउली बनेमा र चलचित्र वरिष्ठ बलराम रहेको थियो सही गीत कार्यक्रममा बस्छ त्यसपछि अन्य साथीहरूको अर्को ट्र्याक लिएर आएका छौं र तपाईँले पनि सहभागिता जनाउनु होला भन्दै तपाईँको माझमा यो मिठो गीत

0: कार्यक्रममा एकदमै मिठो गीत न्याउली भनाइमा वरिष्ठ बलराम चालचित्र गीत थियो। सही गीतको हामीले ट्र्याक लिएर आएका थियौँ, बनिसकेको छ। अब अर्को ट्र्याक बाँकी छ, तपाईँले पनि फटाफट फोन गर्न सक्नुहुनेछ। आज चाहिँ हामीले दुईवटा ट्र्याक लिएर आएकोमा एउटा ट्र्याक गइसकेको छ, अर्को पनि एकदमै सजिलो छ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस् र फटाफट भन्न सक्नुहुनेछ। यति बेला ढिला नगरी हामी कार्यक्रम चर्खै लाग्छौ। यति बेला साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ निशा हाजी को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। हाम्रो नेटवर्कले पनि साथ दिएको छैन आजको बसाइमा, तर पनि यो समस्याको बावजुद पनि हामीसँग हजुरहरू जोडिनु भएको छ, एकदमै खुसी लागेको छ। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्ते नमस्कार,
0: नमस्ते नमस्कार। हजुर यति मिठो आवाज सानो मान्छेको जस्तो लाग्यो, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रामेछाप सल्लेबाट को बोल्नु भयो? फेरि भन्नुहोस् त नाम।
1: सरिना तामाङ।
0: सरिना तामाङ बोल्नु भयो?
1: हजुर।
0: सरिनाजी के गर्नुहुन्छ अन्य बसाइमा?
1: हजुर,
0: अन्य बसाइमा के गर्नुहुन्छ हाम्रो सरिनाजीले?
1: बाख्रा चराउँदै।
0: अहिले चाहिँ बाख्रा चराउँदै हुनुहुन्छ, अनि स्कुल जानुहुन्छ कि हुन्न त? जानुहुन्छ।
1: हजुर।
0: ल, अनि कसले फोन लगाइदिनु भयो त?
1: मैले अस्ति नै कार्यक्रम सुनेको थिएँ अनि त्यही बेलामा।
0: हो, त्यही भएर चाहिँ नम्बर राख्नु भयो अनि फोन गर्नुभयो आज।
1: हजुर।
0: अनि आज कार्यक्रम सुन्नु भएको छ कि छैन त हाम्रो सरिनाजीले?
1: सुनेको छु।
0: ल, सुनेको छ भन्नुभएको छ। आज चाहिँ के गर्नुपर्छ थाहा छ?
1: हजुर,
0: आज के गर्नुपर्छ थाहा छ? आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आएको छ, अनि चलचित्रहरू कतिको हेर्नुहुन्छ अनि गीत सङ्गीतहरू कतिको सुन्नुहुन्छ? आज चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आएको छौँ। तपाईँले गीतको ट्र्याक सुनेर हामी राख्छौँ होइन, अनि तपाईँले चाहिँ चलचित्रको नाम र गीतको नाम भन्नुपर्ने हुन्छ, भन्नु सक्नुहुन्छ कि हुन्न?
1: हुन्छ।
0: ल, प्रयास गर्नुहोस् ल, हामी राख्छौँ है।
1: हुन्छ।

आर्य नाजी, भन्दैथ्यो उहाँ सुनिसक्नु भएको थियो, एउटा सानो नानी जस हुनुहुन्थ्यो होइन, बाख्रा चराउँदैथ्यो, म अस्ति नैदेखि कार्यक्रम सुन्दै थिएँ भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई होइन, कार्यक्रममा आउनु भएको छ। कतिपय कुराहरू थाहा हुन्न, यति बेला अर्को साथी आउनुहुन्छ, हामी फटाफट फोन तर्फै जान्छौँ होइन, किनभने समय कम छ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, विशेष धन्यवाद उहाँलाई पनि। र यति बेला हामी अमिना सुनवारजीले चाहिँ गुड आफ्टरनुन विथ मी अमिना सुनवार फ्रम दुलाखाबाट, स्पेसली गुड डे बुटु मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दादा राजखले मगर, विवास कुलुङ पृथक, तिलक विष्ट मायालु, सवित्रा छेत्री, अनिसा लिम्बू, सरस्वता पोखरेल, निरुता योजन, संगीता लामा, कमला भञ्जन, त्यसरी कविता घतानी, हरपल रोशनी, घायल अभिमान सुनवार, कुमार फर्जा, धनु गजुमेर, मिलन नेपाली, रमराज श्रेष्ठ हुनुहुन्छ अर्को साथी, युनिसा तामाङ, त्यसै गरी किराती अञ्जना एण्ड अर्को लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सम्झना शेष, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ राज घले मगरजी हुनुहुन्छ, हेलो नमस्ते छोरले, सुन्दैछु भारतबाट घर उदयपुर, अब बस्ने गीत चाहिँ विवश कुलुङ पृथक। त्यसै गरी हुनुहुन्छ प्यारी बुनु अमिना सुनवार आशिष नयन बस्नेत, रोशन फुलाहाङ राई, सृजना गुरूङ, त्यसै गरी गुरा सरोज सुसरा, शमशेर लिम्बू, अलिसा लिम्बू, सरस्वता पोखरेल, भागी रमिला वान्तवा, रञ्जना बाहिङ राई, कविता मगर, पाकुली गीता लिम्बू, सुनिता कुलुङ, त्यसै गरी इतराम चौधरी, निशा वान्तवा राई, राई अनिता, रत्नबहादुर थापा, रमिला राई हुनुहुन्छ, शुक्रराज रसाईली निर्दोष, ढकाल धर्मराज, त्यसै गरी एक्सन विराज राई, पूर्वेली आकाश राई, खायल अभिरमान सुनवार, कविता घतानी, योग्य निमेहाङ लिम्बू, टिकाराम सुनवार, कमला मुखिया, कुमारी युङहाङ लवाती, तीर्थ राई, सबैलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अर्को साथी हुनुहुन्छ यति बेला हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, उहाँलाई पनि लेख्नु भएको छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट, गुड आफ्टरनुन, नमस्ते नाना भन्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदम हामी सन्चै छौँ, हजुरलाई पनि सन्चै छ भने आशा लिएका छौँ। त्यसै गरी हुनुहुन्छ दिलपाली शर्मिला राईलाई चाहिँ गेट विल सोन, मामा अन्जानी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सोना खन्दवा राई हुनुहुन्छ, त्यसै गरी रञ्जित राई, मनिषा बान्तवा, रमला साम्पाङ, एमपी विवास लिम्बू, प्रेम भण्डारी, हरपल रोशनी, सानो सम्झना, रिता राई, रोदन राई, रिता राई हुनुहुन्छ, लवली किरात, त्यसै गरी लक्ष्मी राई, खाइल अभिरमान सुनवार, ढकाल धर्मराज, दिलसा राई, राई अनिता, शर्मिला राई सानु, त्यसै गरी विकास विवस कुलुङ, त्यसै गरी हुनुहुन्छ छत्रयाम्पो, भूमिका राई, अल्का बान्तवा, सुदीप बान्तवा, त्यसै गरी उषा किरण, मुस्कान बान्तवा, दाताहरू हुनुहुन्छ गणेश श्रेष्ठ, रामकुमार थापा, माधव ढुङ्गेल, उमा नाना हुनुहुन्छ, उमा ढुङ्गेल, त्यसै गरी अर्को दादा हुनुहुन्छ भन्नुभएको छ, एम चामलिङ, त्यसै गरी सुप्रिम बान्तवा, शक्र बान्तवा, योगेन्द्र बस्नेत, रिबेन किशोर रञ्जन, हिक्मत शाही, त्यसै गरी हुनुहुन्छ जीवन कार्की, रत्नबहादुर थापा, संगीतकार कार्की भन्नुभएको छ, राजन बान्तवा, रायन मोल बान्तवा, फ्रेन्डलाई अल फ्रेन्डलाई चाहिँ सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई नै विशेष धन्यवाद। केही समय बाँकी छ अझै पनि, हामीले एकदमै मिठो रमाइलो चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ, सजिलो पनि छ, जो साथीहरू कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, मिलाउनै पर्छ भन्ने पनि छैन, प्रयास गर्नुहोस्, प्रयास नै सबैभन्दा ठूलो कुरा हो, अवश्य पनि हामी होइन प्रयास नगरिकन त कुनै काम पनि सफल हुँदैन जस्तो लाग्छ। त्यसै गरी एकेन्द्र राज भण्डारीजी हुनुहुन्छ, उहाँले चाहिँ साथी बनाउनको लागि चाहिँ नम्बर छोड्नु भएको छ, उहाँलाई साथी बनाउन सक्नुहुनेछ, 9762070718, 9762070718, त्यसै गरी अर्को नम्बर रहेको छ 9700848848, 9700848848 रहेको छ, एकेन्द्रजीलाई साथी बनाउन चाहनुहुन्छ भने तपाईँले यो नम्बर टिपेर उहाँलाई साथी बनाउन सक्नुहुनेछ। त्यसै गरी सुनिता सुनवारजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, जनक रचाली मगरजी हुनुहुन्छ, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्नुभएको छ, देवीन किशोर रञ्जनजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, कमजोर त त्यही मान्छे भन्छ जो आफ्नो गल्तीहरू सधैँ लुकाएर हिँडिरहेको हुन्छ, त्यसै गरी बहादुर उही हुन्छ
खोज्छ कि जो उसको कमजोरीको फाइदा लुट्दै सधैँ रमाउने गर्छ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनुन, नमस्ते है। म पनि कार्यक्रम सुन्दैछु, बागसा नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दी, सुन्दैछु है सिन्धुली दुर्फनच्याङबाट, रूपासना योगी मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विवश कुलुङ पृथकजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ। नमस्कार, म विवश कुलुङ पृथक धरानबाट, आज मोरङ रमाइलो कि मित्र एन्जेला श्रेष्ठको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। एन्जेलाजीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै जन्मदिनको चाहिँ शुभकामना छ, हजुरले आँटेको चिताएको कुरा सबै पुरा होस् भन्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला टोप बहादुर फुलामीजी हुनुहुन्छ, गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुरलाई पनि। र त्यसै गरी सुस्मिता भक्तानजी हुनुहुन्छ, हेलो दिदी नमस्कार है, गुड आफ्टरनुन, म पनि सुन्दैछु रामेछापबाट, कल लाग्दैन त हो दिदी भन्नुभएको छ, के भयो हाम्रो कुनै अब टेलिफोन सम्पर्कमा समस्या देखेको होला, एकचोटि हाम्रो कल त होल्डमा बसेको छैन नि निसाजी, एकचोटि हेरिदिनुहोस् है। र त्यसै गरी अर्को साथी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते, म बाक्सर बाबुराम मगर हो, ओखलडुङ्गा पोकली घर भए, हाल चाहिँ रियादबाट सुन्दैछु दिदी, सबैमा धेरै माया सम्झना छ, सबैलाई सम्झिरहेको छु, मेरो घर परिवार साथी सङ्गीमा पनि धेरै माया सम्झना छ, विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई चाहिँ धेरै धेरै सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै पनि उहाँको एकदमै मिल्ने साथी होइन रञ्जित कालेलाई पनि सम्झनु भएको छ, पक्कै पनि रेडियो सुन्दै हुनुहुन्छ भने होइन फेसबुक मार्फत पनि तपाईँले सुन्दै हुनुहुन्छ भने पक्कै पनि सुनिसक्नु भएको छ होला। लगभग हाम्रो कार्यक्रम पनि सकिन लागिसकेको छ, कतिपय साथीहरूले फोन लाग्दैन, के भयो हुन्छ हाम्रो प्राविधिक समस्या अथवा नेटवर्कमा पनि समस्या देखेको छ। आज चाहिँ हामीले दुईवटा ट्र्याक लिएर आएका छौँ, एउटा ट्र्याक मार्फत हामीले तीनजना साथीसँग मात्रै कुरा चारजना साथीसँग कुराकानी गर्न पायौँ, सफल भयौँ र यो गीत चाहिँ हामीले राखिसकेका छौँ र अर्को हामीले चलचित्र गीत राखेका थियौँ, साथी हुनुहुन्थ्यो एकजना साथीलाई हामीले चिनाउने प्रयास गरेको थिएँ, उहाँ चाहिँ सुनिसक्नु भएको छ यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार भन्दै थिएँ, उहाँ पनि छुटिसक्नु भएको छ, पक्कै पनि हाम्रो टेलिफोन सम्पर्कमा समस्या नै देखेको है, ल ठिकै छ, केही छैन, यो समस्याको बावजुद पनि थोरै समय भए पनि बाँकी नै छ, तपाईँसँग हामी कुराकानी गर्छौँ र तपाईँहरूले पनि प्रयास गर्न सक्नुहुनेछ। अब अन्तिम ट्र्याक कुन हो भने तपाईँले चिनिसक्नु भएको छ, कार्यक्रम सुनिदिनुहुन्छ भने एकचोटि बजिसकेको छ, फेरि पनि तपाईँहरूले सहभागिता जनाउनुहोस् र सही ट्र्याक मार्फत हामीले ल्याएको होइन गीत पनि राख्नेछौँ, आउनुहोला 0440 तपाईँको सल्लाह सुझावले नै हामीले चाहिँ यो कार्यक्रम लिएर आएका छौँ। तपाईँले होइन अलि धेरै ट्र्याक लिएर आउनु भन्नुभएको छ, धेरै समय छैन हाम्रो आधी घण्टाको समयमा होइन, धेरै साथीहरूसँग कुराकानी गर्न मन थियो तर हामीले मैले सुटमा चाहिँ होइन कुराकानी गरेर तपाईँको माझमा हामीले ट्र्याक मार्फत प्राथमिकता दिएको छौँ आजको बसाइमा, आउनुहोला पनि भन्न चाहन्छु, थोरै समय बाँकी छ, लगभग होइन 12:53 गइसकेको छ, यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अफिसियल कामतिर व्यस्त हुनुहुन्छ होला, कतिपय ठाउँमा पानी परिरहेको छ भन्दै हुनुहुन्छ, हामीलाई साथीले जानकारी गराउनु भएको छ भने कतिपय ठाउँमा चाहिँ रमाइलो छ है भन्दै हुनुहुन्छ होइन, मौसम एकदमै राम्रो छ भन्दै हुनुहुन्छ, यो समय होइन कतै पानी परिरहेको छ, कतै घाम लागिरहेको छ होइन, कतिपय साथी सङ्गीहरू एकदमै काममा व्यस्त हुनुहुन्छ होला, उकाली गर्दै हुनुहुन्छ, उचार्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला, तपाईँ अब वनजङ्गलतिर हुनुहुन्छ होला होइन, घरतर्फ फर्किँदै हुनुहुन्छ होला, चौतारीमा भारी बिसाउँदै एकदमै मिठो शीतल हावा खाँदै होइन, तपाईँले गर्मी ठाउँ छ भने चाहिँ हामीले सुन्दै हुनुहुन्छ होला र अब चाहिँ कार्यक्रम सुन्नुपर्छ एकैछिन भए पनि भन्ने पनि सोचिराख्नु भएको छ होला, र तपाईँले यति धेरै माया गर्नुहुन्छ, साथ सपोर्ट दिनुभएको छ, तपाईँको साथ सपोर्ट मायाले हामी यहाँसम्म आइपुगेका छौँ,
र तपाईँले पनि हामीलाई अवश्य पनि साथ दिनुहुन्छ अन्तिम चरणसम्म पनि भन्ने आशा लिएका छौँ। र आजको बसाइमा होइन अब चाहिँ छुटिनुपर्छ होला, हामीले एउटा ट्र्याक चाहिँ बाँकी नै बस्यो, एकजना साथीलाई चिनाउने प्रयास गरेका थियौँ। आज सानो मान्छे नै हुनुहुन्थ्यो, लगभग उहाँले चाहिँ होइन मैले कार्यक्रममा जानकारी गराउँदा गरेर छुटिएको थियो। आज लिएर आएको हामीले ट्र्याक चाहिँ बाँकी नै रहेको थियो र सही ट्र्याक मार्फत आज लिएर आएको गीत पनि हामी कार्यक्रममा राख्छौँ। यति बेला चाहिँ हामीले आज चाहिँ अर्को ट्र्याक राख लिएर आएका थियौँ। थियो गीतको नाम चाहिँ गीतको नाम रहेको थियो माघेर पाउने भए म तिम्रै लागि खुसी माग्थे र चलचित्र खलनायक रहेको थियो। यसै गीत हामी कार्यक्रमको अन्तिममा राख्छौं। आजको बसाइमा हामीले धनु गजमेर अनि त्यसै गरी शर्मिला थापा मगर, पासाङ डोल्मा तामाङ अनि सरिना तामाङजीसँग कुराकानी गर्यौं र उहाँलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा यो समस्याको बावजुद पनि समस्या छलेर होइन हामीसँग चाहिँ उपस्थित हुनुभयो, मिठा कुराकानी गर्नुभयो, ट्र्याक मार्फत होइन गीतको नाम चलचित्रको नाम चिन्ने प्रयास गर्नुभयो। उहाँ सम्पूर्णलाई विशेष विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा बढीबर बजेका मिठा गीत संगीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले देश तथा विदेशमा इन्टरनेट अनलाइनबाट होइन फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुभयो, फोन लागेन भनेर कति साथीहरूले गुनासो गरिराख्नु भएको छ। कहिलेकाहीँ यस्तै हुन्छ प्राविधिक समस्या, नेटवर्कको समस्या होइन, यो समस्याको बावजुद पनि तपाईँले प्रयास गर्नुभएकोमा प्रयास गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट कार्यक्रम सुनेर साथ दिनुहुने साथी अनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तिनजेसम्म मलाई मेरो आवाज तपाईँको रेडियोसम्म होइन सेटसम्म पुर्याउनुहुने साथी एकदम मिजासलो साथी निशा भण्डारीलाई पनि मनैदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अब उही गीत हामीले आज लिएर आएका थियौँ, अन्तिम ट्र्याक रहेको थियो मागेर पाउने भए म तिम्रै लागि खुसी माग्थे भने हामी गीतको राख्दैछौँ र तपाईँमा यो चाहिँ खलनायक चलचित्रको गीत रहेको थियो। आगामी बसाइमा हामी फेरि पनि अर्को ट्र्याकहरू लिएर आउने नै छौँ, तपाईँको सहभागिता पूर्ण रूपमा हुनेछ भन्ने आजको बसाईबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: अहिले दिउँसोको एक बजे
1: सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेनथान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845 49 13 40 9845 49 13 40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए बोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
3: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
3: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
3: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
3: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
3: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
3: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन। सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङ्गुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङ्गुटारवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बाबतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।
1: Kajaria Tiles, your world-class luxury.
0: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 2 देउरालीको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रुफ राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी

0: पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: Kajaria Tiles, your world class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: Kajaria Tiles, your world-class luxury.
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथ आउनु हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
1: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

Нам гине в

0: I hope you had fun watching this video. To catch more of me, subscribe right here and see the magic work.
1: ये गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
4: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
3: सम्पर्क नम्बर 047-590-466 98-692-65-99-8
9: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
3: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: Kajaria Tiles, your world-class luxury.
8: Lo aayo hai, quality ma number 1, dam ma sabai bhanda ka.
9: Oh,

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
7: हजुरको रेडियो 102.3।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तमाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ।

सरकारले विभिन्न देशमा रहेका 15 जना अवैधानिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैधानिक दूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदहरूलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभएको छ। यसैगरी परिषद बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनहरूको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट पेश गर्नुभएको छ। संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकोले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताउनु भएको छ। अधिवक्ता ढकालले रिटमा वैशाख 24 गते 48 घण्टाको समय समेत नदी बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिश संवैधानिक नभएको ठहर गर्न बदर गर्न माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई अर्कसामपाङले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष साङपाङले आज विज्ञप्ति निकालेर चौथो वरियतामा न्यायाधीशहरूलाई प्रधान न्यायाधीशमा सिफारिश गर्न सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेको असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउन गलत रहेको र गलत कामलाई सही भन्न नसकिने उहाँको विज्ञप्तिमा उल्लेख गरिएको छ। सुन आज 1100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1100 रूपियाँले बढ़ेर 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ रहेको थियो। पर्सी आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भूभागका 1-2 ठाउँहरूमा मेघगर्जन चट्याङसहित हल्का हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरू तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा सुकुम्बासी अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका छन्। काठमाडौँको 16 बस्तीबाट 9 दिनमा 15,000 भन्दा बढ़ी विस्थापित भइसकेका छन्। यस्तै अवस्थामा आफ्नो क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिरहेका छन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसवासीहरूले बुटोलमा सरकारको विरोधमा ठूलो प्रदर्शन पनि गरेका छन्। राजमार्ग 4 बाट शुरू भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतको सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको व्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो। यसको विरोधमा आज बिहानै सुकुम्बासीहरूले जनकपुर ढल्केवर सड़क खण्डको महेन्द्रनगर स्थित औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनको कारण केही बेर राजमार्ग अवरूद्ध भएको थियो। संसार क्रम अन्तर्राष्ट्रिय समाचार। केही हप्तादेखि अमेरिका र इरान बीच जारी युद्ध विरामको कारण मध्य पूर्वमा मत्थर भएको द्वन्द फेरि चर्किन थालेको छ। अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुनः बमबारी गरेको छ। उसले स्ट्रेट अफ हर्मुजको अमेरिकी जहाजहरूमाथि भएको इरानी आक्रमणको जवाब स्वरूप यो कदम चालिएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए, तर अमेरिकाको इरानमाथि पुनः आक्रमण गरेको समाचार सार्वजनिक भएको हो। उता इरानले भने एक इरानी तेल ट्याङ्करमाथि पहिले आक्रमण भएकोले आफूले मिसाइल प्रहार गरेको दावी गरेको छ। र अन्त्यमा खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको छ। अमेरिकाका स्मिथ पटेलले शतक बनाउनु भएको छ। पटेल 108 बलमा 116 रन बनाएर आउट हुनुभएको छ। अहिले खेल चलिरहेको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रानीछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान ठाके डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रानीछाप नगरपालिका।

0: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथ आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
1: घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा। सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?

0: ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
0: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी? कहाँ गएर बनायौ?
4: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
0: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9860845030, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
5: Kajaria Tiles, your world-class luxury.
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447524013।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: Kajaria Tiles, your world-class luxury.

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुसाई तपाईँकोमा जो पनि उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ निशा भण्डारी। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँलाई सुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुन्छ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शुक्रबारको बसाइ। आजको बसाइमा चाहिँ तपाईँलाई मनपर्ने गीत गाउनुपर्ने हुन्छ। आधुनिक गीत तपाईँलाई जुन मनपर्छ आफूलाई इच्छा चाहना लागेको गीत चाहिँ तपाईँले आधुनिक गीत गाउनु पर्ने हुन्छ। आजको बसाइमा तपाईँको आवाजमा हामी मिठो आधुनिक गीत सुन्छौं र साथमा मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर पनि तपाईँलाई मनोरञ्जन दिनेछौ। आउनुहोला 40 40 26 माध्यम भएर यो दिउँसोको समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला। उकाली उराली गर्दै हुनुहुन्छ होला, कतिपय ठाउँमा पानी परिरहेको छ होला, यो समस्याको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। कतिपय साथीहरूले चाहिँ फोन पनि प्रयास गरिराख्नु भएको छ, फोनमा पनि केही समस्या आइरहेको छ है भनेर पनि हामीलाई जानकारी गराउनु भएको छ र समस्याको बावजुद पनि तपाईँसँग हामी मिठो कुराकानी गर्नेछौ र तपाईँको आवाजमा मिठो गीत सुन्नेछौ। तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 04 40 40 00 26 को माध्यम भएर। यति बेला हामी कार्यक्रमको शुरूआत गर्छौ एकदमै मिठो गीत राखेर, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत कुन आँखामा बस्यौ तिमी निहार बुढा छोटीको आवाजमा रहेको यो मिठो गीतबाट हामीले कार्यक्रमको सहायता पाएको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0484040026 फोन गरेर तपाईँ आजको बसाईमा एकदमै मिठो गीत हामीलाई सुनाउनुहुन्छ भने आशा लिएका छौ। कतिपय साथीहरूको फोन लाग्दैन भनेर पनि गुनासो गर्नुहुन्छ, सकेसम्म प्रयास गर्नुहोला। तपाईँको आवाजमा हामी मिठो गीत सुन्नेछौ र कार्यक्रममा पनि एकदमै मिठो गीतहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिनेछौ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि जोडिनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि हामी भाषण गर्ने नै छौ। आउनुहोला भन्न चाहे होइन, अब हाम्रो रामेछापतिर पनि अहिले मौसमको कुरा गर्नु पर्दाखेरि सिमसिम पानी परेको छ होइन, हल्का हल्का हावाहरू पनि चलेको छ, यस्तै छ। अनि तपाईँको गाउँ बस्तीतिर के छ होइन, पानी परेको छ कि हावाहुरी कतिको लागेको छ होइन, पानी परेको छैन कि, हामीलाई जानकारी गराउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। हेलो, नमस्ते। नमस्कार हजुर, हाम्रो रामजी बोल्नु भयो। के छ नि हाम्रो रामजीको खबर?
1: ठिकै छ, पानी त्यस्तै छ।
0: ल, पानी परिरहेको छ, यस्तै छ। यो चिसो चिसो मौसममा तातो तातो खानेकुरा खाँदै हामीलाई सुन्दै हुनुहुन्छ। हो र, ल, अब गाई बस्तुलाई पनि त यो चिसोमा तातो तातो खानेकुरा खुवाउनु पर्यो अनि आफूले पनि खानु पर्यो होइन त रामजी?
1: हजुर हजुर।
0: कार्यक्रम त अब नसुन्ने कुरै भएन है। आजको बसाइमा त लोकगीत होइन नि, आज नै गीत गाउनु पर्छ। त्यही त नि, अब लोकदुरी गाउने अन्य बसाई रहेको छ। अब तपाईँले लोकदुरी गाउनलाई चाहिँ हाम्रो कालीओरालीमा हाम्रो सोमबारको बसाईमा गाउन सक्नुहुनेछ अनि त्यसै गरी लोककोसेलीमा शनिबारको बसाई भोलि रहेको छ। आज यो रोजाई तपाईँकोमा चाहिँ आजको बसाईमा तपाईँले आधुनिक गीत गाउनु पर्ने हुन्छ है रामजी? हजुर, कार्यक्रम तर्फै लागौ, हामीलाई सुनाउनुहोस् न मिठो गीत।
1: तिम्रो तिमीसँग तिम्रो मैले गायो
0: ठिक छ। एकदमै मिठो गीत सुनाउनु भयो तर हामीलाई कता कता नेटवर्कले पनि अलिकता धोका दिएको हो कि जस्तो पनि लाग्यो। यो समस्याको बाबत पनि हामीलाई सुनाउने होइन मिठो गीत सुनाउने प्रयास गर्नुभएको छ, एकदमै मिठो गीत पनि गाउनु भएको छ। तिमीसँग नजर जुदाई डराएको याद आयो, एकदमै मिठो गीत गाउनुभयो। हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला, आजको बसाइबाट हामी छुट्टामा है त। हस्त, नमस्ते। उहाँ हुनुहुन्थ्यो राम कालीकोटीजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ होइन। कतै पानी परिरहेको छ अनि हावाहुरी पनि चलिरहेको छ, त्यो कारणले गर्दाखेरि पनि होला होइन, एकदमै आवाजमा डिस्टर्ब पनि आइरहेको छ। ल, यो समस्याको बावजुद पनि हामीलाई तपाईँले एकदमै मिठो गीत सुनाउने प्रयास गर्नुभएको छ, ठिक छ। कहिलेकाहीँ यो समस्या आइरहेको छ होइन, समस्याको बावजुद पनि तपाईँको सहभागिता नै हामीलाई सबभन्दा ठूलो कुरा हो। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर, हाम्रो यो आवाज काठमाडौँदेखि हो?
2: धरानदेखि।
0: सरी, धरानदेखि। हाम्रो विवस्ती
2: हजुर
0: के छ, मिठो स्वरको धनी आउनुभयो?
2: ठिकै छ हजुर, एकदम आराम छ, सन्चै छु। आज अलिक घरतिर गरेको काम अलिक अफ्रिका व्यस्त दिन्छु, आज ग्रेजुएसन नभए नपाए पनि हजुर।
0: ल, ठिक छ। अब कहिले कहीँ यस्तो अब सधैँ दैनिक हामी उपस्थित हुन मन हुँदाहुँदै पनि कतिपय अब समस्याको बावजुद हामी उपस्थित हुन सक्दैनौँ. ठिकै छ, आउनु भएको छ, नियमित कार्यक्रम सुन्नुहुन्छ, तपाईँको कमेन्टहरू पनि हामीलाई प्राप्त भइरहेको छ. आज चाहिँ हामीलाई आधुनिक गीत गाउनु पर्ने हुन्छ होइन, सुनाउनुहुन्छ नि. हजुर
2: थोरै म प्रयास गरिहेर्छु, थोरै गुनगुनाउँछु.
0: पक्कै पनि ल, सुरु गर्नुहोस्.
2: मायाले बाँधिराखन हो सकिन तिमीलाई, मायाले बाँधिराख

धेरै कडा भयो तरै पनि साथी मेरो

0: கனல் மசு சிறு
1: एकदमै मिठो गीत गाउनुभयो हाम्रो विवासीले, हजुरलाई विशेष धन्यवाद। अनि त्यताको मौसम कस्तो छ विवासी, मैले सोध्ने बिर्सेको छु सुरुवातमा।
0: धन्यवाद हजुर, मौसम बिहानै एकदम मजाले खुलेको छ, घाम लागिरहेछ, मजाले घाम लागिरहेछ।
1: त्यता चाहिँ भने घाम लागिरहेको रहेछ, यता हाम्रो रामेसेतिर चाहिँ पानी परिरहेको छ हो। ल ठिक छ, एकदम मिठो गीत गाउनुभयो, हजुरलाई विशेष धन्यवाद। आगामी वर्षमा पनि आउँदै गर्नु होला, यसो सल्लाह सुझाव दिनु पर्यो भने नि हामीलाई दिँदै गर्नु होला। आजको उसैबाट हामी छुटौँ है त। हस्त ल बस्ते, उहाँ हुनुहुन्थ्यो दिवस गुरुङ पृथकजी हुनुहुन्थ्यो धरानदेखि, उहाँले पनि एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ, पालो तपाईँको रहेको छ। आउनुहोला 0840 40 0026 को माध्यम भएर फटाफट आज चाहिँ तपाईँको आवाजमा हामी मिठो गीत सुन्नेछौ है। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, यो आवाज भालु खोप देखि हो? अनुष्काजी बोल्नु भयो है?
2: हजुर।
1: के छ नि, पानी परेको छ कि छैन त्यता? पानी परेको छ। अनि यो पानी परेको बेलामा तातो होइन तातो तातो खानेकुराहरू खाँदै हामीलाई सुन्दै हुनुहुन्छ? ल ठिक छ, खुसी लाग्यो। अब के गर्ने, मौसम यस्तो छ, पानी परिरहेको छ होइन, भित्र बसेर तातो तातो चिया कफी पिउने अनि हामीलाई सुन्दै साथ दिनुभएको छ, खुसी लाग्छ। अरू सुनाउनुहोस् के छ खबर? हजुर, आज चाहिँ आधुनिक गीत गाउनु पर्ने हुन्छ है। ल हजुरले चाहिँ हामी अब कार्यक्रम तर्फै लागौ, अरू केही नयाँ नयाँ खबर सुनाउनु पर्ने छ भने सुनाउनुहोस्। ल खासै त्यस्तो छैन, त्यसो भए हामी कार्यक्रम तर्फै लाग्छौ, हामीलाई मिठो गीत सुनाउनुहोस् है त।
2: हजुर यति नै।
1: ला एकदमै मिठो मार्मिक गीत गाउनु भयो, सल्लाह गरेर टाढिनु पर्ने, हल्ला गरेर छाड्यो होइन, एकदमै मिठो गीत गाउनुभयो। अनुष्का दिदाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु, आगामी वर्षमा पनि आउँदै गर्नुहोला, आजको वर्षबाट हामी छुटौँ है त। हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो भालखोकदेखि अनुष्का तामाङजी हुनुहुन्थ्यो। यति बेला चाहिँ हामी तपाईँको आवाजमा पनि मिठो गीत सुन्दैछौ र तपाईँलाई पनि हामी अर्को मिठो गीत सुनाउनेछौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला अनि फोन पनि गर्दै गर्नुहोला।

फुल शक्ति नबाज्न उसैले मलाई भुल्नु है भन्छ। एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको मिठो गीत हामीले राखिसकेका छौँ। यस्तै मिठा र माइला गीत संगीतहरू तपाईँलाई पनि सुनाउनेछौँ र तपाईँको आवाजमा पनि हामी एकदमै मिठो गीत सुन्नेछौँ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? को भन्नुभयो? भूमिका तामाङ भन्नुभयो। के छ भूमिका आजको खबर? खाजा खानुभयो? मेरो चाहिँ बाँकी नै छ, अब केही समयपछि हुन्छ है त। अनि यस समय के गरेर हुनुहुन्छ अहिले? कार्यक्रम सुन्दै हुनुहुन्छ? आज के गर्नुपर्छ थाहा छ? ल त्यसो भए हामी ढिला नगरिकन मिठो आवाजमा मिठो गीत सुन्छौँ है त। हजुर ल हस् हुन्छ, छोटो प्रयास गर्नुहोस् है। मिठो गीत गाउनुभयो भूमिकाजी, हजुरलाई विशेष धन्यवाद। तपाईँ बसेमा पनि आउँदै गर्नु होला, हामीलाई यस्तै मिठा गीत सङ्गीतहरू सुनाउँदै गर्नु होला, अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव सहित हामीलाई दिँदै गर्नु होला भन्दै आजको बसाइबाट हामी छुटाउँ है त। हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो भूमिका तामाङ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्नु, धेरै कमेन्टहरू छ तपाईँले देश तथा विदेशबाट पठाउनु भएका, फोन मार्फत प्रत्यक्ष कुराकानी गर्न नपाए तापनि आफ्नो साथीसँगलाई फेसबुक मार्फत सम्झना गर्नुभएको छ। यो तपाईँको एकदमै मायालु कमेन्टहरूलाई पनि म स्थान दिनेछु। अन्य बसाईमा तपाईँको आवाजमा मिठो गीत सुन्ने नै छौ, तपाईँसँग कुराकानी गर्ने नै छौ। आजको बसाई भने हामी यति साथीसँग मात्रै कुराकानी गर्यौं, किनभने समय कम छ होइन। हामीले फेसबुक पेजबाट प्राप्त भएका कमेन्टलाई पनि स्थान दिनुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ कल्पना साम्पाङजी, हुनुहुन्छ भोजपुर घर भइहासी काठमाडौँबाट। गुड आफ्टरनुन नाना, नमस्ते। दिलपाले शर्मिरा राई, बाबा विनोद साम्पाङ, मामु अञ्जनी यात्री, प्यारी साम्पाङ, सोनाकन्दङमा मनिषा बान्तवा, रञ्जित राई, स्नेहा चामलिङ, अल फ्रेण्डलाई चाहिँ मिस यू भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ
मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर। अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि फ्रम चेतुहा कतारबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बाक्सो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतबाट हजुरको प्रोग्राम सुन्दैछु र मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। सोना कन्दुङ्गाजी हुनुहुन्छ, नमस्कार सेवाहरो आरजे सम्झना शेष हजुर, म सोना कन्दुङ्गा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, मिठो माया सम्झना छ। टीकाराम सुनवार, लेखक पान्तवा राई, दिनेश देवानी, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुकजमेर, सरस्वती खत्री, हिराबहादुर लकाय, अञ्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्याले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महदीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, कृष डुङ्गाना, हिम्मत खड्गे, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरुमान, देवेन किशोर, अन्जान समीर, स्वर्गीय किरात, आज जीवन सामी राई, बेले आछामी, मिनाकी सिंह, सुनिता इन्मे कुलुङ, सबै सबैलाई आइ भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, दिलदुखी रियाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। अभागी सृजनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मीनामाया घिसिङजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म चाहिँ काठमाडौँबाट मीनामाया घिसिङ, सोना हिरा सोना कन्दुङमा, हिराबहादुर लकाई, त्यसै गरी पेम्बा एण्ड तामाङ, सम्झना लामा, ललिता हायुलाई पनि मिस यु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मीनामाया घिसिङले चाहिँ लेख्नु भएको छ, आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो। त्यसै गरी हुनुहुन्छ राजकली मगरजी हुनुहुन्छ, हेलो नमस्ते जोरले, सुन्दैछु है भारतबाट घर चाहिँ उदयपुर, आज मलाई यो साइनो मायाको छुट्दैन कहिले भन्ने गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। यो मायाको छुट्दैन कहिले भन्ने हामी अर्को साथीले गीत रोजाइमा पार्नुभएको थियो है, कुन चाहिँ गीत आधुनिक गीत चाहिँ रोजाइमा पार्नुपर्ने, अर्को बसाइमा हामी पक्कै पनि राख्नेछौँ है। के अरे राजजी विवश कुलुङ, पृथक प्यारी बुनु, अमिना सुनवार, आशिष नैन बस्नेत, रोशन फुलाहाङ राई, सरिना गुरूङ, गुरा सरोज सुसरा, शमशेर लिम्बू, अलिसा लिम्बू, सरस्वती पोखरेल अभागी, रमिला बान्तवा, रञ्जना बाहिङ राई, कविता मगर, प्याकुली गीता लिम्बू, सुनिता, त्यसै गरी हुनुहुन्छ सुनिता कुलुङ, इतराम चौधरी, निशा बान्तवा राई, राई अनिता, रत्नबहादुर थापा, रमिला राई, शुक्रराज रसाइली दिदोष, ढकाल धर्मराज, एक्सन विराज राई, पूर्वेली आकाश राई, घायल अभिमान सुनवार, कविता घतानी, योगिनी मेहाङ लिम्बू, टीकाराम सुनवार, कुमारी कमला मुखिया, कुमारी योङ हाङलवाती, तीर्थ राई, सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। हाम्रो सोनाजीले चाहिँ अघि नै भन्नुभएको थियो है, सुरु रुख कसलाई हो खोजेको, तिमीले कसलाई हो भने गीत चाहिँ उहाँले चाहिँ होइन ममता आवाजमा रहेको चाहिँ बजाइदिनुहोस् न है भन्नुभएको थियो, हामी राख्नेछौँ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ नि साथोकरजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। र त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरीजी नमस्कार है, सन्चै हुनुहुन्छ हजुर, म पनि आइपुगेँ हजुर पोखराबाट, मनको साथी सुनिरहेको छु कार्यक्रम, एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली गीत संगीतको जय हो, सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी प्रणिल मोक्तानजी हुनुहुन्छ, नमस्कार म पनि सुन्दैछु है भक्तपुरबाट, मिस यु अल भन्नुभएको छ, सुमित या त सुनवार किराजी हुनुहुन्छ, नमस्ते सम्झना सिस्टर, हजुर खाजा खानुभयो त भन्नुभएको छ, मेरो खाजा बाँकी छ, अब केही समयपछि हुन्छ, रामेश्वर देउराली, हाल चाहिँ म काठमाडौँबाट, सुमित या त सुनवार किरात, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो प्यार घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शुक्रराज र सारी निर्दोषी हुनुहुन्छ, हेलो हजुर सांगीतिक अभिवादन, म पास्थर हेलिहाङ घर भई हाल चाहिँ फिल्म चार डब्लुबाट, शुक्रराज र सारी निर्दोष हो, अब बस्नेसँग मार्फत चाहिँ समर्पण गर्नुपर्दा यस प्रकारको छ साथीहरूको नाम हुनुभएको, जीवन सह्याद्री, कमला र साईले, प्रेमकला आचार्य, डिकेन्द्र सम्बा हाम्फे, अरूणा सम्बा हाम्फे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सन्तमाया केरुङ, तारा शंकर, विनिता दाहाल, सुवेदी, मनोमाया सिमेन सिन्हा, रामकृष्ण एकलिया, त्रिपाल खरे, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता घतानी, मुना खड्का, हर्पल रोशनी राई, सरस्वता पोखरेल, राजखले मगर, धनुगज मेरो दिलु, एम्फो राई, हरिमाया तुम्ला राई, गोपाल दुलाल, जम्बर तामाङ, योगिनी मेहाङ लिम्बू, भीम घतानी, ढोकाल धर्मराज, धन कुमार खाती, फुल माया सेन्चुरी, त्यसै गरी
सुहाङमा लिम्बू लगायत सम्पूर्ण साथीभाइहरूलाई चाहिँ भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद दिएर हुनुहुन्छ। कर्णप्रिय किशनकेतजीले पनि मिठो सम्झना हजुर लगाए सम्पूर्णमा। म चाहिँ यता भारत रिन्चालबाट कर्णप्रिय केसी संगीत खर्चे लुम्बिनी प्रदेश सुदूर सुन्दर उपत्यका दाङबाट चाहिँ कार्यक्रम एकदमै राम्रो छ भनेर हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धनु गजमेरजी हुनुहुन्छ, उहाँलाई पनि दिदी नमस्कार है, खाजा लिनुभयो त म नि सुन्दैछु है, खोल ढुङ्गाबाट चाहिँ धनु गजमेर हो भन्नुभएको छ। मेरो खाजा बाँकी रहेछ, हजुरको भागी बाँकी छ। एसएमएस गरेको छु साथीहरूलाई सम्झनु पर्दा हजुरलाई कृष्ण सुनवार, राजकेले मगर, ईश्वर बस्नेत, त्यसै गरी वीरेन्द्र विष्ट, अनु मगर, कुमार श्रेष्ठ, सम्पाली शेर्पा, जिनिसा श्रेष्ठ, हिमाली छेत्री, क्षेत्रीय गल्पु, कविता कथाने सबै सबैलाई भन्नुभएको छ। अनि विशेष धन्यवाद भावना मगरजी हुनुहुन्छ। हेलो गुड आफ्टरनुन सिस, म पनि सुन्दैछु है इन्डियाबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। अनि विशेष धन्यवाद व्यक्त गर्दै अब त्यो पनि हामी छुटिनुपर्ने हुन्छ। तिनजेलसम्म तपाईँले देश तथा विदेश भन्दाखेरि विभिन्न माध्यममा अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो। कार्यक्रममा सहभागिता हुने साथीहरू पनि राम कालीकोटे, दिवस कुलुङ पृथक, अनुष्का तामाङ, भूमिका राई तामाङजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि कार्यक्रममा सहभागिता भएर एकदमै मिठो गीत गाउनु भएको छ र कार्यक्रम अवधिबाट बसेका मिठा रमाइला आधुनिक गीत सङ्गीतका सर्जक स्रष्टालाई पनि मैले एक धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिमा रहेर तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो निशा भण्डारीलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सोनाजीले रोसाईमा पार्नुभएको थियो एउटा मिठो गीत। सोही गीत हामी कार्यक्रममा राख्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने भेरी सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असोज 14 चार महीनाको अवधिमा देशका धेरै जसो ठाउँमा दर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्वता तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर 4 वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसैगरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर 4 वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी

0: गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौं कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधि विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछाइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
3: आँखा
5: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: काल बिर्तामोड वीरगंज र काठमाडौं कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको भन्ने विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो। काठमाडौँको माइतीगर मण्डला क्षेत्रमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले नाराबाजीसहित आज प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन्। प्रदर्शनमा सहभागीले मानवाधिकारको रक्षा सबैलाई बराबर गरिनुपर्ने लगायत माग राखेका छन्। सरकारले थापाथली गैरीगाउँ मनोहरा लगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर पनि राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य कला र संगीतले सामाजिक एकता सुदृढ़ बनाउने बताउनु भएको छ। राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहमा वहाँले साहित्य कला र संगीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभयो। राष्ट्रपति पौडेलले साहित्य कला र संगीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै बहुजाति बहुभाषिक बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको देशमा साहित्य कला गीत संगीत आपसमा प्रेम मित्रता र भातृत्व बढ़ाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार रहेका बताउनुभयो। उहाँले नेपाली गीत संगीतको प्रवर्धनमा जोड़ दिँदै यसको विकास तथा आधुनिकता बीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीनतम प्रयोग मार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका लागि चुनौती र अवसर दुवै भएका बताउनुभयो। गीत संगीतको क्षेत्रमा लागेकोलाई सम्मान गर्न राज्यले कुनै कञ्जुसै गर्न नहुनेमा उहाँको जोड़ छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रूपियाँ ठगी गरेको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका 29 वर्षीय संजय कुमार, काठमाडौँ महानगरपालिका 16 बस्ने 52 वर्षीय नगेन्द्र शाह, बाँकेका 24 वर्षीय मोहम्मद अफताब खाँ र सल्यानका 19 वर्षीय केशव सुनार रहेका छन्। संजय र नगेन्द्रले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 22 लाख, अल्ताबले बुल्गेरिया पठाइदिने भन्दै 1 जनाबाट 51 लाख र केशवले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 1,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। काठमाडौँको माइतीघरमा सुकुम्बासीको प्रदर्शन, मानवाधिकारको रक्षा गर्न माग। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रूपियाँ ठगी गर्ने 4 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सूचना सूचना सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
1: सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साङुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 2 देउरालीको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरी,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाई सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाई सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुकी नाच, जात जातिको वेशभूषा आदि।
0: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतोगुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
1: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845 49 13 40, 9845 49 13 40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147788
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी
6: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
7: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
6: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
7: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453
6: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली
8: Kajaria Tiles, your world-class luxury.
1: बुहारी सारे मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
6: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
1: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोलेस्टर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
7: हजुर रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
6: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
9: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
10: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
8: Kajaria Tiles, your world-class luxury.
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: बर्बनों को लगी रोड सीमेंट जस्ता पाता चाइने कहाँ बात लाउने होला फिर यो मंथली में टेस्टो राम्रो हजुर को पसल चे कहाँ होला बटिस
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: खजारिया टाइल्स योर वर्ल्ड क्लास लग्जरी
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटरबोट रामेछाप

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069608 9294442। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863024322।
3: Kajaria Tiles, your world-class luxury.
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलबंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Kajaria Tiles, your world-class luxury.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकुशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको भए पनि रामेछापको गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट चर्को शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्। सरकारले कुनै पनि वाहनामा विद्यार्थीसँग शुल्क नमिल्ने भने पनि सो विद्यालयले अभिभावकसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ। अभिभावकका अनुसार विद्यालयले विभिन्न वाहनामा रकम असुल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्न समस्या भएका बताएका छन्। नेपाली र अंग्रेजी दुईवटा माध्यममा पढ़ाई हुँदै आएको छ। विद्यालयमा नेपाली माध्यमतर्फ भर्ना हुँदा पनि चर्को शुल्क तिर्नु परेको गुनासो अभिभावकको छ। नेपालको शिक्षा ऐन 2028 दफा 16 घ अनुसार नेपाल सरकारले निशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको छ। यस्तै अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 पनि आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षाको अधिकार सुनिश्चित गरेको छ। तर व्यवहारमा भने धेरै सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाइरहेको विषय पटक पटक सार्वजनिक हुँदै आएको छ। शिक्षा क्षेत्रमा कार्यरत सरकारवालाहरूका अनुसार सरकारी अनुदान अपर्याप्त हुँदा विद्यालयहरूले अभिभावकबाट शुल्क उठाउने प्रवृत्ति बढ़ेको छ। गौरीशंकर माविको शुल्क असुलीबारे स्थानीय अभिभावकहरूले सम्बन्धित निकायको ध्यानकर्षण गराउँदै पारदर्शी हिसाब सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले निशुल्क शिक्षा केवल नारामा सीमित नभएर व्यवहारमा लागू हुनुपर्ने बताएका छन्। निजी स्रोतमा शिक्षकहरू राख्नुपर्ने अवस्था, पानी र विद्युतको महसुल धेरै नै तिर्नुपर्ने भएका कारण अभिभावकसँग सहयोगको रूपमा शुल्क उठाउनुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ। रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो। नगरपालिकाका अनुसार नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्राप्त निर्देशन अनुसार मन्थली नगरपालिका वडा नम्बर 1-14 विभिन्न स्थानमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ। सूचनामा केही व्यक्तिहरूले सुगमवासी तथा अव्यवस्थित बसोबासीको नाम अनधिकृत रूपमा सरकारी जग्गा कब्जा गरी घर टहरा कम्पाउण्ड वाल लगायतको संरचना निर्माण गरेर व्यापार तथा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गरिएको छ। नगरपालिकाले यस विषयमा वडा कार्यालय मार्फत विवरण संकलन गर्ने कार्य अघि बढ़ाइसकेको जनाएको छ। साथै अतिक्रमण गरी बनाइएका घर टहरा तथा व्यावसायिक संरचना स्वयं हटाई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध पनि गरिएको छ। नगरपालिकाले आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सरकारवालाहरूसँग पनि आग्रह गरेको छ। अन्यथा कानून बमोजिम अतिक्रमण हटाउने तथा हटाइने प्रक्रिया अगाडि बढ़ाइने पनि चेतावनी सूचना मार्फत नगरपालिकाले दिएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने स्थानीय तहहरूलाई आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले 8 पालिकाहरूलाई पत्रचार गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको छ। गृह मन्त्रालय आन्तरिक प्रशासन तथा सवारी तथा सभा समारोह व्यवस्थापन शाखाबाट प्राप्त निर्देशन अनुसार जिल्लाभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न, अतिक्रमण गर्नेहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने एकिङ गर्न तथा वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन गर्ने योजना तयार गर्न भनिएको पत्रमा उल्लेख गरिएको छ। साथै आवश्यक परे सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न समेत स्थानीय तहलाई अनुरोध गरिएको छ। प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित उपयोग तथा अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन सबै स्थानीय तहहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएको जनाएको छ। अन्तर्राष्ट्रिय रेडक्रस दिवस आज रामेछापको मन्थलीमा पनि मनाइएको छ। मानवताका लागि ऐक्यबद्धता एकबद्ध हौ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले रेडक्रसका प्रवर्धक हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरेर मनाएको छ। सो अवसरमा रेडक्रस रामेछापका सभापति शिवकुमार कार्की, मन्त्री दुर्गाबहादुर श्रेष्ठ सहितका पदाधिकारी एवं जिल्ला कार्य समितिका सदस्यहरू समेतले माल्यार्पण गर्नुभएको थियो। अन्तर्राष्ट्रिय रेडक्रस अभियानको प्रवर्धक हेनरी ड्युनाको जन्म दिनलाई हरेक वर्ष 8 मेका दिन अन्तर्राष्ट्रिय रेडक्रस दिवसको रूपमा मनाउने गरिन्छ। उनको जन्म
1828 मे 8 आजकै दिन भएको थियो। मानवता, निष्पक्षता र तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता, विश्व व्यापकताको मूलभूत सिद्धान्तमा आधारित रहेर स्वतन्त्र मानवीय संस्थाको रूपमा रेडक्रसको जन्म भएको थियो। रामेछापको मन्थली नगरपालिका 8 चिसा पानीमा प्याराफिट सहितको व्यवस्थित भलिबल खेल मैदान निर्माण हुने भएको छ। स्थानीय तह र नागरिक साझेदारीमा निर्माण हुन लागेको उक्त खेल मैदानको हिजो शिलान्यास गरिएको छ। वडाध्यक्ष गोपाल श्रेष्ठले खेल मैदान निर्माण कार्यको शिलान्यास गर्दै खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार करिब 17 लाख रूपियाँको लागतमा निर्माण हुने खेल मैदानका लागि वडा कार्यालयले झण्डै 8 लाख रूपियाँ खर्च गर्नेछ भने बाँकी रकम नागरिक स्तरबाट सहयोग र जनश्रमदान मार्फत जुटाइनेछ। वडाध्यक्ष श्रेष्ठले जिल्लामै व्यवस्थित भलिबल खेल मैदानको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै चिसापानीमा आधुनिक स्वरूपको खेल मैदान निर्माण गर्न लागि बताउनु भएको छ। उहाँले युवाहरूलाई खेलकुद मार्फत सकारात्मक गतिविधिमा जोड्ने तथा स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्न सहज बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभएको छ। चिसापानीको ठूलो चौरमा निर्माण हुन लागेको उक्त खेल मैदानमा प्याराफिट सहित आवश्यक संरचना निर्माण गरिने बताइएको छ। खेलाड़ी र दर्शक दुवैलाई सहज हुने गरी मैदानको डिजाइन तयार गरिएको वडा कार्यालयले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: Kajaria Tiles, your world-class luxury.
5: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने टु सिन्धुली
4: Kajaria Tiles, your world-class luxury.
5: Ye garnu sabbe gaon ka thita haru koi muglan pase

0: खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इन्टरप्राइजेस कमलाबाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाशको

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: Kajaria Tiles, your world-class luxury.
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447514।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस वनमा।

0: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
2: सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम उकाली ओडालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओडालीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। प्राविधिक बाट भने मिठो साथ मिलेको छ हाम्रो हाँसिली अनि रसिली प्यारी मान्छे सम्झना खड्कीको साथमा तपाईँहरू। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? पानी परिरहेछ है, एकदमै पानी परेर जताततै पानी नै पानी भएको छ। बाहिर ह्यान्डल गर्न पनि एकदमै असम्भव भइरहेको छ। पक्कै पनि घरमै बसेर आनन्दले होइन परिवारहरू मिठा मिठा कुरा गर्दै होइन चियाहरू खाँदै तातो तातो खानेकुराहरू खाँदै परिवारहरू सँगै बसेर मिठा मिठा कुराका साथमा अब भने हाम्रो कुरालाई अन्तिम गर्यौँ है। अब त किनभने अब त कार्यक्रम उकालीबाटले आउँछ है भनेर फेसबुक मार्फत अथवा रेडियो मार्फत भलुम ठुलो बनाएर हामीलाई सुनिराख्नु भएको छ। जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनु मस्त रहनु, हाम्रो कार्यक्रम भने सुन्न नबिर्सिनु भनी भन्न चाहन्छु। हजुरहरू जहाँ हुनुहुन्छ, देश विदेश जता हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, हाम्रो कार्यक्रम सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अफिसियली वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz पनि सजिलै सुनिराख्नु भएको छ। निकै नै चिसो जाडो भइरहेछ है, अब यस्तो चिसो मौसममा न्यानो कुराकानी गर्न त तपाईँहरू आउनु नै परिहाल्यो है। हामी कार्यक्रम कालीओराले सधैँभरि हुन्छ नि अब हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूमा आज आउने गर्छौँ। तपाईँहरूलाई थाहा नै छ हाम्रो धेरै हामीलाई धेरै टाढा टाढाबाट फेसबुकमा कमेन्टहरू गर्नुहुन्छ है, अनि फोन गरेर हामीलाई आफ्ना आफ्नो ठाउँतिरको बारेमा जानकारी दिनुहुन्छ, आफ्नो बारेमा जानकारी दिनुहुन्छ, हाम्रो रेडियोको बारेमा सल्लाह सुझाव दिनुहुन्छ। खुसी लाग्छ तपाईँहरूको यो माया देखेर पक्कै पनि। आज पनि हामी शुक्रबारे बसाइमा छौँ, तपाईँहरूलाई थाहा नै छ। आज पनि मैले विशेष गरेर फेसबुकमा कमेन्टहरू पढ्नेछु, तपाईँहरू फटाफट कमेन्ट गर्नुहोला भन्दै तपाईँहरू सम्पर्कमा आएर मसँग मिठो कुराकानी गर्न पनि सक्नुहुन्छ यो चिसो मौसममा। हाम्रो स्टुडियोको नम्बर तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ, 048 40 00 26 तपाईँहरूमा आज खुल्ला नै छ। चिसो मौसम छ, बाहिर ननिस्किकन आनन्दले रेडियो सुनेर होइन कार्यक्रम कालीओराले सुन्दै मनोरञ्जन लिँदै नाच्दै होइन अलिकति जाडोमा हेरीमा नाच्यो भने चाहिँ गर्मी हुन्छ तपाईँहरूलाई थाहा छ, नाच्दै मजाले होइन उकाली ओडाले सुन्दै पनि गर्नुहोला भन्नु पनि चाहन्छु। साथसाथै अब तपाईँहरूले फोन पनि गर्नुहोला, कमेन्टहरू पनि गर्नुहोला। आज मैले दुइटैलाई प्राथमिकता दिनेछु पक्कै पनि। तपाईँहरू पनि आउँदै गर्नुहोला। यति बेला भने कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीत तपाईँहरूका लागि रेडियो सुन्दै गर्नुहोला।

0: कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने यहाँ एकअर्का बिना नै बाँच्न सिकौँ अब अत्यन्तै मिठो गीत बजाउनु भयो अत्यन्तै मार्मिक गीत होइन अब के गर्नु माया प्रेम भनेको यस्तै हो होइन त श्रीजी कहिले धोका हुन्छ कहिले माया हुन्छ हाम्रो श्रीजी पनि एकदम सिङ्गल हुनुहुन्छ उहाँ पनि अब आजभोलि अलिअलि टोलाउन लाउनुपर्छ अब के छ उहाँलाई नै थाहा छ पक्कै पनि कसैको मायामा हुनुहुन्छ भने शुभकामना छिट्टै बिहेको भोज खाना पाइयोस् निकै नै अब कहिले काहीँ रमाइलो पनि हुन्छ होइन अब माया प्रेम भन्ने चिज यस्तै हो कहिले धोका कहिले माया होइन सबै कुरा चाहेको हुन्छ भन्ने पनि हुँदैन सबैको माया सफल हुन्छ भन्ने पनि हुँदैन र सबैको असफल हुन्छ भन्ने पनि हुँदैन पक्कै पनि हाम्रो श्रीजीको चाहिँ सफल होस् मेरो शुभकामना यति बेला भने कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
1: हेलो कोही साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी हुन सकेन पनि भन्न चाहे
0: तपाईँहरू पनि आउँदै गर्नु होला 048 40 00 26 तपाईँहरूमा आज खुल्ला राखिसकेका छौँ हामीले आज भने विशेष फेसबुक कमेन्टतिर नै जानुपर्ने हुन्छ किनभने आज शुक्रबार हो तपाईँहरूलाई थाहा नै छ आज हामीले फेसबुकतिर बढी मान्यता दिनुपर्ने हुन्छ तर पनि म तपाईँसँग कुरा पनि पक्कै पनि गर्ने नै छु पनि भन्न चाहे किनभने अब तपाईँहरूसँग नबोलिकन त म कहाँ नै बस्न सक्छु र होइन कार्यक्रम उकालीबाट हालिमाएर एकदम रमाइलो त गर्नु परिहाल्यो पक्कै पनि कोही साथी आउनु भएको छ जस्तो लाग्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: नमस्कार दिदी
0: नमस्कार के छ हाम्रो निर्मलाजीको हाल खबर म पनि एकदमै ठिकै छु डराइ डराइ भनेको पनि मिलेछ रमिला हो होइन नि यस्तो हुन्छ नि मलाई निर्मला आउँदाखेरिमा चाहिँ उहाँलाई चाहिँ मैले रमिलाजी भन्छु उहाँलाई चाहिँ मैले रमिला भन्छु तपाईँहरू दुइटा चाहिँ के दिदी बहिनी हो र तपाईँहरूको स्वर चाहिँ मलाई उस्तै लाग्छ क्या दुइटैको म छुट्याउनै सक्दिनँ अब मसित बोल्ने तरिका उस्तै पनि हुनसक्छ होइन दुइटै हाँसेर एकदम फ्रेन्डली तरिकाले बोल्नुहुन्छ तपाईँहरू है त्यो भएर पनि पक्कै पनि मलाई त्यस्तो लागेको हुनसक्छ के छ अनि हाम्रो रमिलाजीको हाल खबर म पनि एकदमै सन्चै छु तपाईँसँग कुरा नभए त के हो हिजो र आजमा नै मलाई धेरै दिन भयो जस्तो लागिसकेको छ नि अब भने छिटो छिटो कुराकानी गर्नु पर्यो है रविलाजी केटी केटी बिहे गरेर फेरि नयाँ बालेनले धमाका मचाइराख्नु भएको छ फेरि हामीले मचाउने त के गर्नु मलाई तपाईँसँग बिहे गर्ने चाहिँ ठुलो रहर थियो तर मेरो घरमा श्रीमान हुनुहुन्छ म त घरको लागि छोड्नै सक्दिन एकदमै रमाइलोको लागि मात्रै हो होइन आफ्नो श्रीमान त कसले कसलाई छोड्न पो सक्छ होइन त अनि के छ नास्ता खानुभयो हाम्रो रमिलाजीले मेरो पनि भइसक्यो अनि के कसरी बितिरहेछ चिसो भइरहेछ है पानी परिरहेको अवस्था छ वैशाखको बेलामा पनि ज्याकेट लगाएर हिँड्नु पर्ने रहेछ है तपाईँले होइन क्या हो कि यतातिर नि पानी पठाइदिनु भएको मलाई अनि चिसो होला नि त मलाई मलाई चिसो भयो भने के गर्ने गर्मी त बरु अलिअलि सहन्छु नि त मैले चिसो सहन त सक्दिनँ ठिक छ अब तपाईँले सहन सक्नुहुन्छ भने मैले पनि सही दिउँला है त
1: निकै नै मिठो कुराकानी गर्यौ, खुसी लाग्यो रमिलाज। होइन, तपाईँसँग त मेरो प्राय मिठै कुराकानी हुन्छ, होइन त? म हँसिले चाहिँ छु, रसिले चाहिँ छैन रे। के ठिकै छ, अब कुराकानी भनेको यस्तै हो, होइन? जति गरे त्यति गर्न मन लाग्छ, होइन त? कुराकानी हामीले फेसबुकतिरबाट पनि गर्न सक्छौँ पक्कै पनि, होइन रमिलाजी? अरू सबै ठिकै छ है? कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, फेरि पनि आउँदै गर्नु होला है त। आजको लागि भने छुट्टी है।
2: नमस्कार।
1: रमिलाजी आउनुभएको थियो, निकै नै मिठो कुराकानी हुन्छ हाम्रो रमिलाजीसँग, होइन? एकदम हाँसेर मजाले खुलेर बोल्नुहुन्छ उहाँ। यति बेला भने म कमेन्टतिर पनि जानुपर्ने हुन्छ, किनभने आज त मेरो पहिलो प्राथमिकता भने कमेन्ट हुन्छ। मेनुका पाण्डेजी भन्नुहुन्छ, कति मिठो बुवाइस हो मेरो भाउजूको भन्नुभएको छ। उहाँ चाहिँ मेरो फ्यामिलीबाट पर्नुभएछ। ओहो, मेनुका सन्चै हुनुहुन्छ पनि भन्न चाहन्छु, अनि धेरै धेरै धन्यवाद। सन्दीप भट्टराईले ओहो भन्नुभएको छ, के छ सन्दीपजी, आरामै हुनुहुन्छ पनि भन्न चाहे। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। सेवारो नमस्कार। कहाँदेखि कस्तो नमस्कार यस्तो मिठो भएसमा?
2: हजुर, म पूर्वाञ्चलबाट है, सोनाखानमा बोल्दैछु भन्नुपर्छ।
1: पूर्वाञ्चलबाट को भन्नुभयो?
2: सोनाखानमा।
1: सोना?
2: हजुर हजुर।
1: के छ हाम्रो सोनाजीको हाल खबर?
2: हजुर, मेरो खबर एकदम ठिक छ भन्नुपर्छ। अनि हजुरको खबर के छ भने त, हजुरसँग म पहिलो पटक बोल्दैछु है।
1: पहिलोचोटि कुरा हुँदैछ हाम्रो, तपाईँलाई एकदम धेरै स्वागत छ है त मेरो तर्फबाट।
2: हजुरलाई धन्यवाद छ।
1: अनि अरू के छ हाम्रो सोनाजीको, कतिको सुन्नुहुन्छ कार्यक्रम कालीबाट?
2: कार्यक्रम त म एकदमै धेरै सुन्छु, विगत लगभग 3 वर्ष भयो होला मैले हजुरको रेडियो सुनेको भन्नुपर्छ, होइन?
1: हजुर,
2: एकदमै अब हजुरको रेडियो चाहिँ म सुन्ने मान्छे भन्नुपर्छ। भन्दा पनि मेरो अब फेसबुकमा चाहिँ जति पनि साथीहरूले अब भिजिट गर्छन् अनि अब थाहा पाउँछ म हजुरको रेडियो कति सुन्छु कति सुन्दिनँ भन्ने मेरो पोस्टहरू मैले राखेकोले भनौँ न, कार्यक्रमको प्लेसहरू भन्दैछु, जति कमेन्ट गरेकोहरू झिकेर सबैले राखेको छ भन्नुपर्छ। मैले अरू कुरा भन्नु पर्दैन, जो पनि साथीहरूलाई यदि सोनाखानलाई हेर्नु छ भने सोनाखानको आइडीमा आउनु, हजुरको रेडियोको कार्यक्रमको प्लेसहरू कति राखेको छ भन्ने कुरा मेरो फेसबुक प्रोफाइलमा देख्न सक्नुहुनेछ भने भन्न चाहन्छु।
1: हामीलाई यति धेरै माया गर्ने तपाईँलाई एकदमै एकदमै हृदयदेखि नै धन्यवाद है त। तपाईँको यो माया सधैँ रहिरहोस् है। माया पनि माया चाहिँ गर्न चाहिँ पक्कै पनि सकिन्छ है।
2: हजुर हजुर, पहिला नम्बरमै होला भन्नुपर्छ हजुरको रेडियोलाई मैले माया गर्ने।
1: तपाईँ पहिलो नम्बरमा नै राखिदिएँ है त मैले। अनि खाजा खानुभयो त?
2: हजुर, मेरो खाजा भइसक्यो। अनि हजुरको?
1: मेरो पनि भइसक्यो। अनि के गरेर बितिरहेको छ त नि हाम्रो सोनाजीको दिनहरू, पानी कतिको परिरहेछ?
2: हजुर, मेरो दिनहरू एकदम राम्रो गरी बितिरहेछ भन्नुपर्छ। अनि अब पानीहरू पनि एकदमै परिरहेछ भन्नुपर्छ। आज बिहानभरि पानी परिरहेछ, हिजो पनि परि नै रहेको थियो। अब बत्तीहरू गएको गएको झ्याप झ्याप बत्ती जान्छ, होइन? त्यस्तै अब कहिले कहिले अब यसो कार्यक्रम हेर्नु पऱ्यो भने डाटाबाट चलाउनु पर्ने पनि हुन्छ, होइन? त्यस्तै त्यस्तै त भने अहिले मौसम चाहिँ एकदम भइरहेको हुन्छ, त्यही त।
1: ठिक छ, निकै नै मिठो कुराकानी भयो है, एकदमै हामीलाई हामीलाई धेरै माया गर्ने पनि हुनुहुँदो रहेछ, खुसी पनि लाग्यो है। मचोटि मसँग भने पहिलोचोटि कुराकानी भयो, पहिलोचोटि
2: यसो हेरेँ मैले अब कार्यक्रम सुन्नु भएको जति भनौँ होइन, अनि अब सुन्नु त्यति अब नभएको कार्यक्रमहरू चाहिँ अब पर्छ यस्तै बेलुकी भयो, अब 12 बजीको कार्यक्रम सुन्थेँ धेरै जस्तो, अनि त्यसो गरी अब 11 बजीको भयो, अनि अरू चाहिँ अब त्यहाँ त चाहिँ खासै त्यति टाइम पनि मिल्दैन, आज चलिरहेको छ भन्नुपर्छ। अनि यसो हेरेँ अनि नयाँ आजै देखेँ है मैले, अनि अब आज चाहिँ म सारेगामा कमेन्ट गर्नु पर्यो भनेर जानु भयो भने त्यही भएर मैले कमेन्ट पनि गरेको छु. मेरो कमेन्ट चाहिँ एकदम लामो भएकोले गर्दाखेरि अर्कोसँग निवेदन गरिदिनु ल, पहिलाचोटि नै यसो भन्ने
0: गरेँ. मैले पक्कै पनि गर्दैछु. मैले अहिले तपाईँकै कमेन्ट हेरिरहेकी रहेछु. पक्कै पनि मैले नाम पढेँ है.
2: हजुर हजुर.
0: निकै नै यस्तो माया गर्ने मान्छेलाई त किन कमेन्ट नपढ्नु है. पक्कै पनि पढि नै हाल्छु तपाईँको कमेन्ट. ठिकै छ, अब कुराकानी मिठो भयो है. आउँदै गर्नु होला होइन. अब पहिलो पक्कै पनि मिठा गफहरू गर्नलाई अब धेरै दिन बाँकी नै छ है. आउँदै गर्नु होला भन्न पनि चाहन्छु. आजको लागि भने छुट्यौँ है त. हुन्छ. म सोनाजी आउनु भएको थियो, उहाँसँग नै निकै नै मिठो कुराकानी गर्यौं. पाला तपाईँको कति पनि ढिला नगरिकन 0848 40 0026 डायल गरेर आउन सक्नुहुन्छ. तपाईँहरू एकदमै चिसो मौसम छ, बाहिर पानी परिरहेछ, बाहिर ननिस्किनु होला पनि भन्न चाहन्छु. अब आफ्नो बच्चा बच्चीहरू पनि स्कूल छुट्टी भइसक्यो, अब स्कूलतिर लिन जानु पर्ने हो कि होइन, आफ्नो बच्चाहरू घरमा आएको छ कि छैन, कुन अवस्थामा छ, कहाँ छ भनेर यसो स्कूलतिर फोन गरेर जानकारी पनि लिनुहोला, अथवा आफू पनि लिन जानुहोला पनि भन्न चाहन्छु. किनभने अब बाटोघाटोहरू हिलो हुन सक्छ, पानीमा रुच्दै आउँदा बच्चाहरू बिरामी पनि पर्न सक्छन्. त्यही भएर आफ्नो परिवारको ख्याल राख्नुहोला है भनी भन्न चाहन्छु. यति बेला भने म सोनाजीको नै कमेन्ट पढ्न गइरहेकी छु. सेवारो नमस्कार आरजे निशासिस. हजुर, म सोना कन्दवा पूर्व अञ्चलबाट कार्यक्रम सुन्दैछु. मैले नयाँ आरजे तपाईँको आवाज मेरो कमेन्टमा जाओस् ल, पहिलो पटक पठाएको छु भन्नुभएको छ. पक्कै पनि सोना आरजे. सम्झनाका साथीहरू टीकाराम सुनवार, लेखक बान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्कास, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी ब्रामा, धनु गजमेर, सरस्वती खत्री, हीरा बहादुर लकाई, अन्जान थुर्लुङ, पवित्र तामाङ, अनिता अर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, श्रीजला सापकोटा, सुनिता बेगा, सृजना योङहाङ, दिहा लिम्बु, दिहा राई, सुसान धामी थामी, सुराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुनिता थारू, रिमा शाही, सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, घायल अभिरमान, देवेन्द्र दाहाल, देवेन किशोर, अन्जान समीर, सहयोगी किरात, आरजे जीवन चामलिङ राई, वेली अस्वामी, मिनागर सिंह, सुनिता आयाम्बो कुलिङ, सबैलाई भन्नुभएको छ. तपाईँलाई विशेष विशेष धन्यवाद भन्न चाहन्छु. तपाईँहरू फोनबाट पनि आउन सक्नुहुन्छ. 0848 40 0026 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ. पक्कै पनि फोन डायल गर्दै गर्नुहोला. अब नेटवर्कको प्रब्लम छ होइन, फोनहरू नलाग्न सक्छ. एकचोटि लागेन भनेर गाह्रो नमान्नुहोला. फोन डायल गरिराख्नुहोला, अवश्य पनि लाउनेछ है. तपाईँहरू आउन सक्नुहुन्छ. तपाईँसँग मिठो मिठो कुराकानी गर्न म आतुर पनि छु. निकै नै रमाइलो छ है. अब चिसो मौसम छ, एकदमै न्यानो न्यानो कपडा लगाएर तातो तातो खानेकुराहरू खाएर पनि बस्न सक्नुहुन्छ तपाईँहरू. किनभने अब चिसोले छोला है. अब फेरि तपाईँहरूको स्वास्थ्यमा खराबी भयो भने त हामीलाई कसले फोन गर्छ, हामीलाई कसले माया गर्छ. मलाई एकदमै टेन्सन लाग्छ होइन. पक्कै पनि अब तपाईँहरूले हामीलाई माया गरे जस्तै हामीलाई पनि अवश्य नि तपाईँको माया लाग्छ. तपाईँहरूले थाहा नै छ. यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लाग्छ मलाई. कोही साथी हुनुहुन्छ हो? कोही साथी भने हुनुहुन्न. यति बेला भने हामीले एउटा मिठो गीत अनि छोटो ब्रेक पछि पुनः तपाईँहरूमा आज उपस्थित हुने नै छौ. त्यतिन्जेल रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: Kajaria Tiles, your world-class luxury.
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
4: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 कन्या तर्फ सिंहकन्या जाने बाटो, सिन्धुली।
1: Kajaria Tiles, your world-class luxury.
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: निकै मिठो गीत अनि छोटो व्यवसाय विश्राम पछि पुनः तपाईँहरूमा आज उपस्थित भइसकेका छौ। हामी कार्यक्रम उकाली र आलीको बसाईमा छौ। तपाईँहरूलाई थाहा नै छ, हरेक दिन 4:15 देखि 5 बजेसम्म तपाईँहरूको माझ हामी रहनेछौ। रमाइला तपाईँकै वरिपरि गुन्जिने भाकाहरू होइन लिएर तपाईँमा आज उपस्थित भइसकेका छौ। के कस्तो अवस्थामा हुनुहुन्छ? भर्खर अफिसबाट आएर खाजा नास्ता गर्ने तयारीमा हुनुहुन्छ, व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ, घर धन्दातिर व्यस्त हुनुहुन्छ, पानी परिरहेछ, आफ्नो शरीरको पनि ख्याल राख्नुहोला भन्न चाहन्छु। यति बेला भने म कमेन्टतिर जान चाहन्छु। कमला अफिसियल हुनुहुन्छ, हेलो नमस्ते सेवाहरू, म सयपत्री मिडिया ग्रुपबाट प्रवास मेम्बर काली कमला भने नि त आफूले जुन घर भइहालको भेदबाट भन्नुभएको छ, विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ, साथीहरू सम्झिनु पर्ला। डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला वनेम खुशी यमुना विश्व सृजना विश्वकर्म अतित अञ्जन राई खाइल बिरमान सुनवार रत्नबहादुर थापा सूरज राई तुम्सा अरूण भण्डारी सेम निर्दोष खड्क सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी खत्री लक्ष्मी सेठी मुना मुखिया कुमार पर्जा ढकाल धर्मराज हर्पर रोशनी छत्र याम्पू अमित किरात नम्रता सर शेर्पा तिलक ताम साम्पाङ पूर्वेली आकाश राय दीपराज वालिङ पूर्वेली टेकबहादुर पुष्पा विष्णु खनाल नेतृत्व हजारमान राई देवमानसँग अन्तिममा प्रोग्राम सुनेर बस्नुहुने तपाईँहरू सम्पूर्णलाई भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु। धनु गजमिरजी हुनुहुन्छ, दिदी नमस्कार, खाजा लिनुभयो त, मैले सुन्दैछु ओखलढुङ्गाबाट, धनु गजमिर हो, एसएमएस गरेको छु, साथी सम्झिनु पर्दा हजुरलाई कृष्ण सुनवार विशेष धन्यवाद छ, मेरो खाजा पनि भइसक्यो। राजकाले मगर ईश्वर बस्नेत वीरेन्द्र विष्ट अनु मगर कुमार श्रेष्ठ सम्पाली शेर्पा जेनिसा श्रेष्ठ हिमाली छेत्री छेत्री कल्पु कविता घातनी सोना कन्द दवा दवा सबैलाई दिदी भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद। धनुजी विनोदजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालबाट, विनोद बरुवाल हुने भन्नुभएको छ, विशेष धन्यवाद तपाईँलाई। सौरभ केसीजी हुनुहुन्छ, हेलो स्कुल आफ्टरनुन, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भए हाल रियादबाट सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथीसँगै सबैमा धेरै माया र विशेष गरी त मेरो प्यारो साथी रञ्जित कार्यलाई धेरै माया छ भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद। विवशजी हुनुहुन्छ, नमस्कार, म विवश गुलुङ पृथक धरानबाट राजघले मगर राई अनिता अमिना सुनवार कल्पना साम्पाङ हर्पर रोस्ने इत्रा चौधरी र दिल्सा राई लगायत सबैलाई भन्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद। रामजी हुनुहुन्छ, सबै मित्रमा सम्झना सुन्दैछु, चितवनबाट भन्नुभएको छ, विशेष धन्यवाद छ। जीवन विकास जसरी भए पनि मैले रोजीको गीत बजाइदिनु होला है, हजुरले पर्यटकमा भएको दाजुलाई नमस्कार छ भन्ने सुनाइदिनु प्राविधिकमा भन्नुभयो होला तपाईँलाई, ठिक छ, तपाईँको रोजाइको गीत हामीले रोजा बजाउने प्रयास गर्ने नै छ। यति बेला भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। के छ हाम्रो देवजीको हाल खबर?
1: मेर खबर एकदम ठिक छ भन्नुहोस् है, यति बेला चाहिँ पानी परिरहेको छ अनि कोठामा बसिरहेको छु भन्नुहोस्
0: है त। पानी परिरहेको छ, कोठामा बसिराख्नु भएको छ, देवजीले त बिर्सिनु भयो क्या हो हामीलाई?
1: होइन नि, कहाँ बिर्सिनु, आएको फेरि अहिले फोन लाग्यो, एकदम खुसी छु भन्नुहोस् है त।
0: मैले चाहिँ अलि धेरै दिन भयो जस्तो भइसकेको कि देवजीसँग कुरा नगरे।
1: हजुर हजुर, हिजो पनि फोन गरेको थियो जस्तो लागिरहेको छ मलाई।
0: हिजो भने कार्यक्रम काली भराले थिएन नि देवजी?
1: ए हजुर हजुर, हिजो सुन्न पनि पाइएन।
0: हिजो भने अब विविध समस्याको कारणले म तपाईँहरूमा आज उपस्थित हुन सकिनँ, अस्ति चाहिँ कुरा भएको थियो होला है देवजीसँग।
1: हजुर पक्कै पनि।
0: अनि देवजीको खाजा भयो त?
1: आज मेरो भइसक्यो भन्नुहोस् है त, अघि नै खाजा खाएर अनि बसिरहेको थिएँ, अहिले सुनेको कार्यक्रम पनि आएको रहेछ अनि फोन लगाएको, फोन पनि लाग्यो, अन्तिम अन्तिमतिर भए पनि एकदम खुसी छु भन्नुपर्छ है त।
0: निकै नै तपाईँ त एकदमै भाग्यमानी हो नि त देवजी, तपाईँले फोन हान्ने अनि नलाग्ने भन्ने त कुरै हुँदैन।
1: हजुर हजुर पक्कै पनि,
0: पक्कै पनि तपाईँको घर चाहिँ तपाईँको लाग्छ फोन, पक्कै पनि मलाई थाहा छ है। तपाईँ एकदमै लक्की मान्छे होइन त?
1: हजुर पक्कै पनि हो नि,
0: तपाईँको नलाग्ने भन्ने चाहिँ हुँदैन। अनि अरू के छ त नि हाम्रो देवजी, नयाँ हाल खबर सुनाउनुहोस्।
1: नयाँ त खासै केही पनि छैन, सबै कुरा नै हो भन्नुपर्छ। अब नयाँ भएछ भने म सुनाइहाल्छु नि हजुरहरूलाई है।
0: भइहाल्छ नि, अरू सबै ठिकै छ होइन त?
1: हजुर एकदम ठिक छ। हजुर अझै अलि चिसो चिसो भइरहेको छ पानी परेर, अनि एकदम अलि जाडो जाडो मौसम पनि जस्तो भइरहेको छ भन्नुपर्छ।
0: एकदमै न्यानोबाट हामीलाई सुनिराख्नु भएको छ, विशेष धन्यवाद। आफ्नो अनि परिवार सबैको ख्याल राख्नु होला है त। निकै नै मिठो कुराकानी भयो दिदी, अब भने छुट्टी होला है। नमस्कार देवजी, आउनु भएको थियो, तपाईँहरू पनि आउँदै गर्नु होला। यति बेला पनि म कमेन्टतिर जान लान्छु। कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर हाल केटिएमबाट, गुड आफ्टरनुन, नमस्ते नाना भन्नुभएको छ। सन्जय हुनुहुन्छ नाना, मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, दिलपाली शर्मिला राई, सोना खन्तवा, मनिषा बन्तवा, अल फ्रेन्डलाई मिस यु नाना भन्नुभएको छ, विशेष धन्यवाद तपाईँलाई। दिल दुखिरिया हुनुहुन्छ, हेलो गुड आफ्टरनुन मे दिल दुखिरिया फ्रम ताप्लेसुङ राइट नाउ कुवेतबाट, अपकमिङ सन डेडिकेट टु मुटु अनमोल छेत्री प्यारी सानुमाया शेर्पा, जुनिता च्यामलिङ राई, जीवन पविन प्यारी, बुनु सिम्पल साने, भाइ राजा, बाबु कुलुङ, घायल अभिरमान सुनवार, राजघले मगर, जनक राजीले मगर, अस्मी सोताङ, रोसा भोटिया, सन्ध्या थोमा, सन्ध्या गुरुङ, कुमार पूर्वेली, कुमार परजाई, लिना राई, भूमिका भण्डारी, भूमिका राई, दिलिसा राई, तीर्थ राई, सोनिम शेर्पा, योगेन इम्याङ लिम्बू, एल्सना कुलुङ राई, किराती अञ्जना साइली, सोनिया कुलुङ, होमी होमा, प्रतीक्षा चामलिङ, सन्जु शेर्पा, सन्जु रञ्जित राई, सुजता याङखा, फुच्ची संस्कृति लामा, मिडिया प्रेमी निशु शर्मा भन्नुभएको छ, विशेष धन्यवाद तपाईँलाई पनि। नमस्कार, म टिकाराम सुनवार तिन्जुरे मिडिया ग्रुपको मेम्बर, हामी साप घर भइहाल काठमाडौँबाट भन्नुभएको छ। मिडिया प्रेमी निर्मला भनेम, सोना कन्दवा, जीवन सुब्बा विमल, राजदेव मनोज, भूमिका घायल, मुना प्रमिला, पलपल टिका, रमलाल लक्ष्मण, सम्झना तारा, लक्ष्मण अभागिनी अधिकारी, अनि सरिता राई, दिल दुखिरिया, जमिनदार बुद्धिवीर, रमला सुनिता कपिला लगायत सम्पूर्णलाई भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। थुप्रै कमेन्टहरू छन् होइन, कति पढेर हिँड्न सक्नु जस्तो छ है। तपाईँहरूको यो माया देखेर एकदमै खुसी पनि छौँ है। तपाईँहरूको यो माया सधैँभरि रहिरहोस् पनि भन्न चाहन्छु, किनभने तपाईँहरूको माया हामीलाई एकदमै आवश्यकता पर्छ, तपाईँहरूलाई थाहा नै छ है। जे जस्तो अवस्थामा हुनुहुन्छ, ठिक हुनुहुन्छ, हामीलाई माया गर्नुहुन्छ, खुसी लाग्छ। एकदमै पानी परिरहेछ, बाहिर ननिस्किनु होला है। चिसो छ, तातो तातो खानेकुरा खाएर घरमा नै राम्रोसँग आनन्दले परिवारसँग रेडियो सुन्दै गफगाफहरू गर्दै बस्नु होला। अनावश्यक तरिकाले बाहिर नहिँड्नुहोला, यात्रा त झन् अहिलेको समयमा गर्दै नगर्नुहोला भन्न चाहन्छु, किनभने बाटोघाटोहरू पनि बिग्रिरहेको छन् होइन, बाटोहरू पनि खासै राम्रो छैन पनि भन्न चाहन्छु भन्दै आज पनि कार्यक्रम कालीउरालीमा सहभागिता जनाउने रमिला सोनादेव तपाईँहरूलाई सम्पूर्णलाई विशेष धन्यवाद भन्दै, कमेन्ट मार्फत हामीलाई माया देखाउने सम्पूर्णलाई विशेष धन्यवाद, यतिन्जेलसम्म मलाई प्राविधिकबाट मिठो साथ दिने प्यारी सम्झना खड्कीलाई नै विशेष धन्यवाद भन्दै, एउटा निकै नै मिठो मुसलधारे पानी परेस एकदमै हुन्छ नि, हाम्रो सम्झनाजीले फेरि यति मिलाएर बजाउनुहुन्छ गीत होइन, आज जस्तो दिन त्यस्तै गीत बजाएछ, एकदम आनन्द लिनुहोला यो गीत सुनेर है, रमाइलो पनि गर्नुहोला, हाम्रो प्यारी मान्छेले रोजेको गीत हो यो, विशेष रमाइलो पनि गर्नुहोला भन्दै कार्यक्रम कालीओरालीको बसाईबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाबाई।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवाले मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथ आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
3: सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङुटारवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342550, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 2 देउरालीको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको भेषभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेनथान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845 49 13 40 9845 49 13 40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने चिसीले के गर्ने
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हद्दाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति गरेको छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा शुद्ध ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो 32 सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक

0: दोलाखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामरसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीसँग एउटा यस्तो विषय छ, हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौं। इको कन्दुक भेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म, यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथ्य प्रयास गरेका छौँ। र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ, हामीसँग रहनुहोला। नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ठानेर मिल्काइरहेका हुन्छौ। के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नुभन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको ट्याग समेत बिराए, तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
1: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौं भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अल्मो, हिम, जुट लाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ, जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्यागहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ, हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो, तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युट्सहरू चाहिँ मार्केटमा जान्छ, तर त्यसको सिउडो स्किमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्किमलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्मो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेरा गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट

0: हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फ्लेभर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने। अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्रिवेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या। अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ। अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ। यतिकै मान्छेहरूले किसानहरूले यतिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्राय सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
1: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशकै शब्दमा।
0: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्टपछि जुन सिडो स्टिमहरू यतिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्राक्टर उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्राक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एसेसिबिलिटीको छ होइन। अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्नो हजुरको हेम्पको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
1: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
0: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुरा सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले आफूले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड ओपन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूमा सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रोडक्टहरूको डिमान्डको कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसन वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रोडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो। हामीले चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो हामी चाहिँ त्यही लेभलमा छौँ होइन। सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो। अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्याल्यु हुन्छ एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन। हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ जाडोमा न्यानो हुन्छ। सो यति धेरै मेडिसिनल भ्याल्यु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ। सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लानु सकिन्छ होइन त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हेर्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ। अन्त्यमा सन्देशजी आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ।
0: बनानाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्टिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्र्याक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ। अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ। हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पिटिसन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टु भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ। त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ। त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ। हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ। त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ। अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोप्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो। त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ। प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अल्मो र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले यिनीहरूलाई काटेर फाल्थे। सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्। त्यसले गर्दाखेरि चाहिँ एउटा डिफरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ। त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ। त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ।
1: अत्यन्तै ओजप्रो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात् kanduk.com जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गैरेजीलाई धेरै धेरै धन्यवाद।
0: 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू बिजनेसबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यही गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ, सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ, र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि पनि एकदम खुसी लाग्छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डओभर गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैजानु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डवुभन भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ, त्यो ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो, सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेटिएल दिन्थ्यो, सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो, मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ, सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ, र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ।
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। आजको श्रृङ्खलाको समय सकिसकेको छ, यहाँहरूको कुनै पनि समस्या दिएका छ, गुनासाहरू छन्, अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ। हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनदी चामलको विशेष भाव महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ, यो रिपोर्ट राख्छौँ। रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला। अनन्ती चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न, सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो। विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति, लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बाढीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ। आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनधी चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो। अनधी चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अनधी चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अनधी चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिक्ली राइसको रूपमा ठूलो बजार दिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा दुईदेखि तीन गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र फाइभ स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृंखला अर्थात सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य र बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनधिको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक हुने निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनधी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बढ़ियो बनाउनुपर्छ। समग्रमा अनधी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने हो भने अनधी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाडपर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढ़ाउने निश्चित छ। तसर्थ व्यवसायिक घरानाहरूका लागि अनधी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा लगानीको क्षेत्र भन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौं, जसको लागि 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मंगलसूत्र झुम्का र पाउजु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630423422।
3: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिसा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305 0845404305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: Kajaria Tiles, your world class luxury.
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 01 45 575 98 41 96 0669 98 64 14 17 88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: Khajaria Tiles, your world class luxury.
2: रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: Kajaria Tiles, your world-class luxury.

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। देशभरका भूमिहीन प्रदर्शनमा सड़क अवरूद्धदेखि चम्चाट हटाएर विरोध प्रदर्शन, यो वर्ष अधिकांश स्थानमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण। निशुल्क शिक्षाको नारामाथि प्रश्न, रामेसाबको गौरीशंकर मावि र मन्थली माविमा विद्यार्थीसँग चर्को शुल्क असुली, मन्थली नगरपालिकाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउन चेतावनी। इण्डोनेशियामा ज्वालामुखी विस्फोट, 3 जनाको ज्यान गयो, 20 जना पर्वतारोहीको खोजी चल्दै र एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ़ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरीशंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरी,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुकी नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
3: अब पूरा समाचार। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा व्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका छन्। काठमाडौँको 16 बस्तीबाट 9 दिनमा 15,000 भन्दा बढ़ी विस्थापित भइसकेका छन्। त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिरहेका छन्। विकल्प बिना बस्ती खाली गरिएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले हिजो बुटवलमा सरकारको विरोधमा प्रदर्शन गरेका थिए। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन्। यस्तै काठमाडौँको माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ। काठमाडौँको विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन्। धनुषाको महेन्द्रनगरमा सुकुम्बासीहरूले पनि विरोध प्रदर्शन गरेका छन्। जनकपुरको छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। यसको विरोधमा आज बिहानैदेखि सुकुम्बासीहरूले जनकपुर ढलगेवर सड़क खण्डको महेन्द्रनगर स्थित औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनको कारण केही बेर लोकमार्ग अवरूद्ध भएको थियो। पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत किरातीलाई पार्टीमा भित्र्याउनु भएको छ। वरिष्ठ नेताहरूसहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र 15 केन्द्रीय सदस्य पाउनेछ। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोभबाट रहेका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशको उत्तरी भूभाग तथा कोशी प्रदेशको उत्तरी भूभागमा सरदर गर्मी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मध्य प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म रहेको छ। मनसून अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशैभरि सरदरभन्दा बढ़ी हुने सम्भावना 35%देखि 65%सम्म रहेको मौसमविदहरूले बताएका छन्। यो प्रक्षेपण आगामी 18 जेठदेखि 14 असोजसम्मको अवधि हो। सरकारले विभिन्न देशमा रहेका 15 अवैधानिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैधानिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजी संघीय सरकारको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदहरूलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। यसैगरी परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सुनको भाउ आज 1,100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाउ तोलामा 1,100 रूपियाँले बढ़ेर 2,59,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदीको भाउ आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ हिजो तोलाको 5,155 रूपियाँ थियो। नेपाली कांग्रेसले रामेछाप जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी नवराज ठोकरलाई दिएको छ। पार्टी सभापति गगन थापाले जिल्ला सभापति कान्छाराम तामाङ निलम्बनमा परेपछि रामेछाप कांग्रेसको जिम्मेवारी ठोकरलाई दिएको हो। सभापति थापाबारे विवादित अभिव्यक्ति दिएपछि पूर्व मन्त्री समेत रहेका कान्छारामलाई अनुशासन आयोगले निलम्बन गरेको थियो। सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको भए पनि रामेछापको गौरीशंकर मावि र मन्थली माविले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट चर्को शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्। सरकारले कुनै पनि बाहनामा विद्यार्थीसँग शुल्क नमिल्ने लिन नमिल्ने भने पनि सो विद्यालयले अभिभावकहरूसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ। अभिभावकहरूको अनुसार विद्यालयले विभिन्न भाँडामा रकम असुल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्ने समस्या भएको बताइरहेका छन्। नेपाली र अंग्रेजी दुईवटा माध्यमबाट पढ़ाई हुँदै आएको गौरीशंकर माविमा नेपाली माध्यमतर्फ भर्ना हुँदा पनि चर्को शुल्क तिर्नु परेको अभिभावकको गुनासो छ। नेपालको शिक्षा ऐन 2028 दफा 16 घ अनुसार नेपाल सरकारले निशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन भन्ने स्पष्ट व्यवस्था गरेको छ। यस्तै अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2005 असुल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्ने समस्या भएको बताइरहेका छन्। नेपाली र अंग्रेजी दुईवटा माध्यमबाट पढ़ाई हुँदै आएको गौरीशंकर माविमा नेपाली

0: तर व्यवहारमा भने धेरै सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाइरहेको विषय पटक पटक सार्वजनिक हुँदै आएको छ। शिक्षा क्षेत्रमा कार्यरत सरकारवालाहरूको अनुसार सरकारी अनुदान अपर्याप्त हुँदा विद्यालयहरूले अभिभावकबाट शुल्क उठाउने प्रवृत्ति बढ़ेको छ। गौरीशंकर माविको शुल्क असुलीबारे स्थानीय अभिभावकहरूले सम्बन्धित निकायको ध्यानकर्षण गराउँदै पारदर्शी हिसाब सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले निशुल्क शिक्षा केवल नारामा सीमित नभएर व्यवहारमा लागू हुनुपर्ने बताएका छन्। निजी स्रोतमा शिक्षकहरू राख्नुपर्ने अवस्था, पानी र विद्युतको महसुल धेरै नै तिर्नुपर्ने भएको कारण अभिभावकसँग सहयोगको रूपमा शुल्क उठाउनुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले बताएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एक किसिम विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692599998।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी नगर क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गा खाली गर्न निर्देशन दिएको छ। नगरपालिकाका अनुसार नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्राप्त निर्देशन अनुसार मन्थली नगरपालिका वडा नम्बर 1 देखि 14 सम्मका विभिन्न स्थानमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ। सूचनामा केही व्यक्तिहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नाममा अनधिकृत रूपमा सरकारी जग्गा कब्जा गरी घर, टहरा, कम्पाउण्ड वाल लगायतका संरचना निर्माण गरेर व्यापार तथा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गरिएको छ। नगरपालिकाले यस विषयमा वडा कार्यालय मार्फत विवरण संकलन गर्ने कार्य अघि बढ़ाइसकेको जनाएको छ। साथै अतिक्रमण गरी बनाइएका घर, टहरा तथा व्यावसायिक संरचना स्वयं हटाई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित

सबैलाई अनुरोध गरिएको छ। नगरपालिकाले आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सरकारवालाहरूसँग पनि आग्रह गरेको छ। अन्यथा कानून बमोजिम अतिक्रमण हटाउने तथा हटाइने प्रक्रिया अगाडि बढाइने चेतावनी सूचना मार्फत दिइएको छ। अन्तर्राष्ट्रिय रेडक्रस दिवस आज रामेछापको मन्थलीमा पनि मनाइएको छ। मानवताका लागि ऐक्यबद्ध हौ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले रेडक्रसका प्रवर्तक हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरेर दिवस मनाएको छ। सो अवसरमा रेडक्रस रामेछापका सभापति शिवकुमार कार्की, मन्त्री दुर्गाबहादुर श्रेष्ठ सहितका पदाधिकारी एवं जिल्ला कार्य समितिका सदस्यहरू समेतले माल्यार्पण गरेका थिए। रामेछापको बहुप्रतीक्षित सेलेघाट रामेछाप साउटार सड़क निर्माण पाँच वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। सन् 2020 शुरू भएको सड़क 30 महिनामै सम्पन्न हुनुपर्ने थियो, तर 66 महिना बितिसक्दा पनि आयोजना करिब 60% मात्रै सम्पन्न भएको परामर्शदाता इन्जिनियर सञ्जीव श्रेष्ठले जानकारी दिनुभएको छ। निर्माण कम्पनीले पटक पटक म्याद थप्दै आएको छ। अहिले थपिएको म्याद आगामी असार 9 गते सकिँदैछ। इन्धन अभावलाई कारण देखाएर फेरि म्याद थपको तयारी हुन सक्ने स्थानीयको आशंका छ। स्थानीय बासिन्दाले भने सड़कको दुर्दशाबाट हैरान बनेका छन्। वर्षा लागेपछि हिलाममै सड़कमा यात्रा जोखिमपूर्ण हुने गरेको छ। यात्रुहरूले बस धकेल्नुपर्ने, घण्टौं बाटोमै अलपत्र पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। झण्डै 2 अर्ब रूपियाँ लागतमा यो सड़क ढिलाइ हुँदा लागत समेत बढ़दै गएको छ। स्थानीयले समयमै काम नगर्ने निर्माण कम्पनीमाथि सरकारले कड़ा कदम चाल्नुपर्ने माग गरेका छन्। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हलमाहेरा टापुमा रहेको माउन्ट डुकुनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको छ। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरीसहित दर्जनौं कर्मचारीहरू खटाइएको छ। रामधानीले 9 जना पदयात्री सिंगापुरको रहेको पनि बताउनु भएको छ। अन्त्यमा खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालले टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटाएको छ। नेपाल एका मयन यादवले 72 रन बनाउनु भएको छ। अमेरिकाका मिलिन्द कुमारले 2 विकेट लिनुभएको छ। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाक। देशभरका भूमिहीन प्रदर्शनमा सड़क अब अवरूद्धदेखि चम्चा छुटाएर विरोध प्रदर्शन। यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण। निशुल्क शिक्षाको नारामाथि प्रश्न। रामेछापको गौरीशंकर मावि र मन्थली माविमा विद्यार्थीसँग चर्को शुल्क असुली। मन्थली नगरपालिकाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउन चेतावनी। इण्डोनेसियामा ज्वालामुखी विस्फोट, 3 जनाको ज्यान गयो, 20 जना पर्वतारोहीको खोजी चल्दै र एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ हुने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: Kajaria Tiles, your world-class luxury.
1: सूचना सूचना सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
2: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
0: Kajaria Tiles, your world class luxury.
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: Kajaria Tiles, your world class luxury.
9: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
12: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
13: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
12: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
13: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
12: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
13: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
12: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
14: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
15: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: Kajaria Tiles, your world-class luxury.
16: Wow, Deb, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ?
14: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
17: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
16: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 0848-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
18: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
14: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
18: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
14: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
18: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
14: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
4: घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साँगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप।

0: नमस्कार लिखुतामा कोसीगाउँ पालिकाको सहकार्यमा झंकार एफएम 97.5 मेगाहर्जको प्रस्तुति हाम्रो लिखुतामा कोसीमा तपाईलाई स्वागत गर्दछु। म अनिता रसाइली। हरेक शुक्रबार साँझ 36 बजे प्रसारण हुने यो कार्यक्रम झंकार एफएम सँगै हजुरको रेडियो रेडियो तिफदी रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखुतामा कोसी गाउँपालिका भित्रका विकास सुशासन र जनसरोकारका गतिविधिलाई आधिकारिक रूपमा तपाई समक्ष पुर्याउनु नै हाम्रो मुख्य लक्ष्य हो। श्रोता, आजको 37 श्रृंखलामा हामीले लिखुतामा कोसी गाउँपालिका वडा नम्बर 6 खिम्ती स्थित तामाकोसी जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रमको विशेष अंक समेटेका छौ। खाडादेवी मीडिया ग्रुप प्रालीको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा भएको यस कार्यक्रममा पालिका अध्यक्ष केशव महत, वडाध्यक्ष शिव प्रसाद नेउपाने र प्रधान अध्यापक छविलाल श्रेष्ठले विद्यार्थी संघ शिक्षा र विद्यालयको अवस्था बारे प्रत्यक्ष संवाद गर्नु भएको थियो। आउनुहोस् सुनौ सोही संवादको पहिलो भाग।
1: कार्यक्रम अगाडि बढाउन चाहन्छु। म पूर्ण रूपले एकपटक स्वतमा फर्किन चाहन्छु। सर, तपाईँले एउटा प्रतिबद्धता के गरिदिनुहोस् भने विद्यार्थीले सोधेको प्रश्नमा हामीले केही कुनै पनि अपेक्षा गर्ने छैनौं, सजाय दिने छैनौं र विद्यार्थीले सोधेको प्रश्न जति सकिनेछ समाधान गरिनेछ। नसकेको कुरा पनि हामी सरकार मार्फत या विस्तार क्रमागत रूपमा हामी समाधान गर्नेछौ। आज सोधेको प्रश्नमा विद्यार्थीलाई कार्यवाही हुने छैन भन्ने कुरा चाहिँ प्रतिबद्ध गर्नुपर्नेछ।
2: आजको कार्यक्रमका प्रमुख वक्ता लिखु तामाकोसी गाउँपालिकाका प्रमुख केशव महत्यू, त्यसै गरी लिखु तामाकोसी गाउँपालिका वार्ड नम्बर 6 का वडाध्यक्ष शिव प्रसाद नेउपाने ज्यू उहाँ आइपुग्नु भएको छैन र आजको जुन कार्यक्रम सञ्चालन गर्नको लागि उपस्थित हुनुभएको छ पत्रकार आदरणीय सागर बोहराज्यू र अन्य पत्रकारज्यूहरू र सम्पूर्ण शिक्षकज्यूहरू र आदरणीय विद्यार्थी भाइ बहिनीहरूमा नमस्कार। उहाँहरूले तपाईँहरूको जिज्ञासा, तपाईँहरूको गुनासो, तपाईँहरूको समस्या राख्ने एउटा कार्यक्रम आयोजना गर्नुभएको छ। तपाईँहरूले निर्धक्कताका साथ, एकदमै आत्मविश्वासका साथ तपाईँहरूलाई भएका समस्या, तपाईँहरूले अनुभव गरिरहेका जति पनि अप्ठ्याराहरू छन् तपाईँहरू निर्धक्कताका साथ विद्यालय प्रशासन या जनप्रतिनिधिलाई राख्न सक्नुहुनेछ। यो उहाँले भने अनुसार नै तपाईँहरूलाई यो जिज्ञासा राखेकोमा या प्रश्न राखेकोमा कुनै किसिमको कारवाही हुने छैन, कुनै किसिमको नसिहत दिइने छैन। त्यसैले तपाईँहरूले भुक्कताका साथ आफ्नो जिज्ञासा र प्रश्न राख्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।
1: सर, बसेर कुरा गरौँ। विद्यार्थीको समस्या एउटा मलाई खड्किएको कुरा, यो विद्यार्थीहरू विद्यालय खुलेको त त्यस्तो दिन भयो, तपाईँले वैशाख 15 गतेदेखि भर्ना अभियान शुरू गर्नुभयो, आइडेन्टी कार्ड चाहिँ मैले कुनै पनि विद्यार्थीले लागेको देखिनँ। विद्यार्थी आफैले बनाउने हो कि तपाईँहरूले विद्यालयले बनाएर दिनुहुन्छ?
2: यो हामी बनाएर दिन्छौँ सर, विद्यालय खुलेको 3 दिन भएको छ। अब विद्यार्थी भर्ना लगभग अब सकियो है भनेपछि हामीले फोटो खिच्ने मान्छे बोलाउँछौँ, सेन्टर पोइन्टबाट हामीले गर्ने गरेका थियौँ। उहाँहरूको फोटो खिचेर लगिसकेपछि हामी यो जेठ मसान्तभित्र पोहोर पनि त्यही गर्ने गरेका छौँ। अब यो सुरुमै भएको कारणले गर्दा हामीले उपलब्ध गराउन सकेका छैनौँ। यो चाहिँ अब हामीले एउटा पसलेलाई दिनुपर्ने हुन्छ, उहाँहरूको फोटो खिच्नुपर्ने हुन्छ, त्यसपछि
1: मसान्तभित्र नै बन्छ भन्ने ग्यारेन्टी चाहिँ के छ त सर?
2: त्यो हाम्रो गत वर्षको अभ्यासको आधारमा हामी सक्छौँ।
1: बनाउनुहुन्छ?
2: बनाउँछौँ।
1: हुन्छ, म विद्यार्थीहरू प्रश्न लिन चाहन्छु। विद्यार्थी साथीहरू प्रश्न, पहिलो प्रश्न कसले सोध्ने? हात उठाउनुहोस्, हामी तपाईँसँग माइक ल्याउनेछौँ।
3: मेरो नाम चाहिँ प्रसिद्ध भुयाल, म कक्षा 10 पढ्छु अहिले। मेरो प्रश्न चाहिँ अहिले बसको बारेमा रहेको छ। हाम्रो स्कुल बस चाहिँ एकदमै धेरै प्याक हुने गरेको छ, अहिले त धेरै प्याक हुँदैन, कक्षा 11 र 12 जाँच चलिरहेको हुनाले जब यो इक्जाम सकिन्छ तब त खुट्टा राख्नेसम्म ठाउँ हुँदैन, त्यसैले हामी बस्न त परै जाओस्। यही हो प्रश्न चाहिँ, यो स्कुल बसको बारेमा चाहिँ ध्यान दिनुपर्ने।
1: एउटा गाडीमा कतिजना चढ्नुपर्छ?
3: एउटा गाडीमा लगभग सिटसम्म बस्ने हुनुपर्छ।
1: तपाईँहरू चाहिँ कतिजना चढेर आउनुहुन्छ?
3: हामी त खासै गनेको चाहिँ छैन, तर प्राय जस्तो उभिराख्नुपर्छ।
1: त्यो उभिराखेर खचाखच हुन्छ?
3: अहिले त भएको छैन, 11-12 पनि आइसकेपछि चाहिँ हुन्छ,
1: खचाखच नै हुन्छ।
3: हजुर,
1: हस्, धन्यवाद। अर्को प्रश्न यताबाट लिन्छु, त्यसपछि मात्रै जवाब दिइ बनाउँछु। दोस्रो प्रश्न कसले सुन्ने?
4: नमस्कार सम्पूर्णमा, मेरो नाम चाहिँ बिना नेपाली हो, म चाहिँ कक्षा 9 पढ्दैछु र हाम्रो समस्या भन्नुपर्दाखेरि चाहिँ हाम्रो विद्यालयमा कतिपय प्रोग्रामहरू हुँदाखेरि चाहिँ स्पिकर अलिकति स्पिकरको प्रब्लम आए जस्तो हुन्छ। हरेक कार्यक्रमहरू गर्दाखेरि चाहिँ बिच बिचमा स्पिकरहरू बन्द हुने गर्छ र अनि अहिले हाम्रो स्कुलहरू अघिल्लो पल्ट अहिले सञ्चालन हुँदा गइराख्दाखेरि चाहिँ अलिकति हाम्रो साथीहरूको भनाइ र मेरो भनाइ पनि अलिकति मनोरञ्जन प्रोग्रामहरू हुनु पर्यो र हाम्रो केटीहरूको टोयलेटमा चाहिँ कुनै कुनै टोयलेटमा चुकुल छैन अनि साबुनको व्यवस्था नि हुनु पर्यो।
1: धन्यवाद। तपाईँहरूको शौचालयमा शौचालय बाहिर निस्केपछि हात धुने ठाउँमा साबुन छैन?
4: हजुर छैन, मैले एकचोटि यहाँ कुशललाई नि भन्ने थिएँ, त्यतिखेर एकचोटि चाहिँ राखिदिनु भएको थियो, त्यसपछि चाहिँ छैन।
1: ए जम्मा एकचोटि तपाईँले भनेपछि बस्यो, फेरि चाहिँ साबुन छैन, कहिले पनि साबुन प्रयोग गर्न पाउनु भएको छैन। हस् धन्यवाद। म सभापति बनाउन चाहन्छु, माइक अगाडि ल्याइदिनु होला। पहिला त पालियोगका अध्यक्षज्यूतर्फ नै फर्किन चाहन्छु। अध्यक्षज्यू, समस्या दुईटा आयो, एउटा अलिक ठुलो समस्या चाहिँ विद्यालयको गाडीमा कच्चा खच विद्यार्थी बसेर आउनुपर्छ, क्षति भएपछि दुर्घटना भएपछि त्यसको जिम्मा त गाली त तपाईँहरूले नै खानुपर्ने हो। स्थानीय सरकार यति बेलासम्म के हेरेर बसेको थियो भनेर भन्नुहुन्छ, समस्या आजै आइसकेको छ, यसलाई कसरी समाधान गर्न सकिन्छ?
5: एकदम धेरै धेरै धन्यवाद सागरजी, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम राखिदिनु भएकोमा यहाँलाई र सबै विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रममा सहभागी भइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। देख्नु भएन जस्तो म उठेर बोलौँ है। पहिलो कुरा तपाईँहरूले स्थानीय सरकार भनेको के भनेर बुझ्नु पर्यो है। नेपाल अधिराज्यको संविधान 2072 नेपाल अधिराज्यमा तीन प्रकारको सरकारको व्यवस्था गरेको छ, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। अब स्थानीय सरकार भनेको के हो त भन्दाखेरि, स्थानीय सरकार भनेको यसरी हरेक पटक जनताले चाहेको बखत जनता सँगसँगै आएर उनीहरूका समस्यालाई बुझ्ने र समाधान गर्ने प्रयत्न गर्ने असाध्यै नजिकको सरकार हो। भनाइको मतलब जनताले सधैँ आफ्ना गुनासाहरू सरकारसँग प्रत्यक्ष रूपमा गर्न पाउने सरकार भनेको स्थानीय सरकार हो। र विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। दुईटा भाइ बहिनीहरूले एकदमै महत्वपूर्ण कुरा गर्नुभयो। पहिलो कुरा बस, बसले हामीलाई लिन जाँदाखेरि सुविधा सम्पन्न तरिकाले हामीले बस चढ्न पाउनु पर्ने अधिकारबाट हामी वञ्चित भयौं। सीट सीमित छ तर विद्यार्थीको संख्या धेरै भएको कारणले गर्दाखेरि हामी खचाखच भएर बसमा आउनु पर्नेछ, यो समस्या समाधान कसरी हुन सक्छ भनेर एकजना फ्रियाल भाइले प्रश्न गर्नुभयो। यो अत्यन्त जटिल, संवेदनशील र विद्यार्थीको हकको निमित्त महत्वपूर्ण क्वेशन छ। र अब समस्या के छ भने, विद्यालयमा एउटा बस छ, यो बसलाई व्यवस्थित रूपले विद्यार्थी ल्याउनको लागि सरहरूले तपाईँहरूको घर दैलोमा पठाउनुहुन्छ, त्यो घर दैलोमा पठाएको बसमा तपाईँहरू सबै चढेर आउनु भएन भने अथवा एक पटक सिट भरिको विद्यार्थी आउने र अर्को पटक फेरि लिन जाँदाखेरि तपाईँहरूको कक्षा 10 बजेदेखि सञ्चालन हुने कक्षामा तपाईँहरूले ल्याउन भ्याइँदैन, एउटा मात्रै बस भएको कारणले गर्दाखेरि तत्कालीन अवस्थामा व्यवस्थापन गर्नको लागि उहाँहरूले त्यो गर्नुभएको हुन सक्छ, किनभने पर्याप्त बस भएर तपाईँहरूलाई खाँदा खाँद गरेर अथवा सिट भन्दा बाहिर राखेर ल्याएको होइन, यो विद्यालयले बसको व्यवस्था गरेको छ, त्यसको लागि तपाईँले हृदयदेखि विद्यालयलाई धन्यवाद दिनुहोस्। र अब तपाईँहरू कसरी सिटमा मात्रै बसेर विद्यालयसम्म आइपुग्न सक्ने भन्नु भन्दाखेरि, त्यसको व्यवस्थापन चाहिँ विद्यालय, स्थानीय सरकार र प्रदेश सरकारले यसको बारेमा चासो राख्नु पर्दछ। र यो समस्या यसरी भएको समस्याको लागि पहिलो पटक विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम भएर मैले थाहा पाएँ। अब यो व्यवस्थालाई, यसरी हुने समस्यालाई समाधान गर्नको लागि थप बस व्यवस्थापन कसरी गर्न सकिन्छ, यसको सञ्चालनमा के कति आर्थिक व्यवहार पर्छ र यो किन्नलाई कतिको सहज छ भनेर हामी विद्यालय व्यवस्थापन समितिसँग बसेर, हेड सरसँग बसेर हामी छलफल गर्छौ। छलफल गरे पश्चात प्रदेश सरकारसँग थप बस व्यवस्थापन गर्ने बाटोमा म अगाडि बढ्छु भनेर यहाँहरूलाई आश्वस्त बनाउन चाहन्छु। र सम्भवत हामीले यो फेरि अर्को एउटा बस लिन सक्यौं भन्न भने, बस लिएर मात्रै हुँदैन, फेरि त्यसको सञ्चालनमा पनि समस्या छ। बस सञ्चालनमा कि त संघ सरकारले, प्रदेश सरकारले र स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नु पर्यो कि विद्यार्थीको अभिभावकहरूलाई त्यो किसिमको व्यवहार थपिदिनु पर्यो, यो पनि जटिल विषय छ। यी सबै कुराहरूलाई आपसी छलफलद्वारा समाधान गर्ने हामी प्रयत्न गर्छौँ।
1: विद्यार्थीहरूसँग के सम्बन्ध छ, कहाँबाट खर्च हुन्छ भन्ने कुरा, विद्यार्थीले त पूर्ण स्वरूपमा सुविधा सम्पन्न गाडी चढ्न पाउनु पर्यो नि त।
5: विद्यार्थीले हो, यही कुराको कमजोरी छ, विद्यार्थीले बुझ्नुपर्छ, सबैभन्दा बढी बुझ्नुपर्ने भनेको विद्यार्थीले हो। उहाँहरूले प्राप्त गरिरहेको सेवा सुविधा जसरी पनि प्राप्त गर्नुपर्छ भन्ने किसिमको भाष्य हामीले अहिले सिकायौं भन्न भनेदेखि उहाँहरूमा यसको व्यवस्थापन र सञ्चालनको चेतना हुँदैन, त्यसकारण हामीले अहिलै के भनिदिनु पर्छ भनेर भनेदेखि उनीहरूले प्रयोग गरिरहेको जुन साधन छ त्यो साधनमा उहाँहरूले पाउनु भएको दुःख यो कारणले पाउनु भएको हो। त्यसकारण यसको व्यवस्थापन गर्नको लागि चाहिँ हामीले त्रिपक्षीय छलफल गर्नुपर्छ। स्थानीय सरकार, अभिभावक र विद्यालयको बस सञ्चालन गर्ने क्षमताको बारेमा उहाँहरूलाई जानकारी भएन भने उहाँहरू विद्रोही हुनुहुन्छ। विद्यार्थीलाई चढाएन, किन चढाएन, कसरी चढाएन, चढाउनु पर्ने भन्ने मात्रै उहाँहरूमा सोच आउँछ। हामीलाई चढ्ने बसको व्यवस्थापन गर्नको लागि हाम्रो अभिभावक, विद्यालय र स्थानीय सरकारको बीचमा छलफल हुँदैछ। यो छलफलको बारेमा उहाँहरूले एकदमै जानकारी हुनुपर्छ, थाहा पाउनुपर्छ। सागरजी
6: हस् धन्यवाद, म प्रतिरोध फर्किन चाहन्छु।
5: अर्को पनि सकौ यो विषयमा, अर्को यो तपाईँलाई विद्यालयको लेडिज टोयलेटमा चुक्नु नभएका कुरा, साबुनको व्यवस्थापन नभएका कुरा, जसको कारणले गर्दाखेरि उनीहरूलाई असजिलो भएको कुरामा, यो कुरामा चाहिँ म हेड सरसँग विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गरेर यो कुरा आउने एक महिनाभित्रमा त्यसको सम्पूर्ण व्यवस्थापन स्थानीय सरकारले गरिदिन्छ।
6: जोरदार तालिमा, धन्यवाद व्यक्त गर्नु। तपाईँले प्रतिबद्धता नै गर्नुभएको,
5: एकदमै प्रतिबद्धता। अब प्रतिबद्ध भने सागरजीलाई लिएर आएर एक झोला साबुन र चुकुल बोकेर आएर, म मिस्त्री लिएर आएर तपाईँले फोटो खिच्ने गरी म यहाँ बनाइदिन्छु।
6: जोरदार तालिमा। म प्रतिरोध फर्किन चाहन्छु। सर, स्पिकर पनि छैन, यस्तै स्पिकर एउटा मात्रै छ, त्यो पनि कति बेला सकिन्छ हामी हेर्दैछौ। अनि अर्को कुरा, मनोरञ्जन कार्यक्रम पनि विद्यालयमा कमै हुन्छ भन्ने गुनासो छ, यो चाहिँ किन तपाईँहरूले नसकेको कि गर्ने स्रोत साधन नभएको कि के हो खास?
2: यो सामुदायिक विद्यालयको आर्थिक अवस्थाको विषयमा सायद सबैलाई थाहा छ, जस्तो विद्यालय बसको विषयमा अलिकति थोरै भनौँ कि जस्तो लाग्यो। हाम्रो विद्यालय बस जम्मा एउटा छ, दैनिक 92 किलोमिटर घुड्छ। 10 बजे विद्यार्थी ल्याउनको लागि यहाँबाट 7:30 बजे हाम्रो विद्यालय बस निस्किन्छ, हाम्रो हल्लेसम्म जान्छ, हल्लेबाट विद्यार्थी यहाँ 8:15 ल्याएर छोडिदिन्छ। त्यसपछि हाम्रो विद्यालय बस उता मालु खोलासम्म जान्छ, मालु खोलाबाट विद्यार्थी ल्याएर 0 किलोमा छोड्छ, त्यहाँबाट फेरि अर्को विद्यार्थीलाई माथि फुलासीसम्म जान्छ, र फुलासीबाट लिएर आएको विद्यार्थी 0 किलोबाट यहाँ ल्याउँदा अब 0 किलोमा पनि केही विद्यार्थीहरू छन्, मालु खोलामा पनि छन्। टोरियाएर जाउँ भने अब हल्लेको विद्यार्थीलाई यहाँ 6:30 बजे ल्याएर छोड्नुपर्ने अवस्था छ, 6 बजे ल्याएर विद्यार्थीलाई फेरि यहाँ कहाँ छोड्ने, के खुवाउने समस्या छ। यो समस्या हामीलाई पनि एकदमै खड्किएको छ, समस्याको समाधान चाहिँ कसले गर्ने भन्ने गुनासो मेरो पनि छ। अब विद्यार्थीलाई त्यसरी त्यहाँबाट एकत्रित गरेर ल्याउँदाखेरि त्यहाँ तिर्नेमा प्रहरले पनि हामीलाई धेरैचोटि रोकेको छ, हामीले त्यहाँ समन्वय गरेर विद्यार्थी यहाँ ल्याइरहेका छौँ। अब यो हामीले त्यो विद्यार्थीको चाप कम गर्नको लागि कक्षा 10 का विद्यार्थीलाई अब यहाँ भदौदेखि चाहिँ यहीँ बस्नको लागि अनुरोध गरेर कतिपय विद्यार्थीलाई अब त्यहाँ हाम्रो यहाँ सामान्य होस्टेल छ त्यहाँ पनि राख्ने गरेका छौँ। र विद्यार्थीको चाप कसरी कम हुन्छ भन्ने विषयमा हामी एकदमै सचेत छौँ। सचेत हुँदाहुँदै हामीले विद्यालय बसको लागि प्रदेशमा माग गर्यौं, संघमा माग गर्यौं, पालिकासँग पनि समन्वय गरेकै छौँ। जम्मा एउटा बस छ, त्यस कारणले गर्दा विद्यार्थी संख्या धेरै भएको कारणले गर्दा विद्यालय बसमा विद्यार्थीको चाप छ, त्यो स्वाभाविक हो। चिन्ता हामीलाई पनि भएको छ। अब यो विषय तपाईँहरूले विद्यालयको समस्या उठान गरिदिनु भएको छ, मैले पनि गुनासो राख्ने जुन ठाउँ पाएको छु, यो हाम्रो विद्यालयमा थप एउटा विद्यालय बसको आवश्यकता छ, त्यो बस भइदियो भने विद्यार्थीले सहज रूपले विद्यालय बसको प्रयोग गर्न पाउनेछन्। त्यो चाहिँ हजुरहरूले पनि सम्बन्धित निकायमा पहल गरिदिनुको लागि मैले अनुरोध गरेँ, र स्थानीय तहको सरकार पनि यहीँ हुनुहुन्छ, उहाँले प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ, त्यो भयो भने विद्यार्थीले सहज रूपमा बसको प्रयोग गर्न पाउनेछन्। अर्को बसको प्रयोगको सहज रूपले गर्नेछन्। अर्को कुरा छ पैसाको, विद्यार्थीबाट हामीले अधिकतम भाडा 1200 उठाएका छौँ, सबभन्दा टाढा पुगेको, र हामीले फी हिसाब गर्दाखेरि 8-9 लाख रुपियाँ वर्षको उठ्छ। हामीले खर्चको इस्टिमेट सुनाउनु पर्दा हामीहरू बस लगभग 92 किलोमिटर दैनिक घुट्दाखेरि दैनिक 21 लिटर तेल खर्च हुन्छ, 21-22 लिटर, त्यो भनेको दैनिक तपाईँको 4,042 तेल खर्च हुन्छ, अहिले त अझै बढी पर्छ। 200 दिन विद्यालय बस घुट्दाखेरि 8 लाखको तेल खर्च हुन्छ, ड्राइभर खर्च, सहयोगी खर्च, त्यसपछि चाहिँ उसको मर्मत खर्च गर्दाखेरि 17-18 लाख रुपियाँ हाम्रो खर्च भइरहेको अवस्था छ। हामीलाई झन्डै 50% विद्यालय बसमा घाटा छ, र विद्यालय बस सञ्चालन गर्न भनेर अहिलेसम्म न त स्थानीय तहबाट अनुदान आएको छ, न त संघबाट आएको छ, न त प्रदेशबाट आएको छ, अहिलेसम्म आएको छैन। यो विद्यालयको समस्या, विद्यार्थी भाइ बहिनीको समस्या मलाई थाहा छ, यो विद्यालयको समस्या, यो समाधान कसले गर्ने हो? प्रश्नमाथि प्रश्न त तिर्साउनु नहुने होइन, म एउटा जिम्मेवार निकाय, मैले पनि पहल गर्नु पर्छ होला, पहल गर्ने ठाउँमा गरिरहेकै छु, निर्णय पटक पटक भएका छन्, पत्रचार गरिएको छ, तर त्यो समस्या समाधान हुन सकेको छैन। अर्को यो चुकुलको कुरा गर्दाखेरि हामीले बारम्बार त्यसको मर्मत गरेका छौँ, यो सत्य विद्यार्थी भाइहरूलाई थाहा छ। अब त्यो गर्दा गर्दै विद्यार्थीको प्रवृत्ति चाहिँ अब तपाईँहरूलाई नराम्रो भन्न खोजे होइन, यो त्यो सेनिटरी प्याड हामी विद्यालयबाट दिन्छौँ। हरेक हप्ता जस्तो त्यो जाम भएको भइगर्छ। हामीले सचेत गर्ने काम पनि गरेका छौँ। म्याडमहरूले बारम्बार काउन्सिलिङ गर्नु भएको छ। अनि त्यो चुकुल चाहिँ अब एक दुईटामा अहिले नभएको होला, स्वाभाविक हो। साबुनको व्यवस्था हामीले गरेका छौँ, त्यो सत्य हो। सत्य कुरालाई मैले सत्य भन्नुपर्छ। तर चुकुलको चाहिँ हामीले बेला बेला मर्मत सम्हार गरेकै छौँ। एकाध कुनै टोयलेटमा अहिले तत्काल भाँचिएको होला, त्यो हुन सक्छ। हामी तत्काल मर्मत गर्ने र तपाईँहरूलाई प्रयोगको लागि सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
6: मनोरञ्जन जुन मनोरञ्जनको कुरा छ, स्पिकरका कुरा छ, साबुनका कुरा छ, साबुन चाहिँ विद्यालयमा राख्नलाई पैसा नभएको हो, स्रोत नभएको होइन, के भएको?
2: साबुन राख्नलाई त अब स्रोत नभएको त्यतिलाई त भन्न मिल्दैन सर। अब त्यो हामी पहिला कहिलेकाहीँ राख्ने गरेका छौँ, अब नियमित राख्छौँ। त्यो मैले प्रतिबद्धता जाहेर गरिहालेँ।
6: जोरदार ताली बजाएर उहाँलाई धन्यवाद व्यक्त गरौँ।
2: साबुनको लागि धेरै खर्च लाग्दैन, हामी त्यो राख्छौँ। अर्को स्पिकरको कुरा गर्दाखेरि हामीले यो स्पिकर हाम्रो सर यहीँ हुनुहुन्छ। हामीले यो स्पिकर पनि के गर्यौँ भन्दाखेरि यो सरस्वती पूजामा विद्यार्थीबाट हामीले पैसा उठाउने गरेका छौँ, थोरै मनोरञ्जनको लागि र उनीहरूलाई प्रसादीको लागि शिक्षकको घर पनि उठाउने गरेका छौँ। त्यहाँ खर्च भएर बचेको पैसाबाट हामीले गत वर्ष अघिल्लो वर्ष पनि एउटा स्पिकर किनेका छौँ। त्यसपछि गत वर्ष योभन्दा अघिल्लो वर्ष यो किनेका हौ। अब विद्यालयमा ठूलो स्पिकर किन्नको लागि हजुरले भने जस्तै स्रोतको अभाव छ, स्रोत छैन। त्यस कारणले गर्दा हामीले भने जस्तो ठूलो साउन्ड सिस्टम खरिद गर्न सकेका छैनौँ। र अर्को कुरा, मनोरञ्जन कार्यक्रम चाहिँ हामीले चाहिँ साप्ताहिक रूपमा, सधैँ मनोरञ्जनात्मक कार्यक्रम त हुँदैन होइन, सहक्रियाकलाप अन्तर्गत कहिले काहीँ वक्तित्व कला, कहिले काहीँ चाहिँ हाजिरी जवाब, कहिले काहीँ नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम नियमित रूपमा हामीले गरेकै छौँ। त्यसमा अब सधैँ जसो शुक्रबार चाहिँ मनोरञ्जन कार्यक्रम चाहिँ सम्भव हुँदैन सर।
6: तपाईँहरूले विद्यालयसँग विद्यार्थीसँग भर्ना शुल्क, मन्थली शुल्क केही न केही बहानामा पैसा लिनु भएको छ कि छैन?
2: त्यो चाहिँ हामीले अभिभावकसँग समन्वय गरेर अभिभावकलाई प्रतिबद्धता जनाएर केही पैसा, थोरै पैसा चाहिँ हामीले लिने गरेका छौँ,
6: लिनुभएको छ,
2: लिएका छौँ।
6: हामीले सामुदायिक विद्यालय चाहिँ निशुल्क शिक्षा भनेर लिखुतामाको गाउँपालिकाले त झन् निर्णय नै गरेको छ, निशुल्क शिक्षा, आधारभूत शिक्षा, निशुल्क शिक्षा भनेर। तपाईँहरू चाहिँ पैसा लिइरहनु भएको छ?
2: हजुर सर, त्यो नेपालको संविधान 2072 पनि मैले पढेको छु। कक्षा 8 अनिवार्य निशुल्क शिक्षा प्राप्त गर्नेछन् र कक्षा 12 निशुल्क शिक्षा भन्ने कुरा लेखिएको छ र 2075 त्यो निशुल्क शिक्षा ऐन पनि छ, त्यो मैले अध्ययन गरेको छु। तर हामीले अब के गरेका छौँ भन्दाखेरि तल्लो तहमा चाहिँ अङ्ग्रेजी माध्यममा पठन पाठन सञ्चालन गरेका छौँ। त्यसको लागि हामीले एकजना निजी स्रोतको शिक्षक राखेका छौँ, उसको लागि तलब भत्ता खुवाउनको लागि। त्यसै गरी हामीले सरसफाई कर्मचारी एकजना निजी स्रोतमा राखेका छौँ र त्यसै गरी अहिले मैले भने हामीले बस चालक निजी स्रोतमा छ लगायत। अब यो हामीले प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप गर्छौँ, भाइ बहिनीहरूलाई सोद्धा हुन्छ, हामीले हरेक हप्ता चाहिँ पुरस्कार दिने व्यवस्था गरेका छौँ। सँगै हामीहरू राष्ट्रपति रणेश प्रतियोगिता अध्यक्ष चाहिँ हुनुहुन्छ, पालिकाबाट 50,000 रुपियाँ जम्मा खर्च भएर आउँछ र हाम्रो विद्यार्थी लगभग 70-80 विद्यार्थी 3-4 दिन माथि राख्दा, लैजाँदा, ल्याउँदा 2,00,000 भन्दा प्लस खर्च हुन्छ सर होइन। सँगै अन्य चाहिँ दैनिक प्रयोगमा आउने सामग्रीहरू पनि हामीले खरिद गरिरहनुभएको अवस्था छ। त्यस कारणले गर्दा
6: धन्यवाद,
2: विद्यार्थीकै हितको लागि खर्च हुने गरी थोरै शुल्क उठाएका छौँ।
6: धन्यवाद, म अध्यक्षसित भन्न चाहन्छु हजुर, निशुल्क शिक्षा भनिएको छ, यो तपाईँले पनि आफै निर्णय गर्नुभएको छ, प्रतिनिधि भइकन विद्यार्थी र अभिभावकसँग पैसा उठाउन पाइँदैन, उठाउनु हुँदैन, झन् मेरो कार्यकालमा त उठाउनै हुँदैन भन्नुभएको, तर यहाँ त विद्यार्थीसँगै पैसा उठाएको पाइयो। अब खासमा तपाईँलाई जानकारी नभएको हो कि थाहा पाएर पनि चुप लाएर बस्नुभएको?
7: यस्तो छ सागरजी, अनिवार्य र निशुल्क शिक्षाको परिभाषालाई अलिकति हामीले बुझ्ने प्रयत्न गर्नु पर्यो। अनिवार्य र निशुल्क शिक्षा भन्न भनेको मासिक रूपमा अभिभावकहरूलाई व्यवहार पार्नु हुँदैन भन्ने सरकारको लक्ष्य हो। निशुल्क शिक्षा भन्नाले 1 कक्षादेखि 8 कक्षासम्म भर्ना भएका सबै विद्यार्थीहरूलाई मासिक रूपमा निश्चित शुल्क उठाएर अभिभावकहरूलाई आर्थिक भार पार्नु हुँदैन भन्ने त्यसको उद्देश्य हो। अब यहाँ तपाईँलाई सामुदायिक विद्यालयमा नेपाल सरकारले दिने अनुदान र सामुदायिक विद्यालयको जुन अहिलेको अवस्था छ त्यसलाई अहिले अभिभावकसँग लिएको आर्थिक सहयोगलाई शुल्कको रूपमा परिभाषा दिनु गर्नु भएन, त्यो शुल्क लिएको होइन, त्यो अभिभावकको बैठक राखेर शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूलाई सँगै राखेर हाम्रो विद्यालयमा 1 वर्षभरि विद्यालयले विद्यार्थीको अधिकतम हितको लागि यो यो कार्यक्रमहरू हामी गर्छौं। यो कार्यक्रमको लागि संघीय सरकारबाट हामीलाई प्राप्त गर्ने फण्ड यो हो, यो फण्ड हामी यो यो अवस्थामा खर्च गर्छौं र नपुग्दाखेरि अब विद्यार्थीहरूको हितको निमित्त विद्यालयले काम गर्ने कि नगर्ने भनेर आपसी समझदारीमा अब विद्यार्थीको हितको लागि काम गर्दाखेरि हामीले न्यूनतम रूपमा विद्यालयलाई आर्थिक सहयोगको रूपमा यति पैसा दिन्छौं अथवा 1,000, 1,500, 2,000 भनेर त्यो चन्दाको रूपमा अभिभावकहरूबाट पैसा लिएर विद्यालयको हितको लागि प्रयोग गरिएको हो। यसलाई चाहिँ फीको रूपमा परिभाषित गर्नु भएन। फी भनेको चाहिँ मासिक रूपमा विद्यार्थीले विद्यालयमा आए बापत तिर्नुपर्ने पैसा हो। यो चाहिँ अभिभावकले विद्यार्थीहरूको अधिकतम हित र विद्यालयको विकासको लागि दिएको चन्दा हो। क्या चन्दालाई फिस भनिदिनु भएन। यो चाहिँ हरेक विद्यालयमा यो गरिएन भन्नु भनेदेखि सामुदायिक कुनै पनि विद्यालय चल्दैन।
6: नसक्ने अभिभावकले के गर्नुहुन्छ?
7: नसक्ने अभिभावकसँग लिएको छैन, नसक्ने अभिभावकसँग लिएको छ सर? लिएको छैन। अभिभावकहरू जसले सक्नु भएको छ उहाँहरूको इच्छाले मात्रै लिएको छ, नसक्ने अभिभावकसँग लिएको छैन।
6: अनिवार्य तिर्नुपर्छ भन्ने छैन,
7: अनिवार्य होइन, आपसी समझदारी हो। समझदारी र अनिवार्य फरक कुरा हो। अनिवार्य भनेको विद्यालयले ऐन कानून बनाएर तिमीले यति पैसा तिरेनौ भन्नु भने तिम्रो विद्यार्थी यो विद्यालयमा पढ्न पाउँदैन भन्ने किसिमको नियम बनाएर अभिभावकलाई सूचित गर्ने कुरा चाहिँ अनिवार्य भयो। तर आपसी समझदारीबाट कसैले चन्दा दिँदा 20,000 दिन सक्ला, कसैले 1,000 दिन सक्ला, त्यो कुरालाई मासिक फीसँग लगेर जोड्नु हुँदैन।
6: धन्यवाद। विद्यार्थी भन्न चाहन्छु, प्रश्न विद्यार्थीको।
8: मेरो नाम निशा परवाल हो, म कटाङमा अध्ययन गर्छु। म हाम्रो क्लासको एउटा समस्या भन्न गइरहेको छु। शिक्षकहरूले अलि जान्ने विद्यार्थीहरूलाई मात्र किन बेसी ध्यान दिनुहुन्छ? शिक्षकहरूले तपाईँ विद्यार्थीहरूलाई मात्र किन अलि धेरै ध्यान दिनुहुन्छ?
6: अर्को प्रश्न लिन चाहन्छु। हाम्रो विद्यालयमा अरू पनि थुप्रै समस्याहरू छन्। जस्तै उदाहरणको लागि क्यान्टिनको त व्यवस्था सधैँ छैन, विद्यार्थीहरूलाई सधैँ कक्षा कोठामा मात्रै पढाइन्छ, कहिले काहीँ घुम्न लानुपर्ने, काहीँ पनि टुर त लाँदै लानुहुन्न भनेर प्रश्न गर्नु भएको छ। यो सबै विद्यार्थीको समस्या हो। म सरपट्टि फर्कन चाहन्छु, माइक अगाडि ल्याइदिनुहोस् न सर। हामी चाहिँ क्यान्टिन छैन विद्यार्थीहरूलाई।
9: धन्यवाद प्रश्नको लागि। क्यान्टिन छैन। अब एडिमले बनाएको यो दुईटा बिल्डिङ हजुरले देखिरहनु भएको छ। हामीले तल 51 रूम हेर्न सक्नुहुन्छ, हामीले पार्टिसन गरेर चलाएका छौँ। त्यसै गरी त्यो फर्स्ट एड रूमलाई पनि हामीले कक्षा कोठा बनाएका छौँ। अहिले राष्ट्रिय शैक्षिक सुधार अन्तर्गत हामीलाई भवन अभाव छ भनेर हामीले इमेजमा जुन डाटा अपडेट गरेका छौँ त्यसको आधारमा भवन परेको छ। यहाँ चाहिँ भौतिक संरचनाको अभावको कारणले गर्दा हामीले क्यान्टिन सञ्चालन गर्न सकेका छैनौँ।
6: यसो गाउँमा पनि एउटा क्यान्टिन बाँसको टोरो बनाउन पनि यत्रो समस्या छ र अब छैन, हामीले गरेनौँ भनेर अहिले सुधार्छौँ गर्छौँ भन्न सकिन्छ। यो समस्या तपाईँले पनि जग्गा छैन, स्रोत साधन छैन भन्न त अलि अप्ठ्यारो हुनुपर्ने हो नि सर।
9: होइन, अब जग्गा पनि पहिला चाहिँ साङ्गी थियो सर, अहिले हामीले भर्खर किनेर घेराबार गरेका छौँ, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले सत्ता लगाएर चन्दा उठाएर डेढो पनि जग्गा 44,80,000 भर्खर खरिद गरेका छौँ। अब सम्भव भएसम्म हामी स्थानीय निकाय प्रदेश या संघ कताबाट सम्भव हुन्छ हामी क्यान्टिनको भवनै निर्माण गर्ने पहलमा छौँ। यदि भएन भने हामीले व्यवस्थापन समितिमा नै पटक पटक हामीले कुरा राखिरहेछौँ, हामीले सल्लाह पनि गरिरहेछौँ, क्यान्टिन चाहिँ हामीले सञ्चालन गर्नै पर्छ भन्ने हाम्रो जुन सोच छ। अब अहिले भौतिक निर्माणका कार्य घेराबार भर्खर सम्पन्न भएको छ, 4 कोठे भवन सम्पन्न भएपछि हामीले हजुरले भने जस्तै गरी हामीले कुनै बाँस बारेर या कुनै टर बनाएर सञ्चालन गर्न सम्भव त छ सर, हामी त्यो सक्छौँ।
6: धन्यवाद। म पालिका अध्यक्ष जितेर भन्न चाहन्छु, विद्यार्थीहरूको पहिलो अभिभावक दोस्रो विद्यालय र विद्यालयबाट पनि समस्या भएन भने स्थानीय सरकार तपाईँहरूको अभिभावकै हो। स्थानीय सरकारले तपाईँहरूको हरेक कुरा समाधान गर्नुपर्छ। तपाईँको समस्या बोकेर स्थानीय सरकार माखलो निकायमा जाने हो। एउटा क्यान्टिन पनि छैन, दिनभरि भोकै बस्नुपर्छ भन्ने समस्या त ठूलो समस्या रह्यो अध्यक्ष।
7: यो क्यान्टिन छैन ठूलो समस्या रह्यो भन्ने विषयमा अब नेपाल सरकारले एउटा निश्चित कक्षासम्मको विद्यार्थीहरूलाई खाजा भत्ताको रूपमा पैसा रकम उपलब्ध गराउँछ। त्यो पैसाले विद्यार्थीहरूले क्यान्टिनमा किनेर खानुपर्छ भन्ने एउटा मान्यता राखिएको छ। अब विद्यालयले उहाँहरूलाई पैसै दिन्छ र क्यान्टिन सञ्चालन गर्न अब तपाईँले सुसूचित गरिदिनु भयो सागरजी, धेरै धन्यवाद। आगामी दिनमा हामी क्यान्टिन बनाउँछौ भनेर हेरसाले पनि प्रतिबद्धता जाहेर गर्नुभयो र हेरसाले प्रतिबद्धता जाहेर गरे बमोजिम आगामी दिनमा क्यान्टिन सञ्चालन गर्नको लागि हामीले सहयोग गर्न सक्ने भनेर भनेको जे अवस्था छ, हामीले सरले टहरो बनाउँछौ भन्नुभयो भने त्यो टहरो बनाउनको लागि स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्थापन गरिदिन सक्छ र अब अहिले भइराखेको 4 कोठा शाखाको बिल्डिङ बन्दैछ यो बिल्डिङ भित्र क्यान्टिन सञ्चालन गर्नुभयो भने त्यो क्यान्टिन सञ्चालन गर्नको लागि स्थानीय सरकारले के सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न सक्छ तर क्यान्टिन बनाउनको निमित्त स्थानीय सरकारले ठुलो बिल्डिङ बनाउन सक्ने हामीसँग स्रोत हुँदैन हामीसँग भएको स्रोत र साधनलाई उचित व्यवस्थापन गरेर वितरण गर्दा खिम्ती माविको भागमा कति पर्छ हामी त्यो मात्रै गर्न सक्छौँ एउटा कुनै विद्यालयमा अत्यन्त धेरै समस्या छ भनेर एउटा मात्रै विद्यालयलाई स्थानीय सरकारले सबै कुरा गर्न सक्दैन तर गर्ने सक्ने जति काम गर्नको लागि हामी पछि पर्दैनौ क्यान्टिन सञ्चालन गर्नको लागि विद्यालयको कहिलेदेखि योजना छ त्यो योजनामा विद्यालयसँग सहकार्य गरेर हामी सहयोग गर्न तयार छौँ
10: हजुर एउटा प्रश्न अर्को पनि तपाईँ मार्फत
7: आइपुग्यो
10: तपाईँहरूले स्वास्थ्य शिक्षा खानेपानी यो आधारभूत विषय चाहिँ स्थानीय सरकारले सामान्यतया समाधान गर्छ भन्ने कुरा हामीले पनि बुझेका हौ विद्यार्थीले पनि त्यो बुझ्नु भएको छ एकजना विद्यार्थीले लेखेर के प्रश्न पठाउनु भयो भने हाम्रो विद्यालयमा सफा खाने पानीको व्यवस्था नै छैन पानी कहाँबाट आउँछ त्यो त हामीलाई थाहा छैन तर पानी बोतलमा भरेर हेर्दा फोहोर जस्तै देखिन्छ यो पानी सफा खान कहिले पाउँछौ भनेर प्रश्न गर्नुभएको छ के विद्यालयमा सफा पानी खानुपर्छ भनेर मात्रै पढाउने हो कि खाने व्यवस्था पनि मिलाइन्छ
7: धन्यवाद अब एउटा कुरा कस्तो छ भने विद्यार्थीहरूले मात्रै होइन हरेक नागरिकले स्वच्छ पिउने पानी पिउन पाउनुपर्छ भनेको राज्यको सिद्धान्त हो सबैले स्वच्छ खाने पानी पिउनुपर्छ त्यो खाने पानी कहाँबाट ल्याइन्छ भन्न भन्दाखेरि खिम्तीमा यो लिफ्ट खाने पानीको एउटै स्रोत छ त्यो लिफ्ट खाने पानी बनाउनको लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ बनाउनको लागि भनेको मतलब त्यसलाई स्वच्छ बनाउनको लागि पनि हो फेरि यो बनाउनको लागि भनेर एउटा रिङ राख्ने अथवा तारको घेराबार लाउने मात्रै होइन त्यसलाई व्यवस्थित गर्ने बनाउने भनेको त्यसलाई पिउन योग्य र स्वच्छ बनाउने पनि हो त्यसको लागि खाने पानी व्यवस्थापन समिति छ यो समितिले स्वच्छ खाने पानी बनाउन तर्फ उसको ध्यान पुगेको रहन्छ भने खाने पानीको अध्यक्षज्यूसँग सम्पर्क गरेर यसलाई स्वच्छ बनाउनको लागि गर्नुपर्ने के मापदण्डहरू छन् त्यसको लागि म खाने पानीको अध्यक्ष स्वास्थ्य संस्थासँग समन्वय गरेर त्यो तुरुन्तै त्यसको व्यवस्थापन गर्छु
10: धन्यवाद म प्रवर्तक फर्किन चाहन्छु सर एकजना निशा बरुवालले प्रश्न गर्नुभएको थियो विद्यार्थी साथी निशा बरुवालले के भन्नुभएको छ भने शिक्षकहरूले पाँचजना उत्कृष्ट विद्यार्थीलाई मात्रै हेर्नुहुन्छ के पछाडिका विद्यार्थीहरूलाई चाहिँ ध्यान नदिने हो भन्नुभएर प्रश्न गर्नुभएको छ साँच्चीकै विद्यार्थीले भने जस्तै तपाईँहरूले टप फाइभलाई मात्रै हेर्ने हो भने अरू विद्यार्थी किन कक्षा कोठामा पढाउनु पर्यो उहाँको प्रश्नले सबैको मन छुनेछ तपाईँहरूले त एक रोल नम्बरदेखि अन्तिम रोल नम्बरसम्मका सबै विद्यार्थीलाई एउटै व्यवहार गर्नुपर्ने हो भन्ने बुझिन्छ हामी बुझ्छौ तर विद्यार्थीहरूको बोझाइमा त फरक छ त सर
11: धन्यवाद निशा बहिनीलाई प्रश्नको लागि विद्यार्थीमा मल्टिपल इन्टेलिजेन्स हुन्छ भन्ने कुरा हामीलाई थाहा छ बहुबौद्धिकता यो हार्वर्ड गवर्नरले चाहिँ नौ प्रकारको बौद्धिकता हुन्छ मतलब विद्यार्थीको सिक्ने क्षमता चाहिँ फरक फरक हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ विद्यार्थी भाइ बहिनीहरूलाई मलाई लाग्छ कुनै पनि सरहरूले त्यस्तो पक्षपातपूर्ण व्यवहार गर्नुभएको छैन जस्तो लाग्छ हामीले अस्ति दुई दिन आफ्नै स्रोतमा तालिम पनि सञ्चालन गरेका थियौँ जुन तालिममा सरहरूले धेरै कुरा सिक्नु भएको छ उत्प्रेरणात्मक तालिम पनि थियो र सँगै विद्यार्थीको बहुबौद्धिकतालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि हामीले त्यहाँ सिक्ने मौका पाएका थियौँ यदि कुनै सरले त्यस्तो व्यवहार गर्नुभएको छ भने पुनः त्यस्तो व्यवहार दोहोरियो त्यस्तो तपाईँलाई महसुस भयो भने विद्यालय प्रशासनमा सम्पर्क राख्न सक्नुहुनेछ मलाई लाग्छ त्यस्तो व्यवहार भएको छैन तपाईँहरूले त्यस्तो महसुस गर्नुभएको हुन सक्छ त्यो महसुस पनि हुन नदिने वातावरण बनाउनको लागि शिक्षकहरूलाई म्यामहरूलाई म सल्लाह सुझाव दिन्छु र त्यस्तो व्यवहार तपाईँले महसुस गर्नुभयो त्यस्तो महसुस गर्नुभयो भने पुनः हामीलाई सचेत गराउन सक्नुहुनेछ पुनः प्रश्न गर्न सक्नुहुनेछ हामी नजान्ने विद्यार्थी र जान्ने विद्यार्थी हामी हाम्रा लागि सबै बराबर हुन् हामी समान महत्व दिन्छौँ र समान रूपले सिकाउने हामी जमर्कोमा छौँ त्यो त्यसमा सबै सरम्याम हुनुहुन्छ भन्ने मलाई लागेको छ यदि कुनै कारणवश कतैबाट कुनै सरम्यामबाट त्यस्तो भएको छ भने पुनः विद्यालय प्रशासनमा गुनासो राख्नको लागि पनि म अनुरोध गर्न चाहन्छु धन्यवाद
0: श्रोता तपाईले भर्खरै सुन्नुभयो लिखु तामाकोशी गाउँपालिका वडा नम्बर छ खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रमको विशेष अङ्क अहिले भने कार्यक्रम हाम्रो लिखु तामाकोशीको समय सकिएको छ बहसको बाँकी भाग अर्को साता प्रस्तुत गर्ने नै छौ कार्यक्रम सुन्नु भएकोमा तपाई सम्पूर्ण श्रोता र प्राविधिक साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन्छु नमस्कार

0: कुरा गर्दा चित्त नबुझेर माथि छोड्दै जान्छन्। र यहाँले भन्नुभयो कस्तो भने त्यो सिक्दै जाँदाखेरि सबै विद्यार्थीको सिकाइ लेभल मिल्दैन अनि त्यसपछि हीनता बोध हुन्छ, त्यसको अर्थ विद्यार्थीहरू अनियमित हुन्छन् र सिकाइ उपलब्धि चाहिँ कमजोर भएपछि छोड्छ। यो चाहिँ एउटा यहाँहरूले हेर्नु भएको छ कि छैन, होइन? यो नेपाल जीवन स्तर सर्वेको पछिल्लो तथ्याङ्कले के भन्दो रहेछ भने विद्यार्थीहरू आफ्नो सिकाइ उपलब्धि जब कमजोर भएको महसुस गर्छन् र विद्यालय छोड्ने मेजर कारण यो रहेछ, 28% बालबालिकाले छोड्छन् रे यो पछिल्लो, होइन? यो भनेको ठुलो हो नि यो कुरा। अब किन छाड्छन् भन्दा हामीले क्लासरूम साइजको कुरा हुन सक्ला, विद्यालयको वातावरणको कुरा हुन सक्ला, सेफ्टीको कुरा हुन सक्ला, होइन, प्रशस्त टिचरहरूको कुरा हुन सक्ला, शिक्षक तालिमको कुरा हुन सक्ला, धेरै कुरा आउँछ कि यसमा आउन चाहिँ गर्नुपर्ने कामहरू। अब यो हामीले छलफल गर्दै जाँदाखेरि तथ्याङ्कको जुन 7 लाखको हाराहारी भन्नुभयो अथवा यता हाम्रो राष्ट्रिय तथ्याङ्क कार्यालयले पनि लगभग त्यही 7,70,000 भनेर भनेछ, तर केही हाम्रै क्षेत्रको शिक्षा पत्रकारहरूसँग कुरा गर्दा, केही स्थानीय तहका शिक्षा अधिकृतहरूसँग चाहिँ अनौपचारिक कुराकानी हुँदाखेरि वास्तवमा यो भन्दा बढ़ी संख्या हुन सक्छ भन्ने कुरा आउँछ कि उहाँहरूबाट, किनभने स्थानीय तहलाई सोध्यो भने एउटा तथ्याङ्क पाइन्छ तर साँच्चै रियल हेरियो भने घरधुरी अथवा कस्तो हुन्छ भने एउटा बच्चालाई तिम्रो को साथी बाहिर छ भन्दाखेरि बच्चालाई सोध्यो भने विद्यार्थीलाई सोध्यो भने ऊ बाहिर छ भन्दो रहेछ, उसले ऊ पनि बाहिर छ भन्दो रहेछ, होइन? एकजना मेरो शिक्षा पत्रकार साथीले गर्नुभएको कि यो आफ्नै तरिकाले, अनि त्यो बच्चालाई सोध्यो ऊ पनि बाहिर छ नि, उनी खोज्दै खोज्दै जाँदा त त्यहाँ त स्थानीय तहले दिएको तथ्याङ्क भन्दा दोब्बर बढी भेटाए भन्नुहुन्थ्यो कि, होइन? लक्ष्मीजी, अनि त्यसै समेत आउँछु, लक्ष्मीजीहरूलाई काम गर्दाखेरि यस्तो खालको भेटिएको छ कि छैन? वास्तवमा यो तथ्याङ्क चाहिँ अझै बढी हुन सक्छ भन्ने लाग्छ कि लाग्दैन?
1: त्यो चाहिँ मैले हजुरलाई यहाँ एउटा सन्दर्भ जोड्न चाहन्छु। जस्तो हाम्रो अहिले लेटेस्ट फ्ल्यास रिपोर्टको तथ्याङ्क हेर्ने हो भने 97% बालबालिकाहरूको इनरोलमेन्ट स्कूलमा छ भन्ने देखाउँछ, होइन? तर हामी स्थानीय स्तरमा गएर स्थानीय सरकारसँग कुरा गर्दा चाहिँ उहाँले कतिपयले चाहिँ हामीलाई लेखेर दिनुहुन्छ यहाँ आउट अफ स्कुल चिल्ड्रेन छैनन् हाम्रो बालिकाभित्र भनेर, तर हामीले विश्वास गर्दैनौँ, होइन? हामीसँग किनभने त्यो अनुभव छ कि, अनि हामीले विश्वास नगरेपछि एउटा त उहाँहरूले यहाँ छैनन् भनेर लेखेर दिनुको पछाडि 95% बालबालिका विद्यालयमा आइसके भने उहाँहरूले त्यसलाई डिक्लेयर गर्न पाउनुहुन्छ। एउटा डिक्लेयर गर्नुको पछाडि पनि दुईटा कारण छ, एउटा चाहिँ यहाँ छैन भन्ने हो, अर्को राख्नु हुँदैन भन्ने हो कि, राख्नु हुँदैन जसरी नै ल्याउनुपर्छ भनेर। अब डिक्लेरेसनै गरेको ठाउँमा पनि हामीले हाउस होल्ड सर्वे गर्दाखेरि सेन्सस मेथडबाटै गर्दाखेरि त्यहाँ चाहिँ थुप्रै बालबालिकाहरू भेटिएको पाइन्छ। जस्तो मैले यहाँ पालिकाकै नाम तोकेर भन्नुपर्दा धनुषाको दुईटा पालिका, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा हामीले अलि 1-1.5 वर्ष अगाडि यस्तै छैनन् यहाँ भनेर भनेको हकमा पनि हामीले सेन्सस मेथडबाट घरधुरी सर्वेक्षण गर्दा चाहिँ 623 बालबालिका भेट्यौं जम्मा दुईटा पालिकामा, होइन? त्यो पनि छैन भनेको ठाउँमा 24 स्कूलको क्याचमेन्ट कम्युनिटीभित्र। अहिले रिसेन्टली हामीले सरलाईको 4 पालिकाको 40 स्कूलको क्याचमेन्ट एरियाभित्र त्यसै गरी सर्वे गर्दाखेरि 1550 बालबालिका विद्यालय बाहिर भेटियो। अनि बाजुराको 4 पालिका, बाजुरा त एकदमै जनसंख्याको दृष्टिले कम भएको हो नि त, स्क्याटर पपुलेसन हाउस होल्ड भएको, त्यहाँ चाहिँ 40 स्कूलको क्याचमेन्ट एरियाभित्र सर्वे गर्दाखेरि 350 बालबालिका विद्यालय बाहिर भेटियो। अहिले भर्खर सरले अस्तिको साता, गत साता, त्यो बालबालिकालाई पढाउनको लागि शिक्षकहरूलाई अनौपचारिक शिक्षा कन्डेन्स करिकुलम अन्तर्गतको टेक्स्ट बुकहरूमा आधारित रहेर कक्षा सञ्चालन गर्नको लागि टिओटी प्रोग्राम गरेर आउनु भएको छ भनेपछि विद्यालय बाहिर त यो जुन तथ्याङ्क हाम्रो भनिरहेछ नि त्यो भन्दा निकै नै बढी छ भनेर चाहिँ हामीले हाम्रो काम गरेको अनुभवले बताउँछ। त्यो हामीसँग यी चाइल्डको भलै उहाँहरूको यो सेफ गार्डिङको हिसाबले हेर्दाखेरि हामीले हरेक चिल्ड्रेनको तथ्याङ्क बताउन नसके पनि हामीसँग हरेक चिल्ड्रेनको हरेकको प्यारेन्ट्सको फोन नम्बर सहित त्यो तथ्याङ्क छ भनेपछि कुनै कुनै पालिकामा त हामीले यस्तो पनि भेट्यौँ जति बाल बालिका 5 देखि 12 वर्षसम्मको विद्यालयभित्र थिए त्यति नै विद्यालय बाहिर त्योभन्दा बढी विद्यालय बाहिर भएको पनि भेटियो।
0: भनेपछि यो त डरलाग्दो अवस्था छ त अझै।
2: लक्ष्मीजीले भनेको कुरा ठिकै हो। अन्तर्राष्ट्रिय मान्यता के छ भन्दाखेरि फर्मल जुन पाथवे छ त्यसले जम्मा 25% जनसंख्यालाई मात्र शिक्षाको पहुँच पुर्याउन सक्छ र बाँकी 75% जनसंख्यालाई वैकल्पिक बाटोको आवश्यकता पर्दछ जुन चाहिँ नन फर्मल मोडबाट जान्छ। त्यसैले 75% लाइफ लङ लर्निङ अन्तर्गत ल्याएर उनीहरूलाई चाहिँ शिक्षाको पहुँच पुर्याउनु पर्ने आवश्यकता छ। यो युनेस्कोले भनेको कुरा हो।
0: भनेपछि नि जस्तो एउटा डरलाग्दो कुरा त यो भन्दा बढी नै बाल बालिका बाहिर रहेका छन् भन्ने त बुझिए यो होइन। उहाँले पनि भन्नुभयो, मैले पनि केही शिक्षा पत्रकार साथीहरू जो चाहिँ यसमा उहाँहरूले खोज्दै हुनुहुन्छ रिपोर्टिङ गर्दै हुनुहुन्छ उहाँहरूले भनेको कुरा पनि यो भयो होइन। अब यसमा जस्तो दुईटा कुरा आयो कि एउटा चाहिँ स्तर हाम्रो कस्तो छ भने कुराकानी गर्दा अब केन्द्रको कुरा गरौं न केन्द्र अथवा संघीय सरकारको कुरा गर्दा अब त स्थानीय तहको हो नि यो जिम्मेवारी भनेर एकदम पन्छिने अनि उहाँहरूमाथि चाहिँ एकदम जिम्मेवारी पर्ने जस्तो प्रवृत्ति देखिन्छ होइन। तर तिनलाई कसरी ल्याउन सकिन्छ भनेर केन्द्रले पनि एउटा स्थानीय तहलाई चाहिँ सपोर्ट गर्नुपर्ने स्थिति एकातिर देखिन्छ होइन। त्यो पाटो एउटा छ। सँगसँगै यहाँले भन्नुभयो जस्तो यी धेरै बाल बालिकाहरूलाई अनौपचारिक अथवा वैकल्पिक शिक्षाको माध्यमबाट कसरी हामी शिक्षाको पहुँचभित्र ल्याउन सक्छौ त? यस्ता थुप्रै उदाहरण त छन्, अहिले भइरहेको राम्रो प्रयासहरू पनि छ, त्यो के गर्न सकिन्छ अलिकति बताइदिनुहोस् न।
2: केही महिना पहिला म चावेलमा एउटा गलैँचा कारखानामा चाहिँ विद्यालय उमेर समूहका बाल बालिकाहरू सयौंको संख्यामा छन् तपाईँलाई जानकारी नै छैन भनेर कसैले म माथि च्यालेन्ज गर्नुभयो। अनि म हेर्न गएँ र त्यहाँ मैले देखेँ र त्यस एवं प्रकारले चाहिँ विभिन्न यो इन्डस्ट्रियल एरियाभित्र ठूलो संख्यामा हुन सक्छन् र यसैलाई विचार गरेर हामीले यही वर्षदेखि राष्ट्रिय पत्रिका गोर्खापत्रमा हामीले सूचना दिन्छौं प्रत्येक स्थानीय तहले विद्यालय बाहिर रहेको विद्यालय उमेर समूहको बाल बालिका किशोर किशोरीहरू कतिको संख्यामा छ भनेर सर्वे गर्ने गरी हामीले बजेटको व्यवस्था गरेका छौँ र स्थानीय तहले चाहिँ त्यो सर्वे गर्छ र त्यो फारम चाहिँ हामीले इमिस भित्रै राखिदिएका छौँ। डाउनलोड गरेर चाहिँ त्यो चाहिँ सर्वे गरेर ल्याउँछ र त्यसलाई चाहिँ विद्यालयले प्रमाणित गर्छ र त्यसपछि वास्तविक विद्यालय बाहिर रहेको चाहिँ संख्या चाहिँ पत्ता लाग्न सक्छ।
0: एउटा विद्यालय जाने उमेर समूहका बाल बालिका विद्यार्थी भए होइन, अर्को अब धेरै त्यो भन्दा धेरै उमेर भएका पनि कोही विद्यार्थी हुन्छन् र कतिपयलाई चाहिँ अलिकति लाज पनि मान्ने रहेछन् के यता रेगुलर विद्यार्थीसँग गएर बस्दा क्लासरूममा आफूलाई अलिकति अप्ठ्यारो फिल हुने त्यस्तो पनि हुँदो रहेछ। त्यस्तो खालको विद्यार्थीहरूलाई चाहिँ यो वैकल्पिक शिक्षाको माध्यमबाट कसरी सपोर्ट गरिन्छ? उनीहरू यता फर्मल स्कूलमा पनि आउन सक्छन् अथवा उनीहरू वैकल्पिक शिक्षाकै माध्यमबाट पनि माथि जान सक्छन्, त्यस बारेमा पनि थोरै बताइदिनुहोस् न।
2: फर्मल स्ट्रिम र एउटा अल्टरनेटिभ स्ट्रिम दुईटै स्ट्रिम सञ्चालन भएको अवस्था छ अहिले र वैकल्पिक माध्यमबाट जाने क्रममा अब विशेष गरी कक्षा 5 सम्म प्राथमिक तह भनिन्थ्यो पहिला, त्यो चाहिँ विद्यालय बाहिर रहेका बाल बालिकालाई लक्षित गरी प्राथमिक अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमहरू पहिला चलेका थिए, अहिले त फेज आउट भयो। किन भन्दाखेरि 97-98% बाल बालिकाहरू इनरोल भइसक्यो भने तथ्याङ्क आइसकेपछि त्यो राखिरहन आवश्यक ठानिएन।
0: इनरोल हुनु र टिक्नु कम्प्लिट गर्नु फेरि फरक कुरा हो नि त।
2: तर उहाँहरू जस्तो हाम्रो विकास साझेदार संस्थाहरूले देशैभरि बाहिर छन् भनेर जुन च्यालेन्ज गर्नुभयो त्यसपछि चाहिँ हामीले चाहिँ उहाँहरू पक्षगत रूपमा बोलिसकेको भए त हामीले विश्वास गर्नै पर्यो। त्यसैले विकास सहायता संस्थाहरूले देशैभरि डुप्लिकेसन नहुने गरी विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई वैकल्पिक कक्षाको माध्यमबाट उनीहरूलाई चाहिँ कन्डेन्स कोर्स प्रयोग गरेर चाहिँ त्यहाँ केही समयसम्म गाइड गर्ने अनि त्यसपछि उनीहरूलाई मेन स्ट्रिमिङ गर्ने अथवा विद्यालयमा लगेर पुनः भर्ना गराउने जुन गर्नुभएको छ। यसले गर्दाखेरि विद्यालय बाहिर रहेको संख्या क्रमशः घट्दैछ र अनौपचारिक विद्यालयमा यहाँहरूले हेर्नुभयो भने 300-400 को संख्यामा प्रौढहरू चाहिँ इनरोल भइसकेर त्यहाँबाट पनि यसी परीक्षा पनि उत्तीर्ण भएको अवस्था छ। यसले गर्दाखेरि विद्यालय बाहिरको संख्या क्रमशः चाहिँ घटेको अवस्था हो।
0: अब यो हाम्रो कुराकानीलाई एकैछिन हामी यहाँ रोक्छौ। एउटा चाहिँ फन सेगमेन्ट भन्ने छ, यहाँ रमाइलो केही बेर रमाइलो तर अर्थपूर्ण छ है, यो फेरि सन्देशमूलक पनि छ। हामी केही कुराहरू चाहिँ राख्छौ दुवैजनाले। अब त्यो कुरा चाहिँ वास्तविक लाग्छ कि यहाँहरूलाई अथवा भ्रम लाग्छ, होइन यथार्थ लाग्छ कि भ्रम लाग्छ कि मिथ अथवा फ्याक्ट भनौँ न, त्यही अनुसार चाहिँ जवाफ दिन सक्नुहुन्छ दुवैजनालाई। हामी यो 5 जति हामीले केही धारणा चाहिँ राखेका छौ यहाँ, होइन के लाग्छ त्यो आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ है त। हामी त्यसको लागि त्यहाँ बोर्ड पनि राख्दै छौ, यहाँले त्यो मिथ अथवा फ्याक्ट के हो गर्न सक्नुहुन्छ। विद्यालय बाहिर रहेका बाल बालिकाहरू शिक्षामा रुचि राख्दैनन्, मिथ हो कि फ्याक्ट? बाल बालिकाहरूले विद्यालय छोड्नुको एउटा मुख्य कारण गरिबी हो, फ्याक्ट? यता मिथ किन होला?
1: गरिबी भन्दा पनि प्राथमिकीकरण गर्ने कुरा हो, होइन परिवारले अभिभावकले अब गरिबी छ भनेको हुन्छ तर उहाँहरूले फजुल खर्चहरू जस्तो चियाको लागि, चुरोटको लागि, अरू ड्रिङ्क्सहरूको लागि कति फजुल खर्च गर्नुभएको हुन्छ तर बाल बालिकालाई विद्यालय पठाउनको लागि उहाँहरूले प्राथमिकतामा पार्नुभएको
0: मिथ हो कि फ्याक्ट? बाल बालिकाहरूले विद्यालय छोड्नुको एउटा मुख्य कारण गरिबी हो, फ्याक्ट? यता मिथ किन होला?
1: गरिबी

0: पुनः विद्यालय फर्कन सक्दैन। धेरै उदाहरण छ फर्केको र शिक्षामा उच्च शिक्षामा राम्रो गरेको। अर्को छ द्रुत सिकाइ कार्यक्रम एएलपीले बाल बालिकाहरूलाई छुटेको कुरा सिक्न र पुनः औपचारिक शिक्षामा जोडिन सहयोग गर्छ। अब अन्तिम विद्यालय बाहिर रहेका बाल बालिकालाई विद्यालय फर्काउने जिम्मेवारी अर्थात उत्तरदायित्व सरकारको मात्र हो।
1: हामी के गर्ने फेरि सबै सरकारवालाको
0: एकदमै सबैको हजुर। हस् यहाँहरू दुवैजनालाई यो रमाइलो सेगमेन्टको लागि धन्यवाद। र अब फेरि हामी कार्यक्रमको झनै झनै अन्तिमतिर नै आइसकेका छौं। विद्यालय बाहिर रहेका बाल बालिकालाई विद्यालय ल्याउनको लागि चाहिँ अहिले कसो भने अलि बढी छलफल अथवा अलि बढी महत्व दिनुपर्ने समय पनि हो यो, होइन? किनभने वैशाखको महिना भर्ना अभियान पनि चलिरहेको छ र यो पुरानो उही ढर्रा मात्रै हुन्छ नि एउटा, त्यो मात्रै गर्ने परम्परा भन्दा पनि अब चाहिँ अलि फरक तरिकाले काम गर्नुपर्ने जस्तो पनि देखिन्छ के यसमा नि, होइन? किनभने अहिले हामीले यही रमाइलो सेगमेन्ट गर्दाखेरि पनि विद्यालय बाहिर रहेका बाल बालिकालाई पुनः ल्याउन नसकिने त होइन नि, तर कसरी ल्याउन सकिन्छ भन्ने चाहिँ महत्वपूर्ण कुरा हुँदो रहेछ। यहाँले भन्नुभयो कि हामीले केही बजेट पनि अहिले स्थानीय तहलाई दिएको छौं, वास्तविक के हो भनेर गर्नको लागि खोज्नको लागि तथ्याङ्कको लागि त भन्यौं, होइन? तर साँच्चै यी बाल बालिकाहरू विद्यालयमा ल्याउन टिकाउनको लागि चाहिँ प्राथमिकता के छ त?
2: हामीले भनेका छौं हरेक विद्यालयले विद्यालय सुधार योजना तयार गर्नुपर्छ र त्यसमा चाहिँ यस किसिमको कठिन परिस्थितिमा रहेका बालबालिकाहरूलाई र कमजोर बालबालिकाहरूलाई आवश्यक सपोर्ट हुने गरी योजना तयार गर्नुपर्छ। त्यसै गरी चाहिँ स्थानीय तहलाई भनेका छौँ, प्रत्येक स्थानीय तहले फर्मल र नन फर्मल वे दुईटै धार क्रम प्यारलली जाने गरी शिक्षा योजना तयार गरेर त्यही योजना मार्फत चाहिँ यी विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई सपोर्ट गरेर मेन स्ट्रिमिङ गर्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ सहजीकरण गरेका छौँ स्थानीय तहलाई। र संघीय सरकारको मेजर काम भनेको चाहिँ वास्तवमा सँगबाट एउटा शिक्षक तलबदेखि लिएर अरू चाहिँ शैक्षिक क्वालिटी इम्प्रुभमेन्टको लागि खरबौं बजेट जान्छ, त्यसको चाहिँ सहजीकरण हो। वास्तवमा इम्प्लिमेन्ट गर्ने क्वालिटी इम्प्रुभमेन्ट गर्ने त स्थानीय तहलै हो नि, केन्द्रले गर्ने पढाइदिनु त होइन। र स्थानीय तहको चाहिँ संविधानमै व्यवस्था भए अनुसार उसले चाहिँ सञ्चालन गर्नु पर्यो, अनुमान गर्नु पर्यो अनि अभिलेखीकरण गर्नु पर्यो, सबै गर्नु पर्यो। र केन्द्र पनि जानकार पक्के हुन्छ, किन भन्दाखेरि केन्द्रले विभिन्न शिक्षाका सूचकहरू तयार गरेको हुन्छ, त्यो अन्तर्राष्ट्रिय एउटा मञ्चमा चाहिँ एसाइन पनि गरेको हुन्छ र त्यसैले कति भयो भन्ने त उसको अधिकार छ नि। र तिनटै सरकार मिलेर यो चाहिँ विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई एउटा शिक्षाको मूलधारमा ल्याउने प्रमुख एउटा विषय हो अहिले।
0: सरकारलाई सपोर्ट गर्ने अरू पनि त हुन सक्छ, होइन? जस्तो मेरो घरको छिमेकमा कोही बाल बालिका विद्यालय बाहिर गएका छैनन् भने व्यक्तिगत रूपमा मैले पनि सपोर्ट गर्न सकौंला, होइन? त्यस्तै गरेर सरकारलाई पनि सपोर्ट चाहिन्छ कि चाहिँदैन? यसमा खालि तीन तहको सरकारको मात्रै जिम्मेवारी हो कि विभिन्न संघ संस्था समुदायको पनि त यसमा भूमिका देखिन्छ, होइन? त्यो चाहिँ जरूरत छ कि छैन?
2: एकदम जरूरत छ। र मैले पहिले पनि भने हाम्रा विकास साझेदार संस्थाहरू हुनुहुन्छ र उहाँहरूले नेपाल सरकारसँग एमओयू गरेर 753 वटै पालिकामा डुप्लिकेसन नहुने गरी काम गर्नुभएको छ र सरकारले यहाँ ग्याप छ तपाईँहरू गएर सपोर्ट गर्नु भनिसकेपछि उहाँ विकास साझेदार संस्था र नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकार सँगसँगै मिलेर चाहिँ यो काम गर्ने कुरा हो र सरकार आफै चाहिँ सक्दैन र म एक्लै गर्छु भनेर सरकारले भनेको पनि छैन।
0: अब सबभन्दा ठूलो चुनौती नै यसो हेर्दाखेरि तथ्याङ्क नै वास्तविक हो कि होइन भन्ने एउटा समस्या छ। अर्को यी कहाँ छन्, होइन? कसरी खोज्ने, कसले खोज्ने अनि भर्ना गर्ने, पुनर्भर्ना गर्ने भन्ने त छ नि त जिम्मेवारी, होइन? हेर्नुपर्ने महत्वपूर्ण। अब हामी अन्तिमतिर नै आइसकेका छौं लक्ष्मीजी, जस्तो अब यस क्षेत्रमा काम पनि गर्दै हुनुहुन्छ, स्थानीय तहहरूसँग पनि हुनुहुन्छ, होइन? तपाईँले चाहिँ यसमा एकदम उपाय देखेको कुराहरू नि

0: कसरी गर्न सकिन्छ त यो काम? हैन, चुनौतीपूर्ण नै छ, के लाग्छ तपाईलाई?
1: खास गरी यो विद्यालय बाहिर रहेका बाल बालिकाहरूलाई कसरी खोज्ने भन्नुभयो नि हजुरले, कसरी खोज्ने भन्ने चाहिँ नेपाल सरकारसँग सर यही हुनुहुन्छ, मैले अलिकति भन भने त खासै नेपाल सरकार र अरू हामी जस्तै पियर अर्गनाइजेसनसँग पनि केही पनि गाइडलाइनहरू नभएको पाइयो होइन। त्यो पाइसकेपछि हामीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँगैकै समन्वयमा सरहरूकै गाइडेन्समा एउटा गाइडलाइन बनायौं। त्यो के बनायो भने विद्यालय बाहिर रहेका बाल बालिकाहरूलाई खोजी गर्ने, ल्याउने, पढाउने र उनीहरूलाई एजुकेसन सिस्टमभित्र ल्याउने कसरी भनेर त्यो गाइडलाइनले निर्दिष्ट गरेको छ। त्यो चाहिँ सीएचआरडीले अझ लर्निङ पोर्टलमा पनि राख्नेसम्मको कुरा भएको छ। अनि त्यो गाइडलाइनलाई हामीले अहिले लोकल पालिकाको गाइडलाइन बनाउनमा त्यसलाई एज अ रेफरेन्स लिएर कति पालिकाहरूले बनाउनु भएको छ, अनि प्रोफाइल बनाउने कुरा गर्नुभयो नि सरले, जुन बजेट गएको त्यसरी आउट अफ स्कुल चिल्ड्रेनको लागि खोजी गर्न सक्छ। खोजी गरिसकेपछि उनीहरूको सिकाइ उपलब्धिको आधारमा मापन गरेर उनीहरू कुन लेभलको नन फर्मल एजुकेसन पढ्न रेडी छन् होइन, पढ्न पर्छ, लेभल वान, लेभल टू, लेभल थ्री, लेभल थ्रीसम्मको त लर्निङ कार्ड, टेक्स्ट बुक, एभ्रिथिङ बनेको छ, फोरसम्मकै अपलोड भएको छैन होइन सर, बनि नै सक्यो भनेपछि उहाँहरूले त्यो अनौपचारिक अथवा संश्लेषित पाठ्यक्रम अन्तर्गतको त्यो लेभलहरू उहाँहरूले पढ्नु पर्यो। पढिसकेपछि उहाँहरूको इच्छा अनुसारले नै उमेर सुहाउँदो ग्रेडमा फर्मल स्कूलमा जान पनि सके। अब फर्मल स्कूलमा गइसकेपछि उनीहरूलाई टिकाइरहनको लागि फेरि नेपाल गभर्मेन्टले नै लागू गरेको यो सिकाइ आपूरण तथा द्रुत सिकाइ कार्यक्रम जुन रियल प्लान अन्तर्गतको डायग्नोस्टिक टेस्ट गरेर उनीहरूलाई टिचिङ एट द राइट लेभलको हिसाबले रिमिडियल सपोर्ट गर्ने कुरा छ होइन। त्यो गरिसकेपछि उनीहरूको सिकाइ उपलब्धि अरू विद्यार्थी सरहको हुन्छ र उनीहरूले विद्यालय छोड्दैनन् भनेर हामीले त्यसरी पनि सपोर्ट गरेका छौँ। यो गर्नै पर्दो रहेछ, त्यसको लागि सिकाइ आपूरण तथा दूर्त सिकाइको हिसाबले उनीहरूलाई सपोर्ट गर्ने जुन नेपाल गभर्मेन्टले इच पालिकालाई 6 लाखदेखि अझ बढीसम्म पनि पैसा इच इयर बजेट पठाउनु भएको छ होइन, त्यसमा हामीले समन्वयकारी भूमिका खेलेर कार्यक्रमहरू गरेका छौँ। त्यो चाहिँ एकदम इफेक्टिभ भएको छ। अर्को चाहिँ अभिभावकलाई नजोडिकन यो कार्यक्रम सफलता हुँदैन, हाम्रो एउटा अनुभव पनि छ। हामीले अभिभावक शिक्षा एक घर एक पढाइ कुना भनेर कार्यक्रम नै गरेका छौँ होइन। यो कार्यक्रम यति उपलब्धिमूलक भएको छ कि विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नको लागि त्यो कार्यक्रम पनि अब नेपाल गभर्मेन्टले नै तयार गरेको, त्यहाँ 7 वटा म्यासेज भएको, प्यारेन्ट्सलाई प्यारेन्टिङ एजुकेसन दिन्छौँ अनि एउटा सिकाइ कुना गराउन खडा गर्नको लागि चाहिँ हामीले सपोर्ट गर्छौँ होइन। त्यो गरिसकेपछि बाल बालिकाको होमवर्क सपोर्ट गर्ने, डेडिकेटेड टाइममा उनीहरू त्यहाँ पढ्ने, अभिभावकले सुनिदिने होइन, उत्प्रेरणा जगाइदिने अनि दाजुभाइ दिदी बहिनीले त्यहाँ सिकाउने त्यो चाहिँ हुन्छ, त्यो पनि सँगै लान सकिन्छ। अनि अर्को भनेको चाहिँ त्यो संश्लेषित पाठ्यक्रम अन्तर्गतकै कुरा भन्ने हो भने त्यहाँ 2टा कन्टेन्टहरू छ, एउटा कोर कन्टेन्ट जुन चाहिँ उनीहरूले सेन्टरमै आएर सिक्छन्, अर्को सब कोर कन्टेन्ट जुन चाहिँ अभिभावकको सहायताले, साथीभाइको सहायताले, दाई दिदीहरूको सहायताले उनीहरूले अनि आफै अध्ययन गरेर सो अध्ययन गरेर पनि सिक्ने गरेर उनीहरू त अझ ओभर एज भइसकेको हुन्छ नि, कति सफ्ट स्किल त उनीहरूले समुदायसँग अन्तर्क्रिया गरेर सिकिसकेको हुन्छ, त्यसरी पनि उनीहरूको सिकाइलाई अनौपचारिककै पाथवे सरले भने जस्तै नन फर्मलकै पाथवेबाट पनि जान सक्यो होइन, फर्मलमा गएर फेरि रियल प्लानको सहायताबाट उनीहरूलाई रिमिडियल सपोर्ट गरेर पनि उनीहरूको लर्निङ कम्पिटेन्सी बढाएर स्कूलमा टिकाइरहन र उनीहरूको कम्पिटिसन रेटसम्मको हेर्न सकिने रहेछ।
2: र विद्यालय जान नसक्ने कठिन परिस्थितिको बालबालिकालाई लक्षित गरेर नेपाल सरकारले तह 1 देखि तह 4 सम्म अर्थात् कक्षा 1 देखि 10 सम्म भन्नुहोस् त्यो बराबरको चाहिँ सिकाइ सामग्री, पाठ्यक्रम र चाहिँ सहजीकरण विधि सबै चाहिँ समेटिएका डकुमेन्टहरू तयार गरेको छ र चाहिँ वास्तवमा अहिले सबै बाल बालिकाहरू विद्यालयमा आउँछन् भन्ने होइन, अहिलेको एउटा चाहिँ हाम्रो सरकारको गोल के हो भन्दाखेरि विद्यार्थी कठिन परिस्थितिका विद्यार्थीहरू विद्यालयमा आउँदैनन्, उनीहरू जहाँ छन् त्यही चाहिँ सरकारको उपस्थिति हुन पर्यो भन्ने हो र त्यसैले हाम्रा विकास सहायदारहरूले हामीलाई भन्नुहुन्छ यहाँ छन् यहाँ छन् यहाँ छन् भनेर विभिन्न
0: सरकारले खोज्नु पर्ने हो नि होइन, विकास साझेदारको त एउटा सपोर्ट पो भयो होला त होइन, यसको मेन मुख्य रूपमा जवाबदेही हुनुपर्ने भने त सरकार हो
2: होइन,
0: विकास साझेदारले चाहिँ केही समय काम गर्ला
2: सरकार हो, तर यसमा पनि स्थानीय सरकारलाई जुन अहिले हामीले चाहिँ एउटा टुल डेभलप गरेर सर्वे गर्नुहोस् भनेर हामीले चाहिँ पठाएका छौं, त्यसले पक्कै पनि आगामी दिनमा विद्यालय बाहिर चाहिँ रहेका बाल बालिकाको संख्या कति छ, वास्तविक हो कि होइन, त्यो कतै डुप्लिकेसन छ कि भन्ने कुराहरू छर्लङ्ग हुन्छ र वास्तविक डाटा आइसकेपछि उनीहरूलाई कसरी हामीले चाहिँ नि विद्यालयमा भर्ना गर्ने अथवा बाहिर चाहिँ केही समय गाइड गरेर वैकल्पिक शैक्षिक कार्यक्रम चलाएर त्यसै विद्यालयमा लाने भन्ने कुरा चाहिँ सरकारले चाहिँ आवश्यक परेको समयमा भनिहाल्छ।
0: अब यो अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 त 2085 साल वैशाखमा चाहिँ कक्षा 8 पूरा नगरेका कुनै पनि व्यक्तिलाई चाहिँ सरकारी गैर सरकारी अथवा निजी क्षेत्रमा कुनै अवसरै नपाउने भन्ने खालको कानूनी व्यवस्था नै गरेको छ होइन, वास्तवमा यो अब गर्न सक्छ त सरकारले?
2: मलाई लाग्छ यो हाम्रा सबै जो सरकारले चाहिँ जारी गरेका डकुमेन्टहरू छन्, कानूनी दस्तावेजहरू पोलिसीका कुराहरू सबैले जाने तोक्रो भनेकी छ र हामी पछाडि फर्कने होइन अगाडि जाने हो, त्यसैले यो पक्कै पनि पूरा गर्नुपर्छ। तिनटै तहका सरकारहरू मिलेर चाहिँ उनीहरूको उमेर अनुसार 2085 वैशाख 1 गतेसम्म आधारभूत तहको पुरा शिक्षा पुरा नगर्ने जो नागरिकहरू छन् तिनीहरूले राज्यको कुनै पनि सुविधा नपाउने अवस्था चाहिँ छ, त्योभन्दा अगाडि नै चाहिँ उनीहरूले तीन अथवा कक्षा 8 सम्मको अध्ययन पूरा गर्नेछन् भन्ने म विश्वस्त छु।
0: यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम बीट मार्न अगाडि चाहिँ हामी थोरै सार संक्षेप पनि आजको कुराकानीबाट हामीले के छलफल गर्यौं भन्ने पनि हामी थोरै सार संक्षेप प्रस्तुत गर्छौं। हामीले चाहिँ विद्यालय बाहिर रहेका बाल बालिका जो चाहिँ कहिले विद्यालय गएका पनि छैनन् र बीचमै पढ़ाइ छाडेका छन् तिनीहरूलाई चाहिँ कसरी विद्यालयमा वा शैक्षिक पहुँचमा ल्याउन सकिन्छ भनेर आज हामीले छलफल गर्यौं र नेपालको हाम्रो संविधानले अथवा कानूनले नै एउटा शिक्षालाई चाहिँ मौलिक हकको रूपमा सुनिश्चित गरे पनि अहिले शैक्षिक तथ्याङ्क ठूलो संख्या देखाउँछ जुन 7,70,000 राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क र यहाँले भन्नुभएको झन्नै 7,00,000 होइन त्यसले चाहिँ बाल बालिका चाहिँ ठूलो संख्यामा विद्यालय बाहिर छन् र यो तथ्याङ्कले वास्तवमा हाम्रो सिंगो राज्यमाथि पनि एक प्रकारले गम्भीर प्रश्न उठाइरहेको छ, त्यसै गरेर हाम्रो शैक्षिक प्रणालीमाथि पनि प्रश्न उठाइरहेको छ। यो बाल बालिकालाई कुनै पनि हालतमा यिनीहरू कहाँ छन् कुन अवस्थामा छन् कुन समुदायका हुन् भन्ने खोजी गरेर प्राथमिकतामा राखेर आवश्यकता अनुसार चाहिँ कार्यक्रम ल्याउनु र लगानी गर्नु चाहिँ अति आवश्यक देखिन्छ, किनभने यति ठूलो संख्यामा यी बाल बालिका चाहिँ विद्यालय बाहिर रहनु शिक्षाबाट बाहिर रहनु भनेको उनीहरूले विभिन्न अवसरबाट वञ्चित हुनु पनि हो र यसको असर चाहिँ समग्रमा उनीहरूको पारिवारिक जीवनदेखि लिएर स्वास्थ्यमा त्यसपछि रोजगारीमा त्यसपछि आर्थिक अवस्थामा पनि पर्ने देखिन्छ र यिनीहरूको लागि हामीले गम्भीर भएर काम गर्न सक्यौं भने चाहिँ परिवार समाज मात्र होइन कि एउटा राष्ट्रको चाहिँ समृद्धिमा चाहिँ एउटा इँटा थपिने पनि देखिन्छ र यो चाहिँ एकदम महत्वपूर्ण सवाल हो। आजको कार्यक्रमबाट हामी यही नै निष्कर्ष चाहिँ निकाल्न सक्छौं। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। हामीले आज कार्यक्रममा छलफलका लागि निम्ताएका थियौं शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका अधिकृत वैकुण्ठ आचार्य यसै गरेर प्लान इन्टरनेशनल नेपालकी सिनियर टेक्निकल एडभाइजर हुनुहुन्थ्यो लक्ष्मी पाठक, उहाँ चाहिँ समावेशी शिक्षा र युवा रोजगार तथा स्वरोजगार कार्यक्रममा पनि आबद्ध हुनुहुन्छ र उहाँले यो कार्यक्रम हेर्नुहुन्छ। यहाँहरू दुवै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुरलाई पनि धेरै धन्यवाद।
0: सुन साथी, मेरो कथा हरेक शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेशनल नेपालको सामाजिक सञ्जाल र सीआईएन रेडियो नेटवर्कबाट हेर्न र सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमबाट हामी सबै बिदा चाहन्छौ। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन।
1: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
0: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू।
2: कुनै अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
0: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना।
3: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
0: र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
5: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रंग भयो त्यसले सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भाग सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
5: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
5: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश दय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
7: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलन नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
5: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष्ट द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
1: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ कि कालीमाटीमा अनि रेगुलर टेस्ट हुन्छ, त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि हामीले स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
5: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रश्न पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
8: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ, त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले आउनुभएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्योर्डको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा
5: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौं। साथै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने, एउटा हामीले सुनाइ अवधि र कति राख्ने भनेर कुरा गर्यौं, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा भयो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौं भन्दा, यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ, त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
5: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा खेल खेल्ने भएको छ।
0: सन्तोषी रावल। आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
9: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
0: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5223।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
13: 1816 सनको सुगली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
0: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
14: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
15: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेका 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ। योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
14: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खी आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
9: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाएँ, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको छु।
14: डडेलधुराको सदरमुकाम आसपासका तडीबाट, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत:
16: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको आलुलाई किसानलाई बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज बिक्री भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ क्याग सहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ क्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ। पहिले
14: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
17: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
0: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

सुखी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
3: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो दाराहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
3: बाँकेको राप्ती सुनारी 9 बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनुभएको थियो।
4: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमासै पानी राख्छ।
3: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
5: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर आठजना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
3: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षण सँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
6: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछ।
3: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
7: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
3: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सीट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
7: एउटा त अहिले त भयो, अब अझ 1-2 चाहिँ थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
3: पर्यटन प्रवर्धन सँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसाय हरिप्रसाद शर्मा,
8: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
3: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100 विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढ़ी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
9: निकुञ्जमा पर्यावरणको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सृजना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तरको कास्ने हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
3: बाँकी राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँकी।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश चन्दले सोध्नु भएको छ।
10: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
11: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
10: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। कहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर कहीँ हरिण मृगहरू राख्नु भएको छ, कहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। कहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, कहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, कहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। कहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
11: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिरहेका छन् भन्ने तपाईँहरूको विश्वास छ?
10: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन? अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
11: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
10: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन? त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन? सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन? कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
11: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
10: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
11: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो
10: होइन? त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेक विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
12: हजुरको रेडियो 102.1 मेगा।
13: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
14: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
13: हाम्रा विशेषताहरू
14: 40% मात्रै डाउन पेमेन्ट,
13: सजिलो मासिक किस्ता सुविधा,
14: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
13: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
14: आवश्यक कागजातहरू
13: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
14: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
15: Kajaria Tiles, your world-class luxury.
16: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
17: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
16: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
17: मेलाका आकर्षणहरू:
16: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
17: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
16: लोक दोहोरिए,
17: बाल बालिकाका लागि फेस पेन्टिङ,
16: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
17: बाल कथा वाचन,
16: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
17: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
16: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
17: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
16: बाल गीत तथा नृत्य,
17: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
13: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
17: सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 49 13 40 98 45 49 13 40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
15: Kajaria Tiles, your world-class luxury.
13: हावा हुरी चलेको बेला के गर्ने?
18: घरको झ्याल र ढोका बन्द गर्ने,
13: आगोका स्रोतहरू बन्द गर्ने,
18: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
13: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
18: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
17: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
18: हावा हुरी चलेको बेला के नगर्ने,
17: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
18: बिजुलीको तार लत्रिएको छ भने नछुने,
17: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
18: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
17: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। क्याम्पस सभामा उपस्थितिका लागि सभाका सदस्य ज्यूहरूमा गौरीशंकर बहुमुखी क्याम्पसको हार्दिक आमन्त्रण। गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजार रामेछापको क्याम्पस सञ्चालन विधान 2079 दफा 7 क बमोजिम क्याम्पस सभाका सदस्य ज्यूहरू क्याम्पस सभामा उपस्थित भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ। क्याम्पस सभा हुने मिति 2083 वैशाख 26 गते शनिबार, समय बिहान 10:30 बजे, स्थान श्री गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजार रामेछाप। सभाका विषय वस्तुहरू क्याम्पस सञ्चालक समिति गठन सम्बन्धमा, वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन सम्बन्धमा, लेखा परीक्षकको नियुक्ति गर्ने सम्बन्धमा र विविध विषयमा छलफल हुनेछ। क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेछाप बजार रामेछाप।
19: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
20: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो फार्मा स्वागत गर्छु।
2: हजुर, धन्यवाद गोपालजी।
1: अब तपाईँ हाम्रा लागि त प्रत्येक दिन मसला, प्रत्येक दिन चर्चितै चर्चित विषय, मुद्दै मुद्दा आउने भए, कति छिटो विश्लेषण गराउनु पर्ने परिस्थिति आइलाग्यो यो देशमा होइन?
2: हजुर।
1: अब हिजो एउटा विषय हुन्छ, आज अर्को, भोलि अर्को, यसरी यति मुद्दा दिइरहेको छ यो सरकारले, यसका प्रति तपाईँ के टिप्पणी छ?
2: सबभन्दा पहिला चाहिँ म के भन्न चाहन्छु भने, हामीले चाहिँ अहिले अपेक्षा राखेको चाहिँ यो सरकारसित चाहिँ के हो भन्दा, अघि तपाईँले शीर्षकमै उठान गरिसक्नुभयो, कुनै पात्र परिवर्तनको विषय मूल मुद्दा हो कि प्रणालीगत सुधारको विषयवस्तु मेन हो भन्ने विषयको मुद्दा नै अहम हुन्छ भन्ने मलाई लाग्छ।
1: हजुर।
2: त्यसले गर्दा नेपाल अहिले पनि र आजको हिजोको नियुक्तिको कुरा गर्नुहोस् र उहाँहरूले अहिले जसरी अध्यादेशहरू लिएर गरिरहनु भएको छ, जति पनि कामहरू भइरहेछ, प्राय जसो चाहिँ मैले बुझ्दाखेरि चाहिँ प्रणालीगत सुधारको विषय भन्दाखेरि पनि हिजोको राजनीतिक दलहरूले जसरी राजनीतिक नियुक्ति गर्थे र जसरी मतलब पात्र परिवर्तन गर्थे र जसरी आफ्ना मान्छेहरूलाई अगाडि लिएर जान्थे, त्यस्तै खालको पात्र परिवर्तनको विषय मात्रै अहिले अहम सवालमा गइरहेको छ भन्ने मलाई लाग्छ। र अर्को, तपाईँले अहिले जुन 1500 फेरि कर्म के अरे चाहिँ यो राजनीतिक नियुक्तिहरू छ, त्यसको पनि अब सरकारले पात्र परिवर्तन मात्रै गर्ने हो कि भन्ने आशंका मलाई लागिरहेको छ। त्यसले गर्दा अब प्रधान न्यायाधीशको विषय जहाँ तपाईँले उठाउनुभयो, अब तपाईँले उहाँले 4 नम्बरलाई गर्नुभयो, अब भोलि अर्को, अब भोलि बालेन शाह नै प्रधानमन्त्री हुन्छ भन्ने छैन, अर्को प्रधानमन्त्री आउला, अर्कोले 6 नम्बरकोलाई गर्ला होइन, अब कुनै व्यक्ति विशेषको सेलेक्सनले त प्रणालीगत सुधार त भएन। त्यसकारण हामीले खोजेको के हो र नेपाली जनताले म्यान्डेट दिएको चाहिँ के हो भन्दाखेरि, तपाईँहरू गएर प्रणालीमा सुधार ल्याउनुहोस् र त्यस्तो सिस्टम बनाउनुहोस् जुन सिस्टमबाट चाहिँ एउटा चाहिँ निष्पक्षता पनि होस् अनि तपाईँको चाहिँ मेरिटोक्रेसीको बेसमा मान्छे पनि आओस्, अनुभव प्राप्त मान्छे पनि आओस् र शैक्षिक योग्यताले पनि भरिपूर्ण भएको मान्छे आओस् र जुन जुनसुकै सरकार आए पनि एउटा मतलब सुशासनको विधिको स्थापना होस् र एउटा त्यस्तो खालको ऐतिहासिक अवसर पनि यो राष्ट्रवादी पार्टीलाई दिएको छ, झनै 2/3 बहुमत दिएर जनताले त्यो खालको अपेक्षा गरेका हुन् भन्ने मलाई लाग्छ। त्यसैले गर्दा तर सरकारले त्यो बाटोतिर गएको अहिले मैले देखिन र म चाहिँ अब यो प्रधान न्यायाधीशको नियुक्तिको विषयलाई लिएर 2-3 विषयहरू चाहिँ सुझाव दिन चाहन्छु अहिलेको सरकारलाई र प्रणालीगत सुधारको विषयलाई प्रथम केन्द्रमा राख्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा कुरा चाहिँ के भन्दाखेरि, हाम्रो सरकारको 3 छुट्टा छुट्टै स्वतन्त्र अङ्गहरू हुन्छ भनेर हामी विश्वास गर्छौँ यो डेमोक्रेसीमा। एउटा कार्यपालिका हुन्छ, एउटा न्यायपालिका हुन्छ र अर्को व्यवस्थापिका हुन्छ। अब जुन हामीले यो जुडिसियरीको कुरा गर्दैछौँ, यो जुन खालको हामीले चाहिँ के अरे व्यवस्थापिकाको अथवा चाहिँ कार्यपालिकाको र न्यायपालिकाको कुरा गरिरहेको छौँ र न्यायपालिकाको जन्म चाहिँ कार्यपालिकाको सदस्यले गरिरहेको देखिन्छ नेपालको कन्टेक्स्टमा। भन्न खोजेको के भन्दाखेरि, एउटा राजनीतिक दलको मान्छे नेता हुन्छ, त्यो नेता प्रधानमन्त्री हुन्छ, त्यसैको मान्छे सभामुख हुन्छ, त्यसैको मान्छे कानून मन्त्री हुन्छ, त्यही पार्टीको विभिन्न पार्टीको अथवा अहिलेको हिजोको संरचनाको कुरा गर्नुहोस् न, आज जुन संरचनाबाट हिजो जुन संरचनाबाट प्रधान न्यायाधीश नियुक्ति हुन्थ्यो आज पनि त्यही संरचनाबाट भयो के, संरचना परिवर्तन भएन। मेरो चाहिँ मेन विषयवस्तु यो हो। त्यसैले गर्दाखेरि सपना मल्ल बन्नुहुन्छ या अर्को कुनै रामे श्यामे को प्रधान न्यायाधीश बन्छ भन्ने मेरो लागि चाहिँ अहम विषय होइन। मलाई चिन्ताको विषय के भने, सिस्टम परिवर्तन गर्ने कुरामा यो सरकार अगाडि बढ्यो कि बढेन त भन्दाखेरि, हामीले के गर्नु पर्यो भन्दाखेरि, नम्बर एक, यो हाम्रो चाहिँ जुन जुडिसियरी छ, यो कोर्ट छ अथवा चाहिँ न्यायालय छ, न्यायालयको जन्म कहाँबाट भइरहेको छ त भन्दा, न्यायालयमा काम गर्ने मान्छेहरू कहाँबाट नियुक्ति पाउँछ त भन्दाखेरि चाहिँ कार्यपालिकाबाट अथवा सरकारको मान्छेहरूबाट चाहिँ बनाइराखिएको सिस्टम छ। त्यसमा प्रधानमन्त्री हुन्छ, त्यसमा विपक्षी दलको नेता हुन्छ, त्यस्तै गरेर त्यसमा चाहिँ कानून मन्त्री हुन्छ, त्यस्तै गरेर त्यसमा चाहिँ सभामुख हुन्छ, उपसभामुख हुन्छ होइन, र यो सम्पूर्ण चिजको जुन हाम्रो चाहिँ यो संवैधानिक परिषद छ 6 जनाको, त्यो चाहिँ सबै राजनीति नियुक्ति गरेका राजनीतिक पृष्ठभूमिबाट आएका मान्छेहरू बसेर, अनि कसलाई नियुक्ति गर्छौँ त हामी भन्दाखेरि त्यसबाट चाहिँ प्रधान न्यायाधीशको नियुक्ति गर्छौँ। त्यसो भए राजनीतिक मतलब चाहिँ पार्टीबाट आएका मान्छेहरूले गर्ने नियुक्ति चाहिँ राजनीतिक हुन्छ कि मतलब चाहिँ निष्पक्ष हुन्छ र त्यो चाहिँ एउटा चाहिँ नन पोलिटिकल एउटा चाहिँ शुद्ध खालको मान्छे, राजनीतिमा इन्भल्भ नभएको मान्छे आउँछ त भनेपछि, हामीले के बुझ्नुपर्छ भन्दाखेरि, जस्तो मतलब चाहिँ गर्व धारण गर्छौँ, जस्तो खालको हामी बिउ रोप्छौँ, जेको बिउ रोप्छौँ, जस्तै मकैको बिउ रोप्यौँ भने त मकै फल्छ, सुन्तला फल्दैन होइन, त्यसैले हामीले चाहिँ मतलब चाहिँ स्याउ रोप्यौँ भने स्याउ रोपेर हामीले चाहिँ सुन्तलाको परिकल्पना त गर्न सक्दैनौँ। त्यसैले गर्दाखेरि हामीले हाम्रो जुन फल छ सिस्टममा नियुक्ति गर्ने प्रक्रियाको जुन संरचना छ यहाँलाई मैले ध्यानाकर्षण गर्न खोजेको जुन खालको संरचना छजनाको छ यो आम रूपमा यसलाई चाहिँ हामीले खारेज गर्नुपर्छ र न्यायाधीशहरू या प्रधान न्यायाधीश जोसुकै भन्नुहोस् या तपाईँको हाईकोर्टको उच्च अदालतको न्यायाधीशहरू नियुक्ति गर्ने संरचनागत सुधार हामीले गर्नुपर्छ र त्यो संरचनागत सुधार गर्नको लागि चाहिँ अब यो जुन छजनाको कमिटी या पाँचजनाको कतिको बनाउनु खास कमिटी पनि छजनाको हुँदैन संसारमा कुनै पनि कमिटी बनाउँदाखेरि बिजोर नम्बरको
1: बनाउनु
2: अर्ड नम्बर आउनु पर्छ ताकि यो खेल्नको लागि पहिले बनाएको फल छ यो सिस्टमभित्र होइन पुरानो पार्टीले पुरानो संविधानको 72 को संविधानले दिएको एउटा विकृतिहरू हो त्यही विकृतिमा टेकेर फेरि हाम्रो नयाँ सरकारले फेरि जुन खालको कुरा गर्दैछ उसले के भन्दैछ भने म सुन्तला रोपेर स्याउ मतलब तपाईँलाई चखाउँछु भन्दैछ भने त्यो एउटा दुस्साहस हो र त्यो एउटा गलत प्रवृत्तिको विकास हुन्छ भन्ने मेरो कन्सर्न यहाँ छ त्यसले गर्दा म के भन्न खोजिरहेको छु भन्दाखेरि अबको हामीले उहाँहरूले अथवा हामीले बनाउनु पर्ने संरचना चाहिँ के हो भन्दाखेरि चाहिँ अब कि चाहिँ हामीले चाहिँ एउटा पाँचजनाको एउटा कमिटी बनाऊ त्यो जुन समिति प्रधान न्यायाधीशको नियुक्ति गर्ने या न्यायाधीशको नियुक्ति गर्ने कुरा हुन्छ या भोलि अरू संवैधानिक अङ्गको नियुक्ति गर्ने ठाउँमा या अन्य कुनै पनि नियुक्ति राजनीतिक नियुक्ति कुराहरूमा पनि होइन मोडालिटी छुट्टो छुट्टै हुन सक्छ जस्तै एउटा मोडालिटी के हुन सक्छ भन्दाखेरि लोकसेवा आयोग जस्तै न्यायिक सेवा आयोग कुनै एउटा बनाउन सक्छौ न्यायिक सेवा आयोगमा हामीले
1: न्याय सेवा आयोग छ न्याय परिषद छ न्यायाधीशहरूको सिफारिस चाहिँ प्रधान न्यायाधीशको चाहिँ संवैधानिक परिषद हो
2: पर्थ्यो न त्यसले के गर्छ सिफारिस गर्छ अनि संवैधानिक के अरे चाहिँ यो अहिलेको हाम्रो माथिल्लो बढीलाई चाहिँ न्याय परिषदले सिफारिस गरिदियो सिफारिस गरेपछि यो जुन यसमा राजनीति नियुक्ति यसमा चाहिँ नन पोलिटिकल मान्छेहरू राखेर जसरी लोकसेवाको मोडालिटी जस्तै मतलब यो संवैधानिक परिषदको चाहिँ संरचना नै खारेज गरेर नयाँ संरचना बनाउनु पर्छ भन्ने मेरो पहिलो सुझाव छ होइन अब यो बनाउनुको निमित्त चाहिँ म दुई तिनवटा मोडालिटीबाट चाहिँ सुझाव दिन चाहन्छु एउटा चाहिँ हामीले चाहिँ भारतको मोडालिटी पनि हामी हेर्न सक्छौँ होइन भारतको मोडालिटीमा के छ भन्दाखेरि त्यो प्रधान न्यायाधीश नियुक्ति गर्ने ठाउँमा त्यहाँ प्रधानमन्त्री पनि हुँदैन त्यहाँ संसदीय दलको के अरे विपक्षी दलको माथिल्लो बढीलाई चाहिँ न्याय परिषदले सिफारिस गरिदियो सिफारिस गरेपछि यो जुन यसमा राजनीति नियुक्ति यसमा चाहिँ नन पोलिटिकल मान्छेहरू राखेर जसरी लोकसेवाको मोडालिटी जस्तै मतलब यो संवैधानिक

0: कुनै राजनीतिक व्यक्तिहरूले त्यो सिफारिस गर्दैन. त्यहाँ चाहिँ विशुद्ध रूपमा चाहिँ न्यायाधीशहरूकै एउटा समिति हुन्छ. त्यो समितिले चाहिँ न्यायाधीशहरूको चाहिँ छनौट गर्छ र त्यसले चाहिँ कानून मन्त्रीलाई सिफारिस पठाइदिन्छ कानूनमा के अरे अनि त्यस पछाडि त्यसले चाहिँ राष्ट्रपतिमा पठाउँछ. राष्ट्रपतिले नियुक्ति गर्नुहुन्छ सामान्यतया सुप्रिम कोर्टको जजहरूको नियुक्ति गर्दा होइन. अनि प्रधान न्यायाधीशको नियुक्ति गर्दाखेरि चाहिँ भारतमा के सिस्टम छ भन्दाखेरि जो चाहिँ मतलब प्रधान न्यायाधीश चाहिँ मतलब जानुहुन्छ समय सकिएर चाहिँ मतलब बहिर्गमित हुनुहुन्छ उहाँले चाहिँ सबभन्दा सिनियर मोस्ट जजलाई चाहिँ सिफारिस गर्नुहुन्छ. त्यो गरेको सिफारिस गरेको जजलाई चाहिँ राष्ट्रपतिले नियुक्ति गर्ने सिस्टम छ. भनेपछि यो एउटा निष्पक्षताको एउटा नजिर एउटा नयाँ मोडेल हाम्रो नजिकै देश भारतमा पनि छ. त्यसको मतलब त्यहाँ के छ भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो जस्तो चाहिँ कुनै पनि राजनीतिक दलबाट गएको व्यक्तिहरूले प्रधान न्यायाधीशको नियुक्ति गर्दैन न त न्यायाधीशको नियुक्ति गर्छ. त्यसैले गर्दा हामीले यो संरचनामा सुधार ल्याउनु पर्यो र
1: अहिले चाहिँ जम्मा जम्मी सर्जिकल स्ट्राइक जस्तो भएको छ. यो सिस्टमेटिक रिफर्म होइन.
0: यसमा सिस्टमको कुनै पनि रिफर्म भएन.
1: यो सर्जिकल स्ट्राइक हो. सर्जिकल स्ट्राइक त गरेको
0: सर्जिकल स्ट्राइक मात्र भयो. यसमा फरक के भयो भन्दाखेरि केपी ओली भएको भए मानव सपना मल्ललाई ल्याउनुहुन्थ्यो होला.
1: सारमा तपाईँको कुरा नियुक्ति हट्यो तर प्रणाली बदलियो पात्र भन्ने प्रश्न हो तपाईँको होइन त.
0: हो प्रणालीमा परिवर्तन कुनै भएन. रिफर्म कुनै भएको छैन.
1: पात्रमा
0: पुरानै प्रणालीभित्र परिवर्तन भएको
1: चाहिँ एक हिसाबले अब जनस्तरबाट त वाह वाह भएको छ. तर सुधारको नाममा शक्ति केन्द्रीकरणको अभ्यास शुरू भएको हो कि भन्ने सँगसँगै शंका शुरू गर्नु पर्थ्यो.
0: होइन सबभन्दा यस्तो छ नि जनताले सबै कुरा यस्तो म आफै पनि भन्छु नि म पनि यो चाहिँ संविधानको विज्ञ होइन. मैले त कतिकै कुराहरू बुझिरहेको छैन. जनताले सबै कुराहरू बुझ्नुहुन्छ भने मलाई पनि लाग्दैन उहाँलाई समय लाग्न सक्छ एउटा कुरा.
1: हजुर
0: दोस्रो कुरा के छ भन्दाखेरि तपाईँको यो जुन खालको नियुक्ति मतलब अहिले भएको छ यो चाहिँ कस्तो छ भने पुरानो पार्टीहरूले चाहिँ बदमासी गरेको बालेन चाहिँ एउटा राम्रो मान्छे हुनुहुन्छ र उहाँले चाहिँ राम्रो काम गर्नुहुन्छ भने जनतालाई विश्वास छ के. त्यो विश्वासको भरमा चाहिँ जनताले चाहिँ यो चाहिँ राम्रो भयो होला भन्ने अनुमानको भरमा जनताहरूले भनिराख्नु भएको छ. तर जो पात्र छानियो त्यो पात्र छान्दाखेरिका छानेका प्यारामिटरहरू सिस्टमबाट के को आधारमा त कुन गुणको आधारमा त भन्ने कुरामा चाहिँ कुनै पनि यसमा प्रणालीगत सुधारहरू भएर भएको होइन.
1: खालि
0: मतलब चाहिँ के छ भन्दाखेरि सुशीला कार्की हुनुभएको भए अर्कोलाई छान्नुहुन्थ्यो होला. बालन शाह हुँदा अर्कोलाई छान्नुभयो भनेपछि फेरि पनि मतलब चाहिँ के भने व्यक्ति विशेषको सेलेक्सनको को व्यक्ति राम्रो को नराम्रो भन्नेमा नै नेपाल चाहिँ रुमल्ली राख्यो के.
1: हजुर तपाईँको चिन्ता चाहिँ सँगसँगै अयोग्य हटाउने बाहनामा योग्य पनि विस्थापित हुन्छन् कि भन्ने चिन्ता हो तपाईँको.
0: होइन मेरो चिन्ता चाहिँ के भन्दाखेरि यो सरकार फेरि यसरी नै सर्जिकल स्ट्राइक मात्रै गरेर प्रणालीगत सुधार नगरिकन फेरि राजनीति नियुक्ति बल त यो त राजनीति नियुक्ति नै भयो नि त. फेरि राजनीति नियुक्ति नै गर्यो भनेदेखि त पोलिटिकल मान्छेले फेरि सुप्रिम कोर्टको जजको जन्म गराउँछ प्रमुख चिफ जस्टिसको जन्म गराउँछ भने त्यो चिफ जस्टिस त त्यो पोलिटिसियनसित त लोयल हुन्छ र त्यसले त न्याय प्रणालीमा त निर्भीक भएर स्वतन्त्र ढङ्गले त न्याय दिन सक्दैन नि त. अब जस्तो आज चार नम्बरको न्यायाधीश जो प्रधान न्यायाधीश बन्द हुन्छ त्यो भोलि बालन शाहप्रति चाहिँ मतलब चाहिँ अनुग्रहित बन्ने कि नबन्ने त राष्ट्रपा पार्टीप्रति अनुग्रहित बन्ने कि नबन्ने भन्ने अहम सवाल त अब प्रश्न उठ्न सक्ने ठाउँ जीवित रह्यो नि त. त्यसैले गर्दाखेरि म के भन्छु भन्दाखेरि एउटा मोडालिटी यो पाँचजनाको कमिटी बनाऊ. त्यहाँ सबै मतलब चाहिँ जजहरूको एउटा के अरे चाहिँ कमिटी बनाऊ र दुईजना चाहिँ पुराना जजहरू तीनजना चाहिँ बालवाला जजहरूको सिनियर जजहरूको कमिटीबाट र उहाँहरूले नै जजको मतलब चाहिँ छान्ने प्रणाली एउटा विकास गरौँ र अर्को चाहिँ मतलब चाहिँ भारतको जस्तो चाहिँ सुप्रिम चिफ जस्टिसको चाहिँ गर्ने प्रणाली पनि हामीले फलो गर्न सक्छौँ. त्यो पनि मतलब 1993 पछि त भारतमा पनि ठुलो रिफर्म भयो. त्यो पनि हामीले फलो गर्न सक्छौँ होइन. र अरू दोस्रो भनेको चाहिँ हामीले के गर्न सक्छौँ भने लोकसेवाको जस्तो मोडालिटीबाट चाहिँ लोकसेवाले चाहिँ परीक्षा लिएर परीक्षा प्रणालीका क्राइटेरियाहरू बनाएर चाहिँ जजहरू छान्ने खालको विधि पनि हामीले चाहिँ सुरु गर्न सक्छौँ. तेस्रो चाहिँ हामीले कहिलेकाहीँ चाहिँ परीक्षा प्रणाली गर्न सक्दैनौँ भने इलेक्सन पनि गर्ने हामीले मोडालिटी पनि सोच्न सक्छौँ. चिफ जस्टिसको चाहिँ हामीले चाहिँ मतलब चाहिँ के छ भने चुनाव गराएर सिनियर मोस्ट मतलब चाहिँ जजहरू मध्येमा कुन जज त्यसमा चाहिँ क्राइटेरिया पुगेकोले चाहिँ नोमिनेसन गरे त्यसमध्येमा जसले बढी भोट पाउनुहुन्छ त्यो मानौँ न. अब सर्वोच्चमा मानौँ 20 न्यायाधीश हुनुहुन्छ भने त्यो मध्येमा क्राइटेरिया कति वर्ष 3 वर्ष 5 वर्ष पुगेकोले भिन्न पाइने केही क्राइटेरिया बनाइदिने त्यो क्राइटेरियामा चाहिँ सबभन्दा बढी जसले भोट पाउँछ त्यो मतबाट मतदानबाट आउने मान्छे सुप्रिम कोर्टको चिफ जस्टिस नै हुन सक्छ नि. यो बहस हामीले छेड्न पर्छ यो कुनै पनि मोडालिटीमा. त्यस कारणले गर्दा प्रणालीगत सुधारको विषयमा बहस छेडेर प्रणालीगत सुधारको विषयलाई हामीले अगाडि बढाउनु पर्छ. व्यक्ति परिवर्तन गर्दैमा संस्थामा सुधार हुँदैन. अहिले गरेको व्यक्तिले परिवर्तन जसले जसको नुन खान्छ त्यसैको सोझो त स्वाभाविक रूपमा
1: अहिले भइरहेको सुधारको जो नाम छ यो एउटा शक्ति केन्द्रीकरणको अभ्यास भइरहेछ. त्यसो भए
0: हो यो एउटा शक्ति केन्द्रको अभ्यास हो. यो एउटा नयाँ मोडालिटीको अर्को राजनीतिक नियम.
1: तर मान्छे खुसी भनेको छ त डाक्टर साहब हेर्नुहोस् त 2093 सम्मको तिम्रो राजनीतिक सेटिङ र प्रधान न्यायाधीश को छ भन्ने एउटा एङ्गलबाट
0: यो तत्कालको

0: लागि हामीलाई यस्तो हामी भन्छौँ नि कुनै कुरा हामीलाई एउटा आनन्द आउनु स्वाभाविक हो, किनभने पुराना पार्टीहरूले कति 97 सम्मलाई सेरिजमा आफ्ना मतलब राजनीति भर्ती केन्द्र गरेर न्यायालयमा चाहिँ आफ्ना मान्छेहरूलाई प्रधान न्यायाधीश बनाउने खालको जुन सिस्टम प्रणाली छ त्यो प्रणालीमा थोरैहरूले मतलब सिस्टम परिवर्तन गरेर धक्का दिएको चाहिँ हो, त्यसले एउटा थोरै दरार चाहिँ ल्यायो। तर फेरि के छ भन्दाखेरि अब अहिले बन्ने प्रधान न्यायाधीश चाहिँ 6 वर्ष हुनुहुन्छ के अरे, उहाँ चाहिँ 1999 सम्म उहाँ बस्नुहुन्छ भनेपछि भोलि यो सरकार गइसकेपछि त अथवा अर्को फेरि व्यक्ति आउँदा फेरि अर्को मतलब फेरि प्रणालीगत रूपमा त फेरि अब नयाँ न्यायाधीशहरू नियुक्त हुँदाखेरि फेरि यो सरकारले पनि त्यही पुरानो मोडल लिएर त त्यसरी नै सोची नै हाल्छ नि। त्यसैले गर्दाखेरि हामीले चाहिँ सिस्टम चाहिँ परिवर्तन गरेको छैन।
1: यो सरकार जुन घाम रहेसम्म पनि होइन, न राष्ट्रपाको यो जनमत अनन्तकाल नै हो, यो दुइटै होइन। व्यक्ति फेरिसक्दाखेरि पात्र फेरिसक्दा राजनीतिक दलको सत्ता फेरिसक्दाखेरि झन प्रहरीको आइजीपी छाने जस्तो गिजोलिने हो न्यायालय होइन त।
0: हो त्यही मोडालिटीमा गइरहेको छ पहिलादेखि, अहिले पनि त्यसैको निरन्तरता हो। खालि
1: वरिष्ठ पनि छोडियो नि त त्यस कारण
0: हो त्यही त त्यो भएको एउटा चाहिँ एउटा एउटा एउटा कल्चर पनि त्यो पनि ब्रेक भयो। एउटा कुनै अघोषित रूपमा एउटा सिस्टम थियो भने त्यो पनि ब्रेक भयो, झन् यसले चाहिँ नराम्रो विकृति ल्यायो। अब भोलि मतलब चाहिँ के छ भने अब चाहिँ मतलब चाहिँ जो पनि बन्न सक्ने भइसकिसकेपछि त अब त्यसभित्र चाहिँ अब सर्वोच्च न्यायाधीशको अदालतका न्यायाधीशको काम चाहिँ के रह्यो भने 3 वर्ष पुगिसकेकाको अनुभव भएका न्यायाधीशहरूको चाहिँ अब सरकारमा हुने पार्टीहरूको अझ बढी चाकरी गर्नुपर्ने भयो, अनि को सत्तामा आउँछ त्यसको नजिक हुने त्यसले इन्फ्लुएन्स गर्ने र अनि प्रधान न्यायाधीश खाने खालको संस्कारको विकास त्यो खालको कल्चर चाहिँ झन् यसले जन्माउने भन्ने डर त झन् अप्ठ्यारो हुन्छ नि त, त्यो राम्रो भएन।
1: तर अब फेरि सरकारले त हेर्नु ट्रेड युनियन खारेज गरिदियो, विद्यार्थी संगठन खारेज, यो पनि चलाएको छ, कर्मचारी चलाएको छ, न्यायालय चलाएको छ, ओहो के नै गर्न लाग्यो जस्तो देखिरहेछ। नियत सफा हो भने त यसलाई खास ठूलो तनाव लिनु परेन, यदि नियतै खराब छ भने
0: सफा भए पनि सिस्टम भएन भने तपाईँ सधैँ त बाँच्नुहुन्न नि त, तपाईँ बालेन शाह नै मतलब प्रधानमन्त्री हुनुहुन्न नि त, उहाँ नै राम्रो नियत भएको हुनु पर्यो, अहिले पब्लिकले विश्वास गर्यो अरे होइन। तर हामीलाई त सिस्टम सधैँको लागि नियत सफा भएको सिस्टम चाहियो भने त हामीलाई त प्रणाली चाहिएको हो नि त, प्रणालीको सुधारमा काम गरिदिनुपर्छ। जस्तै तपाईँले ट्रेड युनियन खारेजीको विद्यार्थी संगठन खारेजीको कुरा गर्नुभयो, त्यसलाई म स्वागत गर्न चाहन्छु होइन। मतलब त्यसमा हामीले के गर्न सकिन्छ भने अहिले हामीले एउटा मोडालिटी हेऱ्यौँ छ, काठमाडौँ युनिभर्सिटीभित्र मतलब पार्टी पछिको विद्यार्थी संगठन छैन, त्यहाँ एउटा चाहिँ वेलफेयर अर्गनाइजेसन छ विद्यार्थीको। त्यस्तै खालको मोडालिटीमा विद्यार्थीहरूको वेलफेयर अर्गनाइजेसन कलेजहरूमा क्याम्पसहरूमा बनाइदिए हुन्छ, मजदुरहरूको पनि एउटा छात्र संगठन बनाइदिए हुन्छ, कर्मचारीको पनि एउटा बनाइदिए हुन्छ, विकल्प उहाँले तेर्स्याउनु भएको छ, त्यहाँ चाहिँ सिस्टम परिवर्तनको कुरा गर्नु भएको छ कि, त्यो चाहिँ भोइस अफ स्टुडेन्टको हुन सक्छ, एउटा काउन्सिल बनाउने भन्नुभएको छ, विकल्प दिनुभएको छ नि त, त्यसलाई चाहिँ म स्वागत गर्न चाहन्छु। त्यसले चाहिँ राम्रो खालको एउटा मोडालिटी डेभलप गर्न सक्छ र जुन खालको गुण्डागर्दी मतलब चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ हस्तक्षेप भएको छ, जहाँ चाहिँ संस्थाहरू चलाउन सक्ने अवस्था छैन, आज उद्योग धन्दाहरू तहसनस भएको छ, त्यसको एउटा मेजर फ्याक्टर मध्ये राजनीतिक दलहरूको गुण्डागर्दी र उनीहरूको भातृ संगठनहरू हो, त्यसको चाहिँ खारेजीको लागि चाहिँ सिस्टम परिवर्तन मोडालिटीमा उहाँहरूले चाहिँ काम गर्नुभएको छ, त्यो चाहिँ स्वागत योग्य छ, त्यसलाई चाहिँ मैले चाहिँ खोजेको त्यस्तै मोडालिटी हो। त्यसैले गर्दाखेरि तर सर्वोच्च अदालतको चाहिँ विकल्प उहाँ के अरे चाहिँ न्यायालयको नियुक्तिको विकल्पको विषयमा चाहिँ उहाँहरूले दिनुभएको छैन। त्यस्तै गरेर अहिले 1500 राजनीति नियुक्ति हुँदैछ, त्यसको पनि उहाँहरूले स्वच्छ रूपमा हुने निष्पक्ष रूपमा हुने त्यस्तो खालको कुनै विकल्पहरू बनाउनु भएको छैन कि, हचको भरमा हतार हतार मतलब चाहिँ धेरै छिटो डेलिभरी दिने नाउँमा त्यहाँ गरिराख्नु भएको छ। उहाँहरूले अहिले गरेको मतलब धेरैवटा काम मध्येमा ट्रेड युनियन खारेजी र विद्यार्थी संगठनको खारेजीको चाहिँ विकल्प सहितको आगो हुँदाखेरि सिस्टम रिफर्मको विषयमा काम गर्नुभएको र त्यसलाई चाहिँ म स्वागत गर्न चाहन्छु।
1: अब उहाँहरूले लिपुलेखको मामिलामा स्पष्ट अडान राख्नु भएको छ र सम्भवतः यही प्रकरणले पनि होकाएर भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण जो तय भएको थियो यो मे 11 दुई दिन त्यो पनि स्थगित भएको जानकारी आएको छ। यसले तपाईँ अन्तर्राष्ट्रिय मामिलाको पनि विज्ञ हो, 15 अवैधानिक राजदूतहरू पनि फिर्ता बोलाएको निर्णय गरेको छ सरकारले, उनीहरूलाई हटाएको छ। अब यी निर्णयहरूले चाहिँ के प्रभाव पार्ने देख्नुहुन्छ? यो मानसरोवरको इस्यु जो लिपुलेख सहितको आयो, भारतीय विदेश सचिवकै भ्रमण स्थगितको कुरा आएको छ र नेपालको प्रधानमन्त्रीलाई भारतले निम्तो त दियो भ्रमणमा आउनुहोस् भनेर, तर नेपालको प्रधानमन्त्रीको मेन्टालिटी कम्तीमा 1 वर्ष भारत भ्रमणमा नजाने, बरु अझ ठूलो देशमा ले नै राजकीय भ्रमणमा बोलाएर रेड कार्पेट ओछ्याउने हो कि भन्ने खालका गाइगुई पनि सुनिएको छ। तपाईँ के भन्नुहुन्छ यो मामिला कता जाँदैछ?
0: अब भूपालजी, यो विदेशमा चाहिँ डिप्लोमेसीले धेरै ठूलो काम गर्छ, मिडियामा लाने हल्ला गर्ने अनि त्यो मतलब चाहिँ खोक्रो राष्ट्रियताको अडानमा टेकेर मतलब चाहिँ धेरै एन्टी इन्डिया सेन्टिमेन्ट, जस्तै इन्डियाको केसमा अनि चाइनाको केसमा एन्टी चाइना एन्टी अमेरिकन सेन्टिमेन्ट रोप्ने अनि पब्लिकको हाइवाई लिने त्यो विषय होइन अन्तर्राष्ट्रिय मतलब चाहिँ फरेन रिलेसन भनेको र सरकारले अहिले जुन खालको मतलब चाहिँ एउटा चाहिँ डिप्लोमेटिक मतलब चाहिँ नोट लेखेँ मैले अथवा चाहिँ मतलब चाहिँ इन्डियालाई यसो गरेँ उसो गरेँ भनेर जुन खालको कुरा गरेर जनताको बीचमा पपुलर हुने खालको काम गरिरहेछ त्योभन्दा अलि बढी माथि सोचेर अझै राम्रोसँग चाहिँ डिप्लोमेटिकली काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ र त्यो अलिकति सरकार त्यसमा चुकेको लाग्छ मलाई जस्तै हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै अहिले तपाईँले भन्नुभयो नि विदेश सचिवको भ्रमण पनि रोकिएको छ मलाई के लाग्छ भन्दाखेरि जस्तो विदेश सचिव चाहिँ नेपाल आउने भइसकेपछि नेपाल आउँदाखेरि चाहिँ मैले पाएको सूचना अनुसार चाहिँ प्रधानमन्त्रीले चाहिँ नभेट्न चाहेको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ नेपाल आउने कुरा चाहिँ स्थगन भयो भने मैले बुझेको छु मैले पाएको सूचना अब त्यो लेभलमा चाहिँ भइसकेपछि मोदीले चाहिँ अहिले त्यसो भने चाहिँ नेपालको प्रधानमन्त्रीको भ्रमणलाई पनि पोस्टपोन गरेको हिँड्न सक्छ हुन सक्छ भोलि नेपालको प्रधानमन्त्रीको भारत भ्रमण नहुन पनि सक्छ यसलाई अचम्म मान्नु पर्दैन त्यसैले
1: तपाईँले यो सुन्नुभयो तपाईँले अचम्म मान्ने विषय भारतले नै नेपालको प्रधानमन्त्रीलाई रेड कार्पेट उछाउने सम्भावनाको विषय पनि आइरहेछ अमेरिकाले यो भयो भने
0: यो हामीले मतलब के छ भन्दाखेरि त्यो
1: यदि अमेरिकाले नेपालको प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलाएर रेड कार्पेट गर्यो भने त यो अर्को इतिहास हुँदैन महिन्द्रपछि सम्भवत होला
0: होइन त्यो मतलब हामीलाई एउटा मतलब अब हाम्रो इमिडिएट नेबरिङ कन्ट्रीहरू दुईटा हो एउटा चाइना हो एउटा भारत हो हामीलाई सबभन्दा बढी मतलब हामीले ख्याल गर्नुपर्ने डिल गर्नुपर्ने तपाईँले मतलब चाहिँ साथीहरू परिवर्तन गर्न सक्नुहुन्छ तर पडोसी परिवर्तन गर्न सकिँदैन भन्छ नि छिमेकी त परिवर्तन गर्न सक्नुहुन्न नि त दुईटा देशसित हामीले चाहिँ राम्रो मिलाइनौ खास गरी भारतसितको सम्बन्धलाई हामीले सफ्ट डिप्लोमेसीमा ह्यान्डल गरेन भने नेपालको इकोनोमिक ग्रोथको कुरा सपना मात्रै रहन पनि सक्छ है यो कुरा हामीले धेरै ध्यान दिनुपर्छ त्यसैले गर्दाखेरि अहिले लिपुलेको विषयलाई लिएर हामीले मिडियामा धेरै तर्काबाजी गर्ने पत्रचार धेर गर्ने अथवा चाहिँ एकअर्कालाई गाली गरोज गर्ने अथवा हामीले चाहिँ मतलब चाहिँ के छ भने मिडिया वार गर्ने भन्दा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने भारत भ्रमणको विषयमा चाहिँ पोलिटिकल लेभलमा डाइरेक्ट फर्स्ट ट्र्याकमै भारतीय प्रधानमन्त्रीसँग वार्ता गरेर कुरा राख्ने र एउटा वार्ता कमिटी बनाएर अनि बोर्डरको विषयमा
1: होइन त्यो त हो डाक्टर साहब मैले बुझेसम्म र प्राप्त सूचना गलत होइन भने उहाँ कम्तीमा एक वर्ष आउने वर्षको चैत 13 अगाडि सम्भवत इन्डिया भ्रमण जानुहुन्न
0: अब मलाई त्यो विषयमा मलाई त्यो त्यो उहाँको त्यो निर्णय हो भने मैले त्यति त्यसलाई सकारात्मक लिँदिन किन भन्दाखेरि भारत
1: बरु आश्चर्यचकित हुन यो सकिएला यदि अमेरिकाले उहाँलाई औपचारिक निमन्त्रण गरेर रातो कार्पेट ओछ्यायो भने उहाँ बरु त्यता पुग्नु भने अर्को आश्चर्य हुन सक्ला बरु
0: होइन त्यसमा केही फरक पर्दैन तर इम्पोर्टेन्ट एउटा के फरक पर्छ भने हामीले चाहिँ भारतसितको सम्बन्ध र चाइनासितको सम्बन्ध चाहिँ ब्यालेन्स गर्नुपर्छ धेरै टाढा रहेको अमेरिकाको कुरा भन्दा पनि यहाँको कुरा एकदम हामीलाई इम्पोर्टेन्ट आज
1: तपाईँलाई त्यो त हो तपाईँले भन्नुभयो होइन तर एउटा विषय चाहिँ अमेरिकाले तह तहको महत्व दिएर हाम्रो देशको प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलायो भने त यो अर्को ठुलो विषय हो नि हुन त
0: होइन त्यसको प्रभाव फेरि एउटा कुरा अर्को इम्पोर्टेन्ट कुरा हुन्छ नि तपाईँले त्यो कुरामा तपाईँले आनन्द लिनुहोला तर हामीसित भारत चिडियो भने र हामीसित अमेरिका चिडियो भने अमेरिकाको रातो कार्पेटले फेरि हामीलाई चाहिँ भारतसित त कालो कार्पेट हुन सक्छ नि त त्यो भइसकेपछि हामीले त ब्यालेन्स भनेकै त्यही हो त हामीले ब्यालेन्स गर्नु पर्यो नि त ठुलो शक्तिको मतलब चाहिँ उसमा गएर चाहिँ छिर्ने हामी टाङमुनि छिर्ने अनि हाम्रा चाहिँ मतलब छिमेकी देशहरूलाई चिडियाउने काम पनि हामीले गर्नु हुँदैन त्यस कारणले यसमा चाहिँ डिप्लोमेटिकली हामीले दुईटा शक्ति केन्द्रलाई एकदम ब्यालेन्स गर्नुपर्छ र थर्ड हाम्रो तेस्रो शक्ति केन्द्रलाई पनि हामीले ब्यालेन्स गर्नुपर्छ र अहिले चाहिँ म के सुझाव दिन चाहन्छु भन्दाखेरि हाम्रो प्राइम मिनिस्टरले भारतको भ्रमण गरेको राम्रो हुन्छ र हाम्रा जति पनि यो मतलब चाहिँ ऊहरू छन् यो एजेन्डाहरू छ बोर्डरको विषयहरू छ डिस्प्युटको एरियाहरू छ इकोनोमिक ग्रोथ हामीसँग जोडिएको कुराहरू छ त्यो कुराहरूलाई चाहिँ हामीले राम्रोसँग भारतसँग कुरा गरेर हामीले चाहिँ भारतको आर्थिक समृद्धिबाट चाहिँ हामीले फाइदा लिने कुरा गर्नुपर्छ तपाईँलाई एउटा म उदाहरण दिन्छु आज तपाईँको नेपालबाट झापाबाट चाहिँ पूर्वी नेपालबाट जाने चियाको ठुल्ठुलो कन्टेनरहरू चाहिँ आज बोर्डरमा रोकिन थालो तपाईँको चाहिँ अब त्यहाँको यो चिया चाहिँ मतलब चाहिँ टेस्ट गर्ने नाउँमा 20 दिन 25 दिनसम्म कन्टेनरहरू त्यहाँ पास नगरिदिने अब भारतको तर्फबाट चाहिँ हामीलाई नेगेटिभ मतलब चाहिँ फिडब्याकहरू अथवा नेगेटिभ मतलब चाहिँ के अरे चाहिँ प्रतिक्रियाहरू रियाक्सनहरू आउन थाल्यो त्यो किन भयो भन्ने कुरा हामीले के बुझ्नुपर्छ हामीले जुन बोर्डरमा अस्ति हामीले जुन काम गऱ्यौँ र अहिले जुन काम गरिरहेछौँ भारतको बोर्डरसित हामीले त सुसाइडल गेम गरिरहेछौँ भन्छु म त हामीले आफै आत्मघाती गोल हानिरहेछौँ भारतीय बोर्डरमा हामीले एक प्रकारले अघोषित नाकाबन्दी गऱ्यौँ कुनै तयारी बिना लगाएर एमआरपीको कुरामा पनि अहिले गऱ्यौँ अहिले फेरि छोड्नु पर्यो हाम्रो हरेक निर्णय धेरै छ निर्णयहरू अपरिपक्व भइरहेछ नि त सरकार त्यसले गर्दा भारतले प्रतिक्रिया दिन थाल्यो नि त चियाको मतलब चाहिँ हाम्रो चाहिँ अब चाहिँ बन्द भइसक्यो चिया हाम्रो निर्यात हाम्रो राम्रो निर्यातको सेक्टर थियो त्यसो भइसकेपछि हामीले के बुझ्नुपर्छ भने भारतसित गएर नेगोसिएसन गर्ने तर आँखामा आँखा जुधाएर झुकेर होइन मतलब एउटा सोभरेन नेसनको हिसाबले कुराकानी गर्ने र प्रधानमन्त्रीले भारतसितको हाम्रो बिग्रिएको सम्बन्ध हामीले सुधार र भारतसँगको व्यापारलाई हामीले चाहिँ उहाँहरूले एउटा ल्याउनु पनि भएको छ राष्ट्रपतिले मलाई त्यो राम्रो पनि लागेको थियो कि इकोनोमिक डिप्लोमेसीको एजेन्डालाई अगाडि बढाएर पोलिटिकल कुरा भन्दा आर्थिक विषयलाई अगाडि केन्द्रमा राखेर मतलब चाहिँ जाने र अब हामीले कुनै काहीँको अमेरिकाको अथवा कुनै थर्ड कन्ट्रीको रातो कार्पेट भन्दा भारतसितको चाहिँ रेड कार्पेटमा बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। त्यसै गर्दा अहिले हामीले चाहिँ डिप्लोमेटिक नोट सोट पठाउने कुरा बन्द गरेर सिधै हामी चाहिँ फर्स्ट लेभलमा डायलग गरेर यसलाई चाहिँ सुल्झाउनु पर्छ भन्ने।
1: सारमा निचोडमा मैले सक्छु एक वाक्यमा भनिदिनुहोस्, सरकारको ढंग बाटो संकेत के देख्नु भएको छ?
0: मेजोरिटीमा मैले सरकारले चालेका कदमहरू अपरिपक्व हताशमा हतारमा र भोलि गएर चाहिँ एउटा ठूलो दुर्घटनामा जस्तै रिङ रोडमा 50 किलोमिटर पर आवरभन्दा बढी कुदाउन सकिँदैन नि गाडी, सय हान्ने भन्दा दुर्घटना हुन्छ नि त होइन। त्यस्तो खालको देखिरहेको छु, गर्न खोजेको अब उहाँहरूको इन्टेन्सन चाहना पवित्र जसरी हुन्छ चाँडै जनतालाई डेलिभरी दिउँ भन्ने खालको सोच देखिन्छ, तर ढङ्ग नपुर्याएको देख्छु म त।
1: सर्जिकल स्ट्राइकले हुँदैन, सिस्टमेटिक रिफर्ममा लाग तपाईँको निचोड होइन?
0: हो, सिस्टमेटिक रिफर्ममा लाग्नुपर्छ।
1: हस्, थ्याङ्क यू सो मच डाक्टर साहब।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगा।
3: लौ चट्याङ पर्न आँटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
8: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
10: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069601942342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: Kajaria Tiles, your world class luxury।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: क्याम्पस सभामा उपस्थितिका लागि सभाका सदस्य ज्यूहरूमा गौरीशंकर बहुमुखी क्याम्पसको हार्दिक आमन्त्रण। गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजार रामेछापको क्याम्पस संचालन विधान 2079 दफा 7 क बमोजिम क्याम्पस सभाका सदस्य ज्यूहरू क्याम्पस सभामा उपस्थित भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ। क्याम्पस सभा हुने मिति 2083 साल वैशाख 26 गते शनिबार, समय बिहान 10:30 बजे, स्थान श्री गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजार रामेछाप। सभाका विषय वस्तुहरू क्याम्पस संचालक समिति गठन सम्बन्धमा, वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन सम्बन्धमा, लेखा परीक्षकको नियुक्ति गर्ने सम्बन्धमा र विविध विषयमा छलफल हुनेछ। क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेछाप बजार रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
3: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
12: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world class luxury.
13: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज किसानको साथी,
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
16: म
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
16: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
17: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
18: जिल्ला अस्पताल रामेछाप।
19: हजुरको रेडियो 102.1 मेगा।
20: चेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
21: नवल परासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्भेस्टहरूले निजी क्षेत्रले।
22: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
23: सूचना नेटवर्क CIM.

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचन भन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घटहराहरू भत्काउने सुकमासी जुन किसिमको अव्यवस्थित बसोबासको घटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानवाधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ. एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन. अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ.
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
1: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रत्यक्षको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ. यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ.
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै. यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए. ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ. यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ.
4: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ. टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ. खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ. शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो. भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
0: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
4: म आउँदैछु. मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ. र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ. र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ. तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ.
0: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो. यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
4: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
0: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
4: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
0: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
4: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्ताव बारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: Hanlet Presence. Details of all our services are at bbcworldservice.com.
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: Kajaria Tiles, your world-class luxury. दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
9: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट
9: सजिलो मासिक किस्ता सुविधा
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
9: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू
9: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0445401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
11: Kajaria Tiles, your world-class luxury.
9: घर टहरा हटाउने सम्बन्धी सूचना रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप सांगुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बाबतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप हावाहुरी चलेको बेला के गर्ने
12: घरको झ्याल र ढोका बन्द गर्ने
9: आगोका स्रोतहरू बन्द गर्ने
12: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
9: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
12: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
12: हावाहुरी चलेको बेला के नगर्ने
9: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
12: बिजुलीको तार लत्रिएको छ भने नछुने
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
12: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
13: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा
9: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक स्याहारकर्ता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
13: मिति 2083 साल वैशाख 31 गते समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका
9: मेलाका आकर्षणहरू
13: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक
9: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय
13: लोक दोहोरिए
9: बाल बालिकाका लागि फेस पेन्टिङ
13: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी
9: बाल कथा वाचन
13: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल
9: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप
13: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन
9: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन
13: बाल गीत तथा नृत्य
9: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप लाखे नाच काकटुके नाच जातजातिको भेषभूषा आदि आयोजक रामेछाप नगरपालिका रामेछाप सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन
11: कजारिया टाइल्स योर वर्ल्ड क्लास लक्जरी
14: सूचना। यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी।

0: हजुरको रेडियो 102.1 MHz।
1: क्याम्पस सभामा उपस्थितिका लागि सभाका सदस्य ज्यूहरूमा गौरीशंकर बहुमुखी क्याम्पसको हार्दिक आमन्त्रण। गौरीशंकर बहुमुखी क्याम्पस रामेसा बजार रामेसापको क्याम्पस संचालन विधान 2079 दफा 7 क बमोजिम क्याम्पस सभाका सदस्य ज्यूहरू क्याम्पस सभामा उपस्थित भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ। क्याम्पस सभा हुने मिति 2083 साल वैशाख 26 गते शनिबार, समय बिहान 10:30 बजे, स्थान श्री गौरीशंकर बहुमुखी क्याम्पस रामेसा बजार रामेसा। सभाका विषय वस्तुहरू क्याम्पस संचालक समिति गठन सम्बन्धमा, वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन सम्बन्धमा, लेखा परीक्षकको नियुक्ति गर्ने सम्बन्धमा र विविध विषयमा छलफल हुनेछ। क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेसा बजार रामेसा।
2: Kajaria Tiles, your world-class luxury.
3: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: Kajaria Tiles, your world-class luxury.
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845।

0: 49-43 98-45-49-43 आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world class luxury.
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
0: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-5-96-0-47-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाक्ले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
1: Kajaria Tiles, your world class luxury.
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0447-90-466, 98-692-65-998।
1: Kajaria Tiles, your world class luxury.
8: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: Kajaria Tiles, your world class luxury.
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world-class luxury.

Oh, no.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0485410043 9863023422
3: Kajaria Tiles, your world-class luxury.
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765769636 9817475446 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
3: Kajaria Tiles, your world-class luxury.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र व्यवस्थित बसोबासीहरूलाई उनीहरू बसोबास गरेको ठाउँबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निर्णय हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले आज इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभएको छ। जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसून फोरममा महानिर्देशक श्रेष्ठले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसम पूर्वानुमान गरिरहेको जानकारी दिनुभएको छ। संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश भएका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरिएको छ। संसदीय चुनाव समितिको आज बसेको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको। शर्मालाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णयको पत्र परिषदले बिहिबार नै पठाएपछि आजदेखि संसदीय समितिले प्रक्रिया अघि बढ़ाएको छ। प्रधान न्यायाधीशमा सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दरपीठ भएको छ। शुक्रबार सर्वोच्च प्रशासनले पेश भएको 3 वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिल्वाले पेश गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरिएको। बिहिबार मात्रै संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ। कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढ़ाउन निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले शुक्रबार विभागको अनुगमनका क्रममा देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनु भएको छ। साथै खाद्य प्रविधिको विकास मार्फत मूल्य अभिवृद्धि, पोषण सुधार तथा निर्यात प्रवर्धनमा पनि विभागको अहम योगदान रहेको उल्लेख गर्नुभएको छ।
सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रेका छन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसले रामेछाप जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकरलाई दिएको छ। पार्टी सभापति गगन थापाले जिल्ला सभापति कान्छराम तामाङ निलम्बनमा परेपछि रामेछाप कंग्रेसको जिम्मेवारी थोकरलाई दिनुभएको हो। सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको भए पनि रामेछापको गौरीशंकर माध्यमिक विद्यालय र मन्थली महाविले विभिन्न शीर्षकमा विद्यार्थीबाट चर्को शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्। सरकारले कुनै पनि वाहनामा विद्यार्थीसँग शुल्क नलिने भने पनि सो विद्यालयले अभिभावकहरूसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ। अभिभावकहरूका अनुसार विद्यालयले विभिन्न वाहनामा रकम असुल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्ने समस्या भएको छ। रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो। अन्तर्राष्ट्रिय रेड क्रस दिवस आज रामेछापका मन्थलीमा पनि मनाइएको छ। मानवताका लागि एकबद्ध हौं भन्ने मूल नाराका साथ नेपाल रेड क्रस सोसाइटी रामेछाप शाखाले रेड क्रसका प्रवर्धक हेनरी ड्युनका फोटोमा माल्यार्पण गरी मनाएको हो। यस अवसरमा रेड क्रस रामेछापका सभापति शिवकुमार कार्की, मन्त्री दुर्गा बहादुर श्रेष्ठ सहितका पदाधिकारी एवं जिल्ला कार्य समितिका सदस्यहरू समेतले माल्यार्पण गर्नुभएको थियो। रामेछापको बहुप्रतीक्षित सेलघाट रामेछाप साङटार सड़क निर्माण 5 वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। सन् 2020 शुरू भएको सड़क 30 महिनामै सम्पन्न हुनुपर्ने थियो, तर 66 महिना बितिसक्दा पनि आयोजना करिब 60% मात्र सम्पन्न भएको परामर्शदाता इन्जिनियर सञ्जीव श्रेष्ठले बताउनु भएको छ। निर्माण कम्पनीले पटक पटक म्याद थप्दै आएको छ। अहिले थपिएको म्याद आगामी असार 9 गते सकिँदैछ। इन्धन अभावले कारण देखाएर फेरि म्याद थपको तयारी हुन सक्ने स्थानीयको राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाईमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनलाइनका माध्यम भनेको थुप्रै छन्, ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्ने भन्न चाहन्छु अनि साथसाथै कार्यक्रमलाई पनि सेयर गरेर साथ दिन सक्नुहुन्छ। साथमा राम्रा राम्रा रमाइला रमाइला लेख रचनाहरू छन् भने पनि त्यो पनि पोस्ट गर्न सक्नुहुन्छ है। वाचन गर्ने प्रयास गर्छु म यो रातको समयमा। मिठा रमाइला होइन लेख रचनाहरू छन् लेख्नुभएको छ भने पोस्ट गर्नुहोस्, वाचन गर्नेछु पनि भन्न चाहे। माया प्रेम बिछोड होइन विभिन्न खालका कुराकानी हुन्छन् यो समयमा, सो सुनेर साथ दिनुहोला भन्न चाहन्छु। माया गर्नुहोला कार्यक्रमलाई भन्न चाहे। हामी हप्ताको साथै दिन आउँछ यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नु पर्छ जस्तो लाग्दैन, माया चाहिँ गर्नुपर्छ तपाईँले होइन, माया गर्नु पर्यो, माया बिना कसरी संसार चल्छ र होइन र। सो माया गर्नुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला अनि मिठा र माइला लेख रचनाहरू लेखेर पठाउनुहोला। कुनै लोकधोरी भाकाहरू सुन्न मन छ भने रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। अनि साथमा अब हाम्रो उद्देश्य भनेको यहाँहरूलाई थाहा नै छ, बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउनु हो अनि साथसाथै लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्नु रहेको छ। सुनेर साथ दिनुहोला, हेरेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा यति बेलाको समयमा एउटा गीत राखेर होइन त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ झ्यापै होइन, यो गीत राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा। त्यसपछि माउसो तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि अनि तपाईँले नै रोजाइमा पार्नुभएका लोकधोरी भाकाहरू तपाईँको माझमा राख्नको लागि यति बेलाको समयमा चाहिँ बद्री कुमार फङ्गिनी अनि ज्योति मगरको आवाजमा रहेको गीत झ्यापै यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउँछु हामीलाई सुन्दै हेर्दै गर्नलाई त

पाई आए जनाए लाएर बद्री कुमार फंगेटी अनि ज्योति मगरको सुमधुर आवाजमा रहेको तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा भर्खर 14-15 लागेको मान्छे हो। साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै हुनुहुन्छ भन्ने आशा अनि सुन्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु। हुन त यति बेला आफ्नै धुनमा मस्त हुनुहुन्छ होला, माया प्रेमका कुराकानी गर्दै हुनुहुन्छ होला, बिआफ हुनेका बिआफ जिआफ हुनेका बिआफ जिआफसँग कुराकानी गर्दै हुनुहुन्छ होला, कान्छी खाना खायौ त भन्दै हुनुहुन्छ होला भने अब श्रीमान श्रीमतीका पनि अलिकति टाढा टाढा हुन्छ नि त। बुढी खाना खायौ त, खायो कि खाएनौ, मेरो याद त आयो आएको छैन, यस्तै यस्तै मिठो कुराकानी हुँदै छन् होला। अब मलाई सायद अब म मायामा परेको छैन, मलाई यस्ता कुराहरू थाहा छैन, त्यही पनि मैले यसो होइन अरूको देख्दाखेरि यसै भन्छन् होला भन्ने त्यो मनासायले भन्न खोजेको। खायौ त कान्छी भुन्टी नेप्टी चेप्टी होइन, मेरो याद आउँदैन तिमीलाई यो रातको समयमा है के हो क्या, यस्तै यस्तै कुरै भइरहेका छन् होला होइन। अब मकै अब भर्खर भर्खर विवाह बन्धनमा होइन बन्धनमा बाँधिनु भएको छ होला भने लजाउँदै हुनुहुन्छ होला होइन, बाँधिन तर्खर गर्दै हुनुहुन्छ होला, कति त कति बामालाई फकाउँदै हुनुहुन्छ होला भने कति त अब आफ्नै होइन जस्तो जोडालाई फकाउँदै हुनुहुन्छ होला। ल है घरमा प्रेसर छ, बे गर्नुपर्छ, लगन जान लागिसक्यो भन्ने कुरा भइराखेको छ, सबैको बे भइसक्यो यस्तो उस्तो भन्दै हुनुहुन्छ होला होइन। ए मरी बुझ न बुझ, पक्का तिमी नबुझ्ने होइन, तिमीले मानिनु हो भने म त अर्को आँट्छ है, लाट त लाट, तिम्रा खुट्टा नमाजिकन त होइन तिमीलाई पहन भन्ने खालको यस्तो यस्तो कुरा हुन्छन् होला जस्तो लाग्छ। ठिक छ त्यतातिर नजाउँ, मलाई थाहा नै नभएको कुरा के गरिराखेको होइन, कहिले नभेटिने माया कति खास लाग्ने, कहिल्यै नभेटिने माया कति खास लाग्ने, भाग्यमै नभएको मान्छे जनास लाग्ने, कहिल्यै नभेटिने माया कति खास लाग्ने, भाग्यमै नभएको मान्छे जनास लाग्ने, नबिर्सी जान सक्छु नबिर्सेर जाऊ भन्न, नबिर्सी जान सक्छु नबिर्सेर जाऊ भन्न, आफ्नो हो भनेर चिनाउन त उठीवास लाग्ने, आफ्नो हो भनेर चिनाउन त उठीवास लाग्ने, कहिले नभेटिने माया कति खास लाग्ने, भाग्यमै नभएको मान्छे जनास लाग्ने, नबिर्सी जान सक्छु नबिर्सेर जाऊ न भन्न, आफ्नो हो भनेर चुनाउ त उठीवास लाग्ने। गाह्रो हुन्छ कहिले काहीँ, आमुजिरेलजीले लेखेर पठाउनु भएको लेख हो, यस्तै हो माया, माया यस्तै हो, मलाई थाहा छैन मैले माया अहिलेसम्म अब बामा होइन भाइ बहिनी बाहेक अब साथीभाइहरूसँग त गरेको गरिहालिन्छ, त्यो यस्तो खालको माया चाहिँ जस परिएको छैन, जस हुनसक्छ होला, कस्तो टेन्सन होइन, बिर्सिन पनि सकिँदैन उसलाई, बिर्सेर जाऊ पनि भन्न सकिन्न, आफ्नो पनि बनाउन सकिन्न, कस्तो हुन्छ होला, गाह्रो छ माया गर्ने जोडिएरलाई, कम्ता ऊ होला, ठिक छ गाह्रो छ। आखिर माया के हो र हेर्नुहोस् न होइन, मायामा परिसकिसकेपछि बाआमाले नभनेका कुरा होइन, बाआमाको अगाडि पनि नगर्ने कुरा, जस्तै अब बिहान उठ्न मन नलाग्ने, बाआमालाई घुर्किदिएर सुती सुती होइन त्यत्तिकै बस्ने मान्छे पनि लभमा परिसकेपछि मायामा परिसकेपछि बिहानै जुरुक्क उठेर फुन आए कि कालीको होइन कालीको भन्दै फुन उठ्दै हेर्ने, अथवा फुन गर्नु छ बिहान बिहानै उयो कतै जान्छ कि के हुन्छ, जब बाआमाको लागि उठ्न सकिँदैन होइन भने मायामा त्यस्तो पनि होइन आस, त्यसपछि उसले सम्झे कि भनेर उतैतिर ध्यान होइन, ऊ रिसाउँछ कि भनेर उसै उसलाई सम्झिराख्ने, जबकि आफ्नो घरमा बाना केही भन्दाखेरि पनि होइन बरु ठुस्केर हिँडिने चुपलाएर बस्ने हुने भने माया पर्छ ला, अब उसले केही भनेपछि ला रिसाउने हो कि केही भन्ने हो कि भनिहाल्यो होइन के कसो होला, अब बोल्दिन कि नबोल्ने हुन् कि, यस्तै यस्तै मर गाह्रो छ माया प्रेममा पनि गाह्रो छ गाह्रो छ, यस्तै भन्थ्यो कोही कोही बेला। अब मैले होइन मेरो साथीलाई एकदम तनाव हुन्छ कहिले काहीँ,
हेर्न तँलाई पो चिन्ता छैन, त सिङ्गल लाइफ केही पनि छैन भन्नाले के भयो र नि के हुनु किचकिच किचकिच गरेर फोन उठाएन भने पनि किन उठेन भन्ने, फोन गर्यो भने पनि अब एकछिन बिजी होइन फोन गर्नुपर्ने, म्यासेज पठाएन भने पनि उठ्छ, कहिले के भन्छ कहिले के भन्छ भन्छ, फेरि एकछिनपछि त होइन माया गर्दा मजा आउँछ नि मेरा मिठा मिठा माया प्रेमका कुराकानी हुन्छ तँलाई के थाहा रे भनेर मलाई जिस्काउन थाल्छ। हेर्नुहोस् त पहिला नराम्रो कुरा पनि भन्छ, एकछिनपछि कस्तो रमाइलो हुन्छ तँलाई के हामी जस्तैलाई के थाहा ल ठिक छ। अमुजरलले पठाउनु भएको लेख थियो, मैले वाचन गरेँ। बेस्टु अनिसा सुनार, सुना कन्दमा दिदी भूमिका राई, सरिता राई, सुनिता कार्की, मिडिया प्रेमी राजकला राई, कपिला चामलिङ राई, त्यस्तै गरेर बेलिया छामी, रिता राई रोदन, मनिषा मनु, सन्ध्या थामी, सोनिया सोनिया, सरिता हायु, अञ्जिता माला ठकुरी, जुया थापा मगर, मुना भण्डारी, दाई घायल बिरमान सुनार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनिसा के सायन हुन्छ कार्यक्रम सुन्दैछ है, सुन्दली घर भइहाल्छ बर्दियाबाट, साथीहरू सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर राज कालीकोटेल हुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, झापाली हिरो राज कालीकोटे वीरतामोड झापा घर भए अहिले युएईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि इन्द्र कालीकोटे, प्याकुली गीता, निश्चल निस्ना लिम्बु, देवेन्द्र दहाल, जेनु बान्तवा, अनिता नितु बान्तवा, भावना चामलिङ, घायल रेणु, अलिसा लिम्बु, फुच्चे संस्कृति लामा, निशा बान्तवा, दिलु याम्फु राई, गीता राई, फुच्चे संस्कृति लामा, निशा बान्तवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। शर्मिला आयु हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दाई भन्नुहुन्छ। सिन्धुलीबाट प्यारी मुटु शर्मा राई, उर्मिला दियाली, शर्मिला हायु, अनि जानुका हायु, अनि सङ्गीता आयु, सूचना योगी, निष्मा बराल, साइरा कुवर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। प्रकाश केसी हुनुहुन्छ, दाई नमस्ते, कार्यक्रम राम्रो चलाउनु भएको छ है, खाना खानुभयो भन्नुहुन्छ, कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छ है भन्नुहुन्छ। हिजो बेलुका त आउनु भएन नि, कता जानुभएको थियो मलाई एकचोटि भन्नु है भन्नुहुन्छ, कतै गएको थिएन यतै थिए। हेर्नुहोस् मलाई कम्ता पीडा छ, म एक्लै बसिसकेपछि यस्तो लाग्छ जब बोल्न केही कारणले बोल्न पाउँदिन अनि त्यसपछि याद आउँछ ओहो मलाई बिर्सिनु भयो होला, मलाई सम्झिँदै हुनुहुन्छ होला होइन, मेरो मुटुका टुक्रा टुक्रीहरूले भनेर म आफै पनि एकदम खुल्दुली हुन्छ, मेरो मन आफै खुल्दुली गर्छ कि मन, सो त्यही भएर पनि अब हिजो केही यसो हल्का हेल्थमा समस्या भइसकेपछि त्यो लाउँथे माया घेतै लाउँथे माया घातै घातो भन्ने गीत राखिदिनु सम्बन्धी प्रयास गर्छु म, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सृजना मुखिया हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। जीवन गिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु खलडुङ्गा घर भइहाल्छ काठमाडौँबाट, जीवन गिरी भनेर चिने नचिने सम्पूर्णलाई बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। ब्रो मिल्छ भने फुल टिप्ने मन भए भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, फुल टिप्ने मन भए, फुल नटिपौँ हो, फुल नटिपेकै राम्रो रे हो, फुललाई टिप्नुहुन्न अरे बगैँचामा राख्छन् रे माया गरेर, जसले टिप्छ त्यो माया होइन अरे है है, सो त्यो भएर पनि यो गीत आधुनिक गीत हो, आधुनिक गीत हो जस्तो लाग्छ, मैले लोकदोहोर गीतहरू मात्र राखिरहेको छु ठिक छ। त्यस्तै गरेर सबैमा सम्झना छ भन्नुहुन्छ प्रकाश केसरी पनि, कार्यक्रम दिउँसोको कार्यक्रमको प्रब्लम आएको थियो के थियो भन्नुहुन्छ, दिउँसोको कार्यक्रम आइराखेको छ प्रकाशजी, तपाईँलाई कति बजेको कार्यक्रम चाहिएको हो त्यो भन्नुहोस्, कार्यक्रम छ है निरन्तर रूपमा दिउँसोको कार्यक्रमहरू छन्। त्यस्तै गरेर कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर भई आज काठमाडौँबाट मजाले सुन्दैछु भन्नुहुन्छ, अनि आज मलाई दादा यो मुटु तिम्रै हो यो धड्कन तिम्रै हो भन्ने गीत राखिदिनुहोस्, त्यस्तो नगर्नुहोस् न, यो मुटु पनि नदिनुहोस् धड्कन पनि नदिनुहोस् होइन, त्यो आफ्नै गतिमा चल्नुपर्छ, तपाईँ आफ्नै हो है कल्पनाजी, माया यस्तो चिज हो रे, तपाईँले सुम्पिनु भयो नि कम्प्लिट रूपमा, कसैमा सुम्पिसकिसकेपछि कसैमा समर्पित गरिसकेपछि गाह्रो हुन्छ अरे हो, त्यतिखेर वास्ता गर्दैन रे मान्छेले होइन, त्यो भन्दा रहेछ नि प्रायः जस्तो तपाईँ पुरै समर्पित भएर कसैलाई मनमुटु दिइसकिसकेपछि अनि त्यसपछि हेलचेक राई गर्ने कि। दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने, बाबा विनोद साम्पाङलाई
जन्मदिनको अग्रिममा शुभकामना दिन चाहनुभएको छ कल्पना सामताङले, मामा अञ्जना त्रिपारी सामताङ, मनिषा बान्तवा, रञ्जित राई, रमला सामताङ, काला बिरमान सुनवार, दिलसा राई, सोना कन्दुङ, ढकाल धर्मराज, एमपी विवास लिम्बू, प्रेम भण्डारी, हरपल रोशनी, रिता राई, रोदन अन्जान थुलुङ, हजारमान राई, राई अनिता, छत्रयामफू, भूमिका राई, राजा माधव ढुङ्गेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। राई सफल आयुषले पनि कार्यक्रम सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। यति बेला मलाई प्रत्यक्ष रूपमा पनि हेरिराख्नु भएको छ। कल्पना साम्पाङले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। वा नाइस दाइ भन्नुहुन्छ। प्रकाश केसीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साकेसा हुनुहुन्छ, नमस्कार दाई, हेर्दैछ है भन्नुहुन्छ। कवित मगरले पनि हेर्दै हुनुहुन्छ, नमस्कार हजुर भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि तमला ठगोरी छेत्री हुनुहुन्छ, दाई नमस्ते है, कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। मामु बाबा बुनु भाइ अनि प्रदीप खत्री, सोना कन्दुङ्गा, रामलाल सुमन, त्यस्तै गरेर छमिता, एक्साइ मगर, घाइला बिरमान सुनवार, बुद्धवीर तामाङ लगा सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर विक्रम कार्की हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ है भन्नुहुन्छ। हेलो दाई नमस्ते, के छ खबर, हेर्दैछु भन्नुहुन्छ। रामी छाप खानदेवी साथबाट विक्रम कार्की आज मलेसियाबाट कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला गीततर्फ लाग्छु, माया प्रेमका कुरा धेरै भयो जस्तो लाग्छ। अब ममहरू के गर्नु, भर्खर 14-15 लागिसकेको मान्छे भइसकेपछि अलिकति चञ्चल चञ्चल मन घट्दो रहेछ, अनि 14-15 लागेको मान्छेले माया गर्न पनि अब गाह्रो होइन, उमेर पुग्दैन, अब कानुनी हिसाबमा त 20-22 वर्ष हुनु पर्यो। यस्तै माया प्रेमका कुराकानी गर्दै गर्दै अगाडि बढेको छु म पनि। यति बेला यो मुटु तिम्रै हो, मुना थापा मगर अनि विमल डाङ्गीको सुमधुर आवाजमा गीत तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला अनि हेर्दै पनि गर्नुहोला, मेसेज पठाउँदै गर्नुहोला, लेख रचनाहरू छन् भने पठाउनुहोस् ल, वाचन गर्ने प्रयास गर्छु।

यमुटु तिम्रै हो, यो धड्कन तिम्रै हो, छटपटाउँछु तिमी नहुँदा भन्नुहुन्थ्यो पक्कै पनि। मुटु अनि त्यसपछि धड्कन नै उसलाई नै सुम्पिसकिसकेपछि, त्यसपछि उसले वास्ता नगरिसकेपछि अथवा हामी ऊदेखि टाढा भइसकेपछि गाह्रो हुन्छ। अनि त्यसपछि यस्तै कुरा आउँछ है, कतिलाई देख्न मन लाग्छ होला, भेट्न मन लाग्छ होला, अनि देख्न नपाउँदा भेट्न नपाउँदा कम त गाह्रो हुन्छ होइन। चाहेको बेलामा देख्न पाइएन भने, भेट्न पाएन भने गाह्रो हुँदैन त? मान्छे एउटा सोचिराखेको हुन्छ के होइन, दिमागमा आइराखेको हुन्छ, त्यसपछि गाह्रो हुन्छ, के होला कसो होला, किन कस्तो गाह्रो कि एकदम गाह्रो, यस्तो मायामा खै के भन्नु है, मै परे जस्तो अनुभव भयो त यति बेला मायामा त। तर यति भन्न चाहन्छु, माया अब हुन त मलाई होइन, मामाले भन्नुहुन्थ्यो एउटा कहानी, फेसबुकमा लभ परेर भेट्न आउँदाखेरि ल बिहे गरौँ न त भनेर आउँदाखेरि चोकमा आइपुग्दाखेरि होइन, बच्चा बच्चीको आमा यस्तो यस्तो पो रहेछ अरे भनेर होइन, मामाले कसैले सुनाउँदै हुनुहुन्थ्यो अरे भनेर मामाले हामीलाई सुनाउनुहुन्थ्यो घरमा भनिसकेपछि, अब फेसबुकका लभहरू यस्ता छन्, अब हुन पनि आजकलको माया आज छ भोलि छैन भन्छन्, सम्बन्ध कति भनौँ न कमलो भयो, कति कच्चा भयो भन्ने कुरा सिरियस भएन जस्तो लाग्छ है, मायामा माया प्रेममा सिरियस सिरियस, कसैले मुटु दिएर कसैले होइन कसैको लागि भने त मैले सुरुवातमा, घर परिवारमा आमा बुवासँग पनि नडराउने छोरो अथवा छोरी मायामा परिसकेपछि उसँग डराउनु पर्ने कि, बिहान सबेर बिहान 10 बजीसम्म पनि घरमा आफ्नो घरमा मस्तसँग सुत्ने मान्छे, बिहान उसले भनेपछि बिहान बिहान उठ्न मन लाग्ने, अथवा उसको म्यासेज आउँछ कि भनेर बिहानै उठेर हेर्न मन लाग्ने मोबाइलतिर होइन, त्यसपछि फोन गर्न मन लाग्ने होइन, विभिन्न कुरा कुरा भनौँ न विभिन्न सम्झिने अथवा रिसाउँछ कि भनेर अर्को टेन्सन, त्यसपछि होइन के पुगेन कसो केही अब जिस्काउँदा होइन, तर माया प्रेम यस्तै हो, माया प्रेममा यस्तै हुन्छ होला जस्तो लाग्छ मलाई, मलाई मैले अनुभव गरेको होइन, जस पारेको भैरीले मलाई भन्थ्यो, राज तलाई त के छ र केही छैन होइन, न मायामा पर्छस् न केही वास्ता छ, केही वास्ता गर्छस् तर मायामा नपरै भन्छ एउटा मराले, एउटाले पर पर हो, यस्तो रमाइलो हुन्छ, तँलाई थाहा हुन्छ माया पर्दा कति मिठा मिठा कुराकानी हुन्छन्, रातभरि सुत्न भनौँ निन्द्र लाग्दैन रे, हेरिबस्न मन लाग्छ रे, भन त कान्छी भन न भन्दा भन्दै रात जान्छ रे भन्छ एउटा मराले, होइन अर्कोले भन सधैँ झगडा हुन्छ भाइ, यस्तो त ल्याउँदैन बरु माया नगर भन्छ मराहरू, दुवैजना होइन मलाई दोधारमा पार्छन् यस्तै, यसै त म आफै दोधारमा हुन्छु, म आफै ऊ हुन्न, अनि मराहरू दुईजनाले दोधारमा पारिसकेपछि मेरो मन कस्तो हुन्छ त झन् होइन, दोधार दोधारमा हुन्छ, अनि भन्छु ठिक छ माया एकजनासँग गर्नुपर्छ तर जिन्दगीभर गर्नुपर्छ, साँचो हुनुपर्छ है माया, फेरि होइन साँचो देखावटी भएन कि, दिल दिइसकेपछि सुम्पिएर दिने हो नि त होइन, मायामा मन दिइसकेपछि होइन, जवान दिइसकेपछि पुरै सुम्पिएर दिइसकेपछि होइन, हुनु पर्यो नि त, जसलाई दिन्छ एकजनालाई पो दिने हो त, सबैजनालाई दिएर माया दिएर हिँड्ने हो भने त्यो माया भएर भएन नि, तर आजकल त्यही छ, एकजना भएन भने के छ र अर्को छँदैछन् भने, झुट सजिलै बोल्न सकिन्छ मायामा, हेर्नुहोस् आजकल होइन, झुट बोलेर घाँसेको माया कति दिनसम्म हुन्छ र, सुरुवातदेखि नै साँचो माया छ भने सुरुवातदेखि नै यस्तो कुरा है यस्तो कुरा है भन्दै लगेर मान्छ अथवा मन पर्यो अथवा उसले चाह्यो त्यो अनुसार होइन झुट बोलेर, अथवा झुटलाई पनि केही केही कुरा लुकाएको छ ढाँटेको छ भने पनि भन्यो भने त बुझ्छ बुझ्छ बुझ्दैन बुझ्दैन त होइन र, तर सजिलै सजिलै अब यहाँ एउटा मोबाइलमा यता एउटा घरको श्रीमतीसँग कुरा गरिराखेको हुन्छ, एकैछिनमा म्यासेजमा अर्कोमा होइन गर्लफ्रेन्डसँग कुराकानी भइरहेको हुन्छ, आजकलकोमा इजिली सजिलै ढाँटेर कुराकानी हुन्छ, यस्तो के भनौँ हुन त यो यसलाई भयो अप्टिमिस्टिक होइन पेसिमिस्टिक खालको
भाष्य सिर्जना गर्न थालेँ मैले होइन हो अब अप्टिमिस्टिक खालको कुरा चाहिँ कस्तो भन्दाखेरिमा अब होइन सबै मान्छे त्यो कस्तो हुन्छन् र होइन यस्तै सबै मान्छे एउटै हुन्छन् भन्ने सर हुन्नन् कति मान्छेहरू राम्रा हुन्छन् कति मान्छेहरू म एकजनासँग माया गर्छु जो पर्छ उसैसँग जिन्दगी बिताउँछु उही मेरो भन्ने पनि हुन्छ त्यो होइन त धेरै कुराकानी गरे क्या मलाई फेरि कुराकानी बरु गर्दै गर्दैन गरिसकेपछि दिल खोलेर गर्न मन लाग्छ क्या भन्न मन लाग्छ दिल खोलेर बरु नगरेपछि नगरौँ गरेपछि खोलेर गरौँ न दिललाई होइन के छ र म्यासेजतर्फ लाग्छु म म्यासेज धेरै प्राप्त भएका छन् यति बेला हजुरको रेडियोमा प्राप्त म्यासेजहरू वाचन गर्छु त्यसपछि मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ त्यसपछि म्यासेजहरूमा रिप्लाई गर्छु ल फेसबुकमा प्राप्त म्यासेज प्रकाश किसन हुन्छ दाई कुशल भाग्यमा रुन लेखेको भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ कुशल बेलवासीको भन्नुभएको होला अर्कै लेख्नुभएको छ ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मोक्तान कान्छा हुनुहुन्छ लासो फ्या फुल्ला दाई हजुर कार्यक्रम सुन्दैछु हेर्दैछु है रामी छाप कठजोरबाट नवीन मोक्तान हो सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन कार्यक्रम के कस्तो लाग्दैछ त्यो पनि भनिदिनुहोस् ल पनि भन्न चाहे होइन यस्तो लाग्यो तपाईँबाट त बोल्नुहुन्छ है भन्न चाहनुहुन्छ भने पनि ओके भन्नुहोस् न म कम बोल्छु नि होइन भोलिको बसाइदेखि धनुगजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है खाना लिनुभयो भन्नुहुन्छ खानुभयो तपाईँको भयो कि नानी खलडुङ्गाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ धनुगजमेर हो सम्झनु पर्दाखेरि दादा हजुरलाई मम्मी बाबा दाई नवराज गिरी नवीन तामाङ शङ्ख तामाङ नरगी सिंह अनि साथीमा सम्झनु पर्दा मौसम छामी कृष्ण सुनवार कुमार श्रेष्ठ ईश्वर बस्नेत राजघले मगर अनि वीरेन्द्र विष्ट त्यस्तै गरेर अनुमगर हिमाली छेत्री छेत्री कल्पू जेनिसा श्रेष्ठ सुना कन्दमा सम्पाली शेर्पा निशा श्रेष्ठ कविता कतानी रमेश कतानी सुमित सुनवार शिला अधिकारी अमिना सुनवार रामकुमार लिम्बू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मिसु मुटु प्रेम तामाङ लिकेश्वर लिम्बू गोपाल होइन गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ सञ्जु राज बुढाथुकी राजकुमार गुरूङ रमला साम्पाङ राई निरुता राई त्यस्तै गरेर मिसान माङफाङ तीर्थ राई अनि रूपेश राईमा छेत्री रोशन फुलाङ राई भूमिका राई आशिष नयनटङ्क राई लवली किरात बान्तवा सोफिया राई सरिता राई बान्तवा आनु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रमिला राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दादा सम्झना सबैमा भन्नुहुन्छ दाई हजुरको 12 बजेको कार्यक्रममा त आज प्रब्लम आएको थियो भन्नुहुन्छ मेरो 12 बजेको कार्यक्रम छैन प्रकाशजी म मेरो कार्यक्रम 11 बजेको मात्र हो आफै भन्न चाहन्छु 12 बजेको कार्यक्रम सुन्ने सौगात हो पनि भन्न चाहन्छु दिल सर अहिले सम्झना सबैमा भन्नुहुन्छ बान्तुमा दिनुहुन्छ मिल्छ भने तिम्रो मेरो एउटै मन होइन र भन्नुहोस् एउटै मन कसरी हुन्छ बान्तुबाजी तपाईँ पनि नहुने कुरा नगर्नुहोस् न भनेको होइन होइन दिन एउटै मुटु हुन्छ एउटै मन हुन्छ भनेको उसको र मेरो एउटै मन भइदियो भने त कुरा मिलिहाल्छ नि फ्याटा फ्याटा किन झगडा पर्थ्यो एउटै मन भयो भने त मैले सोचेको कुरा मैले भन्न खोजेको कुरा उसले बुझिहाल्थ्यो नि कहाँ बुझ्छ आजकल त मैले एउटा कुरा गर्न थालेँ हुन्न हुन्न नाइ नाइ भन्ने खालको हुन्छ कसरी हुन्छ हुन्न ठिक छ गीत राख्ने प्रयास चाहिँ गर्छु म दिनभरि सुतेपछि कहाँबाट रातमा निन्द्र आउँछ त सर भन्नुहुन्छ कहाँ माया प्रेममा त दिनमा पनि निन्द्र लाग्दैन रे राति पनि निन्द्र लाग्दैन रे राति पनि काली तिमीलाई निन्द्र लागेको हो कि लाग्यो लाग्यो भने सुत है सुत भोलि उठ्नुपर्छ भन्ने हो अरे लागेन भने कुरा गर न त एकछिन मेरी नेप्टी मेरी मुटुको ढुकढुकी काली चेप्टी होइन यस्तै यस्तै मिठा कुरा हुन्छन् कि भन्थे मलाई त उत्यो पारीको मान्छेले भनेको है मलाई थाहा छैन भाइ यस्ता कुराहरू चाहिँ फेरि अब यस्तै हुन पनि हुनसक्छ बान्तुआजी अब तपाईँले भनेको कुरा पनि ठिक हो अब रातभरि नसुतेपछि अब दिनभरि निन्द्र लाग्दो सुत्ता हुन् मराहरू माया परिसकेपछि के मात्र गर्नु पर्दैन र त धेरै त्याग्नुपर्छ र त नि बाआमाले भन्दा नटेरेका छोराछोरी वा आफ्नो प्रेमीले प्रेमिकाले भनेपछि हुन्छ हजुर हुन्छ भन्छन् रे भन्छन् होइन अब के थाहा अब हामीले त ठिक छ माया प्रेममा त्यो पनि अब गर्नुपर्छ होला म अलिक धेरै उसमा
गए कि क्या सुनिता सुनाले पनि सम्झना सबैमा भन्नुहुन्छ अब त्यस्तो भए मुटुसँग प्ले गर्न सम्झनुहुन्छ ओके राख्ने कोसिस चाहिँ म गर्छु भान्त बाजुजी त्यति बेला म म्यासेज वाचन गर्न चाहन्छु धनु गजमेरजी यता हाँसिराख्नु भएको छ कति हाँस्नु स्वास्थ्य राम्रो गर्छ हाँस्नुहोस् होइन रातको समयमा हाँसेर सुत्नुभयो भने भोलि बिहान ताजा हुन्छ तपाईँको मुड फ्रेस हुन्छ यस मलाई कुराकानी गर्न त आउँदैन जे भए पनि रमाइलो बनाउने होइन यो वातावरण यो पललाई रमाइलो बनाउने कोसिस गर्छु परदेशी कान्छी सुमन हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले यता मेसेज पठाउनु भएको छ ठिक छ यहाँनिर हल्का गाह्रो हुन्छ भन्ने धनुगजमेर हुनुहुन्छ मैले मन पराएको मान्छे यो संसारमा एउटा भन्नुभएको राखिदिनुहोस् है भन्नुहुन्छ कति भयो दर्शन पचास भयो म एउटा मात्र गीत राख्छु होला सुनिता कुलुङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि होइन आरामै हुनुहुन्छ भन्नुहुन्छ त्यस्तै मायापुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मन्थली नौ पुरानो गाउँ सिन्ध घर भइहाल्छु दुबईबाट घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ होइन खाना खानुभयो भन्नुहुन्छ खाएको छैन नि भन्नुहुन्छ रोशनी हो र ओहो विचार सरलाई भन्नुहुन्छ मलाई होइन है यो मेरो मनको भावना कुराहरू होइन अनि मलाई त्यो एउटा मेरो साथी छ कि होइन साथीले के भन्छ म भने त मेरो साथीहरू दुई किसिमका छन् एउटाले भन्छ बेगर मरा अहो भन्छ एकछिन अर्को साथी आउँछ नगर नगर अह त्यो जस्तो तनाव त्यो जस्तो के हुनु भन्छ अर्कोले चाहिँ गर्नुपर्छ भन्छ दुइटाले एउटाले एउटा कुरा भन्छ एउटाले एउटा कुरा भन्छ भने मैले कसको कुरा बताउनु गाह्रो त्यो हो कि होइन साथीहरू पनि एउटा फिक्स भने पो तैँले बिहे गर्नै पर्छ भनिसकेपछि पो दुवैजनाले एउटै कुरामा जोड दिए पो गर्नुपर्ने रहेछ होइन बिहे नगर भनेर दुईजनाले भने पो हुन्छ भने दुइटाले एउटा कुरा भन्छ एउटाले एउटा कुरा भन्छन् कसरी हुन्छ हुँदै हुँदैन नि त निर्मलाजीले पनि सुन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कति हाँस्नु हो दादा भन्नुहुन्छ हाँस्नुहोस् हाँस्नुहोस् मायाजी साह्रै रमाइलो हुनुहुन्छ दाई भन्नुहुन्छ खुसी लाग्छ रमाइलो होइन जे होस् रमाइलो गर्ने कोसिस गर्छु म त्यस्तो छैन मनी आइदिएको ल नमस्कार श्रीजी भन्नुहुन्छ सन्चय हुनुहुन्छ भन्नुहुन्छ रोशनी ओके स्वागत छ तपाईँलाई त मैले धेरै दिनपछि देखेँ हेर्न पाएँ म घरमा भर्खरै आएँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सोनाजीलाई बिजनेस विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मैले म्यासेजहरू आज राम्ररी वाचन गर्न पाउँछु पाउँदिनँ तर छोटो मिठोमा चाहिँ वाचन गर्छु ल पुरै वाचन गर्न पाउँदैन जस्तो छ सोनाकन्दुङ्गाले पनि सुन्दैछु भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हेर्दैछु भन्नुहुन्छ शर्मिला शर्माले पनि च्यासको रामेश्वर च्यासको घर भइहाल्छु भक्तपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर हुनुहुन्छ त्यति बेला म्यासेज पठाउनु भएको छ मलाई तिमीभन्दा राम्रोहरू देख्न सकेन तिमीभन्दा राम्रोहरू देख्न सकेन तिम्रो नाम मुटुमा बस्यो मेट्न सकेन तिमीभन्दा राम्रोहरू देख्न सकेन तिम्रो नाम मुटुमा बस्यो मेट्न सकेन चोखो माया गरेकी थिए मात्रै तिमीलाई चोखो माया गरेकी थिए मात्रै तिमीलाई यादमा झर्छन् आँसुहरू छेक्न सकेन यादमा झर्छन् आँसुहरू छेक्न सकेन राम्रो लेख्नु भएको रहेछ सोनाजी राम्रो छ यहाँ लेख है रूपसन आयोगीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सिन्धुली ढुङ्ग्रेवासबाट मिल्छ भने विष्णुमाझीको सुनवै भन्ने भएको राखिदिनुहोस् भन्नुहुन्छ मैले म्यासेज आता आता मात्र वाचन गर्न पाएँ ल फेसबुकमा अलिक गाह्रो भयो त आमा हो र थाहा नै भए चाहिँ कसरी बोल्नु चाहिँ बोल्नु भएको भन्नुहुन्छ जेनुजी उहाँ हाँस्दै हुनुहुन्छ है ठिक छ मैले म्यासेज आज फुल्ली पुरा भाषण गर्न सकेको छैन यति बेला म गीत राख्छु प्रकाशजीले भनिराख्नु भएको छ पहिला सुरु भाग्यमै रुनाले सिक्यो भने छोटो मिठोमा यो गीत राख्छु त्यसपछि अन्तिममा एउटा गीत राख्नको लागि होइन अनि साथसाथै तपाईँहरू माझबाट बिदा हुनको लागि म आउने नै छु सुन्दै गर्नुहोला यति बेलाको समय भाग्यमै रुना लेखेको गीतको बोल होइन यो गीत तपाईँको माझमा छोटो मिठोमा

भाग्यमा इरुना लेखेको कुशल बेलवास अनि साथसाथै अनुजा पुडासानीको सुमधुर आवाज मेरो गीत तपाईँको माझमा राखे कार्यक्रममा समास दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु। लगभग कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ, सकिसकेको छ भन्दा पनि फरक पर्दैन, त सन्ठाउन भइसकेको छ। केही समय अझै लिन्छु म, किनकि म्यासेजहरू छन्, सर्ट एन्ड सर्टमा वाचन गर्नेछन्, रिसाउनु होला पनि भन्न चाहन्छु। मैले म्यासेजहरू वाचन पूरा गर्नुपर्ने थियो तर हल्का सकिन, त्यसमा चाहिँ माफी माग्न चाहन्छु। धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है ढकाल धर्मराज हो भन्नुहुन्छ। वृत्तमोड चापा घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ भने आज जन्मदिन मनाउने बहिनी प्रमिला ढकाल र इलामका भाइ दिपेन बस्नेतलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै सबै आफन्त घर परिवार साथीहरू सबैमा सम्झना समर्पण गर्न चाहन्छु। बज्ने गीत भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सोना कन्दुङ्गा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन हेर्दै हुनुहुन्छ धनुगज मेरोजी पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अमृता भन्दा पनि मायापुरी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हाँस्दै छौँ है भन्नुहुन्छ, धेरै साथीहरूले हाँस्नुहोस् ल, रमाइलो हुन्छ। सुनिता सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रूपसना योगी आई मिस यु सानी भन्नुहुन्छ। त्यस्तै गरेर म्यासेजहरूमा वाचन गर्न खोज्दैछु। यति बेला रोशनी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, मलाई म्यासेज पठाइराख्नु भएको छ। होइन म्यासेजहरू चाहिँ तल माथि भइरहेको छ। निर्मलाजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, एसटिके आइडी रहेको छ। शर्मिला शर्मा गर्नुहुन्छ, हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर म्यासेजहरू लाउँथे माया घातै घातको गीत गाउन पो मन लाग्छ मलाई, तिमीले मलाई छाडेको दिन त। कतिजनाले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, भाग्नुहुन्छ। फेरि एउटा गीत चाहिँ स्याङ्जा।

जिन्दगी यस्तै छ, त्यहाँभन्दा अगाडि नबढौँ। शर्मिला सर, म कहिले पनि हेर्दैछु भन्नुहुन्छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। केही मेसेजहरू मैले छुट्याएँ होला, रूपसेना योगीले पनि सिन्धुली होइन उहाँबाट हेर्दैछु भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद। सुनिता कुन हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सङ्घका सभाबाट भन्नुहुन्छ, फेरि यो मायालु भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अन्तिममा मैले एउटा जेनु बान्तु हजुरले रोजाइमा पार्नुभएको छ गीत, त्यो राख्ने कोसिस गरेँ ल, नरिसाउनु होला। हाँस्दैछु भन्नुहुन्छ, मन खोलेर हाँस्नु पनि भन्नुहुन्छ, जेनुजी हुनुहुन्छ बान्तुजी, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मिलन घायल मुटुले पनि दुहा कतारबाट सुन्दैछ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। अनमोल छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। गंगा खड्का ताप्लेचुङ घर भए अहिले चाहिँ कुबेतदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। दिल दुखी रियालाई चाहिँ लभ यु एन्ड गुड नाइट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्नुहोस् है, मैले मेसेजहरू धेरै होइन धेरै छुटाएँ जस्तो लाग्छ होइन। कमल मुटु पौडेल हुनुहुन्छ, नमस्ते दाई, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ। कमल पौडेल हो, घर दैलेख होइन नौमुले गाउँपालिका नम्बर एक टोली, हाल चाहिँ भारत केदारनाथबाट होइन केदारनाथबाट कार्यक्रम हेर्दैछु भन्नुहुन्छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल गर्दैनुहुन्छ। अब 11 बजिसक्यो होइन, लगभग 11 बजेर 1 मिनट गइसक्यो, मैले म्यासेजहरू के के छुटाएँ भनेर सर हेर्दैछु। कल्पना साम्पाङले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। समय भनेको आउँदै जाँदै गर्छ भन्ने सोच मेरो यति बेला, तर मेरो मुटुका टुक्रा टुक्री अथवा मेरो होइन श्रोताको मन चाहिँ नदुखोस् मेरो कारणले भन्ने इच्छा मलाई हुन्छ। आज पुरै वाचन गर्न सकेन म्यासेजहरू छ, त्यसमा चाहिँ माफी माग्न चाहन्छु, नत्र त म प्राप्त म्यासेजहरू चाहिँ सबै वाचन गर्न चाहन्छु भन्ने हो। प्रायः जस्तो सबै वाचन गरिसके जस्तो लाग्छ, वाचन भएन भने भन्नुहोस् ल, नरिसाउनुहोस्, आजको बसाइ यस्तै भयो पनि भन्न चाहन्छु। तर सर्टन सुटमा वाचन गरेँ मैले कुनै कुनै म्यासेजहरू। बाबु राजा हुनुहुन्छ, म पनि हेर्दैछु है खाडीबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, खाडीमा रहेर पनि हेरेर साथ दिँदै हुनुहुन्छ। ठिक छ, अब चाहिँ छुट्टिनुपर्छ, धेरै समय गइसक्यो, कार्यक्रमको समय अवधि 11 बजेर पनि 2 मिनट गइसक्यो, कमेन्टहरू हरायो भन्नुहुन्छ पक्कै पनि सुनाजी। आज अब यस्तै भन्नु रिसाउनु होला, मैले एउटा गजल लिएर आएको थिएँ, त्यो पनि आज वाचन गर्न सकिनँ, त्यसमा पनि अब अलिकति समय अभाव भयो, सो त्यसमा पनि अब भोलि गरौँ। अब गीत भोलिसम्म 4 बजे राखिदिनुहोस् ल सर भनिदिनुहुन्छ यहाँ हाम्रो बान्तुजी। होइन मैले भने त मेरो मन यस्तो छ कि म जसरी भए पनि श्रोताको मन नदुखोस् मेरो कारणले भन्ने हो, अलिकति समय अझै लिन्छु नि के छ र 11 बजेर 3 मिनट गयो, 4-5 मिनटसम्म हजुरको गीत राख्छु म, अब चाहिँ छुट्टिन चाहन्छु। यति जेलसम्म भनौँ न देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मलाईदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम चलाउँदै जाँदा तल माथि हुन सक्छ, त्यसमा पनि माफी माग्न चाहन्छु। रमाइलो गर्ने प्रयास गरे, कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला। झालरका बन्द गर्न बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला। त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नुहोला पनि भन्न चाहन्छु। ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला। लामखुट्टे होइन अब गर्मी अथवा बढ्दैछ, लामखुट्टेको टोकाइबाट पनि बस्नुहोला, पानी उमालेर पिउने बानी बसाल्नुहोला। अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ, भोलि कतै यात्रा गर्दै हुनुहुन्छ भने बाटो अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। अनि अर्को कुरा भन्नुपर्दाखेरि यो चाहिँ यति बेला मेरो कुरै कुरामा लागेर, यो मराको कुरै कुरामा लागेर मैले औषधि लिन बिर्सेछु होइन, अथवा त्यो साथीलाई केही भन्नुपर्ने थियो बिर्सेछु चाहिँ नहोस्, किनकि 11 बजेर 4 मिनट गइसकेको छ, यहाँहरूलाई म सम्झाउने कोसिस गरिरहेको छु पनि भन्न चाहे। मेरो मायालाई सम्झना छ भनिदिनु त सर भन्नुहुन्छ, नाम भन्नु भएन बाबु राजाजी, नत्र त मलाई यति बेला बाबु राजाजीले म्यासेज पठाउनु भएको छ, खाडीमा छु है, उनीलाई सम्झेको छु भनिदिनुहोस् भन्दै हुनुहुन्छ, कति धेरै माया गर्नुहुन्छ बाबु राजाजीले, सम्झिँदै हुनुहुन्छ अरे उहाँ भनेर भन्थे क्या अरे, तर भनिसके है मैले, ठिक छ, किन रिसाउनु र भन्दैनन् सर, विशेष रूपमा धन्यवाद भन्नुहोजी। अन्तिममा तिम्रो मेरो एउटै मुटु है नारा, यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्यो। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।